0: FM चाहिन्छ।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन।

सबैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मस्ती कि गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सुन्दै झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ पहिलो स्थान दिँदा। यसको अर्थ पहिलो स्थान प्रभुलाई दिँदाको अर्थ यानि दिँदाको फाइदा यानि आशिष भन्ने कुरालाई तपाईँ हामीले बुझ्न पर्दछ। जिन्दगीमा मानिसहरूले विभिन्न कुराहरूमा पहिलो स्थान दिन भएको हुँदछ। कसैले धन कमाउनको लागि पहिलो स्थान दिनुभएको हुन्छ। जब धन सम्पत्तिको कुराहरू आउँदछ तब मानिसको हृदयको कान ठाडो हुँदछ। बिहान 4 बजी कसैले केही पैसा रुपियाँहरू तपाईँको म तिर्दैछु यानि यो पैसा रुपियाँहरू लिनुहोस् राखिदिनुहोस् यानि तपाईँलाई उपहार दिँदैछु भन्यो भने त्यो व्यक्ति जाडोको समय भए पनि मौसम भए पनि दिन भए पनि त्यो मानिस तुरुन्तै उठेर त्यो पैसा रुपियाँहरू लिन जानुहुन्छ। त्यस्तै गरेर कोही मानिसलाई तपाईँलाई यो पदमा राख्दैछु बिहान 4 बजी यानि 3 बजी आउनुहोस् कुराकानी गरौँ भनिएको खण्डमा त्यो व्यक्ति कुदेर 2:30 बजीतिर नै त्यहाँ पुग्नुहोला यानि त्यो व्यक्तिले पहिलो स्थान पदलाई यानि त्यो पावरलाई दिनुभएको हुन सक्दछ। त्यस्तै गरेर कोही व्यक्तिले सौन्दर्यतालाई पहिलो स्थान दिनुभएको छ र तपाईँको बिहाको विषयमा यस्तो कुरा आएको छ बिहान 3 बजी नै आउनुहोस् न भेट्नुहोस् भनेर चाहिँ भनिएको खण्डमा पहिलो स्थान बिहालाई दिएको व्यक्तिले चाहे केटा होस् चाहे केटी होस् त्यहाँ पुग्नुहोला एक बिहानैदेखि लिएर यी विभिन्न विभिन्न हरेक कुराहरूमा जुन कुरामा जो मानिसको मन छ यानि त्यो मानिस त्यो ठाउँमा पुग्नको लागि उहाँ हिचकिचाउनुहुन्न यानि ढिलो पनि पुग्नुहुन्न। तर त्यहाँ जब प्रभुको कुरा आउँदछ प्रभुको विषयमा कुरा आउँदछ बिहान एका बिहानै डिभोसन छ 4 बजी चर्चमा डिभोसन छ तपाईँहरू आइपुग्नुहोस् भनिएको खण्डमा जो व्यक्तिले प्रभुलाई पहिलो स्थान दिनुभएको हुन्छ सो व्यक्ति 4 बजी आउनुहुन्छ र डिभोसन हुन्छ र प्रभुको उपस्थितिमा त्यो व्यक्तिले इन्जोय गर्नुहुन्छ यानि आशिषित बन्नुहुन्छ। तर त्यो व्यक्तिको हृदयमा प्रभुलाई पहिलो स्थान दिनुभएको छैन भने चाहिँ त्यो व्यक्ति कुनै हालतमा पनि जाडो छ टाढो छ यस्तो छ उस्तो छ मेरो मोटरसाइकल बिग्रेको छ यानि यसरी गाडी यातायातको आवश्यकता पर्दछ मेरो छैनदेखि लिएर यी विभिन्न कुराहरू हुँदछ। तर जब धनको मानको यानि सौन्दर्यताको कुनै पनि कुराहरूको जब कुराहरू आउँदछ त्यो समयमा यातायातको कुराहरू छैन भने पनि 10 जनालाई फोन गरेर भए पनि लै मलाई भोलि त्यहाँसम्म चाहिँ पुर्याइदिनु पर्यो बरु जति लाग्छ म तिर्छु भनेर चाहिँ त्यो व्यक्तिले पहिलो स्थान ती कुराहरूमा दिनुभएको छ भने त्यो प्रकारले त्यो व्यक्ति त्यहाँ पुगेरै छोड्नुहुन्छ। र आजको वचनको शीर्षक यो छ पहिलो स्थान दिँदा। प्रभुलाई पहिलो स्थान दिँदा चाहिँ जिन्दगीमा के हुन्छ भन्ने कुराहरू सम्बन्धी मत्तीको पुस्तक 6:33 म पढिदिँदछु र यस खण्डमा परमेश्वरको वचनको छ यो स्वयं प्रभु येशूले भन्नुभएको हो तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूको निम्ति थपिनेछ भनिकन यस खण्डमा बताइएको छ। पहिले चाहिँ प्रभुको राज्य र उहाँको धार्मिकताको खोजी गरिएको खण्डमा त्यहाँ धन सम्पत्ति पनि हाम्रो पछि लाग्छ पद पनि हाम्रो पछि लाग्छ र सौन्दर्यता यानि हामीलाई चाहेको जस्तो नै प्रभुले श्रीमती यानि श्रीमान पनि दिनुहुन्छ र सबै कुराहरू थपिनेछ भनिकन स्वर्गीय यहाँ सिद्धान्त प्रभु येशूले यहाँ बताउनु भएको छ। र दाउदको ड्याडी इसैको 8 जना छोराहरू हुनुहुन्थ्यो ठूलो परिवार रहेछ र सृष्टिकर्ता परमेश्वरले स्वर्गबाट इजरायलको दोस्रो राजा चाहिँ इसैको 8 जना छोराहरू मध्ये 1 जना छोरालाई उहाँले छान्ने निर्णय गर्नुभयो। यो अगमभक्त समुएललाई बेथलेहेममा पठाउनु भयो। पठाउने क्रममा दाउद कान्छा छोराले चाहिँ यहाँ सृष्टिकर्ता परमेश्वरलाई खोजी गर्नुभएको थियो र उहाँले खोजी गर्नुभएको कुराहरू सम्बन्धी त उहाँ मार्फत प्रभुले दिनुभएको यो जो भजन संग्रहको पुस्तकलाई हेर्दा नै थाहा हुन्छ। उहाँले सारा हृदय त्यहाँ पोखाउनु भएको छ प्रभुको खोजीमा र दाउदले परमप्रभु परमेश्वरलाई, सृष्टिकर्ता परमेश्वर, अदृश्य परमेश्वरलाई चाहिँ पहिलो स्थान दिनुभएको हामी त्यहाँ देख्दछौँ। र आठजना छोराहरू मध्ये एकजना छोरा, ईसाईको एकजना छोरा दाउदले चाहिँ सृष्टिकर्ता परमेश्वरलाई पहिलो स्थान दिनुभएको हामी त्यहाँ देख्दछौँ। यहाँ अगमवक्ता समुएल बेथलेहममा आउनुहुन्छ, ईसाईको ठाउँमा आउनुहुन्छ। त्यो पछि ईसाईलाई तपाईँका सबै छोराहरू ल्याउनुहोस् भनिकन उहाँले अनुरोध गर्नुहुन्छ। यहाँ ईसाईले चाहिँ सोच्छन् कि मेरो कान्छा छोरा त्यो चाहिँ सिङ्गाने छ, बिना बित्थाको छ, गोठालो हो, त्यो इजरायलको राजा हुन लायकको छैन भनिकन उहाँले आफ्नो कान्छा छोरालाई चाहिँ बोलाउनुहुन्न, छान्नुहुन्न। जब सातजना छोरालाई परमेश्वरले भन्नुभएको आधारमा यहाँ अगमवक्ताले जब अभिषेक गर्न कोसिस गर्नुहुन्छ इजरायल देशको दोस्रो राजाको पदमा, तर परमप्रभुको आत्माले समुएल अगमवक्तालाई भन्नुहुन्छ कि यो पनि होइन त्यो पनि होइन, गर्दा गर्दै सातै जान सकिन्छन्। यहाँ समुएल अगमवक्ता छक्क पर्नुहुन्छ, ईसाई पनि निकै रातो पिरो हुनुभयो होला। र समुएल अगमवक्ताले ईसाईलाई सोध्नुहुन्छ, तपाईँका छोराहरू यति नै हुन् भनेर चाहिँ उहाँले सोध्नुहुन्छ। सोध्नु हुँदाखेरि उहाँले भन्नुहुन्छ, एउटा छ त्यो त माथि गोठमा गोठाला गरिराखेको छ भनेर चाहिँ भन्नुभएपछि समुएल अगमवक्ताले भन्नुहुन्छ कि ऊ नाउन जेलसम्म म बस्दै बस्दिनँ, उसलाई ल्याइहाल्नुहोस् भनेर चाहिँ उहाँलाई मगाउनुहुन्छ। र दाउद त्यहाँ आउनु भएपछि समुएल अगमवक्ताले यो अभिषेकको तेल माथि उठाउनु हुँदाखेरि परमप्रभुको आत्माले भन्नुहुन्छ कि केटो यही हो, यसैलाई तिमीले अभिषेक गर भनेरकन परमप्रभु परमेश्वरले भन्नुहुन्छ। र अगमवक्त समुएलले दाउदलाई अभिषेक गर्नुहुन्छ, कारण दाउदले पहिलो स्थान सृष्टिकर्ता परमेश्वरलाई दिनुभएको छ। उहाँको नसामा पनि जवानीपन थियो, उहाँको रगतमा पनि त्यो जवानीपनबाट जवानीका गीतहरू आउन सक्दथ्यो, तर त्यो गाउनु भएन। तर सृष्टिकर्ता परमेश्वरको प्रेमका गीतहरू उहाँले भजन संग्रह लेख्नुभयो, पवित्र आत्माबाट त्यो लेख्नुभयो, किनकि पहिलो स्थान दाउदले परमप्रभु परमेश्वरलाई दिनुभएको थियो। र दाउद एकदमै दुर्गम ठाउँमा भए तापनि, सानो काम गरेर बसेको व्यक्ति भए तापनि, नपढेको व्यक्ति भए तापनि, एकदमै गरिब परिवारमा हुर्केको व्यक्ति भए तापनि स्वर्गबाट उहाँ छानिनुभयो, किनकि दाउदले सृष्टिकर्ता परमेश्वरलाई उहाँले पहिलो स्थान दिनुभयो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, तपाईँ र म जुनै ठाउँमा पनि बसोबास गरेको व्यक्ति हुन सक्दछौँ, जस्तो सुकै परिवारबाट हामी आएको हुन पनि सक्दछौँ, अनप्रिभिलेज मौका नपाएको परिवारबाट आएको व्यक्ति पनि हुन सक्दछौँ, दुर्गम ठाउँमा जन्मिएको व्यक्ति पनि हुन सक्दछौँ, नपढेको व्यक्ति पनि हुन सक्दछौँ, केही कुराहरूमा काम नलाग्ने प्रकारको मानिसहरू हामी भएको भए तापनि, यदि हामीले पहिलो स्थान दाउदले जस्तो नै सृष्टिकर्ता परमेश्वरलाई दिएका छौँ भने चाहिँ उहाँले हामीलाई उठाउन नै हुन्छ। यहाँ दाउदलाई कसैले अरूले छान्दैनथे होला, तर सृष्टिकर्ता परमेश्वरले इजरायलको दोस्रो राजा हुनको लागि उहाँलाई छान्नुभयो। र दाउद इजरायलको दोस्रो राजा, एकदमै सफल राजाको रूपमा उहाँ गनिनुभयो। र यो पनि भनिएको छ बाइबलमा, उहाँको राज्यको अन्त चाहिँ कहिले हुने छैन, किनकि मसीहा येशु दाउदकै कुलमा उहाँ जन्म लिनुभएको कारणले गर्दाखेरि, दाउद वंशी उहाँ भएर जन्म लिनुभएको कारणले गर्दाखेरि उहाँको राज्यको अन्त कहिले हुने छैन भन्ने कुरा पनि त्यहाँ पूरा भयो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यो कुराहरू आज यी दिनहरूमा पनि पूरा हुँदछ। हाम्रो गाउँमा एकजना पास्टरज्यू हुनुहुन्थ्यो, उहाँ खालि प्रभु प्रभु भनेर चाहिँ हिँड्नुहुन्थ्यो। उहाँलाई धेरै दिन लागेको थियो, सबै मानिसको हाँसोको पात्र हुनुभएको थियो, एउटा झोलामा बाइबल बोकेर उहाँ त्यसरी हिँडिराख्नुहुन्थ्यो। म भर्खरै प्रभुमा आएको थिएँ, मलाई पनि यस्तो लाग्थ्यो कि प्रभु प्रभु मात्रै भनेर हिँड्नु भएको होला, काम पनि गरेर सबै उ गरेर जानु पर्थ्यो नि उहाँले भन्ने जस्तो लाग्थ्यो। तर उहाँको काम त प्रचारकको काम थियो, त्यसले गर्दाखेरि त्यसरी नै हिँडिराख्नु भयो। र प्रभुले उहाँलाई बिर्सिनु भएन, उहाँले किन्ने कुराहरू पनि मूल्यवान कुराहरू नै किन्नुहुन्थ्यो। म सृष्टिकर्ता परमेश्वरको छोरा हुँ भनेर खाने पनि राम्रै खानुहुन्थ्यो। तर उहाँको ऋण चाहिँ निकै बढ्दै बढ्दै गएको अवस्था थियो। तर हाम्रो सोचमा, संसारिक सोचमा उहाँ असफल व्यक्तिको रूपमा हामीले देखिए तापनि, समय आयो, उहाँको सानो छोरा बढ्दै बढ्दै गयो, पछि गएर ब्रिटिस आर्मीमा लाग्यो। ब्रिटिस आर्मीमा लागिसकेपछि उहाँको छोराले उहाँलाई ठुलो रकम आमा बुवालाई महिनावारी नै पठाउन सुरु गरिदियो, घर बनाइदियो, अनि उहाँहरूको अवस्था त एकदम उच्च स्थानमा प्रभुले पुर्याइहाल्नुभयो। र मेरो आँखाले यी कुराहरू देखे, उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्ने व्यक्तिलाई कहिले पनि मागेर हिँड्नु पर्ने अवस्थामा प्रभुले पुर्याउनु भएन। र यहाँ आजको वचनको शीर्षक पनि यही छ, पहिलो स्थान प्रभुलाई दिँदाखेरि प्रभुले सबै कुराहरू हाम्रो जीवनमा पूरा गरिदिनुहुन्छ। तर हामी पहिला चाहिँ सबै कुराहरू पूरा होस् त्यो पछि प्रभु खोज्छौँ भनेर हामी उल्टा कामहरू गर्दछौँ। तर प्रभुले लुकाको पुस्तक 6:38 भन्नुभए जस्तै, दियो र तिमीहरूलाई दिइनेछ भन्ने जस्तै, पहिला हामीले प्रभुलाई खोजी गरिएको खण्डमा सबै कुराहरू उहाँले हाम्रो जीवनमा थपिदिनुहुनेछ। यानि जमिनलाई एउटा किसानले बिउ दिएन भने त्यो जमिनबाट त्यो किसानले फसल प्राप्त गर्न सक्दैन भने जस्तै, पहिला उहाँ आशिष दिनुहुने परमेश्वरलाई हामीले पहिलो स्थान दिएको खण्डमा आशिष हाम्रो पछि लाग्छ भनिकन बाइबलले त्यो स्पष्ट गरेको हो। र दाउदले पवित्र आत्माबाट उहाँले भन्नुहुन्छ कि सबै भलाइ र करुणा त्यो व्यक्तिको पछि लाग्दछ भनिकन उहाँले भन्नुभएको छ। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, पहिलो स्थान प्रभु येशूलाई दिनुहोस् र आशिष तपाईँको पछि लाग्दछ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। र श्रोता, अब भने पालो भएको छ गवाहीको, र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौं।

0: से सम्पूर्ण मण्डली परिवार साथै हाम्रा छिमेकी दाजुभाइ दिदी बहिनीहरू नमस्कार पनि भन्न चाहन्छु। मेरो नाम चाहिँ भीम कुमार राई, मेरो स्थायी ठेगाना चाहिँ मोरङ बेलबारी 6 नम्बर वाडामा पर्छ। म चाहिँ अहिले हाल यहाँ इमाडोल 4 नम्बर इमाडोलमा म बस्दछु। अनि प्रभु येशूलाई चाहिँ मैले कसरी पाए भन्ने तपाईँहरू समक्ष म एउटा सानो गवाही राख्नको लागि गइरहेको छु। सुरुमा मैले मेरो परिवार, मेरो बुबा आमाहरू हिन्दू ब्याकग्राउण्डकै हुनुहुन्थ्यो, उहाँहरू एकदमै कट्टर नै अब हिन्दूहरूमा उहाँ हुनुहुन्थ्यो। अनि यसै क्रममा यो मेरो आमा चाहिँ बिरामी हुनुभएको थियो, मेरो आमा चाहिँ अब पाटेघर सम्बन्धीको क्यान्सर नै हुनुहुन्थ्यो। अनि त्यो बेलामा मेरो आमालाई चाहिँ बिमार हुँदाखेरि हाम्रो बुवाले चाहिँ म चाहिँ राई परिवारको हाम्रो यो विभिन्न प्रकारको धामी झाँक्रीहरूको है धेरै प्रकारको यो कुराहरू होइन अनि यो सत्यनारायण पूजाहरू गर्ने अनि विभिन्न वैतरणी यो गर्दाखेरि धेरै हाम्रो यो कुराहरूले धेरै खर्च पनि भयो अनि धेरै त्यस्तो पूजा आजा अनि हाम्रो यो किराँतहरूको राईहरूको त्यो बिजुवाहरू लगाउँदाखेरि चाहिँ धेरै प्रकार तापनि है त्यत्रो उ गर्दाखेरि पनि कुनै प्रकारको सुधार चाहिँ हामीले पाएन। अनि धेरै प्रकारको धामी झाँक्रीहरू गर्दा धेरै प्रकारको पूजा आजा गर्दाखेरि पनि अब हाम्रो बुवाले धेरै गर्नुभयो त्यो प्रकारले, तर त्यसमा केही पनि भएन। खर्चहरू चाहिँ है धेरै खर्चहरू मेरो बुवाले गर्नुभयो। त्यो बेला चाहिँ म पनि अलिक यङ सर्कलमै थिएँ, तर त्यो सबै अभिभार चाहिँ बुबाकै हातमा भए पनि हामीले पनि त्यसलाई एउटा आन्तरिक रूपमा हामीले नियालिरहेका थियौं। यो पूजा आजाले चाहिँ साँच्चै नै कस्तो इम्प्याक्ट गर्छ अर्थात त्यो कुराहरूले चाहिँ के हुन्छ भन्ने कुराहरू आन्तरिक रूपमा पनि हामीले त्यो कुराहरू वाच गरिरहेको थियौं। तर धेरै कुराहरू गर्दाखेरि पनि मेरो मम्मी चाहिँ त्यो समस्याबाट चाहिँ मुक्ति पाउनु भएन अनि धेरै गर्दाखेरि पनि त्यहाँबाट चाहिँ त्यो निको हुनु भएन। अनि धेरै पछाडि हाम्रो बुवाले पनि त्यो कुराहरूलाई केही महसुस गर्नु भएछ अनि महसुस गरिसकेपछि बुवाले अनि जुन हाम्रो राई परिवारले गर्ने जति पनि त्यो पूजा आजाहरू छ है देवा या चिन्ताहरू गर्ने त्यहाँदेखि गर्न छाडिदिनु भयो त्यहाँबाट होइन। उहाँले कति प्रयास गर्दाखेरि उहाँलाई आमालाई मेरो आमालाई बचाउन सक्नु भएन है। मेरो मम्मी चाहिँ 2043 सालमा भदौ महिनाको 4 गते हुनुपर्छ त्यो दिन चाहिँ संसारलाई छोडेर जानुभयो। अनि त्यहाँबाट बुबा चाहिँ एकदमै निराश हुनुभयो किनकि उहाँले आफ्नो जति पनि सक्दो प्रयास उहाँले नै यो विधि विधानहरूबाट गर्न खोजिराख्नु भएको थियो। मैले चाहिँ के त्यहाँबाट सिकेँ भने साँचो परमेश्वर चाहिँ त्यो पूजा आजामा थिएन, त्यो साँचो परमेश्वर चाहिँ यहाँ रहेनछ भनेर हामीले थाहा गर्न सक्यौं। अनि त्यस पछाडि अनि मलाई पनि यो प्रकारको ऊहरूबाट चाहिँ मलाई पनि अलिकति निराश हुँदै गएर मैले पनि अरू विभिन्न यस्तो सुसमाचारहरू सुन्ने मौका पाए अनि त्यो सुसमाचारहरूबाट साँच्चै साँचो परमेश्वर है चाहिँ प्रभु येशु नै हुनुहुन्छ कि भन्ने सुरुमा चाहिँ मलाई त्यो प्रकारको भएको थियो। किनकि हामी त्यो परिस्थितिमा हामी जाँदै गर्दाखेरि त्यो परिस्थितिमा हुँदै गर्दाखेरि हाम्रो आमालाई हामीले गुमाउनु पुगेको थियो। हामी सबै कुराहरू हाम्रो बुवाले नगरेको होइन, धेरै कुराहरू गर्नुभएको थियो, धेरै सम्पत्तिहरू पनि गुमाउनु भयो र आमालाई पनि गुमाउन पुग्यौं। अनि त्यसपछि मलाई पनि एउटा नयाँ जिज्ञासाहरू चाहिँ आयो अनि आएपछि जब हाम्रो गाउँमा सुसमाचारहरूको कुराहरू आउँदै गर्दाखेरि अनि बाइबलहरूको कुराहरू सुन्दै गर्दाखेरि त्यहाँबाट म बिस्तारै बिस्तारै त्यतातिर आकर्षित हुँदै गएँ। अनि त्यसरी भइसकेपछि हामीले त्यो सुसमाचार पाइसकेपछि अनि पछाडि बुबाले त्यो सबै गर्नु छाडिसक्नु भएको थियो अनि त्यसै अवसरमा हाम्रो गाउँमा पनि सुसमाचारहरू आएका थिए। आएर हामीले त्यहाँबाट पनि हामीले चाहिँ केही कुराहरू चाहिँ हामीले सिक्ने मौका पनि पायौं होइन। साँचो परमेश्वर साँच्चै येशु ख्रीष्ट हुनुहुन्छ कि भन्ने कुराहरू त्यहाँनिर हामीले एउटा नयाँ एउटा खोजी गरिरहेका थियौं। त्यसपछि चाहिँ हामी यता काठमाडौँ आउने मौका पनि मैले पाएँ अनि जब यही गेटसेमेनी एयरपोर्ट चर्चमा हामी आइपुग्यौं त्यस बेला मेरो सासूआमा अनि ससुरा बुवाहरू चाहिँ अलिक अगाडि नै ग्रहण गर्नु विश्वास गरिसक्नु भएको थियो अनि उहाँहरूले पनि त्यो कुराहरू केही कुराहरू सेयर गर्नुभयो। अनि सेयर गरिसकेपछि अनि मैले ती कुराहरूलाई यहाँ गेटसेमेनी एयरपोर्ट चर्च 2059 सालको त्यस्तै मंगसिर महिनातिर म यहाँ आउन एउटा अवसर पाएँ अनि त्यहाँ आइसकेपछि म यहाँ चर्चमा आएपछि अनि यहाँबाट हाम्रै गुरुबाले होइन पास्टर टेकदा गुरुबाले हामीलाई केही कुराहरू हामीलाई बताउनु भयो अनि उहाँहरूले जुन त्यो एउटा सुसमाचारीको रूपमा हामीलाई त्यो बताइसकेपछि हामीले पनि एकदमै त्यो कुराहरूलाई चाहिँ एकदमै त्यो हामीमा त्यसमा चाहिँ एकदम लाग्यो है, साँचो परमेश्वर साँच्चै यसु क्रिस्मस त हुनुहुन्छ भनेर अनि त्यहाँ त्यो त्यसरी मैले ग्रहण गरे यही गेसेमेन एयरपोर्ट चर्चमा। अनि त्यसपछि गेसेमेन एयरपोर्ट चर्चमा आएर अनि सुरुमा चाहिँ अब हामीले संगति गर्ने आउने जाने मात्रै भइरहेको थियो, तर पछाडि एकदमै यसु क्रिस्ट नै साँचो परमेश्वर सत्य बाटो सत्य र जीवन हुनुहुन्छ भन्ने थाहा पाएपछि मैले ग्रहण पनि गरे अनि ग्रहण त्यो बेला म दुबई जान लागिरहेको थिएँ, दुबई जाने तर्खरमा थिएँ। जुन मेरो बुवाले प्रभु येशूमा आएको जुन कुरा सुनेपछि मलाई बुबाले कराउनु हुन्छ कि केही गाली गर्नुहुन्छ कि भन्दा मैले त्यो प्रकारले यस्तो अलिक डर त लागिरहेको थियो, तर जब यो कुराहरू मेरो बुवाले थाहा पाउनुभयो मलाई केही पनि भन्नु भएन। ठिकै छोरा, तँलाई त्यो ठिक लागेछ तर तैँले त्यो लिएको म केही पनि भन्दिनँ, तेरो इच्छा हो तर त्यो तैँले त्यो राम्रै गरिस् भन्ने प्रकारले उहाँले त्यसरी भन्नुभयो। कुनै एक शब्द पनि किन यस्तोमा लिस्, मलाई किन सोधिनस्, मलाई किन यो प्रकारको सल्लाह लिनस् भनेर कुनै प्रकारको अवरोधहरू पनि उहाँले भन्नु भएन, गर्नु भएन। अनि त्यसपछि मलाई अलिक त्यहाँदेखि अझै मलाई त्यहाँबाट अझै उत्साह मिल्यो अनि त्यहाँदेखि अझै एउटा नयाँ उत्साह आयो अनि त्यसपछि म विदेशतिर पलायन भए। जब म विदेशहरू धेरै वर्ष बसे, धेरै वर्ष त्यहाँनिर बसे, शुरू शुरूमा चाहिँ मैले अझै राम्ररी पनि सेवा संगति जाने अवसर दुबईमा पनि पाइन। त्यो बेला त्यहाँ चर्चहरू त्यति थिएन, नेपालीहरू पनि प्रशस्त थिएन, एकदमै पातलो पाइन्थ्यो। अनि शुरूमा हामीले चाहिँ यो एल्सादाईको चर्चमा जाने एउटा अवसर पाइयो अनि अवसर पाएपछि त्यसपछि अनि हाम्रो यो चर्च यो प्रोसेसन चर्चहरू यो हामीले जुन गर्दै गरेको यो चर्चहरूको एउटा संगति पाएपछि अनि म त्यहाँबाट छोडेर फेरि यता शारजाको असल गोठाली मण्डली त्यहाँ धेरैजना साथीहरूसँग हाम्रो भेट भयो, धेरै एकदम खुसी लाग्यो। जुन म पहिलो दिन त्यहाँ पुग्दाखेरि त म एकदमै उत्साहित भएछु है, म एकदमै भावुक पनि भएछु। म त्यतिखेर थाहै भएन मलाई त्यो आँसुहरू झरेको त्यो यस्तो मलाई जुन बेला चाहिँ पवित्र आत्माको एकदम भरपूरी भएर म त्यो हुन पुगेछु मलाई थाहै भएन पछाडि है। अनि जब त्यस पछाडि त्यो पहिलो दिन त्यो ठाउँमा त्यसरी संगति गर्दाखेरि म त्यो प्रकारले विभोर है हर्ष विभोर भएर म एकदम त्यो प्रकारले चाहिँ एकदमै आँसु झरेछ थाहै पाइन। तर जब मैले त्यो पाइसकेपछि म त्यो एकदमै काम गर्ने एउटा त्यो एउटा आनन्दित एकदम हौसलाहरू त्यो प्रकारको पाएँ। अनि जति पनि म त्यो मण्डलीमा रहेँ, म त्यो मण्डलीमा त्यसरी रहेर होइन प्रभुको सेवकाई गर्दै होइन धेरै साथीहरू चिन्जन गर्दै धेरै स्ट्रगलहरू पनि गरियो, कहिले हाम्रो छुट्टी पाइँदैन थियो, त्यो बेला हामीले एकदम निराश पनि भइयो संगति जान नपाउँदा। अनि पछाडि यो घरेलु संगति हुन्थ्यो, हामी विभिन्न सम्मेलन पनि गइन्थ्यो, धेरै त्यो प्रकारको आनन्दित हुन्थे, त्यो प्रकारको हुँदा सबै साथीहरूसँग घुलमेल हुँदै संगति प्रभुको सेवा गर्दै अनि टाढा टाढो हामी सम्मेलनहरू गर्दै धेरै वर्षसम्म बस्यो। अनि हाम्रो काम चाहिँ एकदम हाम्रो कम्पनीको काम चाहिँ अलिक डेन्जर प्रकारकै हाम्रो प्रकाशको काम थियो। त्यो कम्पनीमा धेरै वर्षसम्म म 16 वर्ष लगभग बसे, 16 वर्ष 17 वर्ष नै टेकेको थियो होला। त्यति वर्षसम्म बस्दाखेरि पनि त्यो एउटा रेड जोन जस्तै एरियामा काम गर्नुपर्थ्यो, हाम्रो एकदम डेन्जर प्रकारको काम थियो प्रिकास्टको काम। त्यत्रो बस्दाखेरि पनि मलाई कुनै प्रकारको त्यस्तो चोटहरू त्यस्तो दुर्घटनाहरू हुन पाएन, यो चाहिँ मलाई लाग्छ प्रभुकै अनुग्रह हुनुपर्छ, प्रभुकै होइन स्वर्गीय सेनाहरूद्वारा मलाई चाहिँ सुरक्षा भएको मैले महसुस गरे। अनि त्यहाँबाट चाहिँ मलाई एकदमै के लाग्यो भने साँचो परमेश्वर चाहिँ उहाँ मात्र, साँचो मुक्तिदाता चाहिँ उहाँ मात्रै नै हुनुहुन्छ भन्ने चाहिँ मलाई एकदमै झन् त्यहाँबाट एउटा नयाँ एउटा जोसहरू लाग्यो। अनि त्यत्रो वर्ष बस्दाखेरि पनि मेरो दुईजना छोरीहरू छिन् प्रभा र प्रज्ञा, यिनीहरूलाई पनि कुनै प्रकारको त्यस्तो बिमार पनि हुन पाएन, यो चाहिँ प्रभुकै अनुग्रह भन्ने म ठान्छु, प्रभुकै सुरक्षा भन्ने। कुनै प्रकारको उनीहरू प्लस टूसम्म सिधाए, नर्सिङ ठुली छोरीले सिधाए, यति बेलासम्म कुनै प्रकारको त्यस्तो कुनै रोग बिमारहरू पनि भएन। म त्यहाँ बस्दाखेरि पनि ठूलो दुर्घटनाहरू त्यस्तो होइन ज्वरो स्वरोहरू आउने काम त भयो, तर त्यस्तो खतरनाक काम डेन्जर काम हाम्रो एकदमै हेभी कामहरू क्रेनको कामहरूमा हामीले काम गर्नु पर्थ्यो र पनि त्यहाँ प्रभुले मलाई चाहिँ सुरक्षा दिनु। अनि यसबाट म एकदमै के लाग्छ भने यसबाट मैले के विश्वास गरे भने साँचो परमेश्वर हाम्रो मुक्तिदाता उहाँ प्रभु येशू मात्रै हुनुहुन्छ भन्ने मलाई चाहिँ एकदमै लागेको छ। त्यो भएपछि चाहिँ म अनि फेरि प्रभुको सेवा गर्नको लागि अहिलेसम्म अनवरत रूपमा लागि परेको छु। यो छोटो गवाही तपाईँहरू समक्ष मैले राख्न सकेको छु। यसले चाहिँ तपाईँहरूलाई पनि केही उत्साह हुन्छ, तपाईँहरू पनि साँचो परमेश्वर आज संसारमा धेरै थरीको है धर्महरू होइन मूर्तिहरू पूजेर आइरहेको छ, तर त्यहाँ चाहिँ साँचो आनन्द होइन साँचो मुक्ति चाहिँ मैले देखिन होइन मेरो यो अनुभवबाट। अनि मैले तपाईँहरूको सामु यो छोटो गवाही राखेको छु। यसबाट प्रभुले तपाईँहरूलाई पनि केही आशिष दिनु नै हुनेछ भन्ने मेरो एउटा उत्कट इच्छा तपाईँहरूमा राख्दै विदा हुन चाहन्छु। हुन्छ, सबैजनालाई जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: मेरो एसई पनि सकियो,
2: मेरो प्लस टूको एक्जाम पनि सकियो,
3: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
4: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
3: सही हो।
4: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
5: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
4: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
5: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
6: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
7: हो र, होइन होला त्यस्तो त।
8: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
9: केही होइन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
0: काममा अति व्यस्त हुने लतमाथि विजय पाउनु। जयमसी आज सोमबार मे 25 तारीक जेठ 11 गते। आजको बाइबल लेखन र मर्कुसको पुस्तक 6 अध्यायको 31 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, तिमीहरू केही थकाइमार। शैतानको एउटा युक्ति भनेको हामीलाई एउटा अतिवादबाट अर्को अतिवादमा लैजानु हो। आलस्यबाट कामको लतमा, कडा परिश्रम गर्ने व्यक्ति बन्नु र कामको लतमा फसेको व्यक्ति बन्नु बीचको भिन्नता बुझ्नु महत्वपूर्ण छ। कडा परिश्रम गर्नेहरूसँग दिनभरिको समयमा उनीहरूले कति काम गर्नेछन् भन्ने कुराको सीमा तोक्ने बुद्धि हुन्छ। अझै बलियो अझै साहसी बन्ने 30 दिन नामक आफ्नो पुस्तकमा डेबोरा स्मिथ पेगसले लेखेकी छिन्, मलाई काममा अति व्यस्त हुने लत लागेको छ भन्ने कुरा म तबसम्म इन्कार गर्थे जबसम्म मैले महसुस गरिन कि मसँग त्यसका धेरै लक्षणहरू देखा परेका छन्। धेरैजसो म अबेरसम्म काम गर्थे। मेरो धेरैजसो कुराकानीहरू कार्यालयका समस्याहरूकै बारेमा हुन्थे। म बिरलै खाजा खाने विश्राम लिन्थे। म सधैँ धेरै काम गर्थे। बिरलै कुनै पनि काम एकल मनले गर्थे। फोनमा कुरा गरिरहँदा समेत म घर सफा गर्नका लागि पनि त्यो समय प्रयोग गर्थे। यदि म टेलिभिजन हेर्थे भने म कागजातहरू पनि व्यवस्थित गर्थे वा यस्तै अरू केही न केही गरिरहन्थे। जब म आराम गर्ने प्रयास गर्थे मैले गर्नुपर्ने सबै कुराहरूको बारेमा म सोच्थे। मेरो गर्नुपर्ने कामको सूचीमा एक दिनमा मैले पूरा गर्न सक्ने भन्दा बढी कुरा हुन्थे। विश्रामको लागि मैले अलिकति पनि समय छुट्याइन। अरू सबैजना धेरै ढिलो चलेको देखिन्थ्यो। म सधैँ अर्को काम वा बैठकमा पुग्न हतार गर्थे। राम्ररी कार्य सम्पादन गरेकोमा मैले प्राप्त गर्ने प्रशंसाको लागि म तत्पर थिए। मैले मेरा मित्रताहरूलाई सम्हाल्न समय पाइन। आज म त्यस्ता गतिविधिहरूमा संलग्न हुने प्रयास गर्छु जुन मेरो जीवनको लागि परमेश्वरको योजनाका एक भाग हुन् भन्ने मलाई लाग्छ। कस्तो महान सल्लाह! कडा परिश्रम गर्ने आफ्नो चेलाहरूलाई येशूले भन्नुभयो, तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ र केही थकाइ मार। प्रभुले तपाईँलाई पनि त्यसै भनिरहनु भएको छ भन्ने विचार गर्नुहोस् र व्यस्त हुने लतमाथि विजय प्राप्त गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048870।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: कोरस नम्बर 105।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा आदरणीय श्रोता कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। श्रोता न्यायकर्ता छ अध्यायको 14 पदले भन्छ जा तमा भएको बल प्रयोग गर गिदोनका परमेश्वर तपाईका परमेश्वर हुनुहुन्छ। बाइबलले यसो भन्दछ परम प्रभुका दूतले गिदोन कहाँ देखा परेर तिनलाई भने त वीर मानिस होस् र परम प्रभु तँसित हुनुहुन्छ। गिदोनले तिनलाई भने हजुर सुन्नुहोस् परम प्रभु साँच्ची नै हामीसँग हुनुहुन्छ भने त यी सबै किन हामीलाई भएको। तब तिनीतिर फर्केर परम प्रभुले भन्नुभयो जा इजरायललाई मिद्यानीहरूको हातदेखि छुटाउनलाई तमा भएको बल प्रयोग गर तलाई पठाउने म नै हुँ। गिदोनले उत्तर दिए हजुर सुन्नुहोस् म कसरी इजरायललाई बचाउन सक्छु मेरो गोत्रलाई हेर्नुहोस् त्यो त मनुष्यमा सबैभन्दा कमजोर छ र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु। परम प्रभुले जवाफ दिनुभयो म तसँग हुनेछु र तैले सारा मिद्यानीहरूलाई एउटै मानिसलाई चाहिँ मार्नेछस्। के तपाईँ भयभीत र अयोग्य महसुस गर्नुहुन्छ? गिदोन मिद्यानीहरूदेखि डराएर दाखमद्दको कुण्डमा गहुँ झाँटिरहेका थिए तापनि परमेश्वरले उनलाई वीर योद्धा भन्नुभयो। परमेश्वरले तपाईँमा ती कुरा देख्नुहुन्छ जुन अरूले देख्दैनन् जुन तपाईँ आफैले पनि देख्नुहुन्न। यी शब्दहरू चाहिँ एकदमै ध्यानपूर्वक तपाईँले सुन्नुहोस्। यसैया 46:9-10 भन्छ अघि अघिका पुराना कुराहरूलाई सम्झ म परमेश्वर हुँ म जस्तै अरू कोही छैन आदिदेखि अन्तसम्मको र प्राचीन समयदेखि हुन आउने सम्मको जानकारी म दिन्छु म भन्छु मेरो अभिप्राय ठहरनेछ र मैले चाहेको सबै पूरा गर्नेछु। परमेश्वरले सबै थोकलाई तिनीहरूको पूर्ण अवस्थामा देख्नुहुन्छ तपाईँको अन्तिम विजयलाई समेत। अनि आज उहाँले तपाईँलाई भन्नुभएको छ जाऊ तिमीमा भएको बल प्रयोग गर तिमीलाई पठाउने म नै हुँ। जब परमेश्वरले तपाईँलाई पठाउनुहुन्छ सबै बाधा शत्रु र तपाईँलाई थाहा भएका सबै सीमितताहरूको बावजुद तपाईँको सफलता निश्चित हुन्छ। यदि तपाईँ परिस्थिति असल नदेखिएसम्म अघि बढ्न चाहनुहुन्न भने तपाईँले जित्नुहुने छैन। तपाईँ जहाँ हुनुहुन्छ त्यही बाटो शुरू गर्नुहोस् र तपाईँसँग जे छ त्यसलाई प्रयोग गर्नुहोस् अनि परमेश्वरले तपाईँलाई अझै धेरै दिनुहुनेछ भन्ने यो उत्साह दिँदै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो?
2: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो।
1: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
2: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

म पास्टर रुबेन बस्नेत, स्मरा मिशन चर्चको सिनियर पास्टर। आजको यो कार्यक्रम वर्ड अफ द डेमा तपाईँहरूलाई फेरि पनि हार्दिक स्वागत गर्दछौ। तपाईँहरू आज जहाँबाट यो कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँहरूलाई परमेश्वरले आश दिनुभएको होस् र म विश्वास गर्दछु आजको यो कार्यक्रमले तपाईँहरूलाई अवश्य पनि आश्रित तुल्याउनेछ। गएको हप्तामा जस्तै आज पनि हाम्रो बीचमा भियतनामबाट डाक्टर पावल आए हुनुहुन्छ, जो एक समयमा विच डाक्टर झाँक्रे हुनुहुन्थ्यो, तर अहिले उहाँ ख्रिस्ट येशूको प्रेरित हुनुहुन्छ। उहाँको जीवन परमेश्वरले आश दिनुभएको होस् र म विश्वास गर्दछु आजको यो कार्यक्रमले तपाईँहरूलाई अवश्य पनि आश्चर्य तुल्याउनेछ।

पछि उहाँ 92 वटा भन्दा बढी देशमा सुसमाचार प्रचार गर्दै सिकाउँदै र मण्डलीलाई उहाँले तालिम दिँदै बलियो बनाउँदै यात्रा गर्नु भएको छ। आज नेपालमा उहाँ आउँदाखेरि उहाँको गवाई र उहाँको मुखबाट परमेश्वरको वचन सुन्नको लागि यो अवसर दिनुभएको लागि म परमेश्वरलाई धन्यवाद चढाउँदछु। र आज हामीसँग स्टुडियोमा डाक्टर पाउल आए हुनुहुन्छ र उहाँको निम्ति मैले तपाईँहरूलाई नेपालीमा उल्था गरेर आजको कार्यक्रममा हामी अगाडि बढ्नेछौ। वेलकम डाक्टर पाउल टु दिस प्रोग्राम।

0: Vietnam.
1: Good morning, Nepal. Good morning, Vietnam.
0: Well, thank you very much for allowing me to be here with you today.
1: आज तपाईले मलाई यो समय दिनुभएको लागि म तपाईलाई धेरै धन्यवाद दिन चाहन्छु.
0: I'm excited to be with you.
1: आज तपाईको बीचमा हुन पाउँदा म धेरै खुसी छु.
0: I love Nepal and love Nepalese people.
1: नेपाल र नेपालका मानिसहरूलाई म धेरै मन पराउँदछु.
0: But today I have a very good story to tell you.
1: आज तपाईको बीचमा मलाई राम्रो एउटा कथा भन्न मन लागेको छ.
0: Well, I was born in a family. My grandfather was a Chinese medical doctor.
1: अनि म यस्तो गाउँमा जन्मिए, यस्तो परिवारमा जन्मिए जहाँ मेरो हजुरबुवा चाहिँ एउटा चाइनिज अनि मेडिकल डाक्टर हुनुहुन्थ्यो.
0: And he was very, very rich.
1: उहाँ धेरै धनी हुनुहुन्थ्यो.
0: But the more he getting richer, the more politicians try to make money out of him.
1: अनि उहाँ जति जति धनी हुँदै हुँदै जानुहुन्थ्यो अनि राजनीतिज्ञहरूले चाहिँ उहाँबाट धेरै रुपियाँ पैसा कमाउन चाहन्थे.
0: So later on, he sent my father into politics to protect him.
1: त्यसपछि उहाँ मेरो हजुरबुवाले मेरो बुवालाई राजनीतिमा भर्ना गरिदिनु भयो ताकि उहाँले उहाँलाई सुरक्षा दिन सक्नु भएको होस् भनेर.
0: So my father was a mayor of the city.
1: अनि मेरो बुवा चाहिँ एउटा शहरको मेयर हुनुहुन्थ्यो.
0: But after many years in politics, he gets tired.
1: अनि उहाँ धेरै सालसम्म उहाँ राजनीतिमा हुनुभएको कारणले उहाँ थाक्नुभयो.
0: So when I was born,
1: जब म जन्मिए,
0: my grandfather and my father discussed together.
1: अनि मेरो हजुरबुवा र बुवाले छलफल गर्नुभयो.
0: Where to go to send me?
1: अब मेरो नातिलाई कहाँ पठाउने त?
0: They don't want to send me to business.
1: अनि मलाई व्यवसाय गरेर पठाउने कि?
0: They also don't want me to go to politics.
1: मलाई राजनीति गरेर पठाउने.
0: Because I think it about send me to religious.
1: अनि हामीले मलाई कहीँ न कहीँ पठाउन उहाँले इच्छा गर्नुभयो.
0: So they decided to send me to Buddhist temple to train to be a Buddhist monk.
1: त्यसपछि उहाँले मलाई बुद्धिस्टको मन्दिरमा उहाँले मलाई पठाउनु भयो ताकि म बुद्धिस्टको पुजारी हुन सकु.
0: Because they think if they get in, I get in rich like them, I have a lot of headache like them.
1: किनकि जब म उहाँहरू जस्तै भए भने मेरो धेरै टाउको दुखाइ हुने थियो पोलिटिक्स भए भने. अनि यदि म राजनीतिज्ञ भए भने म उहाँहरू जस्तै गर्नुपर्छ भन्ने उहाँहरू जान्नुहुन्थ्यो.
0: त्यसै कारणले
1: उहाँले चाहिँ मेरो नाति मेरो छोरा चाहिँ एउटा बुद्धिस्टको मङ्क नै बनोस् भन्ने उहाँले चाहनुभयो.
0: So they gave me to Buddha and Buddhist monk give me a name.
1: त्यसपछि उहाँले मलाई बुद्धिस्ट मङ्कमा राखिदिनु भयो र मलाई नाम दिनुभयो.
0: And my name in Vietnamese Chanden I means stop loving the world.
1: अनि मेरो नाम बुद्धिस्टमा गइसकेपछि मेरो नाम चन्दन आई दिनुभयो जसको अर्थ अनि संसारलाई प्रेम नगर्ने.
0: So later on, I will grow up in a Buddhist temple for 9 years.
1: त्यसपछि म 9 वर्षसम्म बुद्धिस्टको मङ्क जस्तै भएर मैले समय बिताए.
0: So I will train and learn the Buddha life and Buddha teaching.
1: मैले त्यसपछि बुद्धको जीवन र बुद्धको शिक्षा बारेमा मैले सिके.
0: I love it.
1: मैले धेरै मन पराए.
0: But then after 9 years, one day I read to the life story of Buddha.
1: This was 9 वर्ष पछि मैले फेरि पनि एकचोटि बुद्धको बारेमा जीवन कहानी मैले पढे.
0: In the evening, he knew that he about to die and go to Nirvana.
1: अनि अन्तिममा बेलुकाको समयमा उहाँले थाहा पाउनुभयो कि अब उहाँ मर्दै हुनुहुन्छ र नभादामा जाँदै हुनुहुन्छ.
0: अनि उहाँले
1: बेलुका आफ्नो चेलाहरूलाई भन्नुभयो म अब आज राति मर्छु र म नभादामा जाँदैछु.
0: एन्ड वान अफ द डिसाइपल हिज नेम अनादा क्राइ एन्ड आस.
1: अनि अर्को एकजना उहाँको चेलाले रुदै रुदै उहाँलाई प्रश्न गर्नुभयो.
0: Oh, master, if you go to Nirvana, who will go to teach us and lead us the day to come?
1: अनि ए मेरो

0: प्रभु तपाईँ यदि नाफा जानुभयो भने हामीले कसले सिकाउँछ, हामीलाई कसले सुरक्षा दिन्छ भनेर उहाँले सोध्नुभयो।
1: And he pointed finger to the moon and said, "Look, I showed you the light, but I am not the light."
0: अनि उहाँले चन्द्रमालाई देखाएर भन्नुभयो, हेर म ज्योति होइन तर ज्योति चाहिँ उहाँ हुनुहुन्छ भनेर देखाउनुभयो।
1: I am showing you the way, but I am not the way.
0: उहाँले भन्नुभयो, म तिमीलाई बाटो देखाउँदैछु तर बाटो चाहिँ म होइन।
1: In one day will be a world savior. He will come and stay with you, teach you and lead you.
0: अनि उहाँले भन्नुभयो, एक दिन मुक्तिदाता आउनुहुन्छ जो तपाईहरुसँग हुनुहुनेछ र उहाँले तिमीलाई सिकाउनुहुनेछ भनेर भन्नुभयो।
1: I am not the beginning Buddha, I am not the last Buddha.
0: म सुरुको बुद्ध पनि होइन र अन्तिमको बुद्ध पनि म होइन।
1: But when the world savior come, he will be with you, teach you and lead you forever.
0: तर जब मुक्तिदाता आउनुहुनेछ उहाँले तिमीलाई सिकाउनुहुनेछ, तिमीलाई अगुवाई गर्नुहुनेछ र तिमीहरू सँगसँगै अनन्तसम्म रहनुहुनेछ।
1: So I asked my master monk, when will the world savior come in?
0: त्यसपछि मैले प्रश्न सोधे आफूलाई, कहिले मुक्तिदाता आउनुहुन्छ त?
1: He said, I don't know.
0: र उहाँले भन्नुभयो, मलाई थाहा छैन।
1: So I asked him, where he going to be?
0: अनि उहाँलाई फेरि सोधे, अब उहाँ नाफादा कहाँ जानुहुन्छ त?
1: He said, I don't know.
0: त्यो पनि मलाई थाहा छैन।
1: So I thought myself, how come I'm waiting for world savior and I don't know when he come, where he come?
0: त्यसपछि मैले आफूलाई भने, मैले कस्तो मुक्तिदातालाई खोज पर्खिरहेको छु, आराधना गरिरहेको छु, पुजिरहेको छु जसलाई आफू कहाँ जाने भन्ने कुरा पनि थाहा छैन र कहिले आउँछु भन्ने कुरा पनि थाहा छैन।
1: So I want to learn and follow the way Buddha did.
0: अनि बुद्धले जे जे कुरा गर्नुभयो म त्यो अनुसार म अगाडि सिक्नलाई इच्छा गरे।
1: बुद्ध वाज बोर्न इन द किंग पैलेस।
0: अनि बुद्ध चाहिँ एउटा राजाको दरबारमा जन्म लिनु भएको रहेछ।
1: एन्ड वन डे ही वान्ट टु मेट एन अब्जर्भेसन व्हाट ह्यापन आउटसाइड अफ पैलेस।
0: अनि दरबारको बाहिर के भइरहेको छ भनेर एक दिन उहाँले यसो हेर विचार गर्न जानुभयो।
1: So he went out and met observation to see what going on.
0: अनि त्यहाँ बाहिर के भइरहेको छ भनेर बुझ्नको निम्ति उहाँ जाँदाखेरि,
1: and he found out that men were born.
0: अनि उहाँले पत्तो लगाउनुभयो, मानिस जन्मदा रहेछन्।
1: They growing up, getting old.
0: तिनीहरू हुर्कदै हुर्कदै बढ्दै बढ्दै गएर वृद्ध हुँदा रहेछन्।
1: And they will be suffering.
0: तिनीहरूलाई दुःख पीडा तिनीहरूले भोग्नु पर्दो रहेछ।
1: And then die.
0: तिनीहरू मर्दो रहेछन्।
1: So the life is meaningless.
0: तर त्यसै कारणले यो जीवन चाहिँ अर्थहीन रहेछ।
1: That's the reason why he left the palace and went to the west and looking for the world savior.
0: त्यसै कारणले उहाँले आफ्नो दरबारलाई छोडेर उहाँले ध्यानमा जानुभयो र मुक्तिदाताको खोजीमा उहाँ ध्यानमा जानुभयो।
1: So I decided to follow him by I left the Buddhist temple and went to search for the world savior.
0: अनि त्यसपछि मैले पनि बुद्ध जस्तै बुद्धको मोनास्ट्री छोडेर मैले मुक्तिदाताको खोजीमा म गए।
1: And unfortunately to the day nobody in my town tell me about world savior.
0: त्यो समयमा मेरो जीवनमा कसैले पनि मलाई मुक्तिदाताको बारेमा अहिलेसम्म बताएको थिएन।
1: So I met a witch doctor.
0: त्यसपछि मैले एउटा झाँक्रीलाई भेटे।
1: And I told him what my desire was.
0: अनि मैले उहाँलाई भने, मेरो इच्छा के छ भन्ने कुरा उहाँलाई मैले बताए।
1: If you want to save the world, you must have power.
0: यदि तिमीले यो संसारलाई बचाउन चाहन्छौ भने तिमीसँग शक्ति हुनुपर्छ।
1: And he can help me to get power to help other people.
0: र उहाँले मलाई त्यो झाँक्रीले मलाई शक्ति दिनुहुन्छ ताकि मैले अरूलाई बचाउन सकु।
1: So I stayed with him and studied for 5 years.
0: त्यसपछि म उहाँसँगै बसेर 5 वर्षसम्म झाँक्रीको मन्त्र तन्त्रहरू मैले पढ्न सुरु गरे।
1: In this 5 years he teach me the name of 3,366 gods.
0: त्यसपछि यो 5 वर्षको अवधिमा उहाँले मलाई 3,366 वटा ईश्वरको बारेमा, देवी देवताको बारेमा उहाँले मलाई सिकाउनुभयो।
1: So I learned the name and I learned how to pray with the God.
0: अनि त्यसपछि मैले उहाँहरूको नाउँलाई कण्ठ पारे र कसरी प्रार्थना गरे भन्ने कण्ठ पारे।
1: And after 5 years, I was ordained as a master witch doctor.
0: त्यसपछि 5 वर्षपछि मलाई मास्टर झाँक्रीहरूको पनि मालिक भनेर मलाई अभिषेक गरियो।
1: So now in my city, my grandfather control all economies.
0: अनि अहिले मेरो शहरमा मेरो हजुरबुवाले सबै शिक्षाहरू उहाँले नियन्त्रण गर्नुहुन्छ।
1: my father control in politics.
0: मेरो बुवाले चाहिँ पोलिटिक्समा सबैलाई नियन्त्रण गर्नुहुन्छ.
1: But as a witch doctor, I control in spirits.
0: अनि म एउटा झाँक्री भइसकेको कारणले गर्दाखेरि म आत्मामा मानिसहरूलाई नियन्त्रण गर्न सक्छु.
1: And as I control spirit, I have more money than and power than both my grandfather and my father combined together.
0: अनि म झाँक्री भएको कारणले गर्दाखेरि मेरो हजुर बुवासँग भन्दा मेरो बुवासँग भन्दा मसँग अझै बढी रुपियाँ पैसा भयो.
1: And I thought myself, I may enjoy all my life.
0: अनि मैले सोचे मैले मेरो जीवन पूरा जीवन आनन्दले बिताउन सक्छु.
1: But in January of 1970, missionary came to my town.
0: 1970 मा जनवरी मा मेरो गाउँमा एउटा मिशनरी प्रभुको जन आउनुभयो.
1: Oh, I don't care what they are.
0: तिनीहरू जोसुकै हुन् मलाई मतलब छैन.
1: किनकि
0: मेरो त्यो सानो गाउँमा जब मानिसहरूलाई समस्या पर्थ्यो तिनीहरू म कहाँ आउने गर्दथे.
1: But after 3 nights, my whole town was shaken.
0: अनि त्यसपछि त्यो 3 दिनसम्म जब उहाँ मिशनरी आउँदैछ भनेर सुनेपछि मलाई एकदमै निराश भयो. टाउको मलाई दुख्यो.
1: So now my witchcraft student come to me.
0: अनि त्यसपछि एउटा मेरो witchcraft मेरो लामा झाँक्री गर्ने विद्यार्थी मका आयो.
1: They say, oh master, we are in trouble.
0: अनि उहाँले भन्नुभयो, ए मास्टर मालिक, हामी त अब समस्यामा पर्ने भयौ.
1: I say, what wrong?
0: के भयो?
1: I say, every night our people left us.
0: किनकि हरेक दिन हाम्रो मानिसहरूले हामीलाई छोडिरहेका छन्.
1: And they go to follow with the missionary.
0: अनि तिनीहरू चाहिँ गएर मिशनरीहरूको पछि लागिरहेका छन्.
1: And they say they worship a living God.
0: अब तिनीहरूले भन्दैछन् तिनीहरूले चाहिँ एउटा जीवित ईश्वरलाई विश्वास गरेका छन् भनेर.
1: And they try to tell us that all the God we worship are dead God.
0: र तिनीहरूले भन्दैछन् कि हामीले पूजा गरेको सबै देवी देवता त मृत छन् भनेर भनिरहेका छन्.
1: So you better go and shut them down and kick them out.
0: तब त्यसै कारण मालिक तपाईँ प्रधान प्रधान प्रधान पुजारी हुनुहुन्छ झाँक्री हुनुहुन्छ तपाईँ जानुहोस् र तिनीहरूलाई त्यहाँबाट निकालिदिनुहोस् भनेर भन्यो.
1: So okay, tomorrow night I will go check it out.
0: अनि मैले भने म भोलि बिहान म जान्छु र हेर्छु.
1: So next evening I went.
0: अनि त्यसपछि त्यो बेलुका म गए.
1: And you need to know that I was 29 years Buddhist temple and 5 years witchcraft.
0: हेर्नुहोस् म 9 वर्ष बुद्धिस्टको टेम्पलमा म मङ्क भएको थिएँ र 5 वर्ष म झाँक्रीको मन्त्र सिकिरहेको थिएँ.
1: So with the 14 year of training, I know how to perform a religion ceremony very well.
0: र यो 14 वर्षको समयमा मैले कसरी धार्मिक विधिहरू परम्पराहरू गर्ने भन्ने कुरा मैले सिकिसकेको थिएँ.
1: And I expect to see the missionary will perform their religion ceremony.
0: अनि मैले सुनेको सोचेको थिएँ कि यी मिशनरीहरूले आफ्नो धर्मको अभ्यास गर्छन्.
1: But I was disappointed.
0: र मैले यसलाई चाहिँ तिनीहरूको शक्तिलाई सेरोमनीलाई चाहिँ मैले यिनलाई भस्म पारिदिन्छु भनेर मैले सोचे.
1: They really don't know how to perform a religion ceremony.
0: तिनीहरू यो मिशनहरूलाई थाहै छैन कसरी यो धार्मिक विधिहरू गर्नुपर्छ भनेर तिनीहरू थाहा छैन भनेर मैले सोचे.
1: But they come together and they sing many happy songs.
0: तर तिनीहरू सँगै भेला भएर तिनीहरूले मिठो मिठो गीतहरू गाए.
1: And I was surprised, how come they always sing and all look happy?
0: अनि मैले सोचे होइन यिनीहरू कसरी सबैजनाले गीत गाउँदै खुसी हुँदै नाचिरहेका छन्.
1: And you know, I used to sing, to pray, but always sorrow, sad.
0: अनि यो तपाईँलाई थाहा छ म पनि गाउने गर्थे म पनि प्रार्थना गर्थे तर म सधैँ निराश भइरहेको थिएँ.
1: Because within ourselves, we are born in the ocean of sin.
0: किनकि हाम्रो यो हाम्रो जीवन चाहिँ हामी एउटा समुद्रमा जन्मिएको जस्तै हामी थियौँ.
1: And we wonder how can we swim out of ocean of sin.
0: अनि यो पापको समुद्रबाट हामी कसरी बाहिर निस्कने भनेर हामी अन्योलमा परिरहेका थियौं.
1: But for them they say, well, Jesus came from heaven to this earth.
0: अनि तर त्यो मिशनरहरूले भन्नुभयो कि येशू ख्रीष्ट स्वर्गबाट संसारमा उहाँ आउनुभयो.
1: He came not bring to you a religion.
0: वहाँ येशू चाहिँ तिमीहरूलाई धर्म ल्याउनको लागि उहाँ आउनु भएको होइन.
1: But he came to build a relationship between you and the creator of universe.
0: तर येशू ख्रीष्ट संसारमा आउनुभयो ताकि तपाईँलाई स्वर्ग अनि पृथ्वीको सृष्टिकर्तासँग मेलमिलाप गराउनको निमित्त.
1: Every religion seem very good.
0: सबै धर्महरू राम्रै देखिन्छन्.
1: But religion teaches you many rules and many laws.
0: तर धर्मले धेरै नीति नियमहरू कानुनहरू तपाईँलाई सिकाउँदछ.
1: And the more you involve in religion, the more you bear a lot of burden from the rule, regulation and law.
0: जति तपाईँ धर्म कर्ममा लाग्नुहुन्छ त्यति नै तपाईँलाई तपाईँलाई यसको कानुन व्यवस्थाहरूले धर्म कर्मले तपाईँलाई बलियो अनि बाँध्ने गर्दछ.
1: But Jesus Christ, when he came, he said, Come to me, all are labor and have me burdened, then I give you rest.
0: And Prabhu Yesu jab sansar ma aunu wale bhanubhaye, hey sabai thakeka ra bojhne dabeka ho, ma kaho ma timlai bisram dinechu.
1: Some of you, maybe your doctor give you a very bad report about your body, your health.
0: Tapai kati kati jana lai doctor le tapai ko swasthya ko barema, sharir ko barema kharab report ro direka hun sakchan.
1: So you have a burden about your physically body and health.
0: Tapai ko sharir ko ma yo durbalta karan le tapailai bojh bhairheko hun sakdacha.
1: Some of you, maybe your spouse left you, your parent or your children left you.
0: Huna sakcha kasailai tapaiharu bichma kasailai afno chhora chhorile ya ta afno abhibhavakle tapailai tyageka chhodeka huna sakchan.
1: And you have a burden in your family relationship.
0: Tapaiko sambandhama pani ani tya thulo bojh bhairheko huna sakdacha.
1: Some of you, maybe your business is not going well.
0: Huna sakcha kati janako byawasayaharu ramro gairheko chaina hola.
1: Some of you, maybe you are bankrupt.
0: Huna sakcha kasaiko bank chai khali bhayera ritisayeko huna sakcha.
1: Maybe you have burden in your financial problem.
0: Huna sakcha tapaiko aarthik awasthama tapailai bojh bhairheko huna sakcha.
1: But we have a good news for you.
0: Tara tapaiharuko lagi masanga euta asal samachar cha.
1: That Jesus Christ is greater than all of your burdens.
0: Yesu Christ sabai tapaiko samasya बोझहरूभन्दा महान हुनुहुन्छ.
1: Come to him and cast out all your care to him because he cares for you.
0: Yesu Christ ka aunus ra tapai ko sara chinta fikri wala sumpi dinos kinaki wale tapai ko wasta fikri garnuhuncha.
1: So less than 10 minutes they made a first auto call.
0: Ani 10 minute ko bhitra ma tapailai altar call garnechu.
1: And I saw many people run from every corner to the front and give all their burdens to Jesus.
0: Tespachi ma tei samay ko barema kura gareko chu. Missionary haru 10 minute ma waha le altar call garnu bhayo ra sabai jana manish haru daudidai waha ko agadi gaye.
1: And I saw among them were many of my followers.
0: Ani tespachi maile tya dherai jaso chai mero malai pachhyaune manish harulai maile dekhe.
1: Oh, I wasn't happy.
0: म त्यतिखेर एकदमै खुसी भइन, निराश भए.
1: I wonder, hey, what are you guys doing here?
0: तिमीले त के गरिरहेको छौ भनेर मैले भने.
1: But then after they pray for their burden,
0: जब तिनीहरूले आफ्नो बोझको लागि तिनीहरूले प्रार्थना गरे,
1: they sing another happy song.
0: त्यसपछि तिनीहरूले फेरि अर्को मिठो आनन्दको खुसियाले गीतहरू गाए.
1: And say, if any one of you been here in past few nights,
0: यदि तपाईँहरू यहाँ कोही कुनै रातदेखि यहाँ हुनु केही रातदेखि यहाँ हुनुहुन्छ भने,
1: if you came with problem, with burden, and we prayed for you.
0: समस्या चिन्ता फिक्री लिएर तपाईँ आउनुभएको छ भने हामी प्रार्थना
1: गरिदिनेछौँ.
0: यदि परमेश्वरले तपाईँको प्रार्थना सुन्नुभयो र तपाईँको प्रार्थनालाई जवाब दिनुभयो भने,
1: तपाईँहरू
0: अगाडि आएर आफ्नो गाउँहरू बाँड्नुहोस् भनेर उहाँले भन्नुभयो.
1: Victory life based on the forgiveness of Jesus and your testimony.
0: तपाईको जुन तपाईले पाउनु गवाहीबाट तपाई परमेश्वरले तपाईको जीवनमा गर्नुभएको क्षमाको बारेमा तपाईले भन्नुहोस् भनेर उहाँले भन्नुभयो.
1: Again I saw a lot of people run in front and share the testimony.
0: त्यसपछि फेरि मैले देखे त्यहाँ धेरैजना मानिसहरू अगाडि गुरुर दौडिँदै गएर आफ्नो गवाहीहरू बाँडिरहेको मैले देखे.
1: When I heard their testimony,
0: जब मैले त्यस गवाहीहरू सुने,
1: I thought myself,
0: मैले आफैले आफूलाई सोचे,
1: लुक लाइक द मिशनरी पुट मनी ऑल टुगेदर.
0: अनि मैले आफैले आफूलाई सोचे, जसरी मैले गर्थे मिशनरीले पनि पक्कै पनि पैसा जम्मा गरे होला.
1: एन्ड हाई देम टु एडभर्टाइज फर देयर रिलिजन.
0: अनि तिनीहरूले पक्कै पनि आफूले पैसा पनि लिए होला र आफ्नो धर्मलाई यिनीहरूले विज्ञापन गरे होला भनेर मैले सोचे.
1: Them sooner or later I go to lose my job.
0: अनि यदि मैले यिनीहरूलाई रोकिन भने त मेरो आज या भोलि या पर्सि त मेरो जागिर पक्कै पनि जान्छ भनेर मैले सोचे.
1: So that night I prayed to 1,000 God.
0: त्यो रात मैले 1,000 देवी देवतालाई मैले पुकारा गर्दा प्रार्थना गरे.
1: But after over 3 hours passed by,
0: 3 घण्टा बितिसक्यो.
1: In my spirit, I recognized none of my God show up.
0: अनि मेरो आत्मा मैले थाहा भयो कि कुनै पनि ईश्वरले मेरो प्रार्थना सुनेनन्.
1: And on the way home, I was disappointed with my God.
0: And त्यसपछि म घर जाने बेलामा बाटोमा धेरै निराश भए.
1: Asked them, where were you?
0: तपाईं कहाँ हुनुहुन्छ? कहाँ हुनुहुन्थ्यो तपाईं?
1: Why none of you hear my prayer and show up?
0: किन मेरो प्रार्थना कसैले सुन्नु भएन? किन म कहाँ देखा पर्नु भएन?
1: Were you in vacation without my permission?
0: तपाईं भ्याकेसनमा छुट्टीमा हुनुहुन्थ्यो त हे ईश्वर?
1: Tomorrow I'm not going to eat, but I've spent all day and pray and bring you back.
0: अनि म भोलि म खाना नखाइकन दिनभरि मैले प्रार्थना गर्छु तपाईँ आउनुपर्छ.
1: And together we will go to shut down this new church.
0: त्यसपछि हामी सँगै तपाईँ र ईश्वर र देवी देवता तपाईँ र म भएर हामी सँगै गएर त्यो कार्यक्रमलाई भत्ताभुङ्ग पार्नुपर्छ भनेर मैले प्रार्थना गरेँ.
1: Next day I come back earlier and I pray to 2,000 gods.
0: भोलि बिहान म छिट्टै आएर 2,000 जना देवी देवतालाई मैले पुकारा गरेँ.
1: When the church are worshiping, singing, very happy.
0: जब चर्च चाहिँ क्रिस्चियनहरूले त्यहाँ आनन्दले गीत गाउँदै खुसियाले मनाइरहेका थिए.
1: And I were very sad, very sorrow.
0: म धेरै निराश भइरहेको थिएँ.
1: And were upset, oh my God.
0: मैले मेरो ईश्वरसँग म निराश भइरहेको थिएँ.
1: But I continued to pray for 2,000 gods.
0: तर मैले 2,000 भन्दा बढी ईश्वर देवी देवतालाई मैले निरन्तरमा प्रार्थना गरिरहेको थिएँ.
1: It's over 4 hours passed by.
0: 4 ghanta pani bityo.
1: Again, I recognize that none of my gods show up.
0: Maile yo kura feri bujhe ki kasaile mero prarthana suneka raena chan.
1: So on the way back last night,
0: antyo rati chai jab ma ghar janda kheri,
1: I told my God, I don't know what's wrong with you.
0: Maile bhane, hey Ishwar, tapailai ke khas, tapailai samasya ke cha, kina mero prarthana sunnu bhayena?
1: But tonight, I'm not going to sleep.
0: Aaja ma sudhai sudhina prabhu.
1: I will spend whole night to pray to bring all 3,000 gods back.
0: अनि मैले आज रातभरि म नसुतेर म प्रार्थना गर्छु मेरो 3,000 देवी देवतालाई मैले पछि ल्याउनु पर्यो.
1: So tomorrow together we go to shut down the church, kick our missionary.
0: 3,000 जना देवी देवतालाई म लिएर भोलि गएर त्यो कार्यक्रममा हमला गर्नुपर्छ हामीले.
1: So next day I come back early.
0: त्यस कारण भोलि बिहान म फेरि पनि बिहानै आए.
1: And I spend time to pray to all 3,366 gods.
0: मैले 3,366 वटा देवी देवतालाई मैले फेरि भोलि पुकारा गरे.
1: And I was very sad, very sorrow.
0: म धेरै निराश थिए, पीडामा थिए, चिन्तामा थिए.
1: But the same time, the Christian in the church, they seemed very happy.
0: तर त्यही समयमा चर्चका क्रिस्चियनहरू त धेरै खुसी थिए.
1: And they say, we are happy because we are worship a living God.
0: हामी धेरै खुसी छौ कारण हामी एउटा जीवित परमेश्वरलाई आराधना गरिरहेका छौ.
1: And he is the only one arose from the dead.
0: उहाँ एउटा मात्र ईश्वर हुनुहुन्छ जसले मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो.
1: And if he can help himself to get out of the grave,
0: यदि उहाँले आफैले मृत्युबाट जितेर उहाँ बौरी उठ्न सक्नुहुन्छ भने,
1: he will go to help whoever need.
0: यदि उहाँले चाहिँ जो जोलाई सहायता खाँचो छ उहाँले तिनीहरूलाई पनि सहायता गर्नुहुन्छ.
1: And Jesus said, I come to bring you life even more abundantly.
0: अनि प्रभु येशूले भन्नुभयो कि मैले तिमीलाई जीवन दिन आएर त्यो जीवन प्रशस्त मात्रामा दिन आए भनेर उहाँले भन्नुभएको थियो.
1: If you have many other gods,
0: यदि तिमीहरूसँग धेरै ईश्वर देवी देवता छन् भने,
1: but they cannot help you,
0: तिनीहरूले तपाईँलाई सहायता गर्न सक्दैनन्.
1: You still sick in your body,
0: तपाईँ अझै पनि बिमारी हुनुहुन्छ आफ्नो शरीरमा.
1: You still worry and sorrow,
0: तपाईँ आफै चिन्तित हुनुहुन्छ र निराश हुनुहुन्छ.
1: You always failure, you cannot do good things.
0: तपाईँले सधैँ फेल हुनुहुन्छ, तपाईँ सधैँ हार खानुहुन्छ र असल काम गर्न सक्नु भइरहेको छैन.
1: In by living God come into your life,
0: तपाईँको जीवनमा त्यो जीवित परमेश्वरलाई तपाईँले निमन्त्रणा गर्नु हो.
1: And he will give you peace of your mind,
0: तपाईँको दिमागमा विचारमा परमेश्वरले शान्ति दिनुहुनेछ.
1: He will give you health in your body,
0: तपाईँको शरीरमा उहाँले स्वस्थ दिनुहुन्छ.
1: He will give you victory of your daily life,
0: तपाईँको दैनिक जीवनमा उहाँले विजय दिनुहुन्छ.
1: And I were not happy.
0: म त्यति सुन्दाखेरि पनि म निराश थिएँ.
1: But I were wonder why my God not showing up.
0: तर मलाई धेरै चिन्ता थियो मेरो किन मेरो ईश्वरले सुन्नु भएन.
1: So before they ended the service in the church,
0: अनि उहाँले संगति सक्नुभन्दा पहिला त्यो चर्चमा,
1: they met another announcement.
0: उहाँले अर्को एनाउन्समेन्ट उहाँले गर्नुभयो.
1: They say, if any one of you came,
0: यदि तपाईँ यहाँ कोही आउँदै हुनुहुन्छ भने,
1: maybe in past few nights you see what happened here,
0: तपाईँले यहाँ केही दिन अरू केही रातमा तपाईँले दुई चार रातमा तपाईँले जे जे देखिरहनु भएको छ यहाँ,
1: maybe in past few nights you heard the word of God.
0: हुन सक्छ यो दुई तिन दिनको रातमा तपाईँले परमेश्वरको वचन तपाईँ सुन्नुभयो होला.
1: That we read from holy Bible.
0: हामी जुन पवित्र बाइबलबाट पढेका थियौँ.
1: If you saw many miracles happen among our midst,
0: हाम्रो बीचमा यहाँ आश्चर्य कर्महरू भएको तपाईँले देख्नु भएको छ होला.
1: If you heard many wonderful testimony from our people
0: here,
1: but if you have any question,
0: or please
1: don't leave the church with your question.
0: The whole world has
1: many questions.
0: Sansar, sara, sansar sanga, dherai prashnaharu chhan.
1: But God who created the world have an answer for your life.
0: Ra jale swarga ani prithvi srishti garnu bhayo tyo ishwar sanga tapai ko har ek prashna ko jawab haru chhan.
1: He created you very good because you're different from animal.
0: Parmeshwar le tapailai ati asal tarika le wale bananu bhayeko cha.
1: And he blow his spirit into your nose, you become a living spirit.
0: Tapai ko naak bada wale jibit saas pukidinu bhayeko taki tapai jibit rahna saknu bhayeko hos.
1: And he said, I have a plan for you.
0: Wale bhanne hunu cha ma sanga timro lagi yojana cha.
1: My plan not to harm you.
0: Ma tyo tyo chai timlai anishta garna hoina.
1: But to bless you.
0: Tara timlai ma aashish dinuko nimti
1: ho. My plan to prosper you.
0: तिमलाई समृद्धि गराउनको निम्ति हो.
1: My plan to give you hope and future.
0: तिमलाई आशा र भविष्य दिनको निम्ति हो.
1: And I raised up many questions.
0: मसँग धेरै प्रश्न मैले जो प्रश्न खडा गरे.
1: But they opened the holy Bible.
0: तिनीहरूले बाइबलहरू खोले.
1: And give me all the answer.
0: र सबै प्रश्नको जवाफहरू दिए.
1: And I recognize that greater He is living God.
0: अनि मैले यो कुरा महसुस गरे कि उहाँको उहाँ यीशुको बारे चाहिँ जब सुन्दाखेरि उहाँ चाहिँ महान हुनुहुँदो रहेछ.
1: Then all over 3,000 God I have been serving for many years.
0: मैले धेरै वर्षदेखि 3,366 वटा ईश्वर देवी देवतालाई पूजेको भन्दा उहाँ यीशु चाहिँ महान हुनुहुँदो रहेछ.
1: I know that because Jesus arose from the dead.
0: मलाई यो थाहा भयो किनकि यीशुले मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो.
1: He able to help himself to get out the grave.
0: उहाँले चियानबाट आफूलाई सहायता गरेर उहाँ चियानबाट निस्कनु भयो.
1: Oh my God, what death.
0: सबै मेरो देवी देवता चाहिँ मरेका रहेछन्.
1: And they all still keep behind the grave.
0: अनि तिनीहरू अहिले पनि चिहान भित्र लुकिरहेका छन्.
1: They cannot help themselves to get out. How can they help me?
0: अनि तिनीहरूले आफूलाई मृत्युबाट जित्न सक्छन् भने मलाई कसरी तिनीहरू जिताउन सक्छन्?
1: Jesus Christ, the only one arose from the dead.
0: येशू ख्रीष्ट मात्र एकजना हुनुहुन्छ जसले मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो.
1: All the king were dead.
0: सबै राजाहरू मरे.
1: President were dead.
0: अनि राष्ट्रपतिहरू मर्नेछन्.
1: Prime minister were dead.
0: प्रधानमन्त्रीहरू मर्नेछन्.
1: Religious leader were dead.
0: धार्मिक नेताहरू मर्नेछन्.
1: None of them arose from the dead.
0: कोही पनि मृत्युलाई जितेर बौरी उठेनन्.
1: They cannot help themselves.
0: तिनीहरूले आफूलाई सहायता गर्न सकेनन्.
1: There is no way they can help you.
0: तिनीहरूलाई तपाईँलाई पनि सहायता गर्ने कुनै पनि बाटो छैन.
1: But Jesus arose from the dead.
0: तर येशु चाहिँ मृत्युलाई जितेर बौरी उठ्नुभयो.
1: If you believe in him.
0: यदि तपाईँले येशुलाई विश्वास गर्नुभयो भने.
1: And he will give you life.
0: तपाईँलाई उहाँले जीवन दिनुहुन्छ.
1: And life even more abundant.
0: अनि त्यो पनि जीवन प्रशस्त मात्र.
1: And that's even in I found the answer.
0: अनि मैले यो जवाफ मैले पाएँ.
1: And I gave my life to him.
0: त्यसपछि मैले मेरो जीवन उहाँलाई दिए.
1: For 56 years passed by.
0: 56 वर्ष बित्यो.
1: He did many miracles in my life.
0: मेरो जीवनमा उहाँले धेरै आश्चर्य कर्म गर्नुभएको छ.
1: In my family.
0: मेरो परिवारमा.
1: And now he sent me around the world.
0: अहिले उहाँले मलाई सारा संसारभरि उहाँले मलाई पठाउँदै हुनुहुन्छ.
1: To tell people the good news.
0: अनि यो सुसन्देश सुसमाचार प्रचार गर्न निम्ति.
1: God have a plan for you.
0: परमेश्वरले तपाईँको लागि योजना बनाउनु
1: भएको छ. He planned not to harm you.
0: नाश गर्नु तपाईँलाई अप्ठ्यारो विनाश पार्नु होइन.
1: He planned to bless you.
0: तपाईँलाई आशिष दिनको निम्ति.
1: He planned to prosper you.
0: तपाईँलाई समृद्धिमा ल्याउनको निम्ति.
1: He planned to give you hope.
0: तपाईँलाई आशा दिनको निम्ति.
1: He planned to give you a bright future.
0: तपाईँलाई भविष्य उज्जवल भविष्य.
1: So come to him.
0: प्रभु कहाँ आउनु.
1: He will give you a new life.
0: प्रभुले तपाईँलाई नयाँ जीवन दिनुहुनेछ.
1: He did it for me.
0: उहाँले मेरो लागि गर्नुभयो.
1: He did it for my family.
0: मेरो परिवारको लागि उहाँले गर्नुभयो.
1: He will going to do it for you.
0: प्रभुले तपाईँको लागि पनि गर्नुहुन्छ.
1: May God bless you.
0: परमेश्वरले तपाईँलाई
1: and have a wonderful life.
0: प्रभुको जीवन आशिष तपाईँमाथि रहेको होस्.
1: Amen.
0: Thank you Pastor Paul. Thank you so much. Thank you everybody. सबैजना जतिलाई सुन्नुभयो आज कार्यक्रम म तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु. परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशिष दिनुभयो. जय मसीह नमस्ते.

0: हामी छौं तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब तपाईले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश गजमेरको साथमा। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: तपाईँ र मैले जीवनमा जिउने क्रममा हुन्छ नि, हामी दुष्टसँग मात्रै हामी होसियार हुँदै गर्दाखेरि चाहिँ हामी संसारमा जिउने क्रममा चाहिँ एउटा कुरासँग पनि तपाईँ र म चाहिँ सजग अनि सचेत हुनुपर्ने रहेछ। यो मेरो व्यक्तिगत अनुभव पनि हो अनि सायदै तपाईँले पनि त्यो कुरालाई महसुस गर्नुभएको हुन सक्छ। सो हामी दुष्टसँग धेरै नै सचेत हुन्छौँ, धेरै नै त्योबाट हामी चाहिँ डराउँछौँ अनि हामी हुन्छ नि भक्तिको जीवन र परमेश्वरमा आदरणीय जीवन र नम्रताको जीवन र आज्ञाकारिताको जीवन हामीले व्यतीत गर्दै गर्दाखेरि चाहिँ हामी त दुष्टसँग अटोमेटिकली तपाईँ र म डराउँछौ, त्यसको योजनाले चाहिँ तपाईँ र मलाई पछार्नु खोज्दैछ भने हामी त्यसबाट सजग हुन्छौँ भनेदेखिलाई संसारमा तपाईँ र म जिउने क्रममा दुष्टसँग मात्र होइन तर एउटा यस्तो व्यक्तिहरूको संगतबाट पनि तपाईँ र म चाहिँ सजग अनि सचेत हुनै पर्ने रहेछ। यो चाहिँ मेरो व्यक्तिगत अनुभव हो, तपाईँको पनि त्यो अनुभव हुन सक्छ। त्यो चाहिँ के हो भनेदेखिलाई विषालु मानिस देखि तपाईँ र म अति नै होसियार हुनुपर्ने रहेछ। अङ्ग्रेजीमा हामी टक्सिक पिपल पनि भन्छौँ, जो चाहिँ विभिन्न प्रकारको योजनाले भरिएको हुन्छ, भरिसक्दो आफूलाई चाहिँ उच्च स्थानमा राखेर अरूलाई पछार्ने योजना हुन्छ उसको, कि तो चाहिँ कुरा आफूले बोकेको छ अरूलाई मार्न चाहन्छ उसले, अरूको चाहिँ ईर्ष्या गर्छ उसले, इक बोकेको छ उसले, अनि जब जब तपाईँसँग संगत गर्न खोज्छ त्यसले तपाईँलाई चाहिँ पछार्न चाहन्छ, तपाईँलाई चाहिँ त्यसले हराउन चाहन्छ। सो वी ह्याभ टु बी केयरफुल, यस्ता विषालु मानिसहरूबाट तपाईँ र म होसियार हुनुपर्ने रहेछ। हो, हामी शैतानदेखि डराउँछौ, शैतानले हामीलाई परमेश्वरदेखि टाढा बनाउँछ, यसले हामीलाई चाहिँ परीक्षा लिएर आउँछ, यसले हामीलाई पापको कुरा, लोभिने चिजहरू लिएर आउँदछ भन्ने कुरा हामीलाई मजाले थाहा छ। त्यही कारणले भरिसक्दो हामी सजग अनि सचेत हुन चाहन्छौ र खोज्छौ पनि, तर सेम टाइम संसारमा पनि यस्ता टक्सिक मानिसहरू रहेछ, विषालु मानिसहरू रहेछ, जसले पटक पटक तपाईँ र मलाई घोच्न चाहन्छ, तपाईँ र मेरो हृदयलाई चिया चिया बनाउन चाहन्छ, तपाईँ र मलाई चाहिँ यसले चाहिँ घरि न घरि रुवाउन चाहन्छ, यसले तपाईँ र मेरो सम्बन्धहरूलाई बिगार्न चाहन्छ यस्ता विषालु मानिसहरूले। सो तपाईँ र म शैतान सँगसँगै त्यस्ता टक्सिक, त्यस्ता विषालु मानिसहरूदेखि होसियार हुनु पर्ने रहेछ। आज मैले तपाईँलाई त्यस्ता मानिसहरूलाई घृणा गर्नुहोस् भनेर मैले तपाईँलाई प्रचार गर्न खोजेको होइन, तपाईँले यो कुरालाई याद गर्नुहोस्। सुरुमै मैले त्यस्ता विषालु मानिसहरूलाई घृणा गर्नुहोस्, त्यसलाई पनि त्यस्तै गर्नुहोस् भनेर त मैले तपाईँलाई सिकाउन चाहेको होइन, तर हामी आत्मामा हिँड्दैछौ भनेदेखिलाई कुन व्यक्ति सही हो र कुन व्यक्ति गलत हो भन्ने कुरालाई चाहिँ पहिचान गर्न सक्नु पर्यो चाहिँ तपाईँलाई मैले भन्न चाहिरहेको छु। अनि धेरैचोटि हामी जीवनमा धेरै ठुल्ठुला योजनाहरू बनाउँछौ, धेरै ठुल्ठुला कुराहरूको योजना, हामी उद्देश्यहरू, विभिन्न प्रकारको प्लानहरू हामी बनाउँछौँ, अनि त्यो प्लानभित्र चाहिँ हामी गलत व्यक्तिसँगको साझेदारमा चाहिँ त्यो योजनाहरू बनाइराखेको हुँदो रहेछौँ, अनि त्यो गलत नियत भएको गलत व्यक्तिले चाहिँ तपाईँ र मैले जति नै असल कुरा किन नगरौं, एक दिन चाहिँ त्यसले धोका दिने रहेछ। यो त मैले आफ्नो जीवनमा महसुस गरेको छु, जसलाई मैले पालिरहेको थिएँ, जसलाई मैले चाहिँ आदर गर्थे, जसलाई मैले चाहिँ आफूलाई भन्दा धेरै माया गर्थे, धेरै मैले रेस्पेक्ट गरेको थिएँ, मैले त सोच्थेँ कि यो मान्छे सही व्यक्ति प्रभुले मलाई जुटाउनु भएछ, तर पछिको दिनहरूमा उसँग अनि ईश्वरकैको क्रमहरूमा समयहरू व्यतीत हुँदै गयो उसँग, अनि पछि गएर त उसले उसको दोस्रो अनुहार अमेरिकनहरूले चाहिँ के भन्दो रहेछ भने डबल फेस भन्दो रहेछ, यहाँनिर टु फेस, डबल फेस चाहिँ त्यो व्यक्तिले देखाए, त्यहाँबाट मलाई थाहा भयो कि ही इज अ रङ पर्सन, यो व्यक्ति त गलत व्यक्ति थिएछ, तर कुन दिनमा मैले चाहिँ यो व्यक्तिसँग चाहिँ सम्बन्ध गाँस्न पुगेछु भनेर आफैलाई धोका भयो। सो आज तपाईँ पनि त्यस्ता गलत व्यक्तिसँगको संगतको कारणले गर्दाखेरि जीवनमा तपाईँ पछुताइराख्नु भएको छ, तपाईँ निराश हुनुहुन्छ, तपाईँ चाहिँ आफूलाई सोच्दै हुनुहुन्छ अब मेरो लागि केही उपाय नै छैन, यसले मलाई धोका दियो भनेर तपाईँ आफैलाई तपाईँले तितो भावना, तितो कुरा बोकेर बस्दै हुनुहुन्छ भनेदेखिलाई आजको वचनले तपाईँलाई छुटकारा दिनेछ, आजको वचनले तपाईँ भित्र भएको त्यो घाउलाई मलम पट्टी गर्नेछ। प्रियहरू, संसारमा हरेक मानिस यस्तो अनुभव बोकेर हिँडेको रहेछ, मैले महसुस गर्दाखेरि जब त्यो कुरामा म पनि चाहिँ फस्न पुगे, मलाई महसुस भयो कि म त एक्लो होइन रहेछ, म जस्तो व्यक्तिहरू हजारौं होला संसारमा जो चाहिँ गलत संगतको कारणले गर्दाखेरि, गलत प्रभावको कारणले गर्दाखेरि फसेको होला, टक्सिक पिपलहरूको व्यवहार आचरण तिनीहरूको चाहिँ मूर्खताको कारणले गर्दाखेरि फसेको होला भनेर म त प्रभुलाई धन्यवाद नै दिए, किनभने म मात्र होइन यो संसारमा धेरै त्यस्तो छ, तर प्रभु त्यस्ता मानिसहरूलाई तपाईँले समयमै पश्चाताप गर्ने हृदय दिनुहोस् भनेर मैले उल्टै प्रार्थना गरे। सो मेरो प्रियहरू, हामी हितोपदेशको पुस्तक 13:20 हेर्छौँ भनेदेखिलाई त्यहाँ बडो मजाको कुरा बताएको छ बाइबलले। यसरी भन्दछ हितोपदेशको पुस्तक 13:20, बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्छ। कुरा डन भयो यहाँ है। बुद्धिमान सँग हिँड्ने के हुँदो रहेछ? बुद्धिमान नै हुने रहेछ। अनि बुद्धिमान सँग हिँड्ने व्यक्ति चाहिँ किन बुद्धिमान हुन्छ भनेदेखिलाई, उसले चाहिँ कुनै व्यक्तिसँग सम्बन्ध राख्नुभन्दा अगावे, योजना गर्नुभन्दा अगावे चाहिँ उसले सोच्दछ कि उसले निर्णय गर्दछ यो व्यक्ति गलत हो कि सही हो भनेर चाहिँ उसले प्रारम्भमा नै उसले निर्णय गर्न सफल हुन्छ। त्यो चाहिँ कसरी हुँदछ भने प्रभुलाई सोध्दछ, उसले प्रभुलाई चाहिँ उसले प्रश्न गर्छ, प्रभु यो व्यक्ति सही हो कि गलत हो भनेर उसले प्रभुलाई खोज्छ। तर हामी चाहिँ कस्तो हुँदो रहेछ भने त्यो व्यक्ति अलिक ट्यालेन्टेड छ, त्यो व्यक्तिसँग रकम छ, रुपियाँ छ भनेदेखिलाई यो व्यक्ति सही व्यक्ति हो भनेर हामी सहजै विश्वास गर्छौँ, सहजै हामी स्वीकार गर्छौँ। तर त्यो व्यक्ति बुद्धिमान व्यक्ति नहुन सक्दो रहेछ। उसँग प्रशस्त पैसा छ, धेरै कुरा हुन सक्छ उसँग, तर त्यो व्यक्ति मूर्ख पनि हुन सक्ने रहेछ। सो आज वचनले हामीलाई के भन्दैछ, बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्छ। जुन चाहिँ नोक्सानी मैले भोगेको छु, सायद तपाईँले पनि भोग्नु भयो होला। मेरो धेरैचोटि हृदय पग्लिन्छ जब मान्छेको चाहिँ अनुहारलाई देख्छु, उनीहरूको समस्यालाई देख्छु, हृदय पग्लिने गर्छ। अनि धेरैचोटि म मान्छेलाई मैले पनि विश्वास गरेको छु, अनि धेरैचोटि मान्छेलाई विश्वास गर्दा चाहिँ आफू पनि मूर्ख हुँदो रहेछ। यो चाहिँ मैले आफ्नो व्यक्तिगत जीवनको अनुभवलाई तपाईँलाई बताउँदैछु। सो मेरो प्रियहरू, आज हामीले बुद्धिमानसँगको सम्बन्धमा तपाईँ र म बस्दैछौ, कनेक्टेड छौ भनेदेखिलाई हामी बुद्धिमान हौ, बाइबलले त्यही कुरा बताउँदैछ। तर जब तपाईँ र मैले मूर्खहरूसँगको संगतमा तपाईँ र म चाहिँ फस्दछौ, त्यो सम्बन्धमा कनेक्टेड छौ भनेदेखिलाई त्यसको नोक्सानी पनि डर लाग्दै हुँदो रहेछ। जुन नोक्सानी मैले भोगेको छु, अब मैले तपाईँलाई सबै कुरा बताउने कुरो त आएन, तर मैले पाखा पाखा कुरा बताउँदैछु तपाईँलाई, मैले लाइट कुराहरू, हल्का कुराहरू बताउँदैछु। जुन भित्तको कुरा त अब धेरै डरलाग्दो चिजहरू छन्, कुनै कुनैले धोका दिएको कुराहरू, कुनै मानिसहरूको चाहिँ हुन्छ नि उनीहरूको त्यो विषालु व्यवहारको कारणले गर्दाखेरि जीवनमा त्यस्ता तिता कुराहरू त छन्। तर पनि हामी परमेश्वरको छोराछोरी हो प्रियहरू, परमेश्वरले तपाईँ र मलाई चाहिँ हार्न दिनुहुन्न, दुष्टलाई हराउन दिनुहुन्न, तर हामीले समयमा नै पहिचान गर्न सक्नु पर्यो कि यो व्यक्ति गलत हो कि सही हो भन्ने कुरा चाहिँ हामीले जाँच्न सक्नु पर्यो। जब तपाईँ र म जाँच्छौ, जब तपाईँ र म निर्णय गर्छौ यो मान्छे गलत हो, मैले सही व्यक्तिसँग सम्बन्ध राख्नुपर्छ भन्ने कुराको निर्णय गर्नुहुन्छ भने परमेश्वरले तपाईँको जीवनमा आशीर्वाद गर्नुहुन्छ। तत्र भने मूर्खहरूसँगको सम्बन्धमा जब तपाईँ र फस्छौ, त्यसको नोक्सानी सोचेको भन्दा पनि डर लाग्दो हुन्छ। सो आज मैले तपाईँलाई प्रश्न गर्नै पर्छ, तपाईँ आज कोसँगको सम्बन्धमा हुनुहुन्छ, कस्ता मानिसको सम्बन्धमा हुनुहुन्छ, सही मानिस कि गलत मानिस, असल व्यक्तिसँगको सम्बन्धमा हुनुहुन्छ कि मूर्ख व्यक्तिको सम्बन्धमा हुनुहुन्छ। मूर्ख मानिसको सम्बन्धमा हुनुहुन्छ भने तपाईँले त्यसको नोक्सानी भर्नुपर्छ। मूर्ख मानिसको हो जो चाहिँ विषले भरिएको छ, विषालु छ, तपाईँ र मलाई पछार्न चाहन्छ, तपाईँ र मलाई चाहिँ एक दुई दिन चाहिँ मिठो बोलेर, तपाईँ र मलाई चाहिँ खुसी दिएर एक दुई दिनमा तपाईँ र मलाई पछार्न चाहन्छ। त्यस्ता विषालु मानिसहरूदेखि होसियार हुनुपर्छ, अनि विषालु मानिसदेखि होसियार भएन भने चाहिँ त्यसको नोक्सानी, त्यसको कन्सिक्वेन्स, त्यसको परिणाम चाहिँ डरलाग्दो हुन्छ। बाइबलले यहाँ क्लियरली बताएको छ, तर पनि धेरैचोटि हामीले चाहिँ के हुँदो रहेछ भने त्यस्तो मानिसहरूबाट हामी होसियार हुँदैनौ, त्यस्तो मानिसहरूबाट हामी चाहिँ अलिकति होसियार नभएकै कारणले पनि होला हामी सजिलै हुन्छ नि फसिरहेको हुन्छौ। तर हामीले आफैलाई जाँचौ, प्रभु यो व्यक्ति सही हो कि गलत हो, यदि गलत व्यक्ति हो भने यसलाई मेरो जीवनबाट हटाइदिनुहोस्। तर प्रेम चाहिँ गर्नु पर्यो, त्यो व्यक्ति विषाक्त विषालु हृदय बोकेको व्यक्ति छ भने पनि हामीले प्रेम चाहिँ गर्नुपर्छ, ताकि उसले पनि पश्चाताप गर्ने मौका पाओस्। त्यसलाई चाहिँ हामीले घृणा गर्नु हुँदैन, हामीलाई वचनले पनि बताउँछ होइन, तिमीहरूको एनिमीहरू, तिमीहरूको चाहिँ हानि पुर्याउनेहरूलाई पनि चाहिँ प्रेम गर भनिकन हामीलाई बताउँदछ। भनेदेखिलाई मानिस हौ हामी, सबैजनाको जीवनमा एउटा एउटा कमी कमजोरी त हुन्छ, तर पनि हामीले प्रेम चाहिँ गर्न छोड्नु हुँदैन। जुन व्यक्ति अघि मैले तपाईँलाई भन्दा जसले मलाई चाहिँ एक प्रकारको चाहिँ तनाव दियो, कुनै समय जुन विषालु व्यक्तिले मलाई चाहिँ दुःख दियो, त्यो व्यक्ति अहिले मसँग कहिले काहीँ फेसबुकमा आएर उसले पनि महसुस गरेको रहेछ मैले यस्तो गरेको छु भनेर, अनि मलाई पटक पटक मेरो व्यवहारको कारणले तपाईँलाई रुवाएको थिए, मैले चाहिँ मेरो व्यवहारको कारणले तपाईँलाई धोका दिए, मलाई क्षमा गर्नुहोला भनेर मलाई उहाँले कहिले काहीँ भन्नुहुन्छ। तर मैले त अनेस्टली भन्नु पर्दाखेरि मेरो हृदयमा त्यस्तो कुरा बोकेको छैन, मैले त्यो यसले उस्तो गरे त्यस्तो गरे यसलाई पनि त्यस्तै गर्नुपर्छ भन्ने त बोकेको छैन। मैले सजिलै उहाँलाई त क्षमा पनि दिएको छु र त्यही कारणले गर्दाखेरि फेरि पनि क्लोज हुन चाहन्छ। तर मैले चाहिँ बुझ्नु पर्यो कि हे इट्स रङ पर्सन, मैले फेरि पनि चाहिँ साझेदार गरेर अगाडि बढ्यो भने फेरि पनि म डुब्न सक्छु भन्ने कुरा चाहिँ मैले महसुस गरेको छु। सो आज जीवनमा त्यस्ता मानिसहरूलाई पश्चाताप गर्ने मौका पनि दिनुपर्छ हामीले। हामीले त्यसले जस्तो गरेको छ हामीले त्यस्तै गर्न थाल्यो भने त्यसले पश्चाताप गर्ने मौका पाउँदैन प्रियहरू। त्यही कारणले गर्दाखेरि ऊ त्यो क्रोध बोकेर हिँडिराखेको छ, ऊ चाहिँ एक प्रकारको हुन्छ नि त्यो डाहाको कुराहरू विषालु कुराहरू बोकेर हिँड्दैछ, अनि हामीले त्यसलाई चाहिँ त्यस्तै गर्दैछौँ भने त्यो त के भयो र होइन, तपाईँ र त्यो व्यक्ति एउटै भयो। तर एउटा चाहिँ नम्र हुन सक्नु पर्यो, एउटाले चाहिँ पहिचान गर्न सक्नु पर्यो नि इट्स रङ पर्सन भनेर, चाहिँ पहिचान गरेर अगाडि बढ्ने हो भनेदेखिलाई परमेश्वरले हाम्रो जीवनमा सही काम गर्नुहुन्छ। त्यो पहिचान गरेर पनि चिनेर पनि हामी फेरि त्यस्तो व्यक्तिसँगको सम्बन्धमा फस्दैछौँ भने फेरि बुझ्नुहोस् कि अब तपाईँले ठुलो हानिलाई बेहोर्नु पर्नेछ, डरलाग्दो हानिलाई बेहोर्नु पर्नेछ, नोक्सानीलाई। सो नोक्सानीलाई नभोग्ने हो, नोक्सानीलाई चाहिँ जीवनमा आउन नदिने हो भने चाहिँ मान्छेलाई चिनेर अनि अघि बढ्ने हो प्रियहरू। एउटा नेपाली भनाइ पनि छ नि, मान्छे चिन्नु अनि खसी किन्नु, अनि मान्छे चिनेको छैन अनि खसी किनेर कहाँ हुन्छ नि। अनि त्यही कारणले गर्दाखेरि मान्छे कस्तो हो हामीले पहिचान गरेर असल मानिससँग सम्बन्ध राख्नुपर्ने हो भने त्यो कुरालाई हामीले चाहिँ हामीले ध्यान गर्नुपर्छ, ध्यान दिनुपर्छ, विचार गर्नुपर्छ। नत्र त भने दुष्टले पनि त्यस्तै मौका खोजिराखेको हुन्छ, तपाईँ र मलाई पछार्ने, तपाईँ र मलाई लतार्ने, तपाईँ र मलाई चाहिँ परमेश्वरदेखि टाढा बनाउने, अनि त्यस्ता विषालु मानिसहरूको कारणले गर्दाखेरि चाहिँ तपाईँ र म चाहिँ अलग्गियो भने चाहिँ त्यो कस्तो डरलाग्दो कुरा हुन्छ प्रियहरू। अनि हामीलाई चाहिँ के हुँदो रहेछ भनेदेखिलाई जीवन जहिलेको तैले राम्रै हुन्छ, सम्बन्ध त जेसुकै होस् भन्ने हामीलाई लाग्दछ, तर सम्बन्ध पनि जीवनमा त्यति महत्वपूर्ण छ प्रियहरू। त्यही कारणले हामी को व्यक्तिसँगको सम्बन्धमा छौ हामीले आफैलाई प्रश्न गरौं, यतिखेर आफैलाई जाँचौ, यदि गलत व्यक्ति हो भने प्रभुलाई भन्नुहोस् प्रभु मलाई अलग गर्नुहोस् यो व्यक्तिदेखि, प्रभुले तपाईँको जीवनमा अझै आशीर्वाद गर्नुहुन्छ, तपाईँ त्यस्ता ती विषालु व्यक्तिको जीवनबाट तपाईँ मुक्त हुन सक्नुहुन्छ। आमेन। वचनलाई यतिमा राख्न चाहन्छु, यहाँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
1: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
0: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
1: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
0: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
1: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
0: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
1: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com। टाइम चेक, यति बेला बिहानको 8 बज्यो।

0: बाटुली दिदी, ए बाटुली दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी,
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनम उपस्थित भइसकेकी छु र हामी तपाईँलाई प्रत्येक हप्ता कार्यक्रम मार्फत नाटकीय प्रस्तुतिहरू सहित साथ दिँदै आइरहेको छौं र आज पनि एउटा विषयवस्तुमा नाटकीय प्रस्तुति यहाँ समक्ष राख्न गइरहेको छु। तर कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु, गीतपछि उपस्थित हुने नै छु।

पत्थरहरूको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र श्रोता, आज कार्यक्रम बाटुलीका कुरा मार्फत हामी अरूको कुरा काट्ने बानीको विषयमा केही नाटकीय प्रस्तुतिको साथै कार्यक्रम अवधिभर तपाईँलाई दिन गइरहेको छौं र कहिलेकाहीँ हामीलाई लाग्छ मैले त केवल कुरा गरेको मात्रै हो, तर त्यही कुरा कसैको मनमा घाउ भन्न सक्छ र आजको विषय वस्तु पनि माया र अजीको बीचमा हुने कुराकानीबाट तपाईँले स्पष्ट बुझ्न गइरहनु भएको छ र शब्दहरूले चाहिँ चोट पनि दिन्छन् अनि जीवन पनि बदल्न सक्छन् भन्ने सन्दर्भमा आज हामी केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छौं र ढिला नगरिकन हामी प्रस्तुतितर्फ अगाडि बढ़ाउँ।

0: ए है, सुन न अनि, तिमीलाई थाहा छ त्यो रिता दिदीको छोरो फेरि विदेश जान पाएन रे। अनि हिजो बजारमा देखेको थिएँ, आमामामा कस्तो टेन्सनमा देखिन्थे ती दिदी। त्यही त मैले त पहिल्यै भनेको थिएँ, धेरै ठुला सपनाहरू देखेपछि यस्तै हुन्छ भनेर। अब हाम्रो अगाडि कति नै फाइ फुर्ती गरेर के नै हुन लागे जस्तो गरेर फरक परेर है, आमामामा कति धेरै थियो चुरी फुरी छोरो विदेश जाने भन्ने कुरामा। हेर न हेर, त्यही त अनि देख्यो नि, अब भएन नि त विदेश जाने कुराहरू सबै। खोइ के समस्या भयो अरे, ठप्पै भयो अरे, कति पैसाहरू पनि खाएर खोइ कता कता के भयो अरे भनेर सुनाउँदै हुनुहुन्थ्यो। अनुहार त कालो देखाएको थिएँ मैले त, आ त्यस्तै त हो नि होइन। त्यही भने त आत्ति साह्रै के हो अचम्म हो भने मलाई नि वाक्क लाग्छ हो, सारा दुनियाँमा खुब उनीहरूकै मात्र के नै अचम्म है। ठिकै भएछ, जे भए ठिकै भए, के गर्नु त। माया नानी, ओ माया नानी, ओहो अझै तपाईँ कतिखेर आइपुग्नु भयो तपाईँ? किन जस के गो तिमी, जब तिमीले अरूको जीवनको समाचार पुरै परिरहेको थियो, अरूको बारेमा नाना थरी कुरा गरिरहेको थियो नि, त्यही बेलामा म परैबाट सुनेर थाहा पाइसकेको थियो, बल्ल तिम्रो नजिक आएको या नानी। तिर्का अझै पनि यत्तिकै त होइन नि, अब सबैले त गर्छन् नि यस्तो कुराहरू, मैले नि के नराम्रो भनेको छु र। दिदी त्यो रिता दिदी, के रिता दिदी, उहाँको छोरा कति नै छुरी फुरी विदेश जाने भनेर थियो नि, जान पाएन अरे क्या, अनि बिचारा त्यो दिदीको अनुहार कस्तो भएछ बिचारा कठै बरा भनेर यसो कुरा गरेको क्या अझै पनि। अब सबैले गर्ने कुरा सधैँभरि ठिक हुँदैन नानी, सबै कुरा ठिक हुन्छ भन्ने पनि छैन, ठिक हुँदैन भन्ने पनि छैन, यस्तै छ यस्तै छ। नानी तिमीलाई बाइबलको एउटा वचन सुनाउँछु है, तिमीले माइन नगर ल। हुन्छ नि हजुर, हुन्छ भइहाल्छ नि, पहिला बस्नु न हौ, बस्नु कि उभि उभि नै कुरा गर्नुहुन्छ मेरो घरमा आएर। ल ल ल ल सुन, यफिसीको पुस्तक 4:29 भन्छ, कुनै खराब कुरा तिमीहरूको मुखबाट ननिस्कियोस्, तर आवश्यक अनुसार अरूलाई बलियो बनाउने कुरा मात्र बोल। तिमीले बुझेर ल्यायो नानी?
1: हेतेरिका अजी, मैले त कसैलाई गाली गरेको होइन नि, कुरा मात्रै गरेको हो क्या, तपाईँ पनि कुरै बुझ्नुहुन्न, यति साह्रो त मलाई बचनेबाट प्रहार त नगर्नु न है।
0: होइन नानी, होइन प्रहार पनि गरेको होइन, गलत नबुझ तिमी, कहिले काहीँ कुरा मात्रैले पनि मानिसको आत्मा डुक्छ, आत्मा बुझ्यो माया नानी?
1: हेत्तेरिका, तर मान्छेहरूले पनि त मलाई आफ्नो कुराहरू सुनाउँछन्, अनि यस्तो भएछ अरे फलानुको त्यस्तो भएछ अरे भनेर भन्छन्, अनि म मात्रै दोषी ठहरिन्छु त, म मात्रै नराम्रो? अझै पनि त्यस्तो गर्नुहुन्छ क्या मलाई जहिले? हेत्तेरिका, कस्तो नबुझ्नु भएको तपाईँले, मैले मात्र कुरा गरे होइन क्या, मैले मात्र नराम्रो भनेकै छैन, मलाई पनि त सुनाउँछन् नि, फलानले यस्तो गरे रे, फलानुको त्यस्तो भयो रे, नराम्रो भयो यो भयो रे त्यो भयो भनेर सुनाउँछन्, अनि मै मात्र दोषी ठहरिन्छु त, यहाँ कस्तो कुरा गर्नुहुन्छ हौ तपाईँ त। छ्या,
0: हेर न नानी, जुन सम्झाउन खोज्दैछु म तिमीलाई, सही बाटो देखाउन खोज्दैछु, भोलिको दिनमा समस्या नहोस् भनेर नानी। अब आगो फैलिन्छ, आगो ल्याउने पनि जिम्मेवार हुन्छ हेर, अनि हावा दिने त झन् धेरै जिम्मेवार हुन्छ, कुराहरू आउँछ तर कुरा ल्याउने मान्छे त्यसलाई फैलाउने मान्छे त झन् धेरै जिम्मेवार हुन्छ या नानी। अब मैले यति भन्दा पनि तिम्रो मनमा मनभित्र केही भएको छैन, केही परिवर्तनै आएको छैन भने त के भन्ने नानी म?
1: हे अझै पनि के हो के हो, हाँसो पो लाग्छ हजुरको कुरा सुनेर, यस्तै हो तपाईँ पनि के हो के हो। ओहो, फेरि कसले मेसेज गर्यो बेलामा, एकैछिन ल अझै। ओहो के रे, रिता दिदी त रुँदै हुनुहुन्छ अरे,
0: ला मैले भनेको कुरा अरूले उहाँसम्म पुर्याएछ कि क्या हो,
1: ला रुँदै पो हुनुहुन्छ अरे, हेर्नु न मेरो बारेमा के हल्ला फैलियो भनेर, यहाँ आफूलाई त्यसै पनि दुःख छ झन् त्यही माथि यस्तो यस्तो कुराहरू गर्छन् भनेर बिचारा। हेत्तेरिका, मेरो कुरा सुनेछन् कि क्या हो है
0: नानी? ओ नानी, के एक्लै एक्लै फोन हेरेर बरबराएर ल्याएको, के भयो? यता आऊ न यता आऊ।
1: हजुर,
0: के भयो भन त? सायद मेरो कारणले रीता दिदीलाई साह्रै नराम्रो लाग्यो जस्तो छ। मैले गलती गरेछु कि क्या हो है? हेर नानी, तिमीले त्यो महसुस गर्नु नै परिवर्तनको सुरुवात हो, राम्रो कुरा हो त्यसरी महसुस गर्नु। सबैभन्दा पहिला त अरूको कुरा नगर्नु, नाना भाटी कुरा गरेर कुरा काटेर ल्याउनु, त्यस्तो के भन्छ नि, त्यसो गर्नु नै ठिक होइन। अब गल्ती भइहाल्यो, त्यसलाई महसुस गरेर ल्याउनु पनि ठुलो कुरा हो नानी। मलाई कहिले काहीँ किन यस्तो हुन्छ होला है अजी, म अरूको कुरा नगरिकन बस्न नै सक्दिन क्या। पर बोल्ने बानी छ, फेरि झन्डै माथि अरूको कुरा गर्न पाएन भने त बेलुकाको खाना रुच्दैन जस्तो पनि लाग्छ। म त यो कुरा सुरा गर्ने कुरा काट्ने सङ्घको त बेला बेलामा अध्यक्ष नै हुन्छु कि क्या जस्तो लाग्छ हो अजी। हेर्नु न, कुरा गर्नसम्म गर्न मन लाग्छ, गरिहाल्छु, त्यसपछि यस्तो यस्तो सुन्छु फेरि मन खिन्न भइहाल्छ। हेर नानी, किनभने नि खाली मनले प्राय अरूको जीवनमा चासो खोजेर ल्याउँछ क्या। शान्त मन भनेको परमेश्वरको चाहिँ आवाज खोज्ने मन हो नि त। तर जब खाली हुन्छ नि मन दिमाग, अनि नाना भाटी कुराहरू सोच्यो, नाना भाटी कुराहरू गर्यो, त्यही भएर आफूले आफैलाई परमेश्वरको खोजी गर्ने सन्तान चाहिँ बनाएर ल्याउनु पर्छ या नानी। अब म जवान हुँदाखेरि पनि नि म पनि धेरै कुरा काटेर ल्याउँथे या अरूको धेरै कुरा गरेर ल्याउँथ्यो। एक दिन मैले एउटा बहिनीको बारेमा गलत कुरा फैलाए, पहिला जवानी हुँदा परमेश्वरलाई पनि पाएको थिएन त्यो बेलामा, यस्तो ज्ञान बुद्धि कसले दिएर ल्याउने या, त्यो बेलाको कुरा। अनि नि नानी, पछि थाहा भयो उनी त भित्र ठुलो पीडामा रहेछन्, त्यो पीडा मैले बुझेको रहेन रहेछ, त्यसै मैले उनको बारेमा हल्ला पनि फैलाइदियो। त्यो हल्लाले झन् धेरै उनलाई पीडा दिएर ल्यायो। त्यो दिन जब मैले यो सत्यता थाहा पायो त्यो बहिनीको बारेमा, म धेरै रोएँ या नानी। मलाई नराम्रो लाग्यो किनकि मैले उनको घाउमा मलम होइन नुन छर्केको रहेछ भन्ने कुरालाई चाहिँ मैले महसुस गरेर ल्यायो।
1: हो रजी, अनि त्यसपछि के भयो?
0: त्यो समयमा त मैले केही गरेन, तर केही समय पछि मैले परमेश्वरलाई पायो। हो, मेरो मनमा खिन्नता थियो, मलाई नराम्रो लागेको थियो, तर के गर्ने अब भन्ने मलाई थाहा थिएन। तर परमेश्वरलाई पाइसकेपछि फेरि मैले त्यो घटनालाई सम्झ्यो है नानी, त्यो बहिनीलाई भेट्यो नि त, अनि त्यसपछि मैले परमेश्वरसँग माफी माग्यो। अनि एउटा कुरा चाहिँ मैले के सिकेर ल्याएँ भन्दा, यदि मेरो शब्दले कसैलाई माथि उठाउँदैन भने त्यो शब्द बोल्न नै आवश्यक छैन भन्ने कुरा पनि मैले सिकेर ल्यायो। पछि मैले त्यो बहिनीलाई क्षमा पनि माग्यो नि, सम्बन्ध सुधार्यो। तर पहिला बिना समझले गरेको गल्तीले गर्दा मलाई धेरै समयसम्म नमज्जा लागेको थियो, त्यही भएर धेरै अरूलाई तल गिराउने भन्दा पनि अरूलाई उचाल्ने कुरा गरेर ल्याउने, त्यो पनि गर्न सक्दैन भने चुप लागेर बस्नु नै ठिक छ या नानी।
2: सुनेकी छौ तिमीले त्यो चर्चको दिदीको बारेमा? के त्यो चर्चको दिदीको बारेमा यहाँ सुन न सुन, अनि कहाँ गएछौ? यसो सुन भनेर यहाँ कस्तो भइसक्यो भित्र भित्रै। ए माया, कहाँ छौ के कहाँ छौ?
1: कसैले बोलाए पनि, कसैले मलाई अरूको बारेमा कुरा गर्न सुन्नलाई बोलाए पनि म जान्न, हुँदैन हुँदैन। पहिले जस्तो भयो भने त म तुरुन्तै गइहाल्थे। ओहो, हुँदैन हुँदैन,
0: फेरि के कुराहरू होला, कस्तो सुन्न म पनि मन लागिसक्यो, के गर्ने होला।
1: होइन, म जानु हुँदैन, म जानु हुँदैन, म त्यस्तो अब अरूको कुराहरू गर्ने ठाउँमा, म त्यो कुरा काट्ने ठाउँमा म जानु हुँदैन, म जाँदै जाँदैन, हो म जाँदिन।
2: माफ गर्नु है दिदी, माफ गर्नु, अहिले म त्यो कुरा गर्न चाहन्न। हामी बरु उहाँको लागि प्रार्थना गरौँ न है, तपाईँ पनि प्रार्थना गर्नुहोस्, म पनि प्रार्थना गरिदिन्छु त्यो चर्चको दिदीको लागि। माफ गर्नुहोस् है, म चाहिँ अब आउँदिन त्यहाँ त्यो कुरा गर्न।
3: ओहो, होइन ती बदली छिन् कि क्या हो? अरू बेलामा त माया भन्नसाथ त गुटुङटुङ कुदेर आइहाल्थिन् के भयो, ल सुनौ सुनौ भनेर।
2: होइन बदली छिन् क्यारे,
3: बदली छिन् जस्तो लाग्यो।
2: ल त नि, म पनि के सुनाउनु त्यस्तो नसुन्नेहरूलाई, कहिले काहीँ चाहिँ फेरि मर्यादै गरेर कसको कुरा गर्न आउँछिन् टुप्लो। अहिले यसरी बोलाउँदाखेरि पनि च्याँ ठेकेर न हेर न, अचम्म अचम्मै रहेछ। ला मैले सुनाउँदिन, बदलिन जस्तो छ बदलिन।
0: एकदम राम्रो गर्यो नानी, परिवर्तन सजिलो हुँदैन, पुरानो बानीले बारम्बार टान्छ हामीलाई, कुरा काट्ने बानी, रिसाउने बानी, झुट बोलेर ल्याउने बानी, अनि अरू थुप्रै थुप्रै बानीहरू जो जो हाम्रो पुरानो छ नि, कतिचोटि फेरि पनि त्यही ठाउँ फर्कियौं जस्तो हुन्छ। तर मायाले चाहिँ एकदम तिमीले राम्रो काम गरे आज, तिमीले नि अरूको कुरा गर्ने भन्दा पनि तिमीले आफ्नो मनको शान्तिलाई रोजेको छ या, खुसी लाग्यो नानी।
1: हजुर, मान्छेहरू किन अर्को कुरा गर्ने यति रुचाउँछन् होला है? हुन त म पनि त्यही कुरा काट्ने संघको अध्यक्ष नै हो। पहिला अब एकछिन अगाडिसम्म भनौँ न, अब त मलाई त्यस्तो हुनु छैन। किन यस्तो हुन्छ जस्तो चाहिँ लाग्छ कि मलाई पनि बेला बेलामा मनमा, किनकि अरूको कमजोरी देख्दा आफू ठुलो भएको महसुस हुन्छ नि त नानी। तर परमेश्वरले भने हामीलाई यस्तो कुरा सिकाएको छैन। सबैजना आफ्नो आफ्नो ठाउँमा छ, सबैको आफ्नो आफ्नो राम्रो कुरा पनि छ, कमजोरी पनि छ। सबै कुरालाई स्वीकारेर परमेश्वरले चाहिँ प्रेम गर्नको लागि तिमी हामीलाई सिकाएको छ या नानी। बाइबलमा पहिलो पत्रुस 4:8 के लेखेको छ भन्दा, प्रेमले धेरै पापहरूलाई ढाकिदिन्छ। अब प्रेम गर्छ हामी कसैलाई भने उनीहरूको नराम्रो अनि कमजोरी कुरालाई सबैलाई सुनाएर हिँड्दैन नि नानी। हामीले त उनीहरूको लागि प्रार्थना गर्छ, उनीहरूलाई सम्झाई बुझाई गरेर ल्याउँछ, उनीहरूको लागि राम्रो भलाइ चिताउँछ नि त। त्यही भएर प्रेमले नै जित्नुपर्छ या नानी। अनि अरूको कुरा गर्नाले त्यस्तो हुन्छ? अरूको कुरा गर्ने गर्नाले त राम्रै हो, तर कस्तो कुरा गरेको छ भन्ने कुराले चाहिँ फरक पारेर ल्याउँछ। उनीहरूको कमजोरीको कुराहरू गरेर हाँस्ने, कुरा काटिएर ल्याउने, बिचारा के भएको छ उनीहरूको जिन्दगीमा है, त्यो कुरालाई चाहिँ याद नगर्ने, उनीहरूको कुराहरू गरेर रमाइलो मान्ने, त्यस्तो कुराले त सम्बन्धलाई फाट्छ त, सम्बन्धलाई बिगारेर ल्याउँछ, विश्वास तोडेर ल्याउँछ या नानी। अनि मन पनि त दुखाउँछ, लामो समयसम्म निको नहुने घाउ चोट लागेर ल्याउँछ नानी। ओहो, सायद मैले पनि धेरैको मनलाई दुखाएको छु होला हजुर तपाईँले यो कुरा भन्दै गर्दा त मलाई त्यस्तो महसुस भयो। परमेश्वरले परिवर्तन चाहने मनलाई कहिले पनि अस्वीकार गर्नुहुन्न नानी। त्यही भएर तिमी अब परमेश्वरसँग क्षमा मागेर परिवर्तन भएर जीवन जिउ, यो नै सबैभन्दा असल कुरा छ नानी।
4: यसरी नै दिनहरू बित्दै गए, मायाको शब्द बदलिन थाले। पहिले जहाँ आलोचना थियो, अरूको बदखुवाईहरू थियो, अब उत्साहको कुराहरू हुन थाल्यो। पहिले जहाँ कुरा काटिन्थ्यो, अब त्यहाँ प्रार्थना हुन सुरु गर्यो।
1: अजी, आज मैले एउटी दिदीलाई एकदम उत्साह दिएँ नि, बिचारा रुइरहनु भएको थियो। अनि भन्नुभयो, तिमीले बोलेको कुराले मलाई बल मिल्यो माया, बल, धेरै धेरै धन्यवाद भन्नुभयो। मलाई कस्तो आनन्द लाग्यो नि, कस्तो मैले हुन्छ नि ठूलो विजय हासिल गरे जस्तै सन्तुष्टि भयो मेरो मनमा। त्यही हो शब्दको असल शक्ति भनेको नानी, कस्तो राम्रो कुरा, खुसी लाग्यो। एउटा कुरा याद गरेर ल्याऊ, जिब्रो सानो हुन्छ तर यसले जीवन उज्यालो पनि बनाउन सक्छ, अन्ध्यारो पनि बनाउन सक्छ। अब म यस्तो व्यक्ति बन्न चाहन्न हजी, जसको शब्दले घाउ होइन आशा दियोस्। म त्यस्तो व्यक्ति बन्न चाहन्छु। वो नानी वो, र यो कुरा तिम्रो जीवनमा मैले देखि पनि रहेको छ। केही समय अगाडि मात्र तिमी यस्तो थिएन नि, अरूको कुरा गरेर समय यत्तिकै खेर फालेर, एक गर्नुपर्ने कामहरू नगरेर तिमी कट्टा कट्टा चाहर्दै चाहर्दै कुरा गर्दै हिँड्थ्यो है। यो गलत कुरा हो नानी। अब अहिलेको समयमा फेरि घर घर पुगेर कुरा गर्न पनि आवश्यक छैन। तिमीहरूले बोकेको मोबाइल फोनबाटै घन्टौंसम्म कसको बारेमा कुरा गरेर, अरूलाई होच्याएर, कमजोरीहरू पोत्याएर, निराश हुने गरेर अरूलाई त्यसरी कुरा गरेको पनि मैले सुन्यो देख्यो। मलाई नराम्रो लागेर नै मैले तिमीलाई सम्झन आएको थियो त्यो बेलामा। अहिले तिमी परिवर्तन भएको छ, परमेश्वरको वचनले साँच्चै तिमीमा परिवर्तन लिएर आएको छ या नानी। साह्रै खुसी लागेको छ। यसरी नै अरूको जीवन निराश बनाउने होइन, अरूको जीवनमा उत्साह दिने बन्दै जाऊ। यही शुभकामना छ तिमीलाई मेरो तर्फबाट है नानी।
4: हुन्छ नि हजुर, हुन्छ, धन्यवाद। तपाईँले गर्नुभएको सानो प्रयासले मेरो जीवन बदलियो नि त। वचनबाट उत्साह दिनुभयो, यो ठिक होइन भनेर मलाई सम्झाउनु भयो। कहिलेकाहीँ जीवनमा यसरी सम्झाउने मान्छे पनि चाहिने रहेछ क्या हजुर। अब अहिले आउँछन् नि कसको आमा मामा यो भएन त्यो भएन भनेर उत्साहको कुरा गर्न, प्रार्थना गरिदिउँ है भन्न भन्दा पनि कसको कुरा गर्न आउँछन् अहिले पनि, तर म उहाँहरूसँग समय बिताउँदिन नि, प्रार्थना गरौँ भन्नुभयो, उहाँहरूलाई पनि उत्साह दिन्छु, तपाईँले पनि प्रार्थना गर्नुहोस् है भनेर भन्छ नि, उहाँहरूको लागि म पनि प्रार्थना गर्छु नि अझै। अहिले त म परिवर्तन भएको छु र सबै कुराको लागि चाहिँ म अझैलाई नै धन्यवाद दिन्छु।
1: ल ल नानी, ल परमेश्वरलाई धन्यवाद दियो, यसरी नै अगाडि पर नानी है।
4: हुन्छ हजुर, हस्, धेरै धेरै धन्यवाद। आदरणीय श्रोता, हामी सबैले कहिले काहीँ सायद विभिन्न व्यक्तिहरूको कमजोरी अवस्था परिस्थितिको कुराहरू गरेर समय खेर फालेका छौँ होला। तर आज आफैलाई एउटा प्रश्न सोधौं, मेरो शब्दले मानिसलाई परमेश्वरतर्फ नजिक ल्याइरहेको छ कि चोट दिइरहेको छ? कहिलेकाहीँ मौनता पनि प्रेम हुन्छ, कहिलेकाहीँ प्रार्थना अरूको कुरा काट्ने कुरा भन्दा धेरै शक्तिशाली हुन्छ। त्यसकारण यो कुरालाई चाहिँ तपाईँ हामीले विशेष ध्यान पुऱ्याउँ। हितोपदेश 18:21 भन्छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ। त्यसकारण तपाईँ हाम्रो जिब्रोबाट अरूको जीवनलाई बनाउने कुराहरू नै निस्किएको होस्, कारण परमप्रभु परमेश्वर पनि तपाईँ हाम्रो जीवनबाट यही नै चाहनुहुन्छ भने यही सन्देश सहित आजको प्रस्तुतिबाट हामीले तपाईँलाई एकदमै उत्साह दिने प्रयास गरेको छौँ। र आजको नाटकीय प्रस्तुति तपाईँलाई कस्तो लाग्यो, तपाईँ आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: बुवा ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याक्क पारेर।
5: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
6: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
5: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
7: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
9: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जसले नि लेखिहाल्छ नि।
8: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
11: प्रोप्राइटर सानु सापकोटा, 01-5502854, 01-5502854 र 98511 25638 98511 25638
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
15: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

हर समय म परमप्रभुको प्रशंसा गर्नेछु। उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्टमा परेकाहरू यो सुनेर खुसी हुन्। म सँगसँगै परमप्रभुको महिमा गर र हामी उहाँको नाउँ एकसाथ उच्च पारौं। मैले परमप्रभुलाई खोजे र उहाँले मलाई जवाब दिनुभयो। मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो। उहाँलाई हेर्नेहरू उज्जवल हुन्छन् र तिनीहरूका शिर शर्माले कहिल्यै झुक्ने छैनन्। मैले भर्खरै पढेको खण्ड भजन संग्रह 34:1-5 पदसम्म हो। श्रोता मित्र, यो एउटा भजनकारको उद्गार हो। परमेश्वरलाई अनुभव गर्ने एक व्यक्तिले आफ्नो भोगाईको कुरा यसरी व्यक्त गरेका छन्। परमेश्वर नमान्ने अहिलेको युगमा यी सत्य वचनहरू सुन्दा तपाईँको मनमा कस्तो भावना र विचारहरू खेल्छन् होला? तपाईँको दृष्टि उठाएर उभो हेर्नुहोस्। विशाल आकाशमा अति सुन्दर तारा नक्षत्रहरू देख्नुहुन्छ। यस्तो सुन्दर कुराहरू देख्दा तपाईँको मनमा कस्ता प्रकारका विचारहरू आउँछन्? कसले बनाए ती कुराहरू? किन बनाए भन्ने जिज्ञासाहरू मनमा उत्पन्न हुन्छ कि? संसारमा मानिसहरू शिक्षा लिने होडमा छन्। शिक्षाको पनि विभिन्न विभागहरू छन्। प्रत्येक विभागका विशेषज्ञहरू छन्। शिक्षा लिनु, ज्ञान आर्जन गर्नु कुनै नराम्रो कुरा होइन। परमेश्वरको वचनले पनि संसारमा मानिसको ज्ञान बढेर जाने कुरा बताएको छ। पवित्र बाइबलले यसो भन्दछ, किनकि समुद्र पानीले ढाकिए झैं पृथ्वी परमप्रभुको महिमाको ज्ञानले भरिपूर्ण हुनेछ। हबक्कुक 2:14 हामीले पढ्न सक्छौ। बाइबलले फेरि यसो पनि भनेको छ, धेरैजना मानिस ज्ञान बढाउनलाई यता र उति जानेछन्। दानियल 12:4 भनिएको छ, ज्ञान बुद्धि परमेश्वरले नै दिनुहुन्छ, अनि साँचो ज्ञानले परमेश्वरलाई तिरस्कार गर्दैन, बरु उहाँलाई स्वीकार गर्छ, उहाँमाथि विश्वास गर्छ। विचार गर्नुहोस्, संसार आजभन्दा सय वर्ष अघि जस्तो थियो आज त्यस्तो छैन। दिनहुँ नयाँ नयाँ कुराहरू आविष्कार हुँदैछ। हिजो नयाँ लागेको कुरा आज पुरानो हुन्छ। अहिले राम्रो थोक छ भने भरे अझ राम्रो थोक आउन सक्छ। साँच्चै मानिसको ज्ञान धेरै बढेको रहेछ, तर यो ज्ञानले मानिसलाई सधैँ फाइदा पुर्याएको छैन। श्रोता मित्र, ज्ञानले मानिसलाई अज्ञानी पनि बनाएको छ। खेतको कुरा छ, दुःखलाग्दो कुरा छ। मानिसले ज्ञान जति नै हासिल गरे पनि उसले आफ्ना सृष्टिकर्ता परमेश्वरलाई आफ्नो जीवनमा उचित स्थान दिएको छैन। परमेश्वरको अस्तित्वलाई धेरै मानिसले इन्कार गरेका छन्। कतिजना मानिसहरू भन्छन् परमेश्वर छँदै छैन। यो मानिसले आफ्नो कल्पनामा बनाएको कुरा हो। हिजो अस्ति अस्तित्वमा आएको मानिसले त्यसो भन्ने गर्छ, तर अनन्तका परमेश्वरले के भन्नुहुन्छ सुन्नुहोस्। म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ। प्रकाश 22:13 हामीले पढ्न सक्छौ। परमेश्वर भन्नुहुन्छ, म परमेश्वर हुँ र अरू कोही छैन। म परमेश्वर हुँ, म जस्तै अरू कोही छैन। आदिदेखि अन्त्यसम्मको र प्राचीन समयदेखि हुन आउने सम्मको जानकारी म दिन्छु। म भन्छु मेरो अभिप्राय ठहरनेछ र मैले चाहेको सबै कुरा पूरा गर्नेछु। पूर्वबाट म शिकारी पंक्षी बोलाउनेछु र मेरो अभिप्राय पूरा गर्न टाढा देशबाट म एउटा मानिसलाई बोलाउँछु। मैले आज भनेको छु त्यो म गर्नेछु। मैले यो योजना बनाएको छु, म त्यो गर्ने नै छु। हे हठी हृदयका र धार्मिकताबाट टाढा भएका हो, मेरो कुरा ध्यानसित सुन। म आफ्नो धार्मिकता नजिक ल्याइरहेछु, त्यो टाढो छैन र मेरो उद्धारले बियालो गर्ने छैन। यसैया 46:9-13 प्रेमिलो परमेश्वरले मानिसलाई त्याग्नुहुन्न, सबै मानिसलाई उहाँले प्रेम गर्नुहुन्छ। कोही पनि नाश नहोस् तर सबैले येशु ख्रिस्टमा विश्वास गरी उद्धार पाउन् भन्ने इच्छा परमेश्वरले गर्नुहुन्छ। तपाईँको निम्ति पनि उहाँको इच्छा त्यस्तै छ। हुनसक्छ तपाईँ धेरै ज्ञान हासिल गरेको व्यक्ति हुनुहुन्छ होला, तर के तपाईँको ज्ञान परमेश्वरको महानता भन्दा उच्च छ?
के ज्ञानले मानिसलाई परमेश्वर भन्दा उच्च र ज्ञानी बनाउँछ र साँचो ज्ञानले मानिसलाई नम्र बनाउँछ श्रोता मित्र। यसले वास्तवमा मानिसलाई झुकाउँछ। जुन मानिसहरू परमेश्वरको अघि झुक्छन् तिनीहरूलाई परमेश्वरको वचनको प्रतिज्ञा यस्तो छ, परमेश्वरको शक्तिशाली बाहुले मुनि तिनीहरू आफैलाई नम्र तुल्याओ। परमेश्वरको शक्तिशाली बाहुले मुनि तिमीहरू आफैलाई नम्र तुल्याओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। पहिलो पत्रुसको पत्र 5:6 यसरी भनिएको छ। विज्ञानको अध्ययन गर्ने विद्यार्थीले पनि परमेश्वरको अस्तित्वलाई मान्दैन। उनीहरू सबै कुरा आफै आफ हुन आएको हो, परमेश्वरले बनाउनु भएको होइन भनी भन्दछन्। संसारको ज्ञानले मानिसलाई यस्तै कुराहरू सिकाएको छ। पवित्र बाइबलले यस विषयमा के भन्छ? बाइबलको पहिलो पुस्तकलाई उत्पत्तिको पुस्तक भनिन्छ। यसलाई किन उत्पत्तिको पुस्तक भनिएको हो भने यस पुस्तकको शुरूका केही अध्यायमा यो ब्रह्माण्ड, पशु पंक्षी, प्रकृति, खोला नदी तथा मानिसको सृष्टि कसरी भएको थियो भन्ने कुराको वर्णन गरिएको छ। परमेश्वरले उहाँको मुखको वचनले सबै थोक सृष्टि गर्नुभयो भनेर बाइबलले बताउँछ। परमेश्वरले सबै कुरा गर्न सक्नुहुन्छ श्रोता मित्र। धेरै मानिसले परमेश्वरलाई आफू जस्तै सम्झन्छन्, अर्थात परमेश्वर हामी जत्तिकै शक्ति भएको, हाम्रो जत्तिकै ज्ञान भएको, हाम्रो जस्तै सोच भएको व्यक्ति हुनुहुन्छ भनेर विचार गर्दछन्। तर परमेश्वर हामीले सोच विचार र कल्पना गर्न सक्ने भन्दा परका व्यक्ति हुनुहुन्छ। उहाँ हामीले अन्दाज लगाउन सक्ने भन्दा महान हुनुहुन्छ। यसै कारण त उहाँ परमेश्वर हुनुभयो। यसै कारण त उहाँ जीवित परमेश्वर हुनुहुन्छ। यदि परमेश्वरले हामीले भन्दा ठूलो र राम्रो काम गर्न सक्नु भएन भने उहाँ परमेश्वर हुन सक्नुहुन्न, उहाँलाई परमेश्वर भन्न मिल्दैन। तर यो त मैले मानिसको सोच विचारको बारेमा कुरा गरिरहेको हुँ। मानिसको ज्ञान र शक्तिलाई हामी बुझ्न सक्दैन। यो एकदमै अपार छ, यो एकदमै असीमित छ श्रोता मित्र। यदि तपाईँले आज आफूले पाएको ज्ञान परमेश्वरको बराबरीमा छ भन्ने विचार लिनुभएको छ भने यो घमण्ड तपाईँले आजै त्याग्नुपर्छ, किनभने परमेश्वरको असीमितपनलाई हामीले विचार गर्न सक्दैनौ। जति सुकै ज्ञान हामीसँग भए तापनि हामीले परमेश्वरको ज्ञानसँग आफूलाई तुलना गर्न सक्दैनौ, दाँच्न सक्दैनौ। तपाईँको आँखा उठाएर आकाशमा हेर्नुहोस्, पर पर आँखा डुलाउनुहोस्। कति सुन्दर कुराहरू हामीले देख्न सक्छौ, सुन्दर पहाड़ पर्वत, खोला नाला, मैदान, पाखा पखेराहरू अनि भूमिमा उब्जने अन्न बालीहरू जसले हामीलाई जीवन दिन्छ। यी सब कुराहरू कहाँबाट आए एकछिन विचार गर्नुहोस्। परमेश्वरले नै ती सब बनाउनु भएको हो। मानिसले पाएको ज्ञानले गर्दा जमिनमा कुनै पनि अनाजले अन्न उब्जाउन सक्दैन। मानिसको ज्ञानले आकाशमा तारा एउटा पनि बनाउन सक्दैन, न त मानिसको ज्ञानले बरसातमा पानी पार्न सक्छ। उहाँले हाम्रा निम्ति पशु प्राणीका निम्ति यी सबै कुराहरू बनाउनुभयो। बाइबलमा रोमी नामक पुस्तक छ। परमेश्वरका दास पौलले पहिलो शताब्दीको रोमका विश्वासीहरूलाई त्यो पत्र लेखेका थिए। त्यसले त्यो पत्रमा भनेका छन् कि हामीले परमेश्वरको महानतालाई बुझ्न सक्दैनौ। हो श्रोता मित्र, हाम्रो ज्ञानले परमेश्वरको महानतालाई बुझ्न सक्दैन, यो एकदमै असीमित छ। त्यसकारण यति महान परमेश्वरलाई आज तपाईँले आफैलाई किन समर्पण नगर्ने, किन आफूलाई उहाँको चरणमा नल्याउने? म तपाईँलाई अनुरोध गर्न चाहन्छु श्रोता मित्र, यसै कार्यक्रम मार्फत उहाँको यो असीमित ज्ञानको निम्ति, तपाईँलाई गर्नुभएको महान प्रेमको निम्ति आफैले आफैलाई येशु ख्रिस्तमा समर्पण गर्नुहोस् र उहाँले तपाईँलाई उचित समयमा उच्च पार्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिस्तको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौं।
पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
1: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई फेरि पनि आज हार्दिक स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। सत्य के हो र असत्य के हो, यस प्रश्नले मानिसको जीवनमा ठूलो फरक पार्दछ। असत्यले बदनामी, समस्या र विनाश नै ल्याउँछ। सत्यले आनन्द, खुशी र सुख जीवन ल्याउँदछ। सत्यको मार्ग कठिन हुन्छ। यस मार्गका केही आवश्यक कुराहरू म तपाईँलाई बताउनेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो, तपाईँलाई अवश्य नै थाहा छ यी कार्यक्रमहरू संचारका विभिन्न माध्यमहरूमा प्रस्तुत छन्। फेसबुक, व्हाट्सएप, युट्युब र इन्स्टाग्राम साथै अन्य माध्यमहरूबाट पनि तपाईँले यी कार्यक्रमहरू संसारको कुनै पनि कुनाबाट कुनै पनि समय सुन्न सक्नुहुनेछ र आशिषित बन्न सक्नुहुनेछ। त्यति मात्र होइन, तपाईँले आफैसित मात्रै होइन तर अरूलाई पनि बाँड्न सक्नुहुनेछ। परमेश्वरले निरन्तर तपाईँलाई आशिष दिउन्। आउनु सधैँ नै आज पनि एउटा मधुर अर्थपूर्ण गीत वचन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

कुनै कुरा सत्य हो भने कसरी थाहा पाइन्छ? के उपाय छ? तपाईँ यस प्रश्नको उत्तर कसरी दिनुहुन्छ? मेरो उत्तर सुन्नुहोस्। जुन कुरा व्यक्ति वा थोकलाई जस्तो हो भनी विश्वास गरिएको हुन्छ, यदि त्यो त्यस्तै छ वा भयो भने सत्य त्यही हो र सत्य एउटै मात्रै हुन्छ। एउटा कुराको सत्य एउटै मात्र हुन्छ। सत्य एउटा सामर्थ्य हो, शक्ति हो, सत्य तितो हुन्छ भनिन्छ। तर ती मानिसहरूका निम्ति नै सत्य तितो हुन्छ जुन मानिसहरू असत्यमा चल्छन्, जुन मानिसहरू बेइमानी गर्न मन पराउँछन्, जुन मानिसहरू अनुशासनलाई घृणा गर्दछन्। तर सत्यलाई खोज्ने र प्रेम गर्नेहरूका निम्ति सत्य मिठो हुन्छ। सत्यको मार्गमा हिँड्नका निम्ति मानिसले अवश्य नै मूल्य चुकाउनु पर्छ। अनि विडम्बना यो छ कि मानिस कुनै मूल्य नचुकाई एक ढोकको आशिषित जीवन जिउन चाहन्छ, एक स्वतन्त्र जीवन जिउन चाहन्छ। हुन त सत्यको मार्गमा चलेर पनि मानिस स्वतन्त्र हुन सक्छन्, तर यो स्वतन्त्रताले मानिसलाई आफू खुसी गर्न, स्वेच्छाचारी बन्न पक्कै पनि दिँदैन। प्रभु येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, यूहन्ना 14:6। प्रभु येशूले भन्नुभएको यस कुराको अर्थ के हो? उहाँ सत्य किन हुनुहुन्छ? किनकि उहाँ परमेश्वर हुनुहुन्छ। उहाँ मानिस बनेर यस धरतीमा आउनु भएको मात्र हो। उहाँले जुन मानव जीवन जिउनुभयो त्यसमा कुनै मानिसले कहिले पनि खोट वा दोष निकाल्न सक्दैन। येशू सत्य हुनुहुन्छ किनकि उहाँले सत्यको जीवन जिउनुभयो, प्रदर्शन गर्नुभयो, सत्य कुरा भन्नुभयो, सत्य शिक्षा दिनुभयो, सत्य व्यवहार गर्नुभयो। सबैभन्दा महत्वपूर्ण कुरा, उहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वर मात्र पूर्ण सत्य हुनुहुन्छ। मानिसको बारेमा पवित्र बाइबलले के भन्छ? मानिसलाई जीवन परमेश्वरले नै दिनुभएको हो। मानिसको जीवन परमेश्वरको वरदान हो, आशिष हो। यो जीवन अमूल्य छ। मानिस आत्मा, प्राण र शरीरले बनेको छ। शरीर त एक दिन नष्ट भएर जान्छ, प्राण र आत्मा कहिल्यै पनि नाश हुँदैन। शरीर छौंजेल हामी मानिसको जीवन चलेको ठान्छौ, शरीर मरेर गएपछि मानिसको अस्तित्व समाप्त भएको मान्छौ। केही हदसम्म यो कुरा ठिकै लागे पनि यो पूर्ण सत्य भने होइन। जे होस्, मानिसको जीवन परमेश्वरले दिनुभएको एक वरदान भए पनि अहिले यो धेरै घृणित, दुष्ट, खराब, अपवित्र कुराहरूले भरिएको छ। मानिसले एक पवित्र जीवन जिएको परमेश्वर चाहनुहुन्छ, तर मानिसको जीवन भने यसको ठिक उल्टो छ। पवित्र बाइबलले संसारमा जिउने मानिसहरूको जीवनमा कुन कुन कुराहरू भरिएका छन् भनी बताउँदछ। बाइबलले भन्छ, रोमी 1:29-32 खण्डमा, मानिसको जीवन बदमाशी, दुष्टता, लोभ, इबी, डाहा, हत्या, जय झगडा, छल, बदखुवाई, निन्दा, अहंकार, अभिमान, षड्यन्त्र, मूर्खता, निर्दयता, क्रूरता, अनाज्ञाकारिता, विश्वासघातले भरिएको छ। मैले बनाएको कविता होइन, यो परमेश्वरको जीवित वचन। मैले कुराहरू बताउँदा तपाईँले पनि आफ्नो शिर हल्लाउँदै, हो बाइबलमा त ठिकै कुराहरू लेखिएका रहेछन् भन्दै हुनुहुन्छ होला। हो, यो त मैले एउटा सानो खण्ड मात्र पढेर तपाईँलाई बताएको हुँ। सम्पूर्ण बाइबलमा जीवित परमेश्वरको वचन पाइन्छ, जुन वचन सत्य र शक्तिशाली छ। आज मानिसहरूको अवस्था र जीवनलाई हेर्दै के यी सबै कुराहरू हामीले आफ्नै आँखाले देखिरहेका छैनौं र? जुन नहुनुपर्ने कुराहरू आज संसारमा भइरहेका छन् त्यसको पछि मानिसको हृदयमा भरिएका यिनै कुराहरू त हुन् नि, होइन? बाइबलले भन्छ, सबै मानिसहरू पापी छन्। हो, म पनि अनि तपाईँ पनि। रोमी 3:23। यो पापी भन्ने कुरा सुन्दा त तपाईँलाई पनि रिस उठ्छ होला, होइन त? म कसरी पापी भन्ने प्रश्न तपाईँको मनमा आउन सक्छ? तर बाइबलले यसको पनि उत्तर दिएको छ। बाइबलले भन्दछ, मानव जातिका पिता आदमले पाप गरे, त्यसै कारण सबै मानिस उनीका सन्तान भएको कारण सबै पापी छन्। एउटा शिशु आफ्नो आमा र बुवामा भएको पापको बिउ बोकेर संसारमा जन्मन्छ, त्यसैले उसले जीवनमा पाप गर्छ। पाप गर्न कसैलाई सिकाउनु पर्दैन, रिस गर्नु पनि पापकै फल हो। बाइबलको वचन सत्य वचन यही हो।
बाइबलले रिसको बारेमा भन्दछ, रिस त गर तर पाप नगर। जीवित परमेश्वरको मार्गले, जीवित परमेश्वरको शिक्षाले भन्दछ कि पापैको कारण मानिस मृत्युको अधीनमा परेको छ। हामीलाई कहिलेकाहीँ यस्तो लाग्छ कि कहिले पनि नमर्नु परे त कति आनन्द हुन्थ्यो होला, होइन त? सायद कुनै बेला तपाईँ पनि यस्तै विचार गर्नुहुन्छ होला। तर के गर्ने, मृत्यु प्रत्येक मानिसको भाग हो, मेरो पनि तपाईँको पनि। पापले संसारमा मृत्यु ल्याएको छ। परमेश्वरले मानिसलाई अजम्मरी जीवन दिन चाहनुहुन्थ्यो, तर मानिसको स्वेच्छाचारिताले गर्दा पाप हुन आयो, पापको फल मृत्यु भयो। बाइबलको यो वचन सुन्नुहोस्, म पाठ गर्दैछु, रोमी 5:12। एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु, यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। त्यो एउटा मानिस भनेको मानव जातिका पिता आदम हुन्। हिजो आज त विज्ञानले पनि यो कुरा प्रमाणित गरेको छ कि आमा बुवाको गुण र स्वभाव तिनीहरूका छोरा छोरीहरूमा सर्दछ। डीएनए जाँच गरे को कसको सन्तान हो भने थाहा हुन्छ। मानिसको रगतमा स्वभाव वा गुणका तत्वहरू हुन्छन् भन्ने कुरा हामीले विश्वास नगरी धरै छैन। सत्यको मार्गले यही कुरा हामीलाई सिकाउँदछ। परमेश्वरको सत्य मार्गले यो भन्दछ कि मानिस जब शरीरमा मर्छ तब उसको त्यति नै अन्त हुँदैन। उसले जीवनमा जे जे गरेको छ, जे जे बोलेको, सबै कुराहरूको लेखा हिसाब किताब परमेश्वरको अगाडि उसले दिनुपर्छ। कुनै मानिस पनि यसबाट उम्कन पाउने छैन। बाइबलले भन्दछ हामी सबै ख्रिष्टका न्याय आसनको सामुन्ने खड़ा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। दोस्रो कोरन्थी 5:10। तपाईँलाई थाहा छ, मलाई पनि थाहा छ, सबैलाई थाहा छ कि संसारमा पनि अदालतहरू छन्। देश देशको आफ्नै अदालतहरू छन्। अदालतमा न्यायाधीशहरू हुन्छन्, वकिलहरू पनि हुन्छन्। दोष लागेका मानिसहरूलाई, अपराधीहरूलाई, ठगीको कार्य गर्नेहरूलाई, चोरी हत्या अपराध गर्नेहरूलाई त्यहाँ ल्याइन्छ, मुद्दा चल्छ। विचार गर्नुहोस्, यस्ता कुराहरू यो संसारमा छन् भने त परमेश्वरको अगाडि पनि छन् त। संसारका अदालतहरूले अपराधी र दुष्ट कार्य गर्नेहरूलाई दण्ड दिन्छ, कसै कसैलाई त प्राण दण्ड नै दिन्छ। अब संसारमा त यस्तो हुन्छ भने स्वर्गमा अवश्य नै यस्तो हुनेछ। तपाईँ र मैले यो संसारमा जिउँदा के गरेका छौं ती सबै कुराको हिसाब परमेश्वरलाई दिनुपर्छ। हामीले असल गरेका छौं भने त्यही अनुसारको इनाम हामी पाउँछौ, दुष्ट कार्य गरेका छौं भने सोही मुताबिकको दण्ड हामी पाउनेछौ। यसकारण दण्ड पाउने कि इनाम पाउने, सो विचार गरी यस संसारमा तपाईँ र म जिउनुपर्छ। बाइबलले भन्दछ कि प्रभु येशूमा विश्वास गर्नेलाई परमेश्वरले क्षमा गर्नुहुन्छ। येशु ख्रिस्ट जो सत्य हुनुहुन्छ, उहाँ पापीहरूलाई नाश पार्न होइन तर तिनीहरूलाई बचाउन यस संसारमा आउनु भएको। त्यसै कारण उहाँले हाम्रो पापको मूल्य मृत्युलाई कलवरी क्रूसमा तिरिसक्नु भएको छ। परमेश्वरको सत्य वचनले भन्दछ कि परमेश्वरले आज मानिसहरूलाई पर्खिरहनु भएको छ। मानिसहरू पश्चाताप गरून्, अधर्मलाई त्यागुन्, दुष्ट कार्यहरू त्यागुन् भनी उहाँले मानिसलाई मौका दिनुभएको छ। किनकि कोही पनि नाश नहोस् भन्ने उहाँ इच्छा गर्नुहुन्छ। जसले पश्चाताप गर्दैन, क्षमा माग्दैन, ऊ त परमेश्वरको भयानक दण्डमा अवश्यै पर्नेछ। तर अहिले भने परमेश्वरले त्यो दण्डलाई रोकेर राख्नु भएको छ। तर रोकिने यो दण्ड एक दिन चाहिँ समाप्त भएर जानेछ, अर्थात त्यो दिनदेखि न्यायको काम शुरू हुन्छ। आज प्रभु येशूले सबै मानिसहरूलाई उहाँबाट अविनाशी जीवन प्राप्त गर्न बोलाउनुहुन्छ। येशू भन्नुहुन्छ, हे सबै परिश्रम गर्ने बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु र तिमीहरूले आफ्नो आत्मामा शान्ति पाउनेछौ। यो शान्ति एक दुई दिनको शान्ति होइन तर अन्तसम्मको। येशूको सत्यताको मार्गमा हिँड्ने मानिसहरूले यो शान्तिको अनुभव गर्न सक्छन्। धेरै मानिसहरूले जीवनमा यो शान्तिको अनुभव गरी बाँचिरहेका छन्। हामीले पनि उहाँको विश्वासमा यो अनुभव गर्न सक्छौं। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, परमेश्वरको मार्ग भलाइको मार्ग हो। तपाईँ र मेरो जीवन
निर्माण गर्ने मार्ग हो। परमेश्वर आफैले पनि सधैँ मानिसको भलाई गर्ने इच्छा गर्नुहुन्छ, कुनै पनि नाश नहोस् भन्ने उहाँ चाहनुहुन्छ। परमेश्वरको यो सदिच्छालाई स्वीकार गरी उहाँको बाटो पछ्याउनु असल कुरा हुन्छ, होइन त? यो जीवन तपाईँको हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। तपाईँसित कुराकानी गर्दा गर्दै समयले मलाई बिदाई दिइसकेको छ, तर सत्य अद्भुत छ, किनभने सत्यमा सामर्थ्य छ, सत्यमा शक्ति छ। तपाईँको जीवन आशिषित बनोस्, मेरो प्रार्थना छ, मेरो शुभेच्छा तपाईँको निम्ति।

0: दर्शनको लागि परमेश्वरको विशेष योजना छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 14 यहाँहरूलाई स्वागत छ। जब हामी यस संसारमा जन्मियौं, परमेश्वरसँग हाम्रो लागि योजना र उद्देश्य थियो, अनि उहाँले हामीलाई आफ्नो सम्पत्तिको रूपमा दावी गर्नुभयो ताकि हामीले उहाँको योजना पूरा गर्न सकौं। एफिसीको पुस्तक 1:11 उहाँमा जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पूरा गर्नुहुन्छ आफ्नो अभिप्राय अनुसार। क्रिस्चियनको रूपमा हाम्रो काम जीवनमा आफ्नै योजना बनाउनु होइन, अनि हाम्रा आमा बुवाले हाम्रो लागि निर्धारण गर्नुभएको योजना पालना गर्नु हाम्रो काम होइन। बरु यो परमेश्वरको सामु आफूलाई नम्र बनाउनु र हाम्रो लागि उहाँको योजना पालना गर्नु हो। दोस्रो तिमोथीको पुस्तक 1:9 यसरी लेखिएको छ, उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो, हाम्रो कामको आधारमा होइन तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा जो उहाँले क्रिस्ट येशूमा युग युग अघिदेखि हामीलाई दिनुभएको थियो। तपाईँ आमाको गर्भमा हुँदा परमेश्वरले तपाईँलाई पवित्र र शक्तिशाली बोलावटको लागि बोलाउनुभयो। तपाईँको जीवनको लागि उहाँको उद्देश्य तपाईँ वा तपाईँको आमा बुवाले कल्पना गर्न सक्ने भन्दा धेरै महान छ। तर परमेश्वरले हाम्रो जीवनको लागि हामीले गर्ने स्वतन्त्र इच्छा निर्णयहरूलाई कहिले उल्लंघन गर्नुहुने छैन। परमेश्वरको योजना अनुभव गर्नको लागि हामीले हाम्रो लागि उहाँको योजना पालना गर्न आफ्नो योजनाहरू त्याग्नुपर्छ। मत्तीको पुस्तक 10:37-38, जसले मलाई भन्दा बढी आफ्नो बुबा वा आमालाई प्रेम गर्दछ त्यो मेरो योग्य हुँदैन, जसले मलाई भन्दा बढी आफ्नो छोरा वा छोरीलाई प्रेम गर्दछ त्यो मेरो योग्य हुँदैन, जो आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन त्यो मेरो योग्य हुँदैन। प्रिय हो, बाइबलले भन्छ कि हामीले हाम्रो आमा बुवाको आदर गर्नुपर्छ। यद्यपि जीवनमा हाम्रो सबैभन्दा ठूलो दायित्व हाम्रो आमा बुवाको सेवा गर्नु होइन तर परमेश्वरको सेवा गर्नु हो। जब तपाईँ आकाशतिर हेर्नुहुन्छ, तपाईँका आमा बुवाले ती तारा र ग्रहहरूमा कतिवटा त्यहाँ राख्नु भएको थियो। जब तपाईँ अक्सिजन सास फेर्नुहुन्छ, के यो तपाईँको आमा बुवाले तपाईँको लागि एउटा ग्रह सिर्जना गर्नुभएको हो जसले यो अक्सिजन उपलब्ध गराएको थियो। जब तपाईँ खानाको टेबलमा खाना खानुहुन्छ, के तपाईँका आमा बुवाले हामीलाई फलफूलका रूखहरू र तरकारीहरू रोप्न अनुमति दिने बिउहरू पनि सिर्जना गर्नुभएको थियो। हाम्रो जीवनमा आमा बुवाको भूमिका फरक छ र यस जीवनमा हामीले हाम्रो सृष्टिकर्ताको योजना पछ्याउने निर्णय गर्नुपर्छ। भजन संग्रहको पुस्तक 139:13-14, किनकि तपाईँले नै म भित्रका अंग प्रत्यङ्ग बनाउनुभयो, तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नुभयो, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरामा म पूर्ण रूपले जान्दछु। के परमेश्वरको हात नभएको भए कुनै बच्चा जन्मन सक्थ्यो र? मानिसलाई सन्तान उत्पादन गर्ने क्षमता परमेश्वरले नै दिनुभएको थियो र आमाको गर्भभित्रको हरेक गर्भधारणमा उहाँको हात हुन्छ। म तपाईँका आमा बुवालाई सम्मान गर्नुको महत्व बुझ्छु, तर हामी उहाँलाई योग्य रूपमा सम्मान गर्न रोजौं र हामी परमेश्वरलाई पनि योग्य रूपमा आदर गर्न रोजौं। पहिलो पत्रुसको पुस्तक 5:6, यस कारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। परमेश्वरले उहाँको अगाडि आफूलाई नम्र बनाउन रोज्नेहरूका लागि अद्भुत र अनन्त पुरस्कारहरू पर्खिरहेका छन् र यदि तपाईँले उहाँको योजनाहरू पालना गर्नुभयो भने परमेश्वरले तपाईँलाई तपाईँले कल्पना गर्न सक्ने भन्दा ठूलो उद्देश्यमा उचाल्नुहुनेछ। भजन संग्रहको पुस्तक 56:11, परमेश्वरमा भरोसा गर्दछु म डराउने छैन, मानिसले मलाई के गर्न सक्छ र? मेरो प्रार्थना छ कि तपाईँको गम्भीर पुकारा होस् कि तपाईँले परमेश्वरलाई वास्तवमा को हुनुहुन्छ भनेर चिन्न सक्नु भएको होस्। तपाईँले आफ्नो खुट्टाबाट जुत्ता हटाउनुहुनेछ, उहाँको अगाडि प्रशंसाले दण्डवत गर्नुहुनेछ र तपाईँको जीवनको लागि उहाँको योजनाहरूमा समर्पित हुनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल

0: शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
1: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39।
0: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ।
0: नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मेरो एसई पनि सकियो,
8: मेरो प्लस टूको एक्जाम पनि सकियो,
9: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
10: गुड न्यूज एफएम ले 1 महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ, यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
7: सही हो।
10: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
11: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
10: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
11: सेट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला, छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
12: किन आँखा मिचेको मिचे गरेको
13: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
12: धेरै समय मोबाइल चलाएपछि क्या
13: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
12: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
13: ए त्यसो भए जोगिन के गर्ने त?
12: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
13: बुझेँ।
12: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
14: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
15: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि। हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा, सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
16: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
15: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
16: र सरिता महर्जन 9841191094, 9841191094।
9: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
17: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
18: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
19: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
19: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
21: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: भाषाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: ठूलो स्वरले धन्यवाद दिनुहोस्। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा लुका 17 अध्यायबाट थप कुराहरूका साथमा आएकी छु। अघिल्लो पटक हामीले लुका 17 अध्यायको कथाबाट केही नयाँ अन्तर्दृष्टिहरू बाँडेका थियौं। तपाईँको सम्झना ताजा गराउन म 11 पदबाट शुरू गर्छु। त्यहाँ भनिएको छ, यरूसलेमतिर जाँदा येशु सामरिया र गालिलको सीमाना भएर जाँदै हुनुहुन्थ्यो। एउटा गाउँमा पस्नुहुँदा उहाँलाई 10 कोरीहरूले भेटे। तिनीहरू टाढे उभिए र ठूलो स्वरले कराए, येशु मालिक, हामीमाथि कृपा गर्नुहोस्। उहाँले तिनीहरूलाई देख्नु भएपछि भन्नुभयो, जाओ र पुजारीहरूलाई आफूलाई देखाओ। र जाँदा जाँदै तिनीहरू शुद्ध भए। तिनीहरू मध्ये एकजनाले आफू निको भएको देखेर ठूलो स्वरले परमेश्वरको प्रशंसा गर्दै फर्कियायो। उनी येशूको खुट्टामा घोप्टो परे र उहाँलाई धन्यवाद दिए। उनी सामरी थिए। यो खण्डका धेरै कुराहरू मलाई असाध्यै मनपर्छ। हिजो मैले उल्लेख गरेकी थिए कि 10 कोरीहरूले येशूसँग केवल कृपा मागेका थिए, तर उहाँले तिनीहरूलाई निको पारिदिनुभयो। त्यसबाट हामीले यो पाठ सिक्यौं, येशूले भन्नुभएको कुरा मान्नुमा नै भलाइ छ, किनकि जब तपाईँ आज्ञाकारी हुनुहुन्छ उहाँले तपाईँलाई तपाईँले मागेको वा कल्पना गरेको भन्दा धेरै दिन सक्नुहुन्छ। तर आज मसँग यसै खण्डबाट अर्को एउटा पाठ छ। म चाहन्छु कि तपाईँले एउटा कुरा याद गर्नुहोस्। जब कोरीहरूले येशूलाई देखे, उनीहरूले, अर्थात म यहाँ उद्धरण गर्दैछु, ठूलो स्वरले कराए। उनीहरूले ठूलो स्वरले कृपाको याचना गरे। उनीहरूले मद्दतका लागि ठूलो स्वरले पुकार गरे। मुख्य कुरा यो हो कि उनीहरूले निकै नम्र, मधुर वा भद्र स्वरमा मद्दत मागेका थिएनन्। अह, उनीहरूले त्यही गरे जुन धर्मशास्त्रले हामीलाई बारम्बार गर्न भन्छ, कृपाका लागि पुकारा गर्ने। उनीहरूले आफ्नो स्वर उचाले र मद्दतका लागि पुकार गरे। कथा अगाडि बढ्दै जाँदा हामी थाहा पाउँछौ कि केवल एकजना कोरी मात्र धन्यवाद दिन फर्केर आए। तर मलाई वास्तवमै छोएको कुरा यो हो, जुन ठूलो स्वरले ती कोरीले कृपा मागेका थिए, त्यही ठूलो स्वरले उनले येशूलाई धन्यवाद पनि दिए। उनी जति गम्भीरताका साथ मदत मागिरहेका थिए, त्यत्तिकै गम्भीरताका साथ उनले धन्यवाद पनि चढाए। म आशा गर्छु कि यसले मलाई जस्तै तपाईँलाई पनि केही भन्छ, किनभने कहिलेकाहीँ म प्रभुको अगाडि पीडाले कराउँछु, सुस्केर हाल्छु र रुन्छु। म कुनै खास कुराको लागि उहाँसँग अनुनय विनय गर्छु, अनि जब उहाँले जवाफ दिनुहुन्छ तब मैले केवल यति मात्र भन्नु पर्याप्त हुँदैन, अहो धन्यवाद प्रभु, मेरो प्रार्थना सुन्नु भएकोमा धन्यवाद, यो साँच्चै राम्रो भयो। र इमानदार भएर भन्ने हो भने हामी मध्ये कतिले त यति पनि भन्दैनौ, होइन त? जब म उहाँले मेरो बिन्ती पूरा गर्नुभएको देख्छु तब मैले पक्कै पनि पहिलो कुरा त धन्यवाद दिन बिर्सनु हुँदैन, र दोस्रो कुरा मैले जति ऊर्जा, जति जरूरीपन र जति भावनाका साथ बिन्ती चढाएकी थिए, त्यत्तिकै ऊर्जा र भावनाका साथ कृतज्ञता व्यक्त गर्नुपर्छ। यदि त्यो 10 कोरीले ठूलो स्वरले माग्यो र निको भएपछि ठूलो स्वरले नै परमेश्वरलाई धन्यवाद दियो भने मैले पनि त्यसै गर्ने जिम्मेवारी लिनुपर्छ। अब म तपाईँलाई भन्न सक्दिन कि क्रिश्चियन जीवनमा यो कुरा कति महत्वपूर्ण छ। हामी सबै परमेश्वरसँग धेरै कुराहरू माग्नमा निकै सिपालु छौं। यदि हामी इमानदार हुने हो भने हामी मान्नेछौं कि हाम्रो 90% प्रार्थना भनेको केही माग्ने र बिन्ती गर्ने हुन्छ। हामीलाई केही चाहिन्छ अनि हामी उहाँसँग माग्छौं। तर जब परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनुहुन्छ, हामी मध्ये कतिजनाले वास्तवमै उहाँलाई धन्यवाद दिन समय निकाल्छौं? म केवल उहाँलाई थाहा छ कि म कृतज्ञ छु भन्ने कुरा गरिरहेको छैन। मेरो मतलब तपाईँले साँच्चै मुखैले उहाँलाई धन्यवाद भन्नुहुन्छ कि भन्नुहुन्न भन्ने हो। लुका अध्याय 17 कथाले यसलाई अझ अगाडि बढाउँछ। यदि हामी परमेश्वरको सहायता माग्दै उहाँलाई पुकार्छौं भने उहाँले सहायता गर्नुहुँदा हामीले ठूलो स्वरले उहाँलाई धन्यवाद पनि दिनुपर्छ। म प्राय यस्तो गर्छु। जब म भ्यानमा यात्रा गर्दै जोनी एन्ड फ्रेन्ड्स जाँदै वा फर्कदै हुन्छु, म भन्छु, येशु, आज मलाई पीड़ा रहित दिन दिनुभएकोमा धन्यवाद। मैले आज बिहान यही कुरा तपाईँसँग मागेको थिए, अनि हेर्नुहोस् तपाईँले त्यो पूरा गर्नुभयो, तपाईँले मलाई दिनुभयो, त्यसैले धन्यवाद येशु। दिनको शुरूमा मैले गरेको बिन्तीलाई मनमा राख्नु भएकोमा तपाई धन्यको हुनुहुन्छ। मित्र, म तपाईलाई पनि यही गर्न प्रोत्साहन दिन्छु। प्रभुसँग मन लागेसम्म माग्नुहोस्, तर उहाँले उत्तर दिनुहुँदा धन्यवाद भन्न नबिर्सनुहोस् र त्यो धन्यवाद मुखैले स्पष्ट रूपमा भन्नुहोस्। आमेन।
4: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802-0848-70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: वर्ष मुनिका बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
6: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
6: तपाई स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
5: अधिक जानकारीका लागि
6: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02, 9141-87-68-02 र 9818-25-12-40, 9818-25-12-40।
7: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुन्डिज एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 40225 44 40225 44 40225 72 40225 72।
6: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म, प्रस्तुता कुमार अब्राहमको साथमा।
8: नमस्कार सेनसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गर्न
6: राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: कार्यक्रम

0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: पढाइको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभुभोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: अधिक जानकारीका लागि
0: मोबाइल 9841939980 9841939980।
1: प्रधान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।
2: जय मसीह। नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ। सुर संगीत सोमबार बिहान यसै समयमा प्रसारण हुँदै आइरहेको छ र तपाईँहरूले मलाई सुनेर साथ पनि दिइरहनु भएको छ। सुर र संगीतको विषयमा कुराकानी गर्ने गर्दछु। गीत संगीतबाट पनि परमेश्वरको महिमा गर्न सकिन्छ। परमेश्वरको महिमा गर्ने एउटा एकदमै राम्रो माध्यम हो र गीत संगीत पनि परमेश्वर दिनुभएको उत्कृष्ट वरदान मध्येको एउटा वरदान हो भन्ने विषयमा हामीले यसमा अलिकति जोड़ दिने गर्दछौ। यो वरदानलाई हामीले बल्दो बनाउनुपर्छ, प्रार्थना गर्नुपर्छ, सपोर्ट गर्नुपर्छ भन्ने हाम्रो उद्देश्यको साथ हामीले यो कार्यक्रम लामो समयदेखि तपाईँहरूको बीचमा लिएर आइरहेका छौं। यसमा हामी एउटा प्रश्न तीनवटा जवाफ पनि राख्ने गर्दछौ। त्यो चाहिँ तपाईँहरूले गीत संगीतको विषयमा अझै राम्रोसँग बुझ्नु भएको होस् अनि कसले चाहिँ यो वरदान पाउनु भएको छ अनि कसरी चलाइरहनु भएको छ, कस्ता कस्ता गीतहरू छन् जसबाट चाहिँ हामीले सुसमाचारहरू सुनाउन सक्छौ, प्रभुको प्रेमको विषयमा बताउन सक्छौ त भन्ने सन्देश पनि हामीले गीतहरूबाट पनि गर्न सक्छौ। जसरी तपाईँहरूले चाहिँ परमेश्वरको वचनको खण्डबाट अरूलाई सुसमाचार सुनाउनुहुन्छ, यो खण्ड सुन्नुहोस् है यसले चाहिँ मलाई छोयो भनेको जस्तै, यो पनि परमेश्वरको वचनबाट निकालेको गीत संगीत भएको कारणले गर्दा यो गीत सुन्नुहोस् है म चाहिँ परिवर्तन भए अथवा यो गीतमा चाहिँ यस्तो खालको शब्दहरू छ तपाईँलाई चाहिँ यो टाइममा यो गीतले तपाईँलाई सान्त्वना दिन सक्छ भनेर सुसमाचार अथवा भनौ सान्त्वना पनि दिन सक्नुहुन्छ। आजको प्रश्नतिर लाग्छु म तपाईँहरूलाई। आजको प्रश्न राख्नेछु यस प्रकार रहेको छ, मलाई शुद्ध पार्नुहोस्, मलाई चोखो पार्नुहोस्, हृदयको विचारहरू मेरो आँखाको हेराईहरू बोलको गीतमा कसले स्वर दिनुभएको छ। र अप्सन एमा हुनुहुन्छ गायिका सोफिया लामा, अप्सन बीमा हुनुहुन्छ गायिका अफ्रिता खर्की, अप्सन सीमा हुनुहुन्छ गायिका प्रिया मुखिया मध्ये एकजनालाई तपाईँले छान्नुपर्ने हुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ 4470754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646 र तपाईँहरूले फेसबुकमा पनि कमेन्ट गर्न सक्नुहुन्छ गुड न्यूज एफएम 105.1 MHz तपाईँहरूले गर्नुपर्ने हुन्छ। र त्यहाँ गएर तपाईँहरूले क्वेशन जहाँ पोस्ट भएको छ कमेन्ट बक्समा जानुहोस्, त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ भनेर उत्साह दिन चाहन्छु र तपाईँहरूले सहभागिता जनाउनुहोस् भन्ने उत्साह पनि दिन चाहन्छु। किनकि हामीले डाइरेक्ट एन्सर थाहा नभए पनि अप्सनहरू दिएका छौं र सहभागिता पनि एकदम महत्वपूर्ण कुरा हो। हामी कुनै ठाउँमा जान्छौं अनि मलाई केही थाहा छैन तर म त्यहाँ चाहिँ जान्छु किनकि मेरो सहभागिताको लागि म जान्छु भनेर जान्छौं अनि त्यहाँ गइसकेपछि केही कुराहरू थाहा हुन्छ अथवा कतिपटक चाहिँ अब जानुपर्ने रहेछ भनेपछि हामी प्रिपेयर पनि हुन सक्छौं होइन, त्यहाँ के को लागि जाँदैछौं भनेर हामी तयारी पनि हुन सक्छौं। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँहरू जस्तो अवस्थामा हुनुहुन्छ त्यस्तै अवस्थामा सहभागी हुनुहोस् है त। आज र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
3: हजुर नमस्कार।
2: हजुर नमस्कार, स्वागत छ, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
3: म प्युठानबाट ऋषि राम पाण्डे।
2: हजुर ऋषि रामजी, हजुर आरामै हुनुहुन्छ?
3: हजुर आराम सबै यतातिर।
2: हजुर हामी पनि एकदमै ठिक छौ। अनि प्युठानको हालखबर के छ हजुर? त्यही त यसपालि गर्मी आउँदैन कि भन्दा भन्दै गर्मी आयो तर बेसरी नै गर्मी आइरहेको छ होइन, यता पनि एकदम गर्मी छ। आफ्नो एकदमै ख्याल राख्नु होला। अनि ऋषि रामज्यू आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ? हजुर आजको प्रश्न यस प्रकार रहेको छ, मलाई शुद्ध पार्नुहोस्, मलाई चोखो पार्नुहोस्, हृदयको विचारहरू मेरो आँखाको हेराईहरू बोलको गीतमा कसले स्वर दिनुभएको छ। गायिकाको नाम सोधेका छौ हामीले, गायिका सोफिया लामा अप्सन एमा, बीमा हुनुहुन्छ गायिका अफ्रिता खर्की, सीमा हुनुहुन्छ गायिका प्रिया मुखिया। हजुर अप्सन ए भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद सहभागिताको लागि। अहिले भने छुटौँ है त हजुर। हजुर नमस्कार हजुर, उहाँ त्यो ऋषि राम पाण्डेज्यू र हामीलाई प्युठानदेखि फोन गरेर साथ दिनुभएको थियो। यो समय तपाईँहरूको लागि हो, एकदमै गाडी तपाईँको घर अगाडि अगाडि आइसकेको छ। अब तपाईँहरू रेडी हुनुहुन्छ भने रेडी अवस्थामै चढ्नुहोस्, यदि रेडी हुनुहुन्न भने पनि तपाईँ चढ्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु। र एकदमै तयारी साथ चढ्नु भएको छ भने त एकदमै राम्रो, तर तयारी हुनुहुन्न भने पनि सहभागिता जनाउनुहोस्। तपाईँहरूको लागि एकदमै सिट खाली छ भनेर भन्न चाहन्छु। र हाम्रो टेलिफोन नम्बर एकदमै खुला रहेको छ, 4470754 9802344646 पनि तपाईँले फोन अथवा म्यासेज गर्न सक्नुहुनेछ। र हाम्रो यो कार्यक्रमलाई स्पोन्सर गर्नुभएको छ गिफ्ट ह्याम्परलाई वरदान बुक्स एन्ड अडियो मिनिस्ट्रीको पन्डोलले। र तपाईँहरू जसले राइट आन्सर बताउनुहुन्छ तपाईँहरू मध्येबाट एकजनालाई कार्यक्रमको अन्तमा म विनर घोषणा गर्नेछु, र यहाँले एकदम आकर्षक गिफ्ट ह्याम्पर पाउनुहुनेछ। र तपाईँहरू त्यसको लागि चाहिँ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्रीको पन्डोलमा भिजिट गर्नुपर्ने हुन्छ, जहाँ चाहिँ विषयहरूलाई चाहिने धेरै महत्वपूर्ण कुराहरू होइन, परमेश्वरको वचनदेखि बाइबलदेखि लिएर हुन त तपाईँहरू जो कोहीले सुन्दै हुनुहुन्छ तपाईँहरूको लागि उपयुक्त ती सामानहरू पाइन्छ। तपाईँहरूले प्रभुको विषयमा अझै जानकार हुन चाहनुहुन्छ भने सपोर्टिभ बुकहरू पनि त्यहाँ उपलब्ध छ। यो समय यही गीतको साथ हामी तपाईँहरूलाई दिन चाहन्छौ, गीत पछि भने हामी आउने नै छौं।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz सुन्दै रहनुहोला।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत। यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
2: यहाँ बाइबल, भजन गीत र

0: हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। यही गीतलाई आजको शीर्ष गीत बनाएका छौं हामीले, र तपाईँहरूलाई कुन चाहिँ अप्सन हो जस्तो लाग्छ चुज गर्न सक्नुहुन्छ। कोही आइसक्नु भएको छ, आउनु सक्नु उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: नमस्ते राजु काभ्रा बिरा।
0: हजुर नमस्कार राजुजी, स्वागत छ हजुर, आरामै हुनुहुन्छ? हजुर, प्रश्न रहेको छ मलाई, शुद्ध पार्नुहोस् मलाई चोखो पार्नुहोस्, हृदयको विचारहरू मेरा आँखाहरूको हेराईहरू बोलको गीतमा कसले स्वर दिनु भएको छ, कुन गायिकाले स्वर दिनु भएको छ? अप्सन एमा हुनुहुन्छ गायिका सोफिया लामा, बीमा हुनुहुन्छ गायिका अफ्रिता खड्की, सीमा हुनुहुन्छ गायिका प्रिया मुखिया। हजुर बी भन्न चाहनुहुन्छ, धेरै धन्यवाद सहभागिताको लागि।
2: हजुर, उहाँहरूले राजु काफ्रा विराटनगरदेखि फोन गरेर साथ दिनुभएको थियो, अप्सन बी बताएर जानुभएको छ। तपाईँलाई कुन चाहिँ अप्सन राइट लाग्छ, अप्सन ए बी अथवा सी तपाईँले छनौट गर्न सक्नुहुन्छ। कोही आइसक्नु भएको छ, आउनु सक्नु, उहाँलाई स्वागत गर्नेछौ। हेलो,
0: जय मसी, स्वागत छ, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर धर्मेन्द्रजी, हजुर आरामै हुनुहुन्छ? हजुर म पनि एकदमै आरामै छु। हजुर खाना, हजुर खाना खाना बाँकी छ, तपाईँले खानुभयो?
3: मेरो पनि बाँकी छ अहिले आज।
0: भनेपछि पकाउँदै हुनुहुन्छ?
3: होला,
0: खाना मात्रै बाँकी छ, नजिक भएको भए हामी पनि आउँथ्यौँ, टाढा पर्यो होइन? हजुर हाम्रो यता गर्मी नै छ हजुरहरूकोतिर?
3: हामीहरूको यता त धेरै गर्मी, त्यहाँभन्दा धेरै गर्मी।
0: हजुर पक्कै पनि तपाईँहरूको तराई पर्यो होइन? हजुर त्यही अनुसार तपाईँले त्यसलाई पनि सहन पनि सक्नुहुन्छ, तपाईँ त्यही जन्मिनु हुर्किनु भएको कारणले गर्दा परमेश्वर त्यो क्षमता पनि दिनुभएको छ। हजुर धर्मेन्द्रजी, अनि आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ? हजुर अप्सन ए भन्न चाहनुहुन्छ, कतिको राइट छ कार्यक्रमको अन्तमा म बताउने नै छु। धेरै धन्यवाद सहभागिताको लागि। हजुर
2: हजुर, उहाँले धर्मेन्द्र पासवान अप्सन ए बताएर जानुभएको छ। श्रोता तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ तपाईँले बताउन सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ, यो समय तपाईँहरूको लागि नै हो, हामी धेरै नबोलाउँ, तपाईँहरू धेरै बोल्नु भएको होस् भन्ने हाम्रो चाहना हो। र कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
4: हेलो, जय मसी म्याम।
0: हजुर जय मसी, हजुर हरिबोलजी, स्वागत छ हजुरलाई।
4: धन्यवाद।
0: हजुर आरामै हुनुहुन्छ?
4: आरामै छु, परमेश्वरको अनुग्रह।
0: हजुर के गर्दै हुनुहुन्छ?
4: म त आज यो हरिखर्क मण्डली सुन्दर जलमा प्रभुमा सुत्नु भएको थियो।
0: हजुर
4: उहाँ त आज शोक सभा जस्तो स्मृति सभा छ।
0: ए हजुर,
4: त्यतैतिर आछु।
0: ए हजुर हजुर, व्यस्ततामा हुँदा पनि हजुरले फोन गर्नुभएको लागि हजुरलाई एकदमै धेरै धन्यवाद। अनि आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
4: प्रश्न राखौँ न।
0: हजुर प्रश्न रहेको छ, मलाई शुद्ध पार्नुहोस् मलाई चोखो पार्नुहोस्, हृदयको विचारहरू मेरा आँखाका हेराईहरू भन्ने गीतको बोलमा कसको स्वर रहेको छ? अप्सन एमा गायिका सोफिया लामा, बीमा गायिका अफ्रिता खड्की, सीमा गायिका प्रिया मुखिया।
4: अप्सन ए।
0: हजुर अप्सन ए भन्न चाहनुहुन्छ, एकदमै धेरै धन्यवाद सहभागिताको लागि, छुट्टाउँ है त अहिलेलाई। हजुर दैमसी।
2: हजुर वहाँ हुनुहुन्थ्यो हरिबोल बुढा थोकीज्यू, हामीलाई सुन्दरी जलदेखि फोन गरेर साथ दिनुभएको थियो। र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
5: हजुर ज्ञानीजी, जय मसी।
2: हजुर जय मसी, उत्तमजी स्वागत छ हजुरलाई।
5: हजुर धेरै धन्यवाद हजुरलाई, कस्तो छ?
2: हजुर म एकदमै ठिक छु, हजुरलाई कस्तो छ, आरामै हुनुहुन्छ?
5: हजुर म पनि सन्चै छु, प्रभुको अनुग्रह यहाँको प्रार्थनाले।
2: हजुर एकदमै खुसी लाग्यो। अनि काठमाडौँ हुनुहुन्छ अथवा धादिङ हुनुहुन्छ?
5: हजुर धादिङबाट हिजो म आएँ, म अहिले काठमाडौँ छु।
2: ए हजुर, कतिको सेवकाईहरूमा कतिको दौडा दौडी छ हजुरको, कस्तो भइरहेको छ?
5: हजुर म ठिक छ, राम्रो छ, हप्तामा म दुई तिन दिन उता व्यस्त हुन्छु, शुक्रबार शनिबार आइतबार।
2: ए हजुर हजुर,
5: राम्रो भइरहेको छ।
2: हजुर हामी एकदमै निरन्तर प्रार्थना गरिरहेका छौँ हजुरको लागि, र एकदमै उत्साहित पनि छौँ हजुरले यसरी एकदमै धाई धाई होइन एकदमै प्रभुको सेवकाई गरिरहनु भएको छ। प्रभुले धेरै आशिष दिनुभएको होस्, सुस्वास्थ्य दिनुभएको होस्, हाम्रो प्रार्थना पनि रहेको छ उत्तमजीको लागि। र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुरले उत्तर बताउनुहुन्छ? हजुर, आजको प्रश्न यस प्रकार रहेको छ, मलाई शुद्ध पार्नुहोस् मलाई चोखो पार्नुहोस्, हृदयको विचारहरू मेरा आँखाका हेराईहरू भन्ने गीत चाहिँ कुन गायिकाले गाउनु भएको? अप्सन एमा गायिका सोफिया लामा, अप्सन बीमा गायिका अफ्रिता खर्की, अप्सन सीमा गायिका प्रिया मुखिया। अप्सन ए भन्न चाहन्छु, सहभागिताको लागि एकदमै धेरै धन्यवाद, एकदम धेरै धन्यवाद दिन चाहन्छु। छोटो मै त अहिलेलाई
6: हजुर धेरै धन्यवाद।
2: दैमसी हजुर, दैमसी हजुर, उहाँ नि त्यो उत्तम शिवाको डिज्यू हामीलाई माता तीर्थबाट फोन गरेर साथ दिनुभएको थियो र हामीलाई अप्सन ए बताएर जानु भएको छ। कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
7: हेलो ज्ञानो मिस, जयमसी।
2: जयमसी हजुर, स्वागत छ, कुन ठाउँबाट बोल्नु भयो?
7: एकदम हृदयदेखि धेरै धेरै धन्यवाद छ, म सुनसरीबाट एडमन पराजुली बोल्दैछु।
2: हजुर एडमन जी, सुनसरीबाट के छ सुनसरीको हालखबर अनि हजुरको?
7: एकदम ठिकठाक छ, यता त एकदम शीतल शीतल छ, के छ त्यतातिर पठाइदिनु पठाइदिन्छु, यहाँ ऱ्याप गरिवरी यहाँ छेउमा सानो कार्टुन पनि छ।
2: ए हजुर, कस्तो माया गर्नुभएको, एकदम धेरै धन्यवाद, आवश्यकता थियो।
7: पेपर पनि छ मजाले, यहाँ टेप खोजिवरी
2: हजुर भनिदिनु भयो, त्यो नै हाम्रो लागि कस्तो शीतल प्रेम कि प्रभुको जस्तै होइन, त्यो कारणले गर्दाखेरि चाहिँ एकदमै धेरै हृदयबाट धन्यवाद। यो शब्द भन्ने कुरा पनि एकदमै ठुलो महत्वपूर्ण कुरा हो तपाईँको पक्कै पनि सुनिरहनु भएको श्रोतालाई, मलाई जसलाई गर्नु भएको छ उहाँहरूले शीतलता पक्कै पनि महसुस गर्नुभयो तपाईँको प्रेममा होइन। परमेश्वरले पनि हामीलाई त्यही नै सिकाउनु भएको छ, एकअर्कालाई प्रेम गर्नु भनेर, र मिल्ने कुराहरू पक्कै पनि तपाईँले गर्नु नै हुन्छ, त्यहाँबाट पठाउन मिल्ने कुराहरू शब्दद्वारा भए नि आफ्नो माया व्यक्त गर्नुभयो, एकदमै धेरै धन्यवाद। अनि शिवकायहरू सबै ठिकै छ हजुरको?
7: हजुर सबै एकदम ठिकठाक, अहिलेसम्म राम्रै छ, प्रभुको परमेश्वरको कृपा दृष्टिले भन्नु।
2: हजुर एकदमै खुसी,
7: कर्म त आफ्नो ठाउँमा छँदैछ।
2: हजुर हो नि हो नि,
7: त्यहाँदेखि बाँकी त अब उहाँ हुनुहुन्छ नि।
2: हजुर हो नि हो नि। रेडमोहनजी आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
7: पर्दैन, म त एकदम सुरुदेखि सुनेर फेसबुकबाट मैले के अरे उत्तर पनि कमेन्ट गरियो अरे सेयर पनि गरिसकेँ, अब अहिले बोलाउनै भनेर होइन, बोल्न पनि मन लाग्यो, मधुर आवाज छ पक्कै पनि, नबोली त म रहनै सक्दिनँ होइन।
2: हजुर हामी पनि यहाँ फेरि म मात्रै बोल्ने हजुरहरू बोल्नु भएन भने त फेरि त्यो नै हुँदैन, अर्थ नै हुँदैन, म पनि तपाईँहरूकै लागि बोलिरहेको छु। कस्तो राम्रो विचारले फोन गरिदिनु भयो, एकदमै धेरै धन्यवाद।
7: अप्सन ए गायिका सोफिया लामा भन्छु।
2: हजुर एकदम हृदयबाट धन्यवाद, यति धेरै माया गरेर वास्ता गरेर हामीलाई सम्झिएर फोन गर्नुभएको लागि परमेश्वर धेरै आशिष दिनुभएको होस्। आगामी दिनमा पनि कुराकानी गर्दै रहनु होला अहिले भने छोटौ है त हजुर।
7: हुन्छ हजुर, जयमसी
2: जयमसी। हजुर उहाँ हुनुहुन्थ्यो एडमन पराजुलीज्यू, सुनसरीबाट फोन गरेर साथ दिनुभएको थियो र अप्सन ए बताएर जानुभएको छ। श्रद्धा तपाईँहरूलाई एकदमै स्वागत छ, मैले अघि पनि भनिसकेकी छु यो समय तपाईँहरूको लागि हो भनेर, कोही श्रद्धा आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो जय मसी, हाम्रो शोभा मिश्रज्यूलाई एकदमै स्वागत छ, हजुर आरामै हुनुहुन्छ? हजुर साउन्ड चाहिँ अलिकति सानो आयो हजुरको आवाज, कतै भित्रतिर हुनुहुन्छ हजुर?
8: हजुर
2: ए हजुर, मोबाइललाई अलिकति नजिक ल्याएर बोल्नु पर्यो हजुर मुखतिर। हजुरसँग कुरा गरिसकेपछि हजुरको स्वर पनि सुन मजाले भन्ने हुन्छ होइन, त्यो कारणले गर्दा माफ गर्नुहोला, मैले अनुरोध गरेँ। अनि सेवकाईहरू के कस्तो भइरहेको छ हाम्रो शोभाज्यूको? एकदमै स्वागत छ हजुरलाई, र पक्कै पनि हामी तपाईँको आशिष सुन्नको लागि प्रतीक्षामा रहनेछौ। र शोभाजी आजको प्रश्नतिर लागौ, प्रश्न बताउनु पर्छ कि उत्तर बताउनुहुन्छ?
9: म्याम, म उत्तर बताउँछु। उत्तर बताउनु पर्दा मलाई आजको खास चाहिँ मैले मलाई राम्ररी थाहा भएन, म गेस गर्छु अप्सन सी भनेर।
0: हजुर, अप्सन सी गेस गर्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद सहभागिताको लागि, व्यस्तताको बावजुद पनि सहभागी भइदिनु भयो, धेरै धेरै धन्यवाद। यसरी नै कुराकानी गर्दै रहला, अहिले भने चटङ्गै त।
2: जयमसी वान थियो शोभा मिश्रज्यू झरुवा राशिबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो। यसरी नै श्रोता तपाईँले फोन कल गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ र आजको प्रश्न चाहिँ मलाई शुद्ध पार्नुहोस्, मलाई चोखो पार्नुहोस्, हृदयको विचारहरू, मेरो आँखाका हेराईहरू, एकदम महत्वपूर्ण गीत रहेको छ, अर्थपूर्ण गीत, तपाईँहरूले अप्सन छान्न सक्नुहुन्छ। कोही आइसक्नु भएको छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
10: हेलो दिदी, नमस्कार।
2: नमस्कार हजुर, स्वागत छ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
10: विराटनगरबाट उमेश रेग्मी।
2: हजुर उमेश, आरामै हुनुहुन्छ?
10: म आरामै छु, तपाईँलाई कस्तो छ?
2: हजुर म पनि एकदमै आरामै छु उमेश जी। अनि
10: प्राविधिकमा को हुनुहुन्छ?
2: प्राविधिकमा हाम्रो सन्ध्याजी हुनुहुन्छ। हजुर
10: सन्ध्याजीलाई चाहिँ कस्तो छ भन्न चाहन्छु, यहाँ फेसबुकमा त हेरिसकेन को को छ भन्ने कुरा त बताइसक्यो।
2: हाम्रो सन्ध्याजी एकदम स्माइल दिइरहनु भएको छ, म एकदमै ठिक छु भनिदिनु है भनेर एकदमै दुई हात जोडेर दैमसी पनि गर्दै हुनुहुन्छ उहाँले।
10: सबै दिन यसरी नै खुसी रहनुहोस्, व्यस्त रहनुहोस् भन्न चाहन्छु।
2: हजुर एकदमै धेरै धन्यवाद हजुरलाई। र विराटनगर त सुन्नै पर्दैन होला, गर्मी छ होला?
10: गर्मी आज चाहिँ अलिक ठन्डै छ होइन, हिजो बेलुका राति पानी परेकोले होइन।
2: हजुर हजुर
10: त्यति गर्मी अहिलेसम्म चाहिँ भएको छैन।
2: ए हजुर, बाहिरबाट जाने
10: भित्र पसलमा बस्दाखेरि पंखा चलाउनु परेको छैन, अब त्यो गर्न बुझिहाल्छ
2: भने पछाडि त शीतल रहेछ नि। जस बाहिरबाट जानेहरूलाई मात्रै अब विराटनगरहरू गर्मी छ भन्ने लाग्ने होला, तर हजुरहरू त्यहीँको मानिसहरूलाई त त्यति धेरै गर्मी लाग्दैन पनि होला।
10: अब कति वर्ष बितिसक्यो मोरङमै होइन?
2: हजुर हजुर,
10: सायद अब बाँच्नु यिनै पर्छ होला। अब हिँड्दा हिँड्दै कतै केही भयो भने परमेश्वरको स्थानमा कहाँ पुग्दाखेरि के होला त भन्न सकिँदैन होइन।
2: मोरङ
10: आफ्नो जन्म ठाउँमै होइन, यहाँबाट बिदा लिन पाइयोस् पनि भन्न चाहन्छु।
2: त्यो खालको इच्छा छ हजुरको?
10: हजुर, किनभने अब आफ्नो पहिचान जस्तो छ होइन, आफ्नो गाउँमा चिनेको छु होइन,
2: माया हुन्छ।
10: त्यसले गर्दाखेरि त्यो मान्छे गयो संसारबाट गयो भने त्यो रुने मान्छे पनि होला नि त, अर्को ठाउँमा अलिक कम होला नि त।
2: हजुर पक्कै पनि, पक्कै पनि, एकदमै राम्रो विचार, किनकि आफ्नो ठाउँ माया हुन्छ, जुन ठाउँमा परमेश्वर राख्नु भएको छ। ठ्याक्कै मोरङ हो हजुरको?
10: मोरङको बाँसबारी भन्छन्, विराटनगर पुग्नु पर्दैन, विराटनगरको जस्तो हामी हाइवे भन्छौँ नि।
2: ए हजुर,
10: हाइवे जस्तो तपाईँको भन्नु न, हाइवेमा काठमाडौँ विराटनगर जाने डाइरेक्ट गाडीमा बाँसबारी आएपछि अनि विराटनगरको सिमाना 3 किलोमिटर दक्षिण, अनि त्यसपछि प्रवेश हुन्छ भनौँ न, अब नागढुङ्गा थानकोट जस्तै हो।
2: ए हजुर,
10: थानकोटबाट यता थानकोटबाट लगभग भनौँ न 3 किलोमिटर हुनेपछि त कलङ्की पनि आउनु पर्दैन होला होइन, सायद त्यही आसपासमै हो।
2: ए हजुर, एकदम खुसी लाग्यो।
10: राति 12 बजे आउनुभयो भने पनि मेरो घरमा स्वागत छ।
2: ए हजुर,
10: धेरै टाढा छ, 200 मिटर पश्चिम छ
2: होइन
10: हाइवेबाट, केही डर लाग्दैन।
2: ए हजुर, हजुर धेरैचोटि स्वागत छ भन्नुभएको छ, एकदम खुसी लाग्छ हजुरले स्वागत भन्दा नि पुगेको जस्तै फिल हुन्छ। अनि यति
10: विदेशबाट पनि साथीहरू धेरै आउनु भएको छ होइन,
2: हजुरको
10: नेपालबाट पनि
2: स्वागत गर्ने हृदय
10: सजिलो छ, मलाई
2: स्वागत गर्ने हृदय रहेछ, प्रभुले दिनुभएको हृदय, स्वागत गर्ने हृदय, प्रभुले अझै बढी यो हृदयलाई कायम राख्नु भएको होस् र एकदम धेरै आशिष दिनुभएको होस्। धेरै धन्यवाद। अनि
10: आउँदाखेरि म चाहिँ के भन्छु, कसैलाई पनि स्वागत गर्छु, सकारात्मक सोच र सकारात्मक विचार लिएर जो मान्छे आउँछ उहाँलाई स्वागत छ, कुनै स्वार्थ निस्वार्थ हो है, फेरि मेरो विचारले मन पराएर आउनुहुन्छ भने उहाँलाई स्वागत छ, तर मबाट केही लिनु, केही दिनु, केही भनौँ न आर्थिक या केही भनौँ न त्यसको लागि नआइदिनु होला भन्न चाहन्छु,
2: किनभने
10: धेरै दुःख पाएको छु कि
2: होइन,
10: यो कुरा नभनौँ भने अनियरमा भन्न मिल्दैन होइन, स्वार्थको लागि चाहिँ नआइदिनु होला भन्न चाहन्छु, भाइचारा र मित्रताको लागि भए चाहिँ आउनु होला।
2: हजुर एकदमै राम्रो कुरा, र यो हामीले सिक्नु पनि पर्छ, यो स्वागत गर्ने हृदय नै ठुलो कुरा हो, र धेरै धन्यवाद, धेरै खुसी लाग्यो।
10: मेरो घरमा आयो आउनुभयो भने चिया नास्ता होइन, खाना खाने बेलामा खाना चाहिँ खुवाउँछु है फेरि।
2: ए हजुर, कस्तो ठुलो हृदय, त्यही नै हो नि चाहिने, अरू त के चाहिने होला होइन, त्यही गर्ने मान्छे नै ठुलो हृदय भएको मान्छेले मात्रै गर्न सक्ने हो। रमेशजी आजको प्रश्नको उत्तर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ?
10: अप्सन ए भन्छु।
2: हजुर, अप्सन ए भन्न चाहनुहुन्छ। धेरै धन्यवाद समय दिनुभयो, र फेरि पनि यसरी नै सहभागिता जनाउँदै गर्नुहोला। ल भनेपछि तपाईँ त हजुर
10: ल भाइ भाइ
2: हजुर भाइ हजुर वेलकम टु उमेश रेग्मी र कोही स्वात आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई पनि स्वागत गर्नेछौँ। हेलो
11: हेलो नमस्ते नमस्कार जय मसी।
2: हजुर नमस्कार जय मसी, स्वागत छ। कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
11: सरलाहीबाट उपासना घिसिङ।
2: हजुर उपासनाजी, हजुर आरामै हुनुहुन्छ?
11: हजुर म आरामै छु।
2: हजुर अनि के गर्दै हुनुहुन्छ सरलाहीमा?
11: यतिखेर त केही पनि गरेको छैन, खानापिना पाकिसक्यो, अब यतातिर आउनु होला है खानापिना खानालाई।
2: ए हजुरहरूको खाने टाइम चाहिँ अलिकति ढिला हुने रहेछ क्यारे?
11: हजुर हजुर हाम्रो चाहिँ 11 बजे हुन्छ।
2: ए गर्मी ठाउँ भएको अरे, बिहान काम गर्ने, ढिला खाना खाने, दिनभरि घरभित्र बस्ने होला।
11: हजुर
2: धेरै नै। ए हजुर जे होस् गर्मी ठाउँमा भए पनि हजुरले आफ्नो केयर त्यही अनुसार गर्नु होला। र उपासनाजी आजको प्रश्न हामीले राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ हजुर? प्रश्न यस प्रकार रहेको छ, मलाई शुद्ध पार्नुहोस्, मलाई चोखो पार्नुहोस्, हृदयका विचारहरू, मेरा आँखाका हेराईहरू। यो गीत कसले गाउनु भएको हो? गायिका सोफिया लामा अप्सन एमा, बीमा गायिका अफ्रिता खड्की, सीमा चाहिँ गायिका प्रिया मुखिया। हजुर अप्सन ए भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद सहभागिताको लागि, छिटो है तपाईँलाई। हजुर
11: नमस्कार,
2: उहाँ हुनुहुन्थ्यो उपासना घिसिङ, र म एउटा कुरामा एकदम धन्यवादी पनि छु। आज मलाई त्यस्तो खोकी लागेर गाह्रो भएको छैन, कन्टिन्यू तपाईँहरूसँग बोलिरहन सकेको छु र धन्यवाद दिन चाहन्छु। यही मौकामा तपाईँहरू पनि आइहाल्नु होला भन्न चाहन्छु। र कोही आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
12: हेलो जय मसी।
2: हजुर जय मसी, नैनाजी स्वागत छ हजुरलाई।
12: एकदमै धन्यवाद। हजुर आरामै हुनुहुन्छ?
2: हजुर म आरामै छु भन्नुपर्छ, अलिअलि खोकी त छँदै नै छ, तर आज त्यो खोकी पनि लागेको छैन, त्यो कारणले गर्दा
12: निको भएको छैन अझै पनि।
2: हजुर एकदम लामो समय खोकीले मित्रता गरिरहेको छ मसँग, तर छुडाउन चाहिरहेको छु म तपाईँहरूको प्रार्थनाले, निको पनि हुँदैछु। आज कार्यक्रममा छिरेदेखि एकचोटि खोकी लागेको छैन अहिलेसम्मलाई।
12: हजुर एकदमै परमेश्वरले प्रार्थनाको उत्तरहरू चाहिँ एकदमै स्वास्थ्य राख्नु भएको छ हजुरलाई। मैले पनि प्रार्थना गरिरहेको थिएँ, अस्ति नै बिमारी भइरहेको छ भनेर सुनिरहेको थिएँ, तर प्रार्थना चाहिँ एकदमै गरिरहेको छु।
2: हजुर
12: आउने दिनहरूमा पनि छिटो भन्दा छिटो चाहिँ परमेश्वरले सँगै गर्नुभएको होस् भनेर।
2: धेरै धन्यवाद। हाम्रो नैनाजी चाहिँ कस्तो हुनुहुन्छ, कस्तो भइरहेको छ सेवकाईहरू?
12: हजुर म एकदमै ठिकै छु, आशिषमय समयहरू भइरहेको छु, अनि रेगुलर हुनु पाएको छुइनँ, मलाई एकदमै क्षमा गर्नु होला।
2: हराइरहनु भएको छ हाम्रो नैनाजी? कता व्यस्त
12: हराएको मेरो यहाँ अलिक काम छ, अनि बारीमा त्यो कतिवटा कुराहरू गइराख्नु पर्ने, बाहिर बारीमा यस्तो सागहरू त्यस्तोहरू कौलीहरू रोपेको छु कि, अनि टाइम टाइममा घाँसहरू
2: नजिक भएको भए हामी पनि सहायता गर्थ्यौँ है।
12: हजुर
2: फलिसके पछाडि यसो टिप्नु पर्यो अथवा गोड्नु पर्यो भने पनि सम्झिनु भयो हुन्छ हामीलाई।
12: हजुर अस्ति धान रोपेको थियौँ, अनि त्यो धानहरू चाहिँ अलिकति पल्टाउने, त्यो छोपेर राख्नुपर्छ नि त पानीले बच्चाको बचाउनुपर्छ, अनि त्यो छोपेर राखेको थियो।
2: बिउ राख्नु भयो रोप्नु भयो?
12: बिउ राखेको फर्नुपर्छ बिउ, अनि हजुर
2: हजुर हजुर
12: अनि हुँदैछ। एकदमै प्रार्थनाको लागि धन्यवाद, धेरै धेरै हजुरहरूको प्रार्थना, हजुरहरूको माया एकदमै त्यसको कारणले चाहिँ एकदमै म आशिषमय छु, अनि एकदमै धन्यवाद भन्न चाहन्छु हजुरहरूको प्रार्थना मायाको निम्ति। अनि खाना खानुभयो हजुरले?
2: हजुर अब हामी खाने, यो कार्यक्रम सकेर चाहिँ खाना खाने भन्ने तर्खरमा।
12: हजुर हजुर अनि हाम्रो एफएम फ्यामिलीहरू सबै सन्चै हुनुहुन्छ, मेरो हृदयदेखि नै उहाँहरूलाई सम्झेको छ भनिदिनु, धेरै माया छ, जय मसी भनेको छ बहिनीले भनेर भनिदिनु होला।
2: हजुर पक्कै पनि, यहाँ जतिजना छौँ हामी सबैजना एकदमै आरामै छौँ, तपाईँको प्रार्थना पनि छ हामीसँग, र हाम्रो तर्फबाट तपाईँलाई पनि एकदम धेरै माया छ। र नैनाजी आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
12: मलाई एकचोटि प्रश्न राखिदिनुहोस् न।
2: हजुर आजको प्रश्न रहेको छ, मलाई शुद्ध पार्नुहोस्, मलाई चोखो पार्नुहोस्, हृदयका विचारहरू, मेरा आँखाका हेराईहरू। यो गीतमा कसको स्वर रहेको छ, गायिकाको नाम मैले सोधेकी छु, र अप्सन एमा हुनुहुन्छ गायिका सोफिया लामा, बीमा हुनुहुन्छ गायिका अफ्रिता खड्की, सीमा हुनुहुन्छ गायिका प्रिया मुखिया।
12: अप्सन ए सोफिया भन्न चाहन्छु।
2: हजुर, अप्सन ए सोफिया लामा भन्न चाहनुहुन्छ। व्यस्तताको बावजुद पनि हामीलाई सम्झिरहनु भएको छ। तपाईँको जुन खेतीहरू छ, कामहरू भइरहेको छ, प्रभुले प्रशस्तै आशिष दिनुभएको होस्। र धेरै धेरै धन्यवाद नैनाजी। हजुर, सुनाउँदा हजुर, उहाँ हुनुहुन्थ्यो नैना थापाज्यू। हृदय कति धेरै ठुलो कुरा रहेछ कि। एउटा भनाइ छ नि, मान्छेहरूको मन भयो भने समय त जसरी पनि भएर निकाल्नुहुन्छ अरे कि, व्यस्ततामा पनि। व्यस्तता 24 आवर मानिस व्यस्त हुँदैन भन्ने पनि छ नि। प्रभुले हरेक कुराको समय छ भन्नुभएको छ। तपाईँले पनि समय छुट्याउन सक्नुहुन्छ। कोही हुनुहुन्छ, आउनुहोस्। यो समय चाहिँ तपाईँहरूसँग कुराकानी गर्ने समय हो र उहाँलाई स्वागत गर्नेछु। हेलो,
13: हेलो, जय मसी।
2: जय मसी कुमार राईज्यूलाई एकदमै स्वागत छ। धेरै लामो समय पछाडि कता हराउनु भयो हाम्रो कुमार राईज्यू?
13: हाम्रो चाहिँ अलिकति प्रब्लम छ म्याडम, अनि किनभने नेटवर्क राम्रो चलेको छैन कि, र सुन्नु पाइएको छैन। एकदमै के को प्रब्लम भयो भयो।
2: हामी एकदमै प्रार्थना गर्छौँ घुँडा टेकेर, हाम्रो कुमार राईज्यूले चाहिँ जसरी भए पनि गुड न्यूज एफएम सुन्न पाउनु भएको होस् भन्ने हाम्रो श्रोताहरूलाई पनि अनुरोध प्रार्थना गरिदिनु होला। र कस्तो भइरहेको छ सेवकाईहरू, कामहरू के गर्दै हुनुहुन्छ हिजो आज?
13: हजुर, सेवकाईहरू एकदमै राम्रो छ। र हिजोको दिनहरूमा चाहिँ म त स्टे थियो आमाहरूको है, र एकदमै राम्रोसँगले भयो है। एकदमै परमेश्वरले एकदमै आशिष दिनु भएको छ। एकदमै धन्यवाद छ हिजोको दिनहरूमा है। र अनि यसरी पुलिस एफएममा जोडिएर बातचित गर्नुको लागि अब अस्तिदेखि नै म चाहिँ सोच यहाँ ट्राई गर्छु। एकदमै कुनै कुनै कुनै नेटवर्क चलेको पनि छैन कि, अन्त एकदमै अहिले के चाहिँ भयो भनेर अहिले हुनु त अहिले हाम्रो भारत देशभित्र नै अहिले एकदमै झमेलाहरू धेरै भइरहेको छ हो। अन्त त्यही कारणले गर्दाखेरि यो नेटहरू राम्रो चल्नु नसकेको रहेछ भनेर चाहिँ त्यहाँ बुझ्नु गइयो हो, बुझिँदैछ। र त्यही कारणले गर्दा चाहिँ एकदमै यो जति पनि है हजुरहरूले एकदमै यहाँ फेसबुक मात्रमा तपाईँ हजुरहरूले जति पठाउनु भएको लाइभहरू चाहिँ हामीले म हेर्दैछु, एकदमै हेरिरहेको छु है। र एकदम सुन्नु चाहिँ पाएको छैन एकदमै, जति पनि हामीले यसरी बातचितहरू गर्नु पाइएको छैन है, एकदमै नेट नचलेको कारणले गर्दा, र यसरी बोल्नु मात्रै चाहिँ यसरी पाइरहेको छौँ यसमा चाहिँ है, र सुन्नु चाहिँ पाएको छैन। र जति पनि अब कुनै दिन त नेटहरू खोलिन्छ नै होला भन्ने एकदमै आशा गर्दैछु, र एकदमै प्रार्थनामा पनि राख्दैछौँ एकदमै।
2: र
13: धेरै दिनको बादमा यम कुद्देशमा फेरि बोल्नु पायौँ है, एकदमै अब सुन्नु नपाए त भए पनि है बोल्नु चाहिँ यसरी पाएको छौँ। एकदमै परमेश्वरले यो मौका दिनुभयो है, एकदमै यो सुन्दर दिनहरू समय दिनुभयो, भेटघाट गर्नु दिनुभयो, बातचित गर्नु दिनुभयो। एकदमै परमेश्वरले पहिलो जो स्थान उहाँलाई धन्यवाद भन्न चाहन्छौँ।
2: हजुरलाई पनि एकदम धेरै धन्यवाद। हामी पनि एकदम खुसी भयौँ लामो समय पछाडि तपाईँसँग कुराकानी गर्न पाउँदा, अनि के भइरहेको रहेछ भनेर हामीले प्रार्थनाका विषयहरू पनि थाहा पाउँदाखेरि चाहिँ हामी एकदमै खुसी भयौँ। हामी प्रार्थना याद गर्नेछौँ तपाईँहरूको सबै कुरामा पहुँचले आशिष दिनुभएको होस्। सुर संगीतमा छ उहाँ, हामी एउटा प्रश्न मैले राखिरहेकी सुगीतसँग सम्बन्धित। मलाई शुद्ध पार्नुहोस्, मलाई चोखो पार्नुहोस्, हृदयको विचारहरू, मेरा आँखाको हेराईहरू। एकदमै मिठो शब्दमा ओनिएको गीत रहेको छ। यो गीतमा कुन गायिकाले स्वर दिनुभएको छ भन्ने आजको प्रश्न। अप्सन एमा गायिका सोफिया लामा, बीमा गायिका अफ्रिता खड्की, सीमा गायिका प्रिया मुखिया। हजुर, अप्सन सी भन्न चाहनुहुन्छ। सहभागिताको लागि एकदमै हृदयबाट धन्यवाद। यसरी नै मौका मिलेसम्म हामीलाई सुनेर साथ दिनुहोला, र फोन कल पनि गर्दै गर्नुहोला, र हाम्रो वाट्सएपमा पनि तपाईँले म्यासेज गर्न सक्नुहुन्छ। केही तपाईँको प्रार्थनाका विषयहरू छन् भने तपाईँले हाम्रो वाट्सएप नम्बर जुनमा फोन गर्नुहुन्छ त्यसमा तपाईँले म्यासेज पनि टाइप गरेर पठाउन सक्नुहुन्छ।
13: हजुरहरूले है, अब सरहरू, ग्रामाहरूले है, श्रोताहरू, साथीहरूले सब पहिले सुनिरहनु भएको छ अहिले है म अहिले बोल्नु पाएकोमा है परमेश्वरले होस् जीवन दियो सास दियो है यो सासबाट चाहिँ जति पनि यसरी बात गर्नु पायौँ है अब शरीरमा नदेखे भए पनि है भेटघाट नभए भए पनि अब यो परमेश्वरले दिनुभएको सासँग चाहिँ अब भेटघाट भइरहेको जस्तै नै महसुस छ हाम्रो हृदयमा र त्यही कारणले गर्दाखेरि चाहिँ एकदमै हजुरहरूलाई है र देशवटा साथीहरू सबैलाई म प्रार्थनामा चाहिँ अवश्य राखी माग्दैछु हजुरहरूलाई कि र म पनि एकदमै हजुरहरूको निम्ति एकदमै प्रार्थनामा निरुचुकार नै राखिरहेको छु है बिहान है हामी एकदमै यसमा चाहिँ हजुरहरूलाई पनि एकदमै परमेश्वरले धेरै ज्ञानहरू दिएको हुन् है आशिष दिएको हुन् भनेर भन्न चाहन्छु है हजुर साथी
2: सबैलाई हजुर पक्कै पनि सुनिरहनु भएको श्रोताले पनि हजुरलाई सम्झिरहनु भएको हुन्छ टाइम टाइममा आज सुनेर खुसी हुनुभयो होला कहाँ हराउनु भयो होला भन्ने लागेको थियो होला आज ए यस्तो समस्या रहेछ भनेर बुझ्नुभयो धेरै धेरै धन्यवाद खुसी लाग्यो अहिले भने चाहिँ माइतको कुमारजी हजुर उहाँ हुनुहुन्थ्यो भारतको पुणेबाट हाम्रो कुमार राई ज्यू र कोही श्रोता आइसक्नु भएको छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ हेलो
14: हेलो हजुर नमस्कार
2: नमस्कार हजुर स्वागत छ कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ
14: विराटनगरबाट जीवन भर्तला
2: हजुर जीवनजी आरामै हुनुहुन्छ
14: मलाई आराम छैन हजुर
2: ए हजुर बिसन्चो हुनुहुन्छ हामी प्रार्थनामा याद गर्नेछौँ के भइरहेको छ हजुरलाई ए हजुर मौसम परिवर्तन भइरहेको छ आफ्नो एकदम ख्याल राख्नुहोला हामी प्रार्थनामा याद गर्नेछौँ परमेश्वरले चङ्गाई गर्नुभएको छ हजुरलाई र जीवनजी आजको प्रश्न कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ उत्तर हजुर अप्सन ए सोफिया लामा भन्न चाहनुहुन्छ एकदमै धेरै धेरै धन्यवाद सहभागिताको लागि सुस्वास्थ्यको कामना गर्दछौ अहिले भने चाहिँ तपाईँ त
14: नमस्कार
2: हजुर जयमसी हजुर उहाँ हुनुहुन्थ्यो जीवन बर्तौला आज हो र कोही श्रोता आइसक्नु भएको छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ हेलो
15: हेलो नमस्ते दिदी
2: हजुर नमस्कार स्वागत छ कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ
15: विराटनगरबाट तारा रेग्मी
2: हजुर ताराजी हजुर आरामै हुनुहुन्छ
15: हजुर आरामै
2: हजुर आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ
15: उत्तर बताउँछु अप्सन ए
2: हजुर अप्सन ए भन्न चाहनुहुन्छ धेरै धन्यवाद सहभागिताको लागि छुट्टौँ है तारीलाई हजुर हस् नमस्कार हजुर उहाँ हुनुहुन्थ्यो तारा रेग्मीज्यू विराटनगरदेखि र कोही श्रोता आउनु भएको छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो
16: हेलो जयमसी मिस
2: जयमसी हाम्रो पम्पा गोपालीज्यूलाई एकदमै स्वागत छ हजुर कस्तो हुनुहुन्छ अनि हजुरको
16: आमा बसी जयमसी अनि ठिक छु म हजुरहरूको प्रार्थना परमेश्वरको अनुग्रहद्वारा हजुर अलि सन्चो हुनुहुन्छ रहन्छ
2: हजुर
16: प्रार्थना त गरिरहेको छु परमेश्वरलाई पनि धन्यवाद
2: हजुर त्यस्तो धेरै बिसन्चो भएको त होइन तर लामो समयदेखि खोकी चाहिँ निरन्तर बोल्दा फेरि एकदमै खोकी लाग्ने भएको भएर मैले राम्रोसँग कार्यक्रमहरू चाहिँ गर्न नसकिरहेको हो तर तपाईँहरूको प्रार्थना छ एकदमै खुसी लाग्यो अनि हजुरको आमा कस्तो हुनुहुन्छ कस्तो भइरहेको छ अहिले
16: परमेश्वरलाई धेरै धन्यवाद हजुरलाई हृदयदेखि धन्यवाद कति वास्ता फिक्री गरेर सोधिरहनुहुन्छ मेरो आमालाई त्यही हो उठाउन पर्छ अहिले अहिले चाहिँ अलिकति अलि बढी खाना खानुभयो
2: दुई
16: चम्ची तिन चम्ची भन्दा खानु हुनुहुन्थ्यो अहिले चाहिँ अलिकति बढी कार्यक्रम सुन्दै अनि खाना खुवाउँदै सबै पुछपास बनाएर अनि कार्यक्रम सुन्दै थिएँ अहिले चाहिँ आराम गर्दै अनि फोन गरेको अघिदेखि
2: ए हजुर एकदमै खुसी लाग्यो व्यस्तताको बावजुद अनि गाह्रो हुँदा हुँदै पनि सजिलो नभए पनि हजुरले हामीलाई सम्झिएर फोन गर्नुहुन्छ एकदमै खुसी लाग्छ उत्साह मिल्छ कि कतिवटा कुरामा सक्दिनँ कि के हो भन्ने कुरामा नि होइन त्यस्तो परिस्थितिमा त उहाँले गरिरहनु भएको छ गर्नुपर्छ प्रभुको निम्ति गर्नेहरूलाई प्रभुले आशिष दिनुहुन्छ भन्ने एउटा उत्साह चाहिँ तपाईँले दिइरहनु भएको छ त्यो कारणले गर्दा पनि मलाई एकदमै उत्साह मिल्छ तपाईँसँग कुराकानी गर्न पाउँदा र सेवा सङ्गति भनेकै तपाईँले घरमै सेवा गरिरहनु भएको छ परिवारकै सेवा गरिरहनु भएको छ प्रभुले अझै बढी सहजता दिनुभएको छ आमालाई चङ्गाइ दिनुभएको छ हाम्रो प्रार्थना पनि रहेको छ पम्पाजी अनि अरू त सबै ठिकै नै छ होला
16: ठिक त हिजो त त्यति सन्चो नि थिएन अनि उता मार्फु मण्डलीको पाठर आमा आउनु भएको थियो अनि बेलुका हेरी अनि अहिले छोएर प्रार्थना गरेपछि चाहिँ अनि दिउँसै निन्द्रा लाग जिउै भारी जस्तो भएर आँखा बिजाउने भएको थियो, सुत्न नपाएर होला आँखा बिजाएर, अनि त्यहाँबाट फेरि सुते निन्द्रै नलागेर अनि आमालाई हेरे, पानी खुवायो अनि के खुवायो, फेरि निन्द्रै नलाग्ने के, कहिले बिहान पख चाहिँ फेरि निन्द्रा लाग्छ, त्यस्तो पो बानी भइरहेको
2: छ। जस्तो जस्तो परिस्थिति छ त्यस्तै त्यस्तै गर्दै पनि जानुपर्छ। हजुरकोबाट मार्कु चाहिँ एकदम नजिक हो,
16: यहाँबाट चर्च चाहिँ मार्कु हो, अनि बहिनी घर चाहिँ उहाँको, हामीले अहिले गइरहेको टुपीखेल चर्च भन्दा अझै वरै हो घर त उहाँको।
2: मार्कु भन्ने नाम सुनेको जस्तो लाग्यो,
16: एक घन्टा लाग्छ नि
2: हजुरकोबाट मार्कु जान, एक घन्टा लाग्छ हिँडेरै जान सकिन्छ,
16: सक्छ अलिक छिटो हिँडीलाई चाहिँ एक घन्टामा पुग्छ।
2: ए हजुर हजुर,
16: अलिक फटाफट हिँड्ने केटा मान्छेहरूलाई चाहिँ एक घन्टामा पुग्छ, गाडी पाएन भने कार्यक्रम भयो भने हामी हिँडेरै पनि जान सक्छौँ त्यहाँ।
2: ए हजुर, ल निकै नै राम्रो।
16: पहिला अब त अब आमालाई त्यही हो, खुट्टा त कामै नलाग्ने भइसक्यो, दाहिने देब्रे खुट्टा चाहिँ कालो, अनि आउँदै जाम भएर बसेको छ कालो न कालो, अनि देब्रे चाहिँ अलिकति मात्रै त्यो बुढी आउनमा कालो छ, अनि त्यही बिग्रियो भन्नुहुन्छ, अनि नटुक्ने औषधि चाहिँ खान दिइरहेको छु कि मैले, राति एक बजे साढे एक बजे उठेर नि, अनि पानी खाँदी, दुई पिस बिस्कुट अनि केरा एउटा, अनि त्यो औषधि खाँदिएर अनि त्यहाँबाट सुधै दुख्यो भन्नुहुन्छ, अनि त्यही भइरहेको छ।
2: उहाँको दुखाइमा एकदम परमेश्वर चङ्गाई गर्नुभएको सानो प्रार्थना यही नै छ। र पम्पाजी हामी सुर संगीतमा छौँ, एउटा गीतको बोल राखिरहेकी छु, अप्सन कुन चाहिँ छान्न चाहनुहुन्छ हजुर?
16: गीत त मैले सुनेको छैन, स्वर चाहिँ म पनि यही नै गेस गर्न चाहन्छु, स्वरहरू सुन्न पाएन।
2: ए हजुर, यही गेस गर्न चाहनुहुन्छ, एकदमै खुसी लाग्यो, धेरै धन्यवाद हजुर फोन गरेर साथ दिनुभयो, परमेश्वरले धेरै सहायता गर्नुभएको, आशिष दिनुभएको, सबैलाई भने छुटौँ है त हामी।
16: हुन्छ मिस, जय मसी।
2: जय मसी। उहाँ हुनुहुन्थ्यो पम्पा गोपालीजी, चितलाङदेखि फोन गरेर साथ दिनुभएको थियो। र कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
17: हेलो म्याडम, नमस्ते।
2: हजुर नमस्कार, हजुर स्वागत छ, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर चितवनदेखि धेरै लामो समय पछाडि देवेन्द्रजी, हजुर आरामै हुनुहुन्छ? हजुर म पनि एकदमै आरामै छु। अनि चितवनको हालखबर चाहिँ के छ?
17: चितवनको हालखबर ठिक छ,
2: जोस काम लागिरहेको छ, रमाइलो दिन रमाइलो दिन भइरहेको रहेछ। अनि देवेन्द्रजी आजको प्रश्न हजुरलाई राख्नुपर्छ कि हजुर अप्सन छान्नुहुन्छ? हजुर आजको प्रश्न रहेको छ, मलाई शुद्ध पार्नुहोस्, मलाई चोखो पार्नुहोस्, हृदयका विचारहरू मेरो आँखाको हेराईहरू। यो गीतमा कसको स्वर रहेको छ, गायिकाको नाम सोधेका छौ हामीले, अप्सन एमा सोफिया लामा, बीमा अफ्रिता खड्की, सीमा चाहिँ प्रिया मुखिया। हजुर अप्सन ए राख्न चाहनुहुन्छ, एकदमै धेरै धन्यवाद देवेन्द्रजी फोन गरेर साथ दिनुभयो, अहिले भने छ तपाईँ त। हजुर नमस्कार, हजुर भाइ, हजुर उहाँ हुनुहुन्थ्यो चितवनबाट देवेन्द्र सापकोटाज्यू। र यसरी नै तपाईँले फोन कल गर्न सक्नुहुन्छ, 10:50 गएको छ, केही समय त अझै पनि हामी तपाईँहरूसँग कुराकानी गर्न सक्नेछौ, यो समय तपाईँहरूको लागि हो। र सुर संगीतमा हुनुहुन्छ तपाईँहरू मध्येबाट एकजनालाई हामी विनर पनि बनाउँछौ, र यहाँले पाउनुहुनेछ एउटा आकर्षक गिफ्ट ह्याम्पर, जसलाई दिएर सहयोग गर्नुभएको छ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री, कुपन्डोल, एजी कुपन्डोलमा पर्दछ, तपाईँहरू त्यहाँ गएर भिजिट गर्न सक्नुहुन्छ, गिफ्ट ह्याम्पर कलेक्ट गर्न सक्नुहुन्छ, र अन्य आफूलाई आवश्यक पनि सामानहरू पनि खरिद गर्न सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
18: हजुर नमस्ते।
2: नमस्कार हजुर, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
18: धनकुटाबाट रमा सापकोट।
2: हजुर रमाजी, हजुर आरामै हुनुहुन्छ?
18: हजुर आरामै छु, अनि हजुरहरूलाई कस्तो छ?
2: हजुर हामी पनि एकदमै ठिक छौँ। धनकुटा भन्नुभयो हजुर?
18: हजुर धनकुटा।
2: हजुर पहिला चाहिँ ओखलढुङ्गा भन्नुहुन्थ्यो कि धनकुटा नै हो?
18: होइन धनकुटा नै हो,
2: धनकुटा नै हो। धनकुटाको हालखबर के छ हजुर?
18: धनकुटाको समग्रमा ठिकै छ, राम्रो छ, लगभग 9-10 दिन भयो पानी परेको छैन, अलिक धेरै गर्मी बढेको
2: छ। ए हजुर हजुर, अहिले
18: एकदमै गर्मी छ, बिहान बेलुका चाहिँ हल्का हल्का चिसो जस्तो छ, तर पानी परेको हुनाले अलिकति गर्मी बढिरहेछ, अरू त समग्रमा ठिकै छ।
2: ए हजुर हजुर, त्यही त अहिलेको मौसम नै अलिकति गर्मी नै छ जुनसुकै ठाउँमा पनि होइन। रमाजी आजको प्रश्न हजुरले सुन्नु भएको छ, हजुर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ? अप्सन ए को सोफिया लामा भन्न चाहनुहुन्छ। एकदमै खुसी लाग्यो, धेरै धन्यवाद। अहिले भने छिटो है त। हजुर नमस्कार एमसी। हजुर उहाँ हुनुहुन्थ्यो रामा सापकोटाज्यू, धनकुटाबाट फोन गरेर साथ दिनुभएको थियो। र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। मलाई शुद्ध पार्नुहोस्, मलाई चोखो पार्नुहोस्, हृदयका विचारहरू, मेरा आँखाका हेराईहरू, बोलको गीतमा कसको स्वर रहेको छ? अप्सन एमा गायिका सुफिया लामा, गायिका अफ्रिता खर्की, गायिका प्रिया मुखिया तीनजना हुनुहुन्छ। र फटाफट फोन गर्नुभयो भने एकजना श्रोताको फोन कल चाहिँ लिने कि भन्नेछ र तपाईँहरूले फोन कल गर्न सक्नुहुनेछ। र यदि तपाईँहरूले फोन कल गर्नु भएन भने चाहिँ पक्कै पनि अर्को हप्ता हामी तपाईँहरूसँग कुराकानी गर्नेछौँ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ, आशा गर्छु तपाईँहरूले फोन कल गर्नुहुनेछ। आजको अन्तिम कलर कोही श्रोता आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
19: हेलो बहिनी, जयमसी।
2: जयमसी पुनाजी, स्वागत छ हजुरलाई।
19: हजुर धन्यवाद।
2: हजुर कार्यक्रमको अन्तमा आउनु भएछ र पनि एकदमै धन्यवाद।
19: अहिले त होइन, मैले फोन लगाएको त
2: कलङ्कीबाट हिँडेर आएको भए पनि अनामनगर आइसकिन्थ्यो होला है। हजुर रमाइलोको लागि केही छैन, तपाईँहरूको माया कति धेरै छ भन्ने कुरा पो ठुलो कुरा हो त होइन। परमेश्वरले चाहिँ तपाईँहरूले माया गर्नु भएको कुरा देखिरहनु भएको छ र प्रभुले धेरै आशिष दिनुभएको होस्। अनि पुनाजी हजुर आरामै हुनुहुन्छ नि?
19: म आरामै छु। हजुरहरूको माया प्रार्थना अनि सम्पूर्ण जति विश्वासीले प्रार्थना गर्नुभयो म निको भएको छु है। धन्यवाद छ, घोषणा गर्छु म साह्रै चङ्गाई बनाउनु भयो प्रभुले है।
2: हजुर एकदमै चङ्गाई बनाउनु भएको होस्। अझै हाम्रो प्रार्थना रहेको छ नि, आजको प्रश्न भनौँ कि हजुर एबिसीमा एउटा अप्सन
19: राखिदिएको। मैले यहाँ त थाइरोइडको दबाई खाइराखेको छु, सकिएछ यतै आके।
2: ए हजुर म प्रश्न राख्न चाहन्छु हजुरको लागि। मलाई शुद्ध पार्नुहोस्, मलाई चोखो पार्नुहोस्, हृदयका विचारहरू, मेरा आँखाका हेराईहरू। कसले गाउनु भएको? गायिकाको नाम हामीले सोधेका छौँ। अप्सन एमा गायिका सोफिया लामा, अप्सन बीमा अफ्रिता खर्की, अप्सन सीमा प्रिया मुखिया। कुन चाहिँ अप्सन जान्न चाहनुहुन्छ?
19: अब त्यस्तो राम्रो गीत छ
2: एबिसी
19: छ अनि म बीलाई गेस गर्छु।
2: हजुर बी गेस गर्न चाहनुहुन्छ। एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो। फेरि कुराकानी गर्दै गरौँला अन्य कार्यक्रममा। छुटौँ है त अहिलेलाई। पुना थापाज्यू र पनि म तपाईँहरूको फोन कल लिने छैन, छोटो एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि पनि राइट आन्सर विनरको नाम लिएर म आउने नै छु।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: प्रधान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
2: हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र अब नै कार्यक्रमको अन्ततिर आएका छौँ हामी। जो जतिजनाले आज फोन गरेर साथ दिनुभयो एकदमै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूसँग बोल्न नपाउँदा मात्रै त्यस्तो धेरै खोकी लाग्ने गाह्रो हुँदो रहेछ कि, नत्र भने तपाईँहरूले आज नन यस्तो फोन कल गर्नुभयो, कुराकानी गर्दै गर्दा एकदमै प्रभुले मलाई सहायता गर्नुभयो अनि तपाईँहरूले पनि मलाई एकदम सपोर्ट गर्नुभयो। एकदम हृदयबाट धन्यवाद दिन चाहन्छु। प्रभुले तपाईँहरू सबैजनालाई जहाँ जहाँ हुनुहुन्छ, जुन परिस्थितिमा हुनुहुन्छ, तपाईँहरू आशिष दिनुभएको होस्। र आजको राइट एन्सर भन्नुपर्दा चाहिँ मलाई शुद्ध पार्नुहोस्, मलाई चोखो पार्नुहोस्, हृदयका विचारहरू मेरो आँखाको हेराईहरू बोलको गीतमा कसको सुर रहेको थियो भन्नेमा चाहिँ अप्सन एमा सोफिया लामा, अप्सन बीमा अफ्रिता खर्की, अप्सन सीमा चाहिँ प्रिया मुखियामा चाहिँ अप्सन ए सोफिया लामा चाहिँ आजको राइट एन्सर रहेको थियो। अधिकांश श्रद्धाले अप्सन ए भन्नुभएको छ, तर यसमा चाहिँ सबभन्दा ठूलो कुरा चाहिँ सहभागिता हो। तपाईँहरूले सहभागिता जनाउनुभयो, एकदमै हृदयबाट धन्यवाद। तपाईँहरू मेरो लागि विनर हुनुहुन्छ, परमेश्वरको लागि विनर हुनुहुन्छ र तपाईँहरूले सबैले परमेश्वरबाट उपहार पनि पाउनुहुनेछ। र धेरै धन्यवाद तपाईँहरूले आफ्नो समय छुट्याइदिनु भएको लागि, अमूल्य समयको लागि धन्यवाद। र कार्यक्रमको नियम अनुसार एकजनालाई मैले विनर बनाउनुपर्छ र विनर बनाउनु पर्दा चाहिँ गोला प्रथा गर्दा चाहिँ आजको विनर हुनुभएको छ। सरलाईबाट फोन गरेर साथ दिनुभएको थियो उपासना घिसिङ, यहाँलाई एकदमै बधाई छ। कंग्रेचुलेसन भन्न चाहन्छु। र टाढा हुनुभएको कारणले गर्दा रिचार्ज कार्ड नै हामी उपलब्ध गराउनेछौँ। यदि तपाईँ काठमाडौँमा हुनुहुन्छ भने चाहिँ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोलमा भिजिट गर्नुहोस् भन्ने अनुरोध पनि गर्न चाहन्छु। यदि बाहिर हुनुहुन्छ भने फोन गर्नुहोस् तपाईँले र आफ्नो नम्बर टिपाउनुहोस्, हामी एक हप्ताभित्रमा तपाईँलाई रिचार्ज कार्ड उपलब्ध गराउनेछौ। सम्पूर्ण श्रोतालाई एकदम हृदयबाट धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम सुर संगीतबाट म ज्ञानो बिदा हुन चाहन्छु। जयमसी, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेनन्
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाका 29 थमेल काठमाडौँ
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
9: फोन नम्बर 40225444
7: 40225742
10: ओहो
11: मरेँ नि के हो
10: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
10: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
11: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
10: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: गुड न्यूज एफएम 105.1
12: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेश

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा आदरणीय श्रोता कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता सोमबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र विशेष गरिकन कार्यक्रम मार्फत चाहिँ हामी तपाईँको रोजाइमा रहेका मीठा मीठा भजन गीत संगीतहरू सुनाउँदै आइरहेको थियौं भने आज चाहिँ हामी तपाईँको फोन कल लिन समर्थ छौं। तर आज कार्यक्रम मार्फत हामी तपाईँको लागि एकदमै आशिषमय र एकदमै अर्थपूर्ण मिठा मिठा भजन गीत संगीतहरूको साथ निश्चय पनि दिनेछौ। कार्यक्रम अवधिभर सुनेर हामीलाई साथ दिनुहोला र आज प्रसारित भजन गीतहरूले निश्चय पनि तपाईँको जीवनमा तपाईँलाई नयाँ आशिष नयाँ आशा प्रदान गर्नेछ। र सँगसँगै आज हामी प्रत्येक हप्ता सोमबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र विशेष गरिकन कार्यक्रम मार्फत चाहिँ हामी तपाईँको रोजाइमा रहेका मिठा मिठा भजन गीत संगीतहरू सुनाउँदै आइरहेको थियौं भने आज चाहिँ हामी तपाईँको

म राख्न गइरहेको छु। विशेष गरिकन कतिचोटि हामी चाहिँ आशा गुमाएको मानिसहरू जस्तै नै महसुस गरिरहेका हुन्छौँ। हामी खास भन्ने हो भने स्रोतलाई पक्रिएको मानिसहरू हौ, आशिषको स्रोत र आशाको स्रोत। तर यो कुरा बिर्सिन्छौ कि हामीसँग आशा छ भन्ने कुरालाई नै हामीले बिर्सिएर अब हेलना गरेर बसिरहेका हुन्छौँ। अनि हामी ओहो म त आशा नै नभएको व्यक्ति, म त बिर्सिएको व्यक्ति भनेर हामी कतिचोटि आफूले आफूलाई यसरी सोच्न सुरु गर्दछौ। मानिसहरूले मलाई बिर्सिएका छन्, परमेश्वरले मलाई बिर्सनु भएको छ, मेरो लागि आशा छैन न परमेश्वरबाट न मानिसहरूबाट हो। यस्तो प्रकारको सोचाइ मेन्टालिटीमा कतिचोटि हामी समय बिताइरहेको कारणले गर्दा आफूले आफूलाई झन् धेरै कमजोर र आफूले आफूलाई झन् धेरै एक्लो महसुस पनि हामी कतिचोटि गरिरहेका छौँ। यस कारणले गर्दाखेरि आज हामी एकदमै महत्वपूर्ण विषयमा रहेर तपाईँलाई केही उत्साहको कुराहरू पनि म राख्न गइरहेको छु। सँगसँगै अर्थपूर्ण मिठा मिठा भजन गीत संगीतहरू पनि तपाईँलाई सुनाउन गइरहेको छु। र कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि विषयवस्तुहरू सहित उपस्थित हुने नै छ।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। र श्रोता, आज हाम्रो विषय मैले कार्यक्रमको शुरूआतमा पनि बताइसकेको छु, हामीसँग चाहिँ आशा छ, हामी बिर्सिएका छैनौं भन्ने विषयमा केही कुराहरू चाहिँ तपाईँको लागि आज म राख्न गइरहेको छु। सँगसँगै मिठा मिठा गीत संगीतहरू पनि आज हामी तपाईँको लागि राख्नेछौ। आशा छ यी गीत संगीतहरूले तपाईँको जीवनमा तपाईँलाई आशिषित बनाउनेछ। कहिलेकाहीँ जीवनमा यस्तो लाग्छ, परमेश्वर चुप हुनुहुन्छ, प्रार्थनाको उत्तर आउँदैन, मानिसहरूले बुझ्दैनन्, परिस्थिति बदलिँदैन। तर आज हामी परमेश्वरको वचनबाट प्रमाणहरूलाई हेर्नेछौ कि हामी एक्लो छैनौ, हामी बिर्सिएका छैनौ, हामीसँग अझै धेरै आशा छ। र यसैको पुस्तक 49:15-16 पदले भन्दछ कि कुनै आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र आफूले जन्माएको बालकलाई के त्यसै टिठ्याउ दिन र त्यसै बिर्सन पनि सक्छ, तर म त तलाई बिर्सन सक्दिन। हेर, मैले तलाई मेरो हत्केलामा खोपेको छु, तेरा पर्खालहरू निरन्तर मेरै सामुन्य छन् भनेर चाहिँ वचनले हामीलाई स्पष्टसँग यो कुरालाई बताएको छ। कस्तो आशिषमय कुरा, परमेश्वरले हामीलाई भन्नुभएको छ कि तिम्रो नाम चाहिँ मेरो हत्केलामा खोपिएको छ। आज संसारले हामीलाई बिर्सिए जस्तो लाग्ला, अथवा परमेश्वर स्वयंले पनि हामीलाई बिर्सिनु भएको छ भन्ने सोचमा हामी बसेको हौला, तर यो वचनले हामीलाई स्पष्ट बताएको छ कि परमेश्वरले न त हामीलाई कहिले पनि बिर्सनु भएको छ, न त उहाँले कहिले पनि हामीलाई बिर्सनुहुन्छ। उहाँको हातमा त हाम्रो नाम खोपिएको छ, खोपिनु अर्थात त्यो कहिले पनि मेटिँदैन, होइन? र जब हामी हाम्रो हत्केलामा हेर्दछौँ भने हामी हाम्रो हातमा भएको हरेक कुराहरू याद गर्छौ नि। परमेश्वरले हरेक समय हरेक क्षण तपाईँ हामीलाई याद गर्नुहुन्छ, हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रो नाम उहाँलाई कण्ठस्थ छ। के यो कुरामा तपाईँ विश्वास गर्नुहुन्छ? म तपाईँलाई यही उत्साह दिन चाहन्छु र आउनु समयमा एउटा मिठो गीतको साथ फेरि पनि म तपाईँलाई दिन चाहन्छु।

यो निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति हामीले राखेको छौं सृजना बोहराको आवाजमा। र अवश्य पनि परमेश्वरले तपाईँ हामीलाई कहिले पनि नछोड्ने र कहिले पनि नत्याग्ने प्रतिज्ञा गर्नु भएको छ। आज हामी यसरी नै मीठा मीठा भजन गीतहरू र परमेश्वरको वचनबाट तपाईँलाई तपाईँको समयलाई एकदमै रिफ्रेश बनाउने र आशिषित बनाउने जमर्को कसिरहेको छौं। र आज हामी तपाईँको फोन कल लिन असमर्थ छौं, तर पनि हामी तपाईँलाई मिठा मिठा गीत संगीतको साथ कार्यक्रम अवधिभर दिइरहेको छौं र अझै पनि उत्साहका कुराहरू सँगसँगै साथ दिँदै जानेछौ। र परमेश्वरले हामीलाई बिर्सिनु भयो कि हामी त आशा गुमाएका मानिसहरू हौं कि भनेर जब तपाईँलाई महसुस हुन्छ, हामीले यो कुराहरूलाई चाहिँ बिर्सिनु हुँदैन कि परमेश्वरले चाहिँ हामीलाई एकदमै प्रेम गर्नुहुन्छ। कहिले पनि छोड्न र त्याग्न उहाँले हामीलाई सक्नुहुन्न। कहिले हामी बिर्सिएको जस्तो किन महसुस गर्छौ भन्ने विषयमा केही कुराहरू म तपाईँलाई बताउन चाहन्छु। मानिसहरूले बिर्सन सक्छन् निश्चय पनि, है, साथीहरूले पनि छोड्न सक्छन्, परिवारले बुझ्न नसक्ने अवस्थाहरू पनि आउन सक्छ, किनभने सबै कुराहरू परिवर्तनशील छ र सबै कुराहरू बदलिन सक्छन्। तर परमेश्वर सधैँभरि एक समानको हुनुहुन्छ। उदाहरणको लागि, एक महिला वर्षौंदेखि प्रार्थना गर्दै थिइन्, उसले सोचिन् कि सायद परमेश्वरले मलाई बिर्सनु भयो। तर बाइबलले के भन्छ भन्दाखेरि, भजन संग्रहको पुस्तक 34 अध्यायको 18 पदले, चूर्ण हृदय भएकाहरू सबैको नजिक परम प्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। र यो वचनले भने जस्तै नै, जब हामी टुट्छौ परमेश्वर टाढा जानुहुन्न, उहाँ अझ नजिक आउनुहुन्छ। तर हामी चाहिँ के सोच्छौ भन्दाखेरि, जब हामी टुट्छौ त्यो समयमा चाहिँ जसरी मानिसहरूले मलाई अवहेलना गरे, मलाई एक्लो बनाए, त्यसरी नै परमेश्वरले पनि सायद मलाई छोड्नु भयो होला अथवा मलाई त्याग्नु भयो होला भनेर हामी सोच्ने गर्दछौ। यो हाम्रो सरासर गलत विचार हो, तपाईँ हामी झुकिरहेका छौ। तर जब हामी चूर्ण अवस्थामा हुन्छ, हाम्रो हृदय टुटेको अवस्थाहरू हुन्छ, त्यो समयमा त झन नजिक हाम्रो परमेश्वर हामीसँग हुनुहुन्छ, झन धेरै उहाँ तपाईँ हामीलाई वास्ता गर्नुहुन्छ भन्ने कुरालाई चाहिँ नबिर्सिनुहोस् है भन्ने उत्साहसँगै अर्को एउटा गीतको साथ तपाईँलाई दिन चाहन्छु।

यो निकै नै अर्थपूर्ण गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र बाइबलका पात्रहरू जसले आफूलाई बिर्सिएको जस्तो महसुस गरेका छन् उनीहरूलाई परमेश्वरले कसरी सम्हाल्नु भएको छ भन्ने कुरालाई पनि म यहाँ केही कुराहरू तपाईँलाई बताउन चाहन्छु। जस्तै कि हामीले योसेफको विषयमा हेर्न सक्छौ, योसेफको विषयमा हामीले धेरै उदाहरणहरू सुन्छौ किनभने उनी साँच्चै नै परमेश्वरमा कसरी भरोसा गरेर अगाडि बढ्नुपर्छ भन्ने कुराको एकदमै ज्वलन्त र जीवन्त उदाहरण हुन्। योसेफ को दाजुभाइहरूले चाहिँ उनलाई धोका दिएका छन् होइन, अनि योसेफ पछि गएर दास पनि बन्नु पर्यो र उनी झ्यालखानामा पनि पुगे। सायद उसले सोचे कि परमेश्वर कहाँ हुनुहुन्छ, अवश्य पनि यो सोच आयो होला। तर पनि उत्पत्ति 39:21 पदले भन्दछ, तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो र उहाँले तिनीमाथि टिठ्याउनु भयो अनि तिनलाई झ्यालखानाका हाकिमको निगाह पात्र बनाउनु भयो। शुरूमै हामीले हेरौं त्यहाँ लेखिएको छ, तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो। निश्चय उनी दास बनाइन्दा, आफ्नो दाजुभाइहरूबाट धोका खाँदै गर्दा, बेचिन्दै गर्दा, झ्यालखानामा पुग्दै गर्दा पनि सायद उनले सोच्न सक्थे होलान् कि प्रभुले सायद मलाई त्याग्नु भयो होला, अब त प्रभु कहाँ हुनुहुन्छ होला, मलाई यस्तो परिस्थितिबाट भएर जाँदाखेरि पनि समस्यामाथि समस्या आइरहँदाखेरि पनि प्रभु कहाँ हुनुहुन्छ भन्ने उनलाई महसुस हुँदै गर्दाखेरि पनि यहाँ वचनले स्पष्ट भन्दछ कि परमप्रभु चाहिँ योसेफको साथमा हुनुहुन्थ्यो र जेलमा पनि परमेश्वर साथमा हुनुहुन्थ्यो र अन्तत योसेफ प्रधानमन्त्री बनाइएका कुराहरू र कति त्यहाँ परमेश्वरले आश्चर्यमय कामहरू गर्नुभएको कुराहरू हामी पाउँदछौँ। यसकारण उनलाई परमेश्वरले बिर्सिनु भएको थिएन। त्यस्तै गरिकन हामीले अय्युबको विषयमा हेर्न सक्छौ, उनले सबै कुराहरू गुमाए, धन गुमाए, परिवार गुमाए, स्वास्थ्य गुमाए, तर अय्युब 23:10 लेखिएको छ, तर मैले लिएको बाटो उहाँ जान्नुहुन्छ, उहाँले मलाई जाँच गर्नुहुँदा म खारिएको सुनझै ठहरिनेछु। यो चाहिँ अय्युबको विश्वास परमेश्वरमा थियो है। परिस्थितिहरू जस्तो सुकै भए तापनि अय्युबले महसुस गरे कि परिस्थिति मौन भए पनि परमेश्वर मौन हुनुहुन्न। र अन्तमा अय्युबको जीवनमा कसरी परमेश्वरले दोब्बरा आशिष दिनुभयो भन्ने कुराको हामीले प्रमाण बाइबलमा नै अय्युबको पुस्तकमा पाउँदछौ। त्यसै गरिकन हामीले हागारको विषयमा पनि पाउँदछौ। हागार मरूभूमिमा एक्लै थिइन्, कोही साथमा थिएन होइन, उनी एकदमै अन्तिम अवस्था जस्तै गरेर आफ्नो त्यो नाबालकलाई लिएर उनी मरूभूमिमा थिइन्। तर उत्पत्ति 16:13 हामीले परमेश्वरको वचनलाई हेर्ने हो भने त्यहाँ यसरी उद्धृत गरिएको छ, हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्तो नाउँ दिई, मलाई देख्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ, किनभने त्यसले भनी मैले साँच्ची नै परमेश्वरलाई देखेकी छु र उहाँलाई देखेर पनि म जीवित छु। परमेश्वर देख्नुहुन्छ, परमेश्वर सुन्नुहुन्छ र परमेश्वर सम्झनु पनि हुन्छ। आज म तपाईँलाई यही कुरा झकझकाउन चाहन्छु कार्यक्रम मार्फत। तपाईँलाई परमेश्वरले देखिरहनु भएको छ, सुनिरहनु भएको छ र तपाईँलाई सम्झनुहुन्छ। कहिले पनि आफूले आफूलाई बिर्सिएको र आशा नभएको व्यक्ति नसोच्नुहोस्। जस्तो सुकै कठिन र जटिल अवस्थामा पनि जब तपाईँलाई लाग्ला मेरो कोही पनि छैन, त्यो अवस्थामा पनि प्रभु तपाईँको साथमा हुनुहुन्छ।

यो निकै नै अर्थपूर्ण गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम रिफ्रेशमा हुनुहुन्छ। हामी गीत संगीतको साथबाट तपाईँलाई एकदमै रिफ्रेश र आशिषित बनाउने प्रयास गरिरहेको छौं। फोन कल चाहिँ लिन हामी अलिकति असमर्थ छौं तर मिठा मिठा गीत संगीतको साथ तपाईँको लागि निरन्तर राखिरहेको छौं र आज हामी एउटा महत्वपूर्ण विषयमा पनि हेरिरहेको छौं। म आशा गर्दछु तपाईँ आशिषित भइरहनु भएको छ र कार्यक्रम अझै अन्तिमसम्म सुनेर साथ दिनुहोला। हामी चाहिँ आशा गुमाएका व्यक्तिहरू अवश्य पनि होइनौ तर पनि कतिचोटि हामीलाई बिर्सिएको महसुस पनि गर्दछौं तर हामी निश्चय पनि बिर्सिएका छैनौ परमेश्वरबाट र हामी किन बिर्सिएका छैनौ भन्दाखेरि परमेश्वर चाहिँ प्रतिज्ञा पूरा गर्ने परमेश्वर हुनुहुन्छ। हिब्रू 10:23 पदले भन्दछ हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दरिलोसँग थामी राखौं किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वास योग्य हुनुहुन्छ र उहाँ चाहिँ आफ्नो प्रतिज्ञा पूरा गर्ने परमेश्वर हुनुहुन्छ। उहाँको प्रतिज्ञा तपाईँ हाम्रो जीवनमा यही नै छ कि उहाँले हामीलाई कहिले पनि छोड्नु हुने छैन र कहिले पनि त्याग्नु हुने छैन र त्यस्तै गरिकन हाम्रो नाम स्वर्गमा लेखिएको छ। विश्वास गर्नुहुन्छ हाम्रो नाम स्वर्गमा लेखिएको छ। लुका 10:20 पदले भन्दछ तापनि दुष्ट आत्माहरू तिमीहरूको वशमा छन् भनेर रमाउने होइन तर तिमीहरूको नाउँ स्वर्गमा लेखिएका छन् भनेर नै रमाऊ। हाम्रो नाम स्वर्गमा लेखिएको छ कारण हामी बिर्सिएका अवश्य पनि छैनौं।

त्यस्तै गरिकन पवित्र आत्मा हाम्रो साथमा हुनुहुन्छ। युहन्ना 14 अध्यायको 18 पदले भन्दछ, म तिमीहरूलाई टुहुरा छोड्ने छैन, म तिमीहरू कहाँ आउनेछु। र अवश्य पनि उहाँले प्रतिज्ञा गर्नुभएको छ कि उहाँले हामीलाई कहिले पनि एक्लो छोड्नु हुने छैन। यसै कारण त जब येशु ख्रिस्ट स्वर्गारोहण हुनुभयो उहाँले यही भन्नुभयो कि म जानु आवश्यक छ र म गइसकेपछि चाहिँ पवित्र आत्मा आउनु आवश्यक छ, किनभने उहाँ भौतिक रूपमा हाम्रो साथमा नहुनु भए पनि पवित्र आत्मा हाम्रो साथमा हुनुभएको कारणले गर्दाखेरि चाहिँ हामी एक्लो छैनौ। यसकारण हामी बिर्सिएका छैनौ भन्ने कुरालाई चाहिँ हामीले बिर्सिन हुँदैन है। आफूले आफूलाई जगजगाउनुहोस्, तपाईँ बिर्सिनु भएको व्यक्ति निश्चय पनि हुनुहुन्न। र यही उत्साहसँगै अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आजको पुस्ताको लागि चाहिँ हामीले अवश्य पनि केही उत्साहको कुराहरू सोच्नु नै पर्छ। आज धेरै युवाहरू भन्छन् म बेकार छु, मेरो जीवनको अर्थ छैन, मलाई कसैले पनि देख्दैन। तर भजन संग्रहको पुस्तक 139 अध्यायको 7-10 पदमा हामीले हेर्ने हो भने यहाँ यसरी लेखिएको छ, तपाईँको आत्माबाट म कहाँ अलग्ग जान सक्छु अथवा तपाईँको उपस्थितिबाट म कहाँ भाग्न सक्छु। म आकाशमा गए भने तपाईँ त्यहाँ हुनुहुन्छ, गहिराईमा आफ्नो ओछ्यान बनाए भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ। प्रभातको पखेटामा उडेर समुद्रको पल्लो किनारमा गएर बसे भने पनि त्यहाँ पनि तपाईँको बाहुलीले मलाई डोर्याउनेछ र तपाईँको दाहिने बाहुलीले मलाई पक्री राख्नेछ। आदरणीय श्रोता, तपाईँ लुकेको ठाउँमा पनि परमेश्वर त्यहाँ उपस्थित हुन सक्नुहुन्छ, उहाँले देख्न सक्नुहुन्छ। तपाईँ रोइरहनु भएको ठाउँमा पनि तपाईँलाई परमेश्वरले सुन्न सक्नुहुन्छ। मानौ एकजना युवा असफल भए, उनले सोचे कि अब सबैले मलाई बिर्से, तर त्यो असफलता नै उसको नयाँ शुरूआत बन्यो। आज ऊ अरू युवालाई प्रेरणा दिने व्यक्ति बन्न सफल भयो। भने जस्तै नै प्रभुले यसरी तपाईँ हाम्रो जीवनमा काम गर्नुहुन्छ। जब हामी हाम्रो जीवनको कमजोर स्थितिमा पुग्दछौ, प्रभु त्यहाँबाट नै हामीलाई आशिषित बनाउन शुरू गर्न थाल्नुहुन्छ भन्ने कुरालाई तपाईँले विश्वास गर्नुहोस्, कारण यो एकदमै सत्य कुरा हो भन्दै अर्को एउटा गीतको साथ फेरि पनि दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र आज हामी बिर्सिएका अथवा आशा नभएका मानिसहरू होइनौ भन्ने विषयमा केही अर्थपूर्ण कुराहरू पनि तपाईँको लागि राखिरहेको छु। हामी क्रुसको विषयमा हेरौं, यो चाहिँ एउटा प्रमाण हो कि हामी बिर्सिएका छैनौं। सबैभन्दा ठूलो प्रमाण चाहिँ येशु ख्रिस्टले गर्नुभएको त्याग र बलिदान नै हो, त्यो चाहिँ क्रुसमा। रोमी 5:8 पदले भन्दछ, तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो। यदि परमेश्वरले हामीलाई बिर्सिनु भएको भए क्रुसको कुराहरू हुने नै थिएन, क्रुसको कथाहरू हुने थिएन र त्यो प्रमाणहरू हुने थिएन। तर आज तपाईँ हामीलाई त्यो कल्वरी क्रुसले चिच्याएर भन्छ कि तिमीहरू चाहिँ मूल्यवान छौ, तिमीहरू प्रेम गरिएका छौ, तिमीहरू बिर्सिएका छैनौ। त्यस्तै गरिकन परमेश्वरले तपाईँ हामीलाई आशाको प्रतिज्ञा पनि गर्नु भएको छ। त्यस्तै गरिकन विलापको पुस्तक 3:22-23 पदले हामीलाई स्पष्ट भन्दछ कि परम प्रभुको महान प्रेमले गर्दा हामी भस्म भएका छैनौ, उहाँको कृपाको अन्त कहिल्यै हुँदैन, हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ, तपाईँको विश्वस्तता महान छ। र हिजोको दिन कठिन थियो होला, आजको दिन आँसुले भरिएको छ होला, तर भोलि हाम्रो लागि आशा छ। परमप्रभुको वचनले हामीलाई यही प्रतिज्ञा गर्नु भएको छ कि हाम्रो लागि चाहिँ आशा छ, हरेक दिन हरेक बिहान परमेश्वरको कृपा चाहिँ हाम्रो लागि नयाँ हुन्छ। र परमेश्वर सबै कुराहरूमा चाहिँ एकदम विश्वास योग्य हुनुहुन्छ, उहाँ महान हुनुहुन्छ भन्ने उत्साहसँगै अर्को एउटा गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र यसैयाको पुस्तक 41:10 हामीलाई स्पष्टसँग परमेश्वरले आफ्नो वचन मार्फत उत्साह दिनुभएको छ। यसैले न डरा किनकि म तसित छु, निरुत्साहित न हो किनकि म तेरा परमेश्वर हुँ, म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। र आदरणीय श्रोता, यदि आज तपाईँ एक्लो महसुस गरिरहनु भएको छ, टुट्नु भएको छ, मौन उत्तरको प्रतीक्षा गर्दै हुनुहुन्छ भने परमेश्वरको यही वचनलाई तपाईँले पनि सुन्नुहोस् र दावी गर्नुहोस् कि परम प्रभु चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ र हामीलाई बलियो बनाउनुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ। तपाईँ बिर्सिएको व्यक्ति होइन, तपाईँ त्यागिएको व्यक्ति पनि होइन, तपाईँ परमेश्वरको आँखाको नानी हुनुहुन्छ। यही उत्साह तपाईँको लागि म राख्न चाहन्छु र अवश्य पनि कार्यक्रमको अन्तिमतिर आइसकेको छु र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आज प्रस्तुत गरिएको कुराहरू र भजन गीत संगीतहरूले तपाईँलाई नयाँ आशिष दिएको छ भन्ने आशाका साथ प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम रिफ्रेसबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: टाइम चेक। यति बेला मध्याह्नको 12 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
1: मादक पदार्थ र लागु औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ हराएकाहरू कहाँ पुग्नुहुन्छ विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ सन्तहरूलाई मजबुत पार्नुहुन्छ मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ बिरामीहरूलाई निको पार्नुहुन्छ असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ डेभिड जेरेमिया
1: अब सुन्नुहोस् पूरा समाचार
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
2: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
2: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
1: मद्यपान र धूम्रपान सेवन नगरौ
2: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: यसुले भन्नुभयो पुनरुत्थान र जीवन म नै हुँ
6: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ अब चिन्ता नलिनुहोस्
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर भिडियो उज्यालो रंग इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त
6: कम बिजुली खपत लामो आयु र भरपर्दो सेवा
7: चर्च सोरूम रेस्टुरेन्ट मल इभेन्ट जहाँ सुकै उत्कृष्ट प्रदर्शन
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान मोबाइल 9514424141 9514424141 र यस नम्बरमा तपाईँले कल एसएमएस व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
8: प्रत्येक स्वस्थ व्यक्ति

0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: मेरो एसी पनि सकियो,
3: मेरो प्लस टूको एक्जाम पनि सकियो,
4: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
5: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
4: सही हो।
5: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
6: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, नाम नजर काठमाडौँ। सम्पर्क नम्बर
5: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
6: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।

0: जय मसीह तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज टॉक शो।
2: जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टॉक शोमा। आदरणीय श्रोता, विशेष गरिकन प्रभुका जनहरूसँग हामी कार्यक्रममा कुराकानी गर्छौ र आज केही समय मैले पाहुनालाई ल्याउने जमर्को त गरेको थिएँ, तर विशेष कारणवश उहाँसँग हाम्रो भेटघाट हुन सकेन अथवा मैले यो स्टुडियोमा उहाँलाई ल्याउन सकिनँ, माफ गर्न चाहन्छु। र अर्को हप्ता विशेष प्रस्तुतिको साथ म उपस्थित हुने नै छु र विशेष गरिकन म तपाईँलाई केही समय गेस्ट नहुँदाखेरि पाउन नहुँदा केही महत्वपूर्ण कुरा हाम्रो जीवनमा नभई नहुने कुराहरू नै म राख्ने गर्छु प्रायः हाम्रो लागि, र आज पनि यस्तै प्रस्तुति छ म तपाईँको निम्ति राख्ने नै छु। र आज चाहिँ म एउटा कुरा म तपाईँलाई के बताउन चाहन्छु भने नि, जुनै पनि कुरा हामी परिपक्वता हामीमा हुनुपर्दछ। हामी कतिले सोच्छौं म यति वर्ष भयो प्रभुमा विश्वास गरेको, यति वर्ष भयो होइन, धेरै लामो भइसकेको पनि हुन्छ। कतिको भर्खर प्रभुमा हुर्कुँदै गरेको 2-3 वर्षको लागि त समस्या छैन, तर कुनै कुनै विश्वासी यस्तो हुनुहुन्छ कि उहाँहरू 2-3 वर्ष मात्रै प्रभुमा हुनुभएको छ, तर उहाँहरूको व्यवहार, उहाँहरूको सबै कुरा हेर्दा 20-25 वर्ष प्रभुलाई पाएको विश्वासी जस्तो उहाँहरूको व्यवहार देखिन्छ। वाउ, कस्तो आशिषमय कुरा। तर कति विश्वासीहरू 20 वर्ष भइसक्यो तर 20 दिन मात्र विश्वास गरेको जस्तो देखिन्छ। हेर्नुहोस् त, यस्तो हामी हुनुहुँदैन। मैले बारम्बार भन्ने गरेको कुरा चाहिँ के भने, हामीले अब व्यावहारिक सुसमाचारको पाइला अगाडि बढाउनु पर्दछ, किनभने हाम्रो व्यवहार देखेर, हामीलाई देखेर मानिसहरू प्रभावित हुनुपर्दछ होइन, प्रभाव पार्नुपर्छ हामीले अरूलाई होइन, अरू मानिसहरूलाई। र अरूलाई प्रभावित पार्नु भनेको नि एकदमै अर्थपूर्ण कुरा पनि हो। जस्तो प्रभु येशु ख्रीष्टले आफ्नो सेवकाईमा नि हजारौं मानिसहरूलाई प्रभाव पार्नुभएको थियो, हजारौं मानिसहरूको उहाँको पछि लाग्थे भने, आज तपाईँ र मेरो पछि कतिजना लागेको छन् भन्ने

कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ, ताकि मानिसहरू यो कारणले तपाईँको पछि लागुन् कि यो मान्छेसँग यस्तो शक्तिशाली परमेश्वर हुनुहुन्छ भन्ने होस्, होइन? तपाईँ र मैले प्रभुको प्रेमको बारेमा मानिसलाई बताउन सकौं, त्योभन्दा ठूलो कुराहरू के हुन सक्छ र होइन? र आज परमेश्वरले तपाईँ र मलाई करोडौं मानिसको बीचबाट चुन्नुको रिजन पनि त त्यही हो नि त, होइन? कारण पनि त त्यही हो, यसले मेरो प्रेमलाई बाँड्नेछ, होइन? मेरो सुसन्देश मानिसहरूलाई सुनाउनेछ भनी त हो नि उहाँको उद्देश्य तपाईँ र मलाई चुन्नु। तर उहाँको उद्देश्य तपाईँ र मेरो जीवनबाट पूरा भइराखेको छ त कि छैन? यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। तपाईँ परमेश्वरको दर्शन बोझ पाएर उहाँको योजनाहरूलाई पूरा गर्ने स्थितिमा हुनुहुन्छ कि तपाईँ र म जस्तो जन्मे त्यस्तै जानको लागि यस धरतीमा छौं भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। र प्रभुको जनको जीवनहरूमा हेर्यौं भने, एउटा पावलकै जीवनमा हेरौँ न, उसले जब परमेश्वरसँग उसको इन्काउन्टर भयो त्यसपछि उसले ओहो परमेश्वर त जिउँदो हुनुहुँदो रहेछ भन्ने कुरा थाहा पाए, तब उनले यति संघर्षमय जीवनयापन गरेका छन्, होइन? खुसीसाथ होइन प्रभुको काम गर्दै हिँडेका छन्, प्रभुको प्रचार गर्दै हिँडेका छन्। तपाईँ र मैले पनि त पावलको जीवनमा जस्तै शक्तिशाली काम हाम्रो जीवनमा परमेश्वरले गर्नुभएको छैन त, छ नि, शक्तिशाली गवाही पनि दिनुभएको छ। तर तपाईँ र म पावलले जस्तै प्रभुको बारेमा अरूलाई बताएका छौं कि छैनौं भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। र आदरणीय श्रोताहरूलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम टक सो। र कार्यक्रम टक सोमा केही महत्वपूर्ण कुराहरू नै हाम्रो लागि मैले पस्किरहेको छु र तपाईँ र म कतिचोटि नि कुनै कुनै मान्छेसँग नजिक त हुनुपर्छ तर कुनै कुनै मान्छेदेखि चाहिँ धेरै टाढा पनि हुनुपर्छ किनभने जमाना खराब छ। कुनै पनि मान्छेले तपाईँलाई केही पाउँछु कि भनेर तपाईँसँग सम्बन्ध बनाएका हुन्छन् होइन, जसलाई हामी युज एन्ड थ्रो भनेर भन्छौँ। र तपाईँ र म अलिक टाढा पनि बस्नुपर्छ त्यस्ता मानिसहरूदेखि। को मानिसदेखि हामी टाढा बस्ने, आज त्यो कुराहरू हामी हेर्नेछौँ। कस्ता मानिसदेखि हामी टाढा बस्ने, कस्तो मानिससँग नजिक बस्ने भन्ने कुरा तपाईँ र मैले थाहा गर्न सक्यौँ भने तपाईँ र मैले उन्नति प्रगति चाहिँ चाँडै गर्न सक्छौँ। तर कतिचोटि तपाईँ र म कतिको स्वभाव कस्तो हुन्छ भने कुनै पनि डिसिजन गर्दा सोचेर बुझेर सरसल्लाह गरेर गर्नुहुन्छ भने कसैको डिसिजन चाहिँ आफसे आफ होइन गर्ने गरिन्छ हुन्छ। र सरसल्लाह गरेर जसले डिसिजन गर्छ त्यो मान्छे चाहिँ सफल हुन्छ, तर आफै गर्ने मान्छेहरू चाहिँ कतिचोटि असफल पनि हुन्छन्। किनभने सरसल्लाह एकदमै महत्त्वपूर्ण कुरा छ, त्यो मनमिल्ने साथीसँग किन नहोस् अथवा आमा बुवासँग किन नहोस् अथवा त्यो क्षेत्रमा आबद्ध साथीभाइहरूसँग सरसल्लाह गरेर किन नहोस्। त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। कुनै पनि मानिसहरू यसरी फसताएका छन् कि उनी लगानी गर्छन् आफ्नो सुरमा कसैलाई नसोधिकन, उसलाई त्यो क्षेत्रको ऊ विज्ञ पनि हुँदैन, अनि कयौंले उसलाई फसाएका कयौं घटनाहरू छन्। त्यो तपाईँ र म पनि हुन सक्छौ, भोलि अर्कै मान्छे पनि हुन सक्छ, तर तपाईँ र मैले सही व्यक्तिलाई छनौट गर्न सक्यौं भने हामी ऊबाट भाग्नु पर्दैन। तर खराब मान्छे तपाईँ र मेरो साथमा प्रवेश गर्यो भने तपाईँ र म पछताउनु बाहेक अरू केही पनि रहँदैन। त्यो भएर यस्तो मानिससँग तपाईँ टाढा बस्नुहोस्। म केही महत्त्वपूर्ण कुरा, त्यो तपाईँ र मेरो निम्ति एकदमै महत्त्वपूर्ण कुरा छ। तपाईँको प्रगतिमा दुखी हुने मान्छे, तपाईँले प्रगति गर्नुभयो केही उन्नति गर्नुभयो भने मुखले चाहिँ कस्तो गर्छ भने ओहो बधाई छ, तर भित्रभित्रै त्यो जलनले चल्ने मानिसहरू पनि हुन्छन्। तपाईँको प्रगति फटक्कै देख्न नचाहने मानिसहरूदेखि तपाईँ र म टाढा रहनुपर्छ। तर कुनै कुनै यस्ता मानिसहरू हुन्छन् तपाईँको सानो, तपाईँले सानो उपलब्धि मात्रै किन नगर्नु, तपाईँलाई सातचोटि फोन गरेर बधाई दिन्छ नि कुनै मानिसहरू, त्यो चाहिँ वास्तवमै तपाईँलाई मनैदेखि मन पराउने मानिसहरू होइन। त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। र कुनै कुनै मानिसहरू यति स्वार्थी हुन्छन्, नाम मात्रको बधाई दिन्छन् तर भित्र अर्कै काम गरिदिन्छन्, मान्छेलाई समस्यामा होइन दुःखमा पीडामा साथ दिँदैनन्। त्यो भएर चाहिँ एकजना व्यक्तिले यति राम्रो कुरा भन्नुभएको थियो, त्यो मानिस चाहिँ तिम्रो आफ्नो मानिस अरे जुन परेको बेला तिमीलाई सहायता गर्छ है। मैले एउटा न्युज हेरिरहेको थिएँ, एकजना लगभग 22-23 वर्षको छोरी मान्छे सड़कमा लडिराख्नु भएको रहेछ। एकजना पत्रकारले यो न्युज लेखिराख्नु भएको थियो अनि उहाँ बिहान मर्निङ वक जानुहुँदाखेरि त्यो दिदी बहिनी लडिराख्नु भएको रहेछ, दिदी जस्तो 22-23 वर्षको बहिनी लडिराख्नु भएको अवस्थामा, अनि उहाँ पत्रकारजीले चाहिँ के सोध्नु भएको छ भने को हो कसरी यस्तो बिजोग अवस्थामा हुनुहुन्छ भनेर केही कुरा सोधौँ न त भनेर भन्दाखेरि त्यहाँनिर उसको छेउमा चाहिँ कुकुर बसिरहेको रहेछ, उसको आफ्नै कुकुर। उहाँलाई छुन धरी त्यो कुकुरले दिएन छ क्या, किनकि उहाँ उठाएर केही कुरा सोध्न चाहनुहुन्थ्यो अरे, त्यो कुकुरले उसलाई खाउला चाहिँ गरिरहेको थियो। अनि उहाँलाई केही कुरा सोध्ने आँटै गर्नु भएन छ, किनभने अब अलिकति अगाडि बढ्यो भने कुकुरले टोक्ने हो कि होइन, अब बहिनी भन्दाखेरि पनि कुकुरले एकदमै गरेर टोक्न खोज्ने, उहाँ एकदमै, अनि उहाँले त्यो सम्बन्धी एउटा लेख लेखेर पोस्ट गर्नुभएको थियो। अहिले मान्छेलाई बरु पशुले सुरक्षा दिन्छ, बरु मान्छेले सुरक्षा दिन छोडिसके भनेर उहाँले एउटा लेख लेख्दै हुनुहुन्थ्यो। अनि उहाँलाई कसैले त्यहाँ केही सोध्ने आँटै गराएको थिएन, कुकुरले त्यति सुरक्षा दिइरहेको थियो। भन्न खोजेको कुरा के हो भने
हेर्नुहोस् त, मान्छेले उहाँलाई धोका दिएको हो नि त। त्यो सड़कमा सुत्नेसम्म सड़कको बास कसले बनायो? मान्छेले हो। मान्छेले साथ छोडेको थियो, तर उसले सानोमा लिएर पालेको कुकुरले उसलाई घरबाट सड़कको पेटीमा हुँदा पनि साथ छोडेको थिएन। भनेपछि हेर्नुहोस् त, कस्तो कुराहरूलाई तपाईँ र मैले छान्नुपर्छ अहिलेको बेलामा भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। कुनै कुनै साथी यस्ता साथी हुन्छन् जसले जीवनमा कहिले नमेटिने घाउ दिएर जान्छन्। कतिलाई धेरै कैयौं त्यस्ता घटनाहरू छन्, तर कुनै कुनै साथीहरू यस्ता छन् त्यो जीवनको अन्तिम घडीसम्म पनि बिर्सनै नसक्ने साथीको लिस्टमा पर्छन्। त्यस्तो अवस्थामा साथ दिएको हुन्छ मानिसले, अनि त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। त्यो भएर तपाईँको प्रगतिमा दुखी हुने साथी कहिले नछान्नुहोस्।

अर्को महत्वपूर्ण कुरा भनेको ठूला ठूला आश्वासन दिने तर परेको बेला साथ नदिने, मानिसहरूबाट पनि टाढा रहनुपर्छ। कुनै पनि मानिसले यस्तो गर्छन्, तिमीलाई पर्यो भने भन न म धेरै कुरा गर्न सक्छु भन्छन्, तर जब पर्छ नि आफूलाई सरी भन्छन्। यो समाज यस्तै छ, त्यो भएर यस्ता व्यक्तिहरूबाट टाढा रहनुहोस्। जब चिन्नुहुन्छ नि धेरै टाढा रहनुहोस्, किनभने तपाईँलाई यति धेरै आश्वासन दिन्छन् नि, ओहो तिमी ए ल गर न म छँदैछु नि भन्नेहरू। तपाईँ र मैले धेरै त्यस्ता मानिसहरू देखेका छौँ, तर तपाईँलाई परेको बेला ए म तमा परेको बेला म 10 लाख जति दिइहाल्छु नि भन्छन्, भनेको छन्। तपाईँ र मलाई यति ढुक्क हुन्छ र हामी आशा राख्छौँ र परेको बेला भन्छौँ मलाई 1 लाख रुपियाँ सहायता गर्नु न, मसँग त 1 रुपियाँ छैन भन्छन् ती मानिसहरूले। अनि ल ठिक छ, त्यो दिन उसले 10 लाख रुपियाँसम्म सहायता गर्न सक्छु भनेको मान्छेले तपाईँलाई नि 10 हजारसम्म पनि सहायता गर्दैन भने त्यस्ता मानिसहरूसँग तपाईँ टाढा रहनुहोस्, जसले आश्वासन मात्रै दिन्छन्, तपाईँलाई आशा मात्रै देखाउँछन् तर परेको बेला साथ दिँदैनन्। एक दिन एउटा मान्छेको घटना मैले सुनेको थिएँ। उहाँले रुँदै यो गवाई पार्नु भएको थियो अनि एक दिन उहाँले योजना बनाउनु भएछ आफ्नो छोरीलाई चाहिँ पढ्नको लागि विदेश पठाउने, अनि उहाँलाई 10-12 लाख रुपियाँ पैसा चाहिएको रहेछ। अनि त्यसपछि उहाँले मिल्ने मिल्ने साथीलाई भन्नुभएछ म मेरो छोरीलाई पढ्नको लागि उसको ठूलो सपना छ अनि म विदेश पठाउन चाहन्छु, मलाई पैसाको खाँचो छ, मसँग पनि छ पैसा तर अपुगुन छ। उसले लगभग 10 लाख जति बाहिर साथीभाइसँग माग्नुपर्ने अवस्था भएछ अनि सबै साथीभाइले ए भइहाल्छ नि के टेन्सन लिन्छस् कहिले जान्छ फोन गर्न भनेछन् होइन। अनि त्यो मान्छेले त आशा देखायो नि त ए भइहाल्छ नि के टेन्सन लिन्छस् भनेपछि त्यो त 100% आशा भयो नि त उसलाई होइन। अनि अर्कोलाई भन्यो अरे ल मलाई कति सक्सेस गर्नुपर्छ, अर्कोलाई भन्यो अरे सबैलाई 10 जना साथीलाई भन्दा कसैले पनि सक्दिनँ कसैले पनि भनेन। 1 महिनापछि अब त जाने बेला आयो, अब 1 हप्ता बाँकी छ। अनि साथीभाइलाई ल भन्दाखेरि प्रत्येकले 10 जनाले बहाना बनायो अरे क्या, कसैले भने अरे ओहो अस्ति भर्खर श्रीमती बिरामी भएर मैले त हस्पिटल लगेर पैसा त 1 रुपियाँ पो छैन भने अरे, कसैले मैले होइन छोरालाई विदेशमा पठाएँ भने अरे, कसैले 10 जनाले 10 वटा बहाना बनाए अरे। अब हेर्नुहोस् त, हिजो तपाईँलाई यति निर्धक्क बनाउनु भएको थियो अनि तपाईँले हिसाब पनि गरिसक्नु भएको थियो होला, फलानालाई 2 लाख भनेपछि 1 लाख त दिन्छ होला, 1 लाख भन्यो भने 50 हजार दिन्छ होला, कति मजाले तपाईँले हिसाब गरेर बस्नु भएको थियो होला। हेर्नुहोस् त, तपाईँको त्यो आशा चाहिँ निराशामा बदल्नेको मानिस नै हो। त्यो भएर तपाईँ र म अलिकति यस्ता निराशावादी मानिसहरूबाट टाढा रहनुहोस्, ताकि तपाईँलाई उसलाई देख्दा पनि यस्तो आशा होस् कि तपाईँलाई रिचार्ज होस् क्या मान्छेलाई, मान्छे देख्दा पनि क्या। अनि कुनै कुनै मान्छेलाई देख्दाखेरि तपाईँ र मलाई यस्तो लाग्छ कि यो मान्छेसँग भेटै नहोस् जस्तो लाग्छ भनेपछि ती मानिसहरूबाट टाढा रहनुहोस्, यस्तो यस्तो मान्छे बनाउनुहोस् ताकि तपाईँलाई उत्साह दिने, तपाईँलाई एक कदम ठेल्ने मान्छेहरू चाहिँ तपाईँले छान्नुपर्छ। तपाईँलाई एक कदम धक्काल्ने होइन क्या, पछाडि धक्काल्ने होइन, एक कदम अगाडि धक्काल्ने साथीहरू बनाउनुहोस्। ती साथीहरू चाहिँ तपाईँको वास्तवमै साथीहरू हुन् होइन। मैले एकजना यस्तो राम्रो साथीको कहानी पढेको थिएँ धेरै वर्ष अगाडि। उनीहरू 1 क्लासदेखि होइन 12 क्लाससम्म सँगै पढे अरे क्या, एकदमै नछुट्ने एउटै घरको परिवार जस्तो, तर उनीहरू मिल्ने साथीहरू होइन, एकदमै मिल्ने, एकअर्का बिना स्कूल पनि सँगै पढे होइन, जहाँ जाँदा पनि सँगै। उनीहरूलाई बेग्लै आमाको छोरा भए पनि उनीहरूलाई गाउँले भन्थे अरे यिनीहरू त दाजुभाइ नै हो भनेर। हेर्नुहोस् त, यति राम्रो मित्रता उनीहरूको। अनि के भएछ भने जुन धनी बाउको छोरो एकजना गरिब बाउको छोरो, धनी बाउको छोरो चाहिँ विदेश जानुभएछ होइन। अनि त्यो धनी बाउको छोरोले यसो भन्नुभएको थियो अरे हेरे त तयारी भएर बस, म विदेश गएको 1 वर्षमा तँलाई कुनै पनि हालतले म लान्छु, म जहाँ जान्छु त्यहीँ लान्छु भनेर नभन्दै त्यो साथीले यति परिश्रम गर भने नि 1 वर्षसम्म उसले लगेरै छाड्यो क्या त्यो साथीलाई। अनि अहिले उनीहरू यति राम्रो बिजनेस गर्दैछन् बाहिर ती 2 जना साथी मिलेर क्या, अझै पनि कसैले त्यो मौका पाउँदैन अरे कि तिमीहरू साथी हो भनेर, यस्तो भन्छन् अरे तिमीहरू दाजुभाइ होइन। हो यसरी कोसँग नजिक बस्ने, कोसँग टाढा बस्ने,
भन्ने कुरा तपाईँ र मैले समयमै थाहा गर्न सकिनौ भने नि धेरै रुनुपर्छ, होइन? त्यो दिन नआओस्, यस्तरी रुनु परोस् न, खुसीका आँसु झर्नुहुँदैन आँखाबाट, त्यो निराशाका आँसुहरू झर्नु हुँदैन तपाईँ र मेरो आँखाबाट। र यो पनि हो, तपाईँ र म मान्छेमाथि धेरै भरोसा राख्ने मानिसहरू निराश हुन्छन्, तर जो परमेश्वरमाथि भरोसा राख्छ ती मानिसहरू त्यति निराश हुँदैनन्, किनभने परमेश्वरले त कहिले पनि हामीलाई निराश बनाउने प्रतिज्ञा गर्नुभएको छैन, होइन? उहाँले त तपाईँ र मलाई नडराउ म तिमीसित छु, होइन, निराश नहो उहाँले भन्नुभएको छ पहिलो पत्रुस 5:7 कुनै पनि कुराको फिक्री नगर म तिम्रो वास्ता गर्नेछु। त्यो भएर तपाईँ र म को माथि भरोसा गर्ने? परमेश्वरको वचनले त स्पष्ट भन्छ, श्रापित होस् त्यो मानिस जो मानिसमाथि भरोसा गर्छ। ती मानिसहरूसँग भरोसा गर्नुहोस् जो तपाईँको दुःखमा पनि साथ दिन्छ, तपाईँलाई घाउ लाग्दा नि आफूलाई लागेको महसुस गर्छ, त्यो परमेश्वरले दिनुभएको साथी।

निकै नै अर्थपूर्ण संगीतको साथ राख्यौं र अब अर्को महत्वपूर्ण कुरा हामी हेर्छौं र अर्को भनेको रक्सी पिउने मौज मस्ती गर्नेसँग टाढा रहनुहोस्। अब तपाईँ रक्सी जहाँ तपाईँ नै पिउनुहुन्छ अन्त त्यस्तो साथीहरू तपाईँको नजिक नै हुन्छन्, तर सबैभन्दा महत्वपूर्ण कुरा जहाँ रक्सी पिउनेहरूसँग संगतमा गर्नुहोस्, किनभने धेरै त्यस्ता घटनाहरू छन् संगतले नै होइन संसारै डुबाएको अवस्थाहरू छ, उनीहरूको परिवार डुबाएको अवस्था छ, एउटा आमा दिनदिनै रोगको अवस्था छ, त्यो छोरालाई हुर्काउँदा बढाउँदा पढाउँदा त्यो आमाले कति दुःख भएको हुन्छ, तर छोरा संगतमा लागेर जाँड रक्सी चुरोट खानेसँग लागेर जब एउटा छोरा घर फर्किँदा आमा कस्तो चाहन्छन् होइन, एउटा छोरा भएर फर्कियोस्, किनभने छोरा मान्छे जडिया भएर घर फर्केका आमा चाहदिनन्, आमाले छोरा भनेर उसलाई पठाएको हुन्छ, तर घर फर्किँदा छोराको परिचय होइन जडियाको परिचय लिएर फर्किन्छ भने त्यो आमाको हृदय कति दुख्छ। त्यो भएर तपाईँ र मैले जहिले पनि जहाँ रक्सी चुरोट खानेको संगतमा गरौं र आफू पनि नखाउँ। अहिले हामी देख्न सक्छौ, मलाई त एउटा कुरा अचम्म लाग्छ, जस्तो चुरोटमा हेरौँ न के लेखेको हुन्छ, धुम्रपान निषेध भनेर लेखेको हुन्छ, धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भनेर यत्रो त्यो क्यान्सरको त्यो चित्र पिक्चर पनि देखाइदिएको हुन्छ क्या, अनि मानिस जानी जानी किन विष खाइरहेको छ होइन। अहिलेसम्म हामीले हेर्दाखेरि खैनी खानेको दाँत त 40 नपुगिकन उसको दाँत सबै झर्छ, 40-50 वर्षसम्म खैनी खानेको दाँत झरेकै छ। अब यो अहिलेको भिसादी जहाँ रक्सी चुरोट खाने मान्छेको किडनी 50 वर्षसम्म रहन्छ या रहँदैन भन्ने कुरा पनि कति हामीले देखिरहेका छौँ। मैले भन्न खोजेको कुरा के हो भने तपाईँ जाँड रक्सी खानेहरूसँग टाढा रहनुहोस्, सुरुमा त आफू नखानुहोस् अनि खानेसँग टाढा रहनुहोस् होइन, सङ्गत राम्रो मान्छेहरूसँग गर्नुहोस्, परमेश्वरको डर राख्ने मानिसहरूको सङ्गत गर्नुहोस्, त्यसले तपाईँको जीवनमा आशिष ल्याउँछ। मैले भने नि अघि एउटा घटना यो मलाई एकदमै मनपर्छ, एउटा आमाले जहिले पनि छोरा होस् छोरीलाई होइन मेरो छोरा मेरो छोरी भनेर टाटा बाई बाई गरेर पठाएको छोरा छोरी फर्किँदाखेरि जडिया भएर फर्क्यो भने कस्तो लाग्छ, अनि समाजले के नाम दिन्छ, तपाईँ त्यही जडियाको आमा होइन, तपाईँ त्यही जडियाको बाउ होइन, हेर्नुहोस् त आमाको हृदय कति दुख्छ, यस्तो गर्व होस् आमालाई बुवालाई, तपाईँ त्यो फलानाको आमा है, कस्तो छोरा जन्माउनु भयो, यो समाजलाई नै आवश्यकता पर्ने, तपाईँ र म त्यो छोरा र त्यो छोरी भन्नुपर्छ, एउटा आमा बुवाको सिट ठाडो पार्ने छोराछोरी भन्नुपर्छ। हिजो भर्खरै नेपाल आइडलको सिजन 6 विजेता गंगा सुनामजीको आमा बुवाको स्टोरी मैले हेर्दै थिएँ, एउटा दुःख घरानामा जन्मेको एउटा छोरी, आमा बुवाले होइन कहिलेकाहीँ ती छोरीहरूलाई पुरा खाना पनि खान दिन सक्नुहुन्न थियो अरे क्या, अब छोरी धेरै होइन दुःखले हुर्काएको छोरी, एउटा नेपाल आइडल जस्तो एउटा पहिचान बोकेको एउटा होइन जुन नेपाल आइडल, उहाँले हिजो त्यो प्रथम विजेताको अवार्ड उहाँले पाउँदै गर्दाखेरि उहाँको आमा बुवाहरू रुँदै हुनुहुन्थ्यो, कति गर्वको कुरा। हिजोसम्म 4-5 परिवारले त्यो गाउँको मान्छेले पनि चिन्दैन थियो होला, तर आज त्यो गंगा सुनाम भन्ने बहिनीले संसारमा आमा बुवालाई चिनाइन्। त्यस्तो छोरी भन्नुपर्छ र त्यस्तो छोरा भन्नुपर्छ, एउटा आमाको सपना र एउटा बुवाको सपना, त्यो सपना हो। कतिखेर त्यो सपना मर्छ, जब तपाईँको संगत जडियाहरूसँग हुन्छ, जब तपाईँको संगत कुलतमा लाग्नेहरूसँग हुन्छ, तपाईँको जब संगत खराब व्यक्तिहरूसँग हुन्छ, अनि आमा बुवाको सपनाहरू मर्छ। र आमा बुवाको सपना तपाईँ र मैले मार्ने होइन, त्यो सपनालाई पूरा गर्ने हो।

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
2: ल देख्नु भएन, औषधै हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
5: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
4: कहाँ छ?
5: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
5: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9840201996, 9840201996
6: र सरिता महर्जन 9841910094, 9841910094।
4: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: गुड न्यूज एफएम रेडियोको हरेक दिन बिहानीको नौलो प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी। हामी धन्यवाद बिहानी कार्यक्रमको साथमा प्रस्तुत भइरहेका छौं हरेक दिन बिहान 6:55 बजे
1: मात्र गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्जमा।
0: कार्यक्रम धन्यवाद बिहानी।
1: एउटा नौलो अनि फरक प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी।
0: आउनुहोस् हामी सबै मिलेर राजधानी काठमाडौँलाई धन्यवादीहरूको शहरको रूपमा स्थापना गरौं।
1: त्यसैले हामी सबै मिलेर एक ईश्वर उचाली भनौं।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तक
0: दण्डनीय हुन्छ?
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव

0: वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
4: दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे।
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अब प्रस्तुत छ कार्यक्रम टी ब्रेक।
7: हार्दिक स्वागत गर्न चाहन्छु न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा। आदरणीय श्रोता, कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। हामी वचनबाट उत्साह सँगसँगै मिठा मिठा गीत संगीतको साथ तपाईँलाई दिँदै आइरहेको छौं। लगभग 1 घण्टा हामी तपाईँसँगै सुन्ने रहनेछौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र यो समय एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ हामी बच्चनहरूबाट तपाईँको लागि उत्साहका कुराहरू सँगसँगै मिठा मिठा गीत संगीतहरूको साथ दिइरहेको छौ र लुकाको पुस्तक बाह्र अध्यायको सात पदले भन्दछ तिमीहरूका तस्वीरका केस समेत गनिएका छन्। परमेश्वरले तपाईँको जीवनको विवरणहरूको चाहिँ ख्याल गर्नुहुन्छ भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। यदि तपाईँ परमेश्वर कति बुझ्न नसकिने अनि उहाँ चाहिँ महान हुनुहुन्छ भनेर तपाईँ जान्न चाहनुहुन्छ भने चाहिँ परमेश्वरको वचन यसैया 48:13 तपाईँले पढ्नुपर्छ। त्यहाँ लेखिएको छ, मेरो हातले पृथ्वीको जग बसालेको छ र मेरो दाहिने हातले आकाश फैलाएको छ। के त्यस्तो परमेश्वरले तपाईँको दैनिक दुःख र कष्टहरूको वास्ता गर्न सक्नुहुन्न अथवा गर्न सक्नुहुन्छ? अवश्य पनि गर्न सक्नुहुन्छ। कि दुई पैसामा पाँचवटा भंगेरा बिक्दैनन्? तीमध्ये एउटालाई पनि परमेश्वरले बिर्सनुहुन्न। तर तिमीहरूका तस्वीरका केस समेत गनिएका छन्, यसकारण नडराऊ, तिमीहरू धेरै भंगेराहरू भन्दा पनि बढी मोलका छौ भनेर चाहिँ हामीले लुकाको पुस्तकमा परमेश्वरको वचनबाट पाउँदछौ। र परमेश्वरले भंगेराहरूलाई मूल्यवान ठान्नुहुन्छ, तपाईँलाई थाहा भए भन्दा पनि बढी। उहाँले तिनीहरूलाई खुवाउनुहुन्छ अनि तिनीहरूलाई गुडको लागि चाहिँ रूख र हाँगा बिंगा र जोडीको लागि अन्य भंगेराहरू पनि उपलब्ध गराउनुहुन्छ। उहाँ तिनीहरूको यति धेरै वास्ता गर्नुहुन्छ कि उहाँले हरेक क्षण तिनीहरूको खाँचोमा उपलब्ध गराउनुहुन्छ। अनि तपाईँको बारेमा नि, तिमीहरूको त शिरका केही समेत गनिएका छन्। जब तपाईँ कसैको वास्ता गर्नुहुन्छ, तपाईँले विवरणहरू अवलोकन गर्नुहुन्छ। जब कुनै बच्चा जन्मन्छ, आमा बुवाले पहिलो पटक उसको हात र खुट्टाका साना औलाहरू देख्दा के गर्छन्? तिनीहरूले तिनलाई गन्छन्। वर्षौपछि प्रत्येक पटक त्यो बच्चा घर आउँदा यदि तिनीहरूले ती हात वा खुट्टाका दश औलाहरूमध्ये एउटा गुमेको छ भने आमा बुवाले त्यो कुराहरू देख्नुहुन्छ। असिद्ध अभिभावकहरूले पनि यसो गर्छन्। यसोले यसो भनिरहनु भएको थियो कि परमेश्वरले तिमीहरूको हात खुट्टाका औलाहरू मात्रै गर्नुहुन्न, उहाँले तिमीहरूलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले तिमीहरूको शिरको के समेत पनि गर्नुहुन्छ। उहाँले तिनीहरूको संख्या गर्नुहुन्छ, उहाँले तिनीहरूको रंग याद गर्नुहुन्छ। हितोपदेश 16:31 हामीलाई बताउँदछ कि फुलेको के शोभाको मुकुट हो, धर्मी जीवनबाट यो प्राप्त हुन्छ। परमेश्वरले तपाईँलाई कति प्रेम गर्नुहुन्छ अनि तपाईँको जीवनका विवरणहरू सहित तपाईँ उहाँको निम्ति कति महत्वपूर्ण हुनुहुन्छ भन्ने कुरा चाहिँ उहाँले क्रुसमा प्रमाणित गर्नुभएको छ। यसकारण आज तपाईँले उहाँमा चाहिँ भरोसा गर्न सक्नुहुन्छ।

त्यतिकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र तपाईँले परमेश्वरलाई के प्रतिज्ञा गर्नु भएको छ भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छ। यो 22 को 27 पदले भन्दछ, हेर म एउटा नयाँ कुरो गर्दैछु। जब परमेश्वरले हामीलाई कुनै प्रतिज्ञा गर्नुहुन्छ, उहाँले त्यो पूरा गर्नुहुनेछ भन्ने अपेक्षा गर्न हामीलाई अधिकार हुन्छ। अनि जब हामीले परमेश्वरलाई कुनै प्रतिज्ञा गर्छौं, उहाँसँग पनि हामीले त्यो पूरा गर्नेछौ भन्ने अपेक्षा गर्ने अधिकार छ। तपाईँले उहाँलाई प्रार्थना गर्नुहुनेछ र उहाँले सुन्नुहुनेछ र तपाईँले आफ्नो भागको पूरा गर्नुहुनेछ। तपाईँले जे निर्णय गर्नुहुनेछ त्यो पूरा हुनेछ। तपाईँको बाटोमा ज्योति चम्कनेछ भनेर वचनले भन्दछ। धर्मशास्त्रको यो खण्ड तपाईँको आशिषको लागि ढोका र तपाईँले प्रार्थना गरिरहनु भएको सफलताको चाबी हुन सक्छ। फर्केर जानुहोस् र तपाईँले परमेश्वरलाई गर्नुभएका प्रतिज्ञाहरू फेरि हेर्नुहोस्। किनकि तपाईँले उहाँप्रति विश्वस्त भएको उहाँ चाहनुहुन्छ। र वचनले भन्दछ, प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोषी ठहराउँदैन भने हामी परमेश्वरमा भरोसा राख्छौं र हामीले जे माग्छौं त्यो उहाँबाट पाउँछौं, किनकि हामी उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्टिमा मनपर्ने कामहरू गर्छौं भनेर पहिलो युहन्ना 3:21-22 पदले भन्दछ। अब कुनै बहाना छैन। तपाईँ के हुनुहुन्छ र तपाईँ के बन्न सक्नुहुन्छ भन्ने बारे जिम्मेवारी स्वीकार गर्नुहोस्। यसो प्रार्थना गर्ने हिम्मत गर्नुहोस् कि हे प्रभु, मैले धेरै सानो सपना देखेँ र त्यो सपना साकार भयो भने मलाई विचलित बनाउनुहोस्। म सुरक्षित रूपमा आइपुग्दा मलाई बाधा दिनुहोस्, किनकि म किनारको धेरै नजिकै रहेर सुरक्षित बनेर यात्रा गरे। जब मैले प्राप्त गरेको थोकहरूले तपाईँप्रति मेरो थप तीर्सना गुम्ने तुल्याउँछ, तब मलाई विचलित बनाउनुहोस्। यदि मैले सफलता हासिल गर्दा उत्कृष्टताको मेरो चाहना गुम्छ भने मलाई विचलित बनाउनुहोस्। जब म धेरै चाँडै हार मान्छु र तपाईँले मेरो जीवनको लागि निर्धारण गर्नुभएका लक्ष्यहरू भन्दा धेरै तल सन्तुष्ट बन्छु, तब विचलित अशान्त बनाउनुहोस् भनेर चाहिँ कुनै एकजना अज्ञात लेखकले यसरी लेखेका छन्। यसकारण यो कुरा एकदमै महत्वपूर्ण छ। जब हामीलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुराहरूको नजिक हामी जान्छौं र अब हामीलाई भयो अब केही चाहिँदैन भने जस्तो प्रकारको कुराहरू हामीमा हुन थाल्दछ, साँच्चै नै हामीमा एक प्रकारको परमेश्वरले विचलित बनाउने कुराहरू हालिदिनुहुन्छ, ताकि हामी फेरि पनि सजग हुन सकौं, प्रभुको नजिक जान सकौं र आफूबाट अझै असल कुराहरू हामीले निकाल्न सकौं र प्रभुको महिमा गर्न सकौं। र अगाडि बढ्नको लागि तपाईँले पछाडि जानु अनि तपाईँ र प्रभुको बीचमा सबै थोक ठिकठाक बनाउनु पर्ने हुन सक्छ। यदि त्यसो हो भने चाहिँ तपाईँले पनि त्यसै गर्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राखेर भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भनेको न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ। अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.nb मा। कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ, हामी बच्चनहरूबाट केही उत्साहका कुराहरू राखिरहेको छौं र यीशु तपाईसँग समय बिताउन चाहनुहुन्छ भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छ। लुका 10:40 भन्छ, मार्था सेवा सत्कारको धेरै काममा अल्झेकी थिइन्। यीशुलाई प्रेम गर्ने कुरामा चाहिँ मरियम र मार्था दुवै समान थिए, तर भिन्नता तब देखा पर्यो जब उहाँ तिनीहरूको घरमा जानुभयो। र हामीले वचनमा पाउँदछौ, मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। मरियम यीशुको पाउने र बसेर उहाँको वचन सुन्दै थिइन्, तर मार्था सेवा सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले यीशु कहाँ आएर भनिन्, प्रभुज्यू, मेरी बहिनीले सेवा सत्कारको काममा मलाई एक्लै पारेकी छिन्, तपाईँ वास्तै राख्नुहुन्न, त्यसलाई भनिदिनुहोस् र त्यसले मलाई सघाओस्। तर यीशुले जवाफ दिएर तिमीलाई भन्नुभयो, मार्था मार्था, तिमी धेरै कुराको विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ, तर आवश्यकता एउटै कुराको छ, त्यही असल कुरा मरियमले छानेकी छ। र मार्थाले जे गरिरहेकी थिइन् त्यो असल थिएन भनेर यीशुले भन्नु भएन, उहाँले त मरियम जे गरिरहेकी थिइन् अझै असल थियो मात्रै भन्नुभयो। मरियम के गर्दै थिइन्, उहाँको पाउनेर बसेर उहाँको वचन सुन्दै थिइन्, उहाँलाई माया र आराधना गर्दै थिइन्। यहाँ एउटा शिक्षा छ, विशेष गरी चर्चको काम र सेवा कार्यमा संलग्न भएकोहरूको लागि। परमेश्वरको काममा यति धेरै पनि संलग्न नबन्नु कि कामको चाहिँ प्रभुसँग संलग्न बन्न चाहिँ नसकियोस्, कामले गर्दाखेरि चाहिँ प्रभुसँग नै संलग्न बन्न नसकियोस्। र ईएम बाउन्सले भनेका छन् कि परमेश्वरसँग धेरै एक्लै हुनु नै उहाँलाई चिन्ने र उहाँमा चाहिँ प्रभाव पार्ने रहस्य हो। प्रश्न चाहिँ के छ भन्दाखेरि, यदि तपाईँ परमेश्वरबाट प्रभावित हुनुहुन्न भने कसले वा केले तपाईँलाई प्रभाव पारिरहेको छ? मानिसहरू, दबाव, परिस्थितिहरू? यदि यीशु बेलुकाको भोजनको लागि चाहिँ आउनु भएको थियो भने सायद उहाँले मार्थाको प्रशंसा गर्नुहुने थियो र मरियमलाई भान्सामा व्यस्त हुन भन्नुहुने थियो, तर क्रुसमा जानु अघि उहाँको प्राथमिकता चाहिँ उहाँले प्रेम गर्नुहुनेहरूसँग समय बिताउनु भएको थियो। यसकारण यहाँ एउटा विचार छ जसले प्रार्थनाबारे तपाईँको धारणा परिवर्तन गर्नेछ। यीशु तपाईँसँग समय बिताउन चाहनुहुन्छ चा।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र यो तपाईँको लागि नयाँ दिन हो भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु र वचनमा हामीले पाउँदछौ यसायाको पुस्तक 43 अध्यायको 19 पदमा हेर म एउटा नयाँ कुरो गर्दैछु र अवश्य पनि हाम्रो परमेश्वर चाहिँ नयाँ काम गर्नुहुने परमेश्वर हुनुहुन्छ र तपाईँको विगतको पीड़ालाई तपाईँको दृष्टिलाई चाहिँ धमिलो बनाउन र भविष्यमा चाहिँ तपाईँको लागि परमेश्वरको अथवा परमेश्वरले भण्डारमा राख्नु भएको चाहिँ आशिषहरू छोड्न नदिनुहोस्। परमेश्वर भन्नुहुन्छ विगत अथवा बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई चाहिँ विचार नगर, हेर म एउटा नयाँ कुरो गर्दैछु। यदि पुराना सम्बन्धहरूद्वारा तपाईँलाई चोट लागेको छ भने परमेश्वरसँग तपाईँको लागि नयाँ सम्बन्धहरू छन्। परमेश्वरले समयलाई भन्नुभयो, मैले साउललाई इस्रायलमाथि राजा हुनलाई इन्कार गरेकोमा त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस्? तँसित भएको त्यो सिंहमा तेल हालेर तेरो साथमा लैजा, म तलाई बेथलेहेमको किसै कहाँ पठाउँदैछु किनभने मैले त्यसको छोराहरूमध्येको एकजनालाई चाहिँ राजा चुनेको छु भनेर पहिलो समयको पुस्तक 16 अध्यायको 1 पदमा हामीले पाउँदछौं। र आफ्नो कुनै प्रियजन गुमाउँदा विलाप गर्नु स्वस्थकर हुन्छ, तर जब तपाईँ विगतमा अड्किरहनुहुन्छ यसले सबै भविष्यलाई चाहिँ हानि गर्छ। त्यहाँ एउटा त्यस्तो समय आउँछ जब तपाईँले परिवर्तन गर्न नसकिने कुराको बारेमा कुरा गर्न छोड्नुपर्छ। साथै यदि तपाईँले आफ्नो मित्रहरूलाई विगतकै बारेमा बताइराख्नुभयो भने तपाईँले तिनीहरूलाई गुमाउनुहुनेछ, किनकि तपाईँको शब्दहरूले तिनीहरूको लागि असहज वातावरण सृजना गर्छ। परमेश्वरले पीड़ाको समाधानको रूपमा उद्देश्यलाई राख्नुभएको छ। पुराना चोटपटकहरूको लागि परमेश्वरको समाधान प्रेममा चल्ने प्रतिबद्धता हो र ब्रिटिश मनोचिकित्सक सीएम पार्केसले भनेका छन्, शोक चाहिँ प्रेमको लागि हामीले तिर्ने मूल्य हो। हामीले धेरै प्रेम गर्नेहरूले हामीलाई सबैभन्दा धेरै चोट पुर्याउन सक्छन्। वचनले भन्दछ, तब उहाँ कहाँ आएर पत्रुसले भने, प्रभु मेरो भाइले कतिपल्ट मेरो विरूद्धमा अपराध गरे मैले त्यसलाई क्षमा गर्ने, के 7 पल्टसम्म? यीशुले तिनलाई भन्नुभयो, 70 × 7 पल्ट मती 18:21-22। आफ्नो शान्ति र आनन्द फेरि प्राप्त गर्नको लागि तपाईँले क्षमा गर्नुपर्छ र विगतले तपाईँमाथि आफ्नो पक्कड चाहिँ नगुमाएसम्म क्षमा गरिरहनुपर्छ। जब तपाईँ विगतका चोटपटकबाट स्वतन्त्र बन्नुहुन्छ यो तपाईँको लागि नयाँ दिन हो।

निकै नै मिठो गीत तपाईँको लागि हामीले राख्यौं र परमेश्वरमा भरोसा राख्नुहोस् र सीमाभित्र रहनुहोस् भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु र गलातीको पुस्तक 5:16 भन्दछ, पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावको लालसाहरू चाहिँ पूरा नगर। हामीमा अहंकार र स्वतन्त्रता यति धेरै छ कि हामी आफ्नै तरिकाले काम गर्न चाहन्छौ, तिनीहरूले हामीलाई समस्यामा पार्छन्। पावल लेख्छन्, पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावको लालसा पूरा नगर, किनकि पापमय स्वभावको लालसा पवित्र आत्माको विरूद्ध हुन्छन् अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरूद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नको निम्ति यी चाहिँ एक अर्काको विरूद्धमा हुन्छन्। पापमय स्वभावको लालसा पवित्र आत्माको विरूद्ध हुन्छन् भन्ने शब्दहरूलाई चाहिँ ध्यान दिनुहोस्। यसमा विजयको चाबी के हो त? पहिलो भनेको चाहिँ परमेश्वरमा धेरै र आफैमा कम भर पर्नुहोस्। दोस्रो भनेको चाहिँ आफ्नो जीवनमा सीमाहरू स्थापित गर्नुहोस्। यसकारण दैनिक बाइबल अध्ययन धेरै महत्वपूर्ण छ। यसले सुरक्षित रहनको लागि तपाईँले के गर्न सक्नुहुन्छ र के नगर्नु असल छ भन्ने कुरा बताएर तपाईँलाई परमेश्वरको सुरक्षाभित्र राख्छ। राजमार्गहरूको दुवै छेउमा रेखाहरू हुन्छन् र बीचमा पनि एउटा रेखा हुन्छ। सवारी साधन चलाउँदा यी रेखाहरूले हाम्रो सुरक्षा गर्छन्। यदि छेउको रेखा पार गरेर जान्छौ भने हामी खाडलमा पर्ने जोखिममा हुन्छौं। यदि हामीले बीचको रेखा पार गर्यौं भने हामी विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनसँग ठोकिन सक्छौं। हामी ती रेखाहरूको कदर गर्छौं किनभने तिनीहरूले चाहिँ हामीलाई सुरक्षित राख्छन् र हाम्रो व्यक्तिगत जीवनमा पनि यस्तै हुन्छ। जब हामीसँग स्पष्ट रूपमा अंकित सीमा रेखाहरू हुन्छन् हामी धेरै असल महसुस गर्छौं र परमेश्वरको शान्तिको पनि अनुभव गर्छौं। जब परमेश्वरले कुनै थोक नगर भन्नुहुन्छ उहाँ हामी प्रति कठोर वा अमिल्दो भन्नुभएको होइन, उहाँ त हामीलाई सुरक्षा दिँदै हुनुहुन्छ। तपाईँलाई यीशुको बहुमूल्य रगतद्वारा उद्धार गरिएको छ र तपाईँ उहाँको नजरमा बहुमूल्य हुनुहुन्छ र उहाँले तपाईँको लागि उत्तम मात्र चाहनुहुन्छ। यसकारण परमेश्वरमा भरोसा राख्नुहोस् र उहाँले तोकिदिनु भएको सीमारेखाभित्रै रहनुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र तपाईँले परीक्षामाथि विजय पाउन सक्नुहुन्छ भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। पहिलो कोरन्थी 10 अध्यायको 13 पदले भन्दछ, मानिसलाई पर्ने परीक्षा बाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। धर्मशास्त्रमा शैतानलाई परीक्षा गर्ने र दोष लगाउने भनिएको छ। पहिले उसले तपाईँलाई परीक्षा गर्नेछ र जब तपाईँ असफल बन्नुहुन्छ तब उसले तपाईँलाई दोष लगाउनेछ। तपाईँले परमेश्वरको नजरमा आफूलाई मूल्यहीन र अयोग्य भएको महसुस गरेको उसले चाहन्छ, तर तपाईँ त्यस्तो हुनुहुन्न किनकि हाम्रो प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। तर हामी जस्तै उहाँ सबै कुरामा परीक्षित हुनु भएर पनि पापरहित हुनुहुन्थ्यो। यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाउँ र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं भनेर हिब्रू 4:15-16 पदले भन्दछ, जब तपाईँ असफल बन्नुहुन्छ तपाईँ विश्वास साथ परमेश्वर कहाँ जान सक्नुहुन्छ। उहाँले तपाईँलाई क्षमा मात्रै दिनुहुने छैन तर अर्को पटक परीक्षा आइपर्दा त्यसमाथि विजय हुन मदत गर्न सक्षम तुल्याउने अनुग्रह चाहिँ प्रदान गर्नुहुन्छ। हामी सबैले परीक्षाको सामना गर्छौं, यो जीवनको अपरिहार्य भाग हो। धेरै वर्षदेखि प्रभुसँग हिँडेका विश्वासीहरूले पनि यसको सामना गर्छन्। तिनीहरूको परीक्षाको क्षेत्रहरू तपाईँको भन्दा फरक हुन सक्छन् तर शैतानले हामी मध्ये कसैलाई पनि छुट दिँदैन। तथापि तपाईँले परीक्षामाथि विजय पाउन सक्नुहुन्छ। यसमाथि विजय पाउनको लागि एउटा पहिलो चरण चाहिँ सही कुरा भन्न शुरू गर्नु हो। बाइबलले भन्दछ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानुपर्छ भनेर हितोपदेश 18:21 भन्छ। तपाईँको शब्दले तपाईँले बोल्नु भएको कुरालाई जीवन दिन्छन्, त्यसकारण परमेश्वरको वचन बोल्न शुरू गर्नुहोस्। येशूले भन्नुभयो, मैले तिमीहरूलाई शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि गर्ने छैन। आज त्यो प्रतिज्ञा दावी गर्नुहोस् किनकि परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ त्यो पूरा गर्नको लागि उहाँले तपाईँलाई शक्ति पनि दिनुहुनेछ। यसरी परमेश्वरको प्रतिज्ञा स्वीकार गरेर र घोषणा गरेर तपाईँले परीक्षामाथि विजय पाउन सक्नुहुन्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँ समक्षबाट विदा माग्नु पर्ने बेला भइसकेको छ। आशा छ आज राखिएका कुराहरूद्वारा तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समय म पुनः विदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला। मात्र गुड न्यूज एफएम 105.1 MHz बाट।
4: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय।

जय बेसी अनि नमस्ते। गुड न्यूज एफएम 105 को प्रयोग मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा आइरहेका छौं। कार्यक्रम नयाँ उदयमा आएको छु। प्राविधिक मित्र सरोज राज वंशीज्यू र म अबको एक घण्टा यानि कि 2-3 बजेसम्म हामी तपाईँको रेडियो सेटमा रहनेछौ र परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू नै हामी गर्ने गर्छौं। र श्रोता मित्र, यो अवधिभरि निकै मिठा मिठा भजनहरू पनि हामीले ल्याएका छौं। शुरूआतमा दिलान मंगारले गाउनुभएको फेरि उस्तै भन्ने निकै नै मिठो भजन सुनाउँछौ।

आज श्रोता निकै अर्थपूर्ण भजन हामीले सुन्यौं दिलान मंगारको आवाजमा। फेरि उस्तै रहन हामीलाई मन पर्दैन, अनि परमेश्वरले पनि उस्तै रहेको चाहनुहुन्न। हामी संसारमा जब थियौं अनि परिवर्तित जीवन बिताएको परमेश्वरले चाहनुभयो र एपिसेकको चारअनुसार हामीलाई आमाको गर्भमा चुन्नुभयो र हामी परिवर्तन भयौं। परमेश्वरको चुनाव भएका व्यक्तिहरू चाहिँ परिवर्तन हुन्छन् र फेरि उस्तै रहँदैनन्। यहाँ एउटा भजन सुनिरहँदाखेरि हामीले यर्मियाको पुस्तकबाट चाहिँ मैले त्यो कुराहरू गर्न खोजिरहेको छु। यर्मियालाई परमेश्वरले जसरी अगमवक्ताको रूपमा चुन्नुभएको थियो अनि उहाँले भन्नुहुन्छ, यसैले म तल कुमारेको घरमा गए, त्यहाँ त्यसले आफ्नो चक्रामा केही बनाइरहेको मैले देखेँ, तर त्यसले बनाइरहेको माटोको भाँडो त्यसको हातमा

थियो, त्यसकारण कुमारले आफूलाई मन परे अनुसार अर्को भाँडो बनायो। हामी यर्मिया 18 3 यो कुराहरू हेरिरहेका छौं र तब परमप्रभुको यो वचन म कहाँ आयो, हे इजरायलको घरना, यस कुमालेले गरे चाहिँ के म तँलाई पनि गर्न सक्दिन र? परमप्रभु भन्नुहुन्छ, हे इजरायलको घरना, कुमालेको हातमा माटो भए झैं त पनि मेरो हातमा त्यस्तै नै छस्। यदि कुनै बेला कुनै जाति अथवा कुनै राज्यको विषयमा त्यसलाई उखेलिदिन्छु, तोडिदिन्छु र सर्वनाश गरिदिन्छु भनी मैले भनेको छु भने, यदि मैले चेतावनी दिएको जातिले आफ्नो खराबीदेखि पछितो गर्यो भने, मैले सोचेको विपत्ति त्यसमाथि ल्याउनदेखि म मेरो मन बदल्नेछु। यो भजन चाहिँ यसरी निकालिएको छ कि यर्मियालाई परमेश्वरले कुमारले कहाँ जा भनेर चाहिँ हराउनु भएको छ। त्यो समयमा जब अगमवक्ताहरूको समयमा, अहिले त हाम्रो हातमा बाइबल छ, त्यतिखेर चाहिँ परमेश्वरको आवाजहरू सुन्नको निम्ति अगमवक्ताहरू खड़ा गर्नुभएको थियो, कहिले काहीँ न्यायकर्ताहरू खड़ा गर्नुभएको थियो, कहिले यस्तै कुराहरूद्वारा चाहिँ परमेश्वरले आफ्नो योजना पूरा गर्न चाहँदै हुनुहुन्थ्यो। र यर्मियाको विषयमा हामीले कुरा गर्नुपर्दाखेरि, जब बेबिलोनीले यहुदीलाई क्याप्टिभिटीमा लगेको थियो, इजरायलीहरूलाई चाहिँ उनीहरूले गरेको अनज्ञाकारिताको कारणले गर्दाखेरि त्यो एउटा उनीहरूप्रति नराम्रो घटना घटेको थियो, त्यतिखेर यर्मिया चाहिँ लगिएको थिएन भन्ने कुरा हामी थाहा पाउँछौ। यर्मियाको विषयमा हामीले कुराकानी गर्नु पर्दाखेरि चाहिँ, यर्मिया यरुसलेमको बाहिरी भागमा पर्ने अनातोत नाउँका एक पुजारी परिवारका सदस्य पनि थिए। सबैभन्दा लामो अगमवाणीका पुस्तकको लेखक यर्मियाले आफ्नो 40 वर्ष भन्दा बढ़ी सेवामा यहुदाका अन्तिम 5 राजाका राजत्वकाललाई देखेका पनि थिए। उनी 700 शताब्दीको अन्त्यतिर बाँचेका थिए। उनले भविष्यवाणी गरी बताएका डरलाग्दा नतिजाहरू पूरा भएको देख्न पाए, अर्थात यरुसलेमको विनाश र मन्दिरको विनाश साथै बेबिलोनका यहुदाका राजा र मानिसहरू कैदमा गएको घटना। उनले आफ्नो जातिलाई धेरै माया गरेका थिए। उनलाई यसरी न्याय र इन्साफको भविष्यवाणी सुनाउने इच्छा थिएन, तर परमेश्वरको वचन उनको हृदयमा आगो जस्तै गरी दन्किएको थियो। हामीले यर्मिया 20:9 यो देख्छौ र यसरी नै श्रोता मित्र, यर्मियालाई परमेश्वरले यो तरिकाले चुन्नुभएको थियो अनि उहाँले भन्नुहुन्छ, मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै चिनिसकेको थिएँ, त जन्मन भन्दा अघि नै मैले तँलाई अलग गरे, मैले तँलाई जाति जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरे भनेर परमेश्वरले भन्नुभयो। यर्मिया एक साधारण पुजारीको घरानाबाट बिलङ गर्नुहुन्थ्यो र उहाँ यतिकै हिँडिरहेको बेला, अब गाउँघरमा के हुन्छ, अब त्यहाँ गोठालो काम गर्ने, खेतीपातीको कामहरू गर्ने साधारण परिवारको एउटा पुजारी परिवारको व्यक्ति, अनि कुन समयमा यसरी हिँडिरहँदाखेरि यर्मियालाई चाहिँ परमेश्वरले चुन्नको लागि एउटा आवाज दिनुभयो। अनि त्यो दिन जब चुनावको दिन थियो अनि यर्मिया हिँडिरहेका थिए, परमेश्वरले यर्मियालाई बोलाउनु भयो, यर्मिया छक्कै पर्छन् अनि यर्मियाको जिउ एकदम गरुङ्गो भएर आयो र उनको त्यो चुनावलाई उनले एक्सेप्ट गर्न सकेनन्। उहाँले भन्नुभयो, म परमेश्वरको काम गर्न सक्दिन, म त बच्चै छु, म बोल्न पनि जान्दिन। यसरी यर्मियाले चाहिँ आफूले नकारेका कुराहरू थाहा पाउँछौ र अन्त्यमा फेरि त्यही यर्मियाले के भन्छन् भन्दाखेरि 20:9 यदि मैले परमेश्वरको वचनको चाहिँ बोलिन भने हृदयबाट एउटा आगो धन्केको जस्तो हृदयमा हुँदछ, मैले नबोलिकन सक्दै सक्दिन। यो कुराले हामी के थाहा पाउँछौ भन्दा श्रोता मित्र, हामी आज्ञाकारितामा हिँड्नुपर्छ, साथै यदि परमेश्वरको चुनावमा हामी पर्नेछौ भनेदेखि चाहिँ कुनै न कुनै तरिकाले हामीलाई उहाँले चलाउनुहुन्छ। हामी प्रत्येकको निम्ति उहाँको योजना छ, असल योजना। जस्तै म यहाँ छु, मैले आफ्नो आवाजद्वारा परमेश्वरको महिमा गर्न पाएको छु, यो पनि उहाँले दिनुभएको वरदानद्वारा हो, मलाई माध्यम मात्रै बनाउनु भएको हो, मैले केही पनि गर्न सकेको होइन। परमेश्वरको चुनावमा परेको हुनाले उहाँले दिनुभएको काम मात्र हामीले गरेका हौं। त्यसैले गर्दाखेरि परमेश्वरको चुनाव भयो भनेदेखि चाहिँ गर्दिन भनेका कुराहरू पनि गर्नुपर्ने रहेछ। यो चाहिँ हामी आफैले कति समयमा अनुभव पनि गरेका छौं। म चाहिँ प्रचारमा जान्न अथवा म चाहिँ यो काम गर्दिन भन्दाखेरि पनि परमेश्वरले चाहिँ फेरि पनि बोकेर हामीलाई त्यसै ठाउँमा ल्याउनुहुन्छ, किनभने हाम्रो जीवनबाट परमेश्वरको योजना पूरा हुनुपर्नेछ। त्यसैले यसैको पुस्तकले बारम्बार भन्दछ, मेरो नजरमा तिमीहरू अनमोलका छौ र आज म पनि अनमोलको छु परमेश्वरको नजरमा। हाम्रो टेक्निसियन मित्र अनमोलको, हामी यहाँ सराउन्डिङमा जति साथीहरू छौं सबैजना परमेश्वरको नजरमा अनमोलको भएको हुनाले हामी प्रत्येक विभिन्न अंग हौं र हामी सबैले परमेश्वरको कार्यभार चाहिँ निभाउनुपर्छ र कर्तव्यलाई पूरा गर्नै पर्ने हुन्छ।
र यर्मियाले यसरी नकार्दाखेरि अनि यर्मियाले चाहिँ परमेश्वरको वचन फेरि नबोलिसकेनन्। यसरी अनायासै हिँडिरहेको व्यक्तिलाई परमेश्वरले टपक्क टिपेर अगमवक्ता बनाउनुभयो, जसलाई यो इजरायलीहरूको विरूद्धमा जुन अगमबाणीहरू तैले गर्नुपर्छ भनेर भन्नुभयो। किनभने इजरायलीहरू आज्ञाकारितामा नभएर अनाज्ञाकारितातिर ढल्किरहेको कारणले गर्दा परमेश्वर रिसाउनुभयो। त्यसैले आज यहाँबाट हामीले सिक्ने धेरै कुराहरू छन् श्रोता, र अन्तत हामी परमेश्वरलाई महिमा नदिइसक्दैनौ। यर्मियाले जसरी मेरो चुनाव यो चाहिँ नो भनेका थिए, उहाँले नकारेका थिए, तर उहाँले चाहिँ गर्नै पर्ने भयो। त्यसैले आज परमेश्वरको महिमा हामी यही कारणले नै गर्दछौं। र फेरि पनि हामी एउटा निकै नै मिठो भजन गाउँछौ, बिहान तपाईँको करुणाको भन्ने बोलको भजन फेरि सुनाउँछौ।

राजा दिलान बंगालकै आवाजमा हामीले फेरि पनि अर्को दोस्रो भजन सुनेका थियौं, बिहान तपाईँको करूणाको स्तुति म गर्छु, होइन तपाईँको करूणाको चर्चा गर्छु, अनि दस्तारे सारङ्गी र वीणाको मृदुलयमा हामीले कसरी सक्छौं परमेश्वरको महिमा गर्नुपर्छ। तपाईँसँग गिटार होला अहिलेको समयमा, होइन तबला होला, होइन हार्मोनियमहरू होला, किबोर्डहरू होला, आधुनिकतामा गएर पनि हामीले परमेश्वरलाई महिमा दिन सक्छौं। तर बाजा गाजा उही हुन् तर परमेश्वर चाहिँ, राजा गाजा बदलिए पनि परमेश्वर चाहिँ उही नै हुनुहुन्छ। परमेश्वरलाई ताली बजाएर मात्रै पनि महिमा दिन सक्छौ, मिठो आवाज नभए हाम्रो नमिठो नराम्रै स्वरले पनि परमेश्वरको महिमा हामीले गर्न सक्छौ। र हामीले कस्तो तरिकाले चाहिँ उहाँलाई खुशी पार्ने हो भन्ने कुरा चाहिँ जान्नुपर्ने हुन्छ। र यर्मियाले पनि एउटा नतमस्तक भएर चाहिँ भन्नु परेको थियो, मैले त तपाईँको वचन नबुझिकन सक्दै सक्दिन। र हामीले प्रेरितको पुस्तकमा पनि हेर्यौं भने चुनावको विषयमा चाहिँ हामी देख्छौं, श्रोता 9:11 भन्छ, तब प्रभुले तिनलाई भन्नुभयो, उठ र सिधा नामक गल्लीमा जाऊ र त्यहाँ यहुदाको घरमा साउल नभएका टार्सस निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्। तिनले दर्शनमा हननिया नाउँ भएका एकजना मानिस भित्र आएर तिनले दृष्टि पाउन् भनेर आफूमाथि उनका हात राखेका देखेका छन्। तर हननियाले भने, प्रभु, यी मानिसले यरूशलेममा तपाईँका सन्तानहरूलाई कति धेरै खराबी गरेका छन्। सो मैले धेरैजनाबाट सुनेको छु, यहाँ पनि तपाईँको नाउँ लिने सबैलाई बाँच्ने अधिकार मुख्य पुजारीहरूबाट तिनले पाएका छन्। तर प्रभुले तिनलाई भन्नुभयो, जाऊ, किनकि अन्य जातिहरू, राजाहरू र इजरायलका सन्तानका सामुने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन्, किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ सो म तिनलाई देखाउनेछु। साउलको विषयमा जब उहाँको जीवन परिवर्तन भएको थिएन, हामीले शुरूआतमा एउटा गीत सुन्यौं, फेरि उस्तै रहन कहाँ सक्छु र। साउल चाहिँ उस्तै रहन सकेनन्, पाउल बनेर परमेश्वरको महिमाको काम गरे, दुःख कष्ट पनि भोगे। शुरूमा साउल हुँदाखेरि अरूलाई दुःख दिने व्यक्ति, अनि पाउल बनिसकेपछि प्रभुको निम्ति आफूले कष्ट भएका कुराहरू त्यहाँ देख्छौं। त्यसैले यहाँ चाहिँ परमेश्वरले भन्दै हुनुहुन्छ, उसले मेरो निम्ति कस्तो कष्ट भोग्नुपर्छ, जाऊ, किनकि अन्य जाति र राजाहरूका इजरायलका सन्तानका सामुने मेरो नाउँ प्रचार गर्न तिनलाई मैले छानेको छु। चुजन भेसल भनेर अङ्ग्रेजीमा भनिन्छ, उहाँलाई चाहिँ एउटा चुजन भेसलको रूपमा, जस्तै श्रोता हामीले घरमा आफूलाई मन परेका कुराहरू चाहिँ रोजिएर बजारबाट लान्छौं, होइन कहिले काहीँ डेकोरेशनका सामानहरू भए, अनि हामीले चाहिँ त्यो भेसल लगेर फूलदान सजाउनको लागि हामी लान्छौं फूलहरू राखेर, त्यो हामीलाई मन परेका कुराहरू चाहिँ रोज्छौं। परमेश्वरले तपाईँ र म जस्तो मानिसलाई आज कति मन पराउनु भएको छ, होइन होला हाम्रो अनुहार राम्रो नहोला, हाम्रो बानी बेहोरा राम्रो नहोला, हामीले लगाएका वस्त्रहरू राम्रा नहोलान्, हामीले हिँडेका बाटोहरू नराम्रा होलान्, तर पनि परमेश्वरले भन्नुहुन्छ योहन्ना 15:16 तिमीले मलाई चुनेको होइन, मैले तिमीलाई रोजे। हाम्रो परमेश्वर कति महान हुनुहुन्छ। तपाईँ र म आज यो रिजर्भ गर्ने योग्यको पक्कै पनि होइनौ, रिजर्भ गर्दैनौ यी कुराहरूलाई, अनुग्रह पाउने योग्यको पक्कै पनि होइनौ। म त आफूलाई एकदमै निचो दर्जामा राख्दछु, किनभने मैले परमेश्वरको महिमा गर्ने योग्यको म मान्छे नै होइन। तर परमेश्वरले यसरी योहन्ना 15:16 भन्ने चाहिँ चुन्नुभयो र आज म खुसी छु। त्यसैले श्रोता मित्र, तपाईँ र मलाई पनि आज उही व्यवहार गर्नुहुन्छ परमेश्वरले। पाउललाई जस्तो प्रेम गर्नुभयो, तपाईँ र मलाई पनि त्यस्तै प्रेम गर्नुहुन्छ। र पाउलले जब साउल भनेर दुःख दिइरहेका थिए, यहाँ मानिसले त भनेका छन्, हननियाले भनेका छन्, यी मानिसले यरूशलेममा तपाईँका जनहरूलाई कति दुःख दिएका छन्, यस्तो मानिस पनि चुनिएको हुन सक्छ र भनेर भन्दैछन्। त प्रभुले भन्नुभयो, होइन, मैले त्यसलाई चुनेको छु, उसले चाहिँ मेरो निम्ति धेरै दुःख अनि भोग्नुपर्छ। साथी नै पाउलले धेरै कष्टहरू भएको हामी देख्छौं श्रोता। पाउल झ्यालखानामा पनि गए, पाउललाई ठिगुरोमा पनि हालियो, कति कुटियो पिटियो, होइन। आज कसैले तपाईँ र मलाई अनायासै पीड्छ भने, प्रभुको बाटोमा हिँड्दै गर्दा पीड्छ भने, पक्कै पनि हाम्रो जब शरीर दुख्छ अनि हामी एउटा हाम्रो भनौँ न बेइज्जती भएको हामीलाई महसुस हुन्छ, हामीलाई कति गाह्रो हुन्छ सहनलाई, होइन। पाउलले यस्ता दुःखहरू सहेका छन् प्रभुको निम्ति, तर वचनले चाहिँ हामीलाई के भन्छ भने, यदि
असल गरेर पनि असलको खातिर अथवा परमेश्वरको खातिर प्रभुको खातिर चाहिँ हामीले दुःख भोग्छौँ भने यो चाहिँ तिमीहरूको निम्ति आशिषको कुरा हो भनेर भनिएको छ। त्यसैले हाम्रो जीवन त्यतिकै परिवर्तन हुँदैन स्वतः, धेरै स्ट्रगल धेरै संघर्ष हाम्रो जीवनमा हुनुपर्छ। आज भनिन्छ नि संसारमा धेरै हार्ड लेबरिङ गरेर मानिसहरूले चाहिँ धनहरू आर्जन गर्छन्, विद्याहरू आर्जन गर्छन्, शैक्षिक योग्यतामाथि उठाउँछन्। सजिलो छैन यसको निम्ति चाहिँ हार्ड लेबरिङ चाहिन्छ। त्यस्तै परमेश्वरको महिमा गर्नको निम्ति परमेश्वरको राज्यको निम्ति तयारी हुनको लागि पनि हामीले धेरै कुराहरूको जानकारी हामीमा हुनुपर्छ। पक्कै पनि परमेश्वरले मलाई किन चुन्नुभयो, स्वर्ग र पृथ्वी परमेश्वरले किन बनाउनुभयो, अनि परमेश्वरको योजना मानिसको जीवनमा के छ, अनि भोलि गएर हाम्रो अन्त कसरी हुन्छ र हाम्रो अनन्त जीवन कहाँ गएर हामी रहनेछौं, इत्यादि कुराहरू बाइबलमा दिएको छ। जब हामी उत्पत्तिदेखि प्रकाशसम्मको रहस्यलाई बुझ्छौं अनि हाम्रो जीवनको अर्थलाई पनि बुझ्न सक्छौं श्रोता। त्यसैले गर्दाखेरि आज हामीले चाहिँ हाम्रो चुनावमा दाजु पावलले जस्तो यर्मियाले जस्तो कहिले काहीँ नकार्छौं पनि होला, होइन, प्रभु म साँच्चै नै अयोग्य थिएँ तर तपाईँले चुन्नुभयो, म यो गर्न सक्छु र भन्दाखेरि त्यही गर भनेर परमेश्वरले भन्नुभएको कति अवस्थाहरू हाम्रो जीवनमा पनि छन्। त्यसैले गर्दा नै फेरि पनि यतिखेर कार्यक्रम नै आउँदैन एउटा निकै नै मिठो गीत सुनाउँछु। हामी यतिखेर यर्मियाका कुराहरू पनि गरिरहेका छौँ, विभिन्न उदाहरणहरू पनि गरिरहेका मैले भनिरहेको छु। यतिखेर एउटा गीत सुनाउँछु, त्यसपछि आउनेछु।

हजुर, अर्थपूर्ण भजन पछि फेरि पनि स्वागत गर्न चाहन्छु श्रोताभित्र। गुड न्यूज एफएम प्रसारमा कार्यक्रम नयाँ उदय सन्देह हुन्छ। कार्यक्रम नयाँ उदय परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू गर्ने कार्यक्रम हो र हामी यस कार्यक्रममा बाइबलमा निहित रहेर बाइबलका कुराहरू नै बोल्ने गर्छौं, जसले उत्साह दिन्छ, आशा दिन्छ, किनभने हाम्रो जीवनै यसैमा छ। मेरो जीवन तपाईँमा छ, मेरो बल तपाईँमा छ, तपाईँमा भनेर हामी जब भजन गाउँदछौं अनि परमेश्वरले बोल्नुभएको वचनसँग हामी ट्याली गरेर हेर्दाखेरि उहाँसँग कुराकानी गरिरहेको आभास हामीलाई हुँदछ र हामीलाई यसरी चुन्नु भएको छ कि आज हामी त यति सौभाग्यशाली छौं, यति अचम्मको व्यक्ति बनेका छौं, हाम्रो खुशीको सीमा नै हुँदैन। पहिले पहिले जब परमेश्वरलाई नपाउँदाखेरि मैले पनि यीशु ख्रिस्टले चाहिँ धेरै ठूलो शान्ति दिनुहुन्छ संसारले दिने भन्दा अर्कै शान्ति भन्दाखेरि मलाई अचम्म लाग्दथ्यो। कस्तो शान्ति होला? शान्ति त एकैछिन आउँछ, गइहाल्छ। मैले जहिले पनि भन्ने गर्छु, घरमा पनि खुसीको माहौलहरू केही समय आउँछ तर दुःखको माहौल चाहिँ बढ़ी आइरहेको हुन्छ। अनि खुशी लिएर एउटा पाहुनाको रूपमा खुशी आउँदछ भने अनि दुःख चाहिँ धेरै लामो समयसम्म बसिरहन्छ। अनि यसरी संसारमा भएका कुराहरू चाहिँ यो सबै कुरा छिडिएको हुन्छन् र एकैछिनको खुशी मात्र प्राप्त गर्छौं भने परमेश्वरले चाहिँ साँच्ची नै हामीलाई अनन्तको आनन्द दिनुहुँदो रहेछ। यो कसरी भन्दाखेरि चाहिँ हाम्रो हृदयमा जब प्रभु येशू ख्रिस्ट रहनुहुन्छ अनि परमेश्वरले भन्नुभएछ कोरिन्थीको पुस्तकमा पनि, तिमीहरू परमेश्वरको मन्दिर हौ र पवित्र आत्माको मन्दिर भएको हुनाले हाम्रो हृदयमा जसरी उहाँको पवित्र आत्माले वास गर्दछ र हामी चाहिँ उहाँको हुन्छौं र उहाँलाई नै सोचिरहन्छौं, उहाँकै राज्यका कुराहरू बुझिरहन्छौं, कसैले परमेश्वरका कुराहरू गरे भने त्यही सुनेर रहिरहन्छौं, गीत भजनहरू पनि हामी त्यस्तै सुन्छौं। त्यसैले गर्दाखेरि आज हामी किन त्यस्तो भयौं भन्दाखेरि हामी चुनिएको व्यक्ति रहेछौं नि त। त्यसैले गर्दा आज हामीलाई संसारका कुराहरू फिका लाग्दछ अनि अनन्तको शान्ति त्यसमा पाइँदो रहेछ भन्ने कुरा चाहिँ मैले पनि पत्ता लगाएँ। आज मेरो घरमा चाहिँ टेलिभिजनहरू खोलिन्छ, तर टेलिभिजनमा मेक्सिमम कुरा चाहिँ मैले चाहिँ वर्शिपका कुरा गीतहरू, म चाहिँ गीत भजनमा धेरै मन पराउने व्यक्ति भएर गीत भजनमा धेरै तल्लीन रहने मानिस भएको हुनाले म चाहिँ वर्शिपका भजनहरू खोजी खोजिकन हेर्न मन लाग्छ अनि म त फुर्सदै हुँदैन, अरू कुरा हेर्नको लागि फुर्सदै हुँदैन। म नेचर प्रेमी भएको हुनाले बोट बिरुवा सम्बन्धी एनालाइसिसहरू पनि गर्न मन लाग्छ, फुलहरूको बोटहरू हेर्न मन लाग्छ, परमेश्वरलाई नै धन्यवाद दिन मन लाग्छ। अनि विशेषतः टेलिभिजनमा हेर्दाखेरि युट्युबमा गएर मैले वर्शिपका कुराहरू जुन परमेश्वरलाई महिमा दिएको छ ती कुराहरू हेर्ने गर्छु। यो एउटा यसले चाहिँ मलाई पोजिटिभ ऊर्जा पनि दिएको छ श्रोता। म जब डिप्रेसिभ मोडमा हुन्छु, जब म फ्रस्ट्रेटेटिभ मोडमा हुन्छु, त्यतिखेर परमेश्वरले दिनुहुने आनन्दलाई महसुस गर्छु। अरूले गरेको वर्शिपद्वारा पनि म परमेश्वरको नजिक जान सक्छु र त्यसैले आज चाहिँ परमेश्वरलाई धन्यवाद दिनुपर्छ, किनभने हामीले इन्टरनेटबाट पनि धेरै राम्रा राम्रा भजन सुन्न पाउँछौ, परमेश्वरलाई महिमा दिइरहेको वर्शिपका कुराहरू हेर्न पाउँछौ। यो त अचम्मको कुरो हो नि त। पहिले पो हामीसँग त्यस्ता साधनहरू थिएनन्। त्यसैले म त के भन्छु भने मीडियालाई धन्यवाद दिन्छु अनि यो के अरे जुन सामाजिक सञ्जाललाई म धेरै धन्यवाद दिन्छु, किनभने सामाजिक सञ्जालको कारणले गर्दाखेरि अमेरिकामा गरिरहेको वर्शिप आज मैले हेरेर आनन्द हुन पाएको छु, परमेश्वरलाई महिमा भएको होस्। त्यसरी हामीसँग भएका समयलाई हामीले व्यतीत गर्नुपर्छ सदा। तपाईँसँग तपाईँ फुर्सदिलो समयमा के गर्नुहुन्छ? तपाईँ चुनिएको जन हो, अन्य कुराहरू गर्न पक्कै पनि मिल्दैन। ख्याल टाटाका कुराहरू नगर भनेर भजन सँगै कथ्यायमा हामीलाई भनिएको छ। परमेश्वरले यदि तपाईँले गर्नुभएका कार्यहरू मन पराउनु भएन भने तपाईँको हालत के हुन्छ र मेरो हालत के हुन्छ? परमेश्वरलाई मन पर्ने ग्रहण योग्य बलिदान दिन सकेनौं भनेदेखि हाम्रो जीवन पक्कै पनि अमिलो हुन्छ, हामी आशिषबाट वञ्चित हुन सक्छौं। त्यसैले गर्दा हामीले लिजर टाइमहरू भनेर भनिन्छ नि, फ्री टाइमहरू कसरी बिताइरहेका हुन्छौं? घरमा तपाईँको परिवार होला, घरमा बिताउने मेक्सिमम टाइम चाहिँ तपाईँले टेलिभिजनै हेरेर वर्शिपका कुराहरू सर्मनहरू हेरेर बिताउन सक्नुहुन्छ, अन्य कुराहरू चाहिँ हेर्दै नहेर्ने हामीले त्यस्ता कुराहरूलाई एभोइड नै गर्नुपर्छ टोटल्ली। मेरो जीवनबाट त्यो गर्ने कोसिस गर्दै थिएँ, अहिले टोटल्ली नै एभोइड भएको छ। त्यो कसरी हुँदो रहेछ भन्ने कुरा म तपाईँहरूलाई सुनाउँछु। पहिले चाहिँ मलाई संसारका गीतहरूले आनन्द दिँदथ्यो,
अनि कति गायक गायिकाहरूलाई मन पनि पर्दथ्यो, उहाँहरूको गीतहरू खोजी खोजिकन पढ्थे। युट्युब आएपछि त धेरै म मलाई मन परेको सिंगरहरूको भजन गीतहरू म सुन्छु भनेर सेकुलर गीतहरू भन्ने मेरो एउटा उद्देश्य थियो। तर प्रभुले यस्तो मन हालिदिनु भयो कि त्यहाँ चाहिँ कुनै अर्थ छैन, त्यहाँ चाहिँ जीवन छैन, त्यो नसुनै छोरा, यस्तो किसिमको आवाज परमेश्वरले दिनुभयो। अनि अचम्म लाग्छ परमेश्वरले गर्नुभएको परिवर्तन देख्दाखेरि। जसरी अघि हामीले यर्मियाको पुस्तकमा कुमालेले बनाइरहेको माटोको भाँडोलाई सम्झन्छु, त्यहाँ बिग्रन्छ अनि फेरि परमेश्वरले आफ्नै इच्छा अनुसारको बनाउनुहुन्छ। म त त्यो माटो त हुने, अनि रिप्रेजेन्ट गर्दैछ त्यहाँ इजरायलीसँग चाहिँ माटोसँग तुलना परमेश्वरले त्यहाँ गर्दै हुनुहुन्छ। मेरो हातको काम हो तिमीहरूलाई बनाउने, तिमीले असल गर्यो भने म यही हातबाट असल इनाम दिनेछु, र तिमीहरूले खराबीतिर ढल्क्यौ भनेदेखि चाहिँ तिमीहरू नाश पनि हुन सक्छौ। त्यो काचाकुचुक बनाएर चाहिँ हामीले त्यो माटोको भाँडोलाई चाहिँ फ्याँकिदिन पनि त सक्छ नि, होइन? कुमालेले कुमालेको अधिकारको कुरा हो, मलाई किन यस्तो बनायो भनेर भन्न सकिँदैन। वचनमा भनिएको छ आदरको भाँडो बन्नुपर्छ हामी, स्वतः हाम्रो जब आचरण सुध्रिँदैन हामी आदरको भाँडो कहिले पनि बन्न सक्दैनौं। त्यसैले तपाईँले मेरो आचरण सुध्रिएपछि न हामी आदरको भाँडो बन्न सक्छौ। आचरण कसरी सुध्रिनुपर्छ भन्दाखेरि विलापको पुस्तकमा यर्मियाले हेर सबै कुरा नयाँ भइसकेका छन् भनेर भनिएको छ। तपाईँ र म चाहिँ पुरानै कुराहरूमा हिँडिरहेका छौं भने नयाँ कहिले बन्ने होइन? त्यसरी नयाँ बन्दाखेरि परमेश्वरलाई भन्दा हामीलाई बढ़ी फाइदा छ, किनभने हामी धेरै आशिष पाउँछौं। पहिलो पत्रको पुस्तक 2 अध्यायको 9 पदले भन्छ, तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारी गिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ, र उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदयको ज्योतिमा ल्याउनुभयो ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। आज मैले परमेश्वरलाई चाहेको छु र मलाई कसैले सोधे भने परमेश्वर को हो, तिमीले विश्वास गरेको परमेश्वरको बारेमा भन भन्दाखेरि मलाई एकदम मजा लाग्छ, रमाइलो लाग्छ त्यो भन्नको निम्ति, किनभने सत्य कुरा भन्नको लागि कसैसँग हामीले डर मान्नुपर्ने छैन। र परमेश्वरले भन्नुभयो हामीलाई चुन्नुभयो अरे, हामीलाई राजकीय पुजारी गिरी पवित्र जाति पो बनाउनु भएको छ, त हामी उहाँको राज्यमा यसरी बस्नेवाला छौं। अनि हाम्रो लडतरु भिराई त हुनुहुँदैन नि त, हामीले अलिकति संसारलाई दिँदै समय अनि फेरि परमेश्वरलाई दिँदै, अहिले चाहिँ हाम्रो के भएको छ भन्दाखेरि उब्रेको समय चाहिँ प्रभुलाई दिने अनि यो कार्यहरू चाहिँ बन्द गर्नुपर्छ, प्राइम टाइम चाहिँ परमेश्वरलाई दिनुपर्छ र अरू उब्रेका टाइममा चाहिँ हामी संसारका कामहरू गर्न सक्छौं। र हामीलाई यसरी चुन्नुभयो राजकीय पुजारी गिरी बनाउनको निम्ति, र भन्नुहुन्छ एकपल्ट तिमीहरू प्रजा थिएनौ तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ, एकपल्ट तिमीहरूले कृपा पाएका थिएनौ तर अब तिमीहरूले कृपा पाएका छौ। प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्माको विरूद्धमा लड़ाई गर्न शारीरिक अभिलाषाहरूबाट अलग रहो। यसरी इजरायलीहरूलाई चाहिँ परमेश्वरले कति अवस्थामा सम्झाउनु भयो, र पत्रुसले पनि यहाँ चाहिँ लेखेका पत्रमा चाहिँ आज तपाईँ र मलाई सम्झाउँदै हुनुहुन्छ, हामी चाहिँ अन्य जाति भएर पनि परमेश्वरले चुन्नु भएको हो, नभए सबैभन्दा पहिले चाहिँ इजरायली जातिलाई परमेश्वरले चुन्नु भएको हो, र इजरायली जातिहरूले ठेस खाएको कारणले गर्दा त्यो हाँगाहरू भाँचिन गएर हामी कलमी बाँधिन गएका हौं। हामी चान्सका मानिसहरू हौं, चान्समा परेका मानिसहरू हौं, हामीलाई चाहिँ उनीहरू चाहिँ टुटेको ठाउँमा जोडिन पुग्ने हामीले त्यो सौभाग्य पाएका हौं। त्यसैले गर्दाखेरि चाहिँ परमेश्वरको वचनले भन्दछ जरालाई विचार गर, तिमीहरू टाँसिएको चाहिँ हाँगा टाँसिएको हो, त्यो कलमी बाँधिएको हो, तर जुन जराबाट सम्भागी हुन्छौ त्यहाँबाट राम्रो तरिकाले लिएर त तिमीहरू स्वस्थ बन्न सक। याद गर तिमीहरू घाँसिएका हो, टुट्न पनि सक्छौ, परमेश्वरले यसरी भन्नुभएको छ, र पतन हुन पनि सक्छौ। त्यसैले हामीले होस गर्नुपर्छ सदा हामी त घाँसिएका हाँगाहरू हौ, र बडो बलियोसँग पक्रिनुपर्छ त्यो हाँगालाई। कलमी बाँधिएकोले धेरै फुर्ती गर्न मिल्दैन, कलमी बाँधिएका कुराहरू त केही कुराको ठेस लाग्यो ठोकर लाग्यो भने पनि भाँचिन सक्छ, त्यो जेन्युइन जस्तो पक्कै पनि हुँदैन, त्यो के भन्छ प्योर जस्तो हुँदैन, होइन शुद्ध हुँदैन त्यसमा। त्यसले गर्दाखेरि साँचो हाँगामा हामी कलमी बाँधिन गएका छौं,
त्यसैले गर्दाखेरि भन्नाले चाहिँ हाम्रो आचरणहरू सुधारिसकेपछि फेरि पापहरू गर्न हुँदैन। हिब्रूको पुस्तकले हामीलाई भन्दछ, सत्यताको ज्ञान पाएर पनि बराबर तिमीहरू पाप गर्छौ भनेदेखि चाहिँ त्यसको निम्ति कुनै बलिदानहरू अब बाँकी छैन है भन्नुभएको छ। त्यसैले हाम्रो प्रश्न चाहिँ के हुन्छ भने परमेश्वरले सात गुणा सत्तरी पल्टसम्म क्षमा गर भन्नुभएको छ। मेरो परमेश्वर क्षमाशील हुनुहुन्छ, मैले कति व्यविचार गरे पनि जति मैले गल्ती गरे पनि क्षमा गरिहाल्नुहुन्छ नि भन्ने हाम्रो इच्छा होला, तर त्यो होइन। हामीलाई हिब्रूको पुस्तकले प्रश्नसँग भन्दछ, यदि सत्यताको ज्ञान पाएर पनि त्यो फेरि असत्यतिर नै पापमा नै डुबिबस्छौ भने अब चाहिँ तिमीहरूले चढाएको बलिदान म ग्रहण गर्ने छैन भन्नुभएको छ। त्यसैले हामीले जानी जानिकन यदि गल्ती गर्छौ भने परमेश्वरले हामीले चढाएको बलिदान लिनुहुन्न। र सजिलो भने पक्कै छैन श्रोता, जुनसुकै काम गर्न पनि गाह्रो छ। अन्त विश्वासमा हिँड्नु त सबैभन्दा ठूलो गाह्रो कुरो हो, किनभने यसमा जीवन छ। संसारका कुराहरू केही पाउनको निम्ति त हामीले लोकसेवा पास गर्नको निम्ति कति महिनौदेखि प्र्याक्टिस गरेर त्यहाँ नाम निकाल्नको निम्ति हामीलाई कति गाह्रो पर्छ, कति पढ्नुपर्छ हामीले होइन। परमेश्वरको राज्यको अभ्यास गर्नको निम्ति, राज्यमा जाने अभ्यास गर्नको निम्ति त हामीले वचन मात्रै पढेर भएन। यो वचन चाहिँ अर्काको लागि नभएर तपाईँको लागि हुनु पर्यो। अनि किनभने वचन चाहिँ ऐना हो, जब ऐनामा हामी अगाडि उभिन्छौं ऐनाले जहिले पनि सत्यता बताउँछ। सबैभन्दा संसारमा सत्यता बताउने ऐना जस्तो लाग्छ हाम्रो शारीरिक जीवनमा चाहिँ, किनभने ऐनाको अगाडि उभिँदाखेरि मेरो अनुहारमा लागेको कालो दागहरू अनि शरीरमा नमिलेका लुगाहरू म सबै देख्न सक्छु अनि ढाकाठुक मिलाउन सक्छु। त्यसरी परमेश्वरको वचन पनि हाम्रो जीवनको निम्ति ऐना हो। जब हामी हेर्छौं र हाम्रो जीवन कहाँ बिग्रिएको छ हामी ठ्याक्कै मिलाइहाल्नुपर्छ। त्यसरी नै परमेश्वरले ऐनारूपी वचन स्वर्गीय पत्र तपाईँले मेरो निम्ति दिनुभएको छ, यसमा शक्ति छ, यसमा जीवन छ, यो चलिरहन्छ जीवित भएको हुनाले। त्यसैले गर्दाखेरि यो बाइबलको वचन चाहिँ मानिसले लेखेको भए पनि यसमा जीवन भएको हुनाले यो चलि नै रहन्छ भनेर हामीले सोच्नुपर्ने हुन्छ। कार्यक्रम नयाँ उदयमा हामी फेरि पनि यो समय निकै मिठो गीत सुन्छौं, त्यसपछि म आउने नै छु।

हजुर, वचनमा जरा गाडेर निकै मिठो वचन हामीले सुनेका छौँ एडियन देवानको आवाजमा। श्रोता मित्र, वचनमा जरा गाड्नुपर्छ पुगे पनि, र जति हामी वचनमा तल तल गहिराईमा पुग्छौं त्यति अर्थपूर्ण हुन्छ हाम्रो जीवन। अनि पहिले मैले अंग्रेजीमा एउटा भनाई सुनेको थिएँ, तिमी गहिराईमा जाऊ अनि गहिराईमा गएपछि तिमीले जे इच्छा गर्छौ त्यो चाँडै नै भेट्न सक्छौ भनेको थियो। सतहमा रहेर भन्दा गहिराईमा हरेक कुराहरू पाउन सकिन्छ। जस्तै समुद्रको पिँधमा धेरै बहुमूल्य कुराहरू हुँदा रहेछन् भनौँ न, कति वर्षौं पुराना कुराहरू, टोटली सिङ्क भएका कुराहरू हुन्छन् नि, कति डुबेका कुराहरू, नभेटेका कुराहरू पनि भेटिने, अनि हरेक वनस्पतिहरू, पानीभित्र हुने वनस्पतिहरू भेटिने, यस्तो गहिराईमा चाहिँ अचम्म अचम्मका कुराहरू हामीले पाउँछौं। परमेश्वरको वचनको गहिराईमा जब हामी डुब्छौं अनि त्यत्तिकै आश्रित हुँदै हामी अझ पनि आनन्दित हुँदै नयाँ नयाँ कुराहरू देख्छौं। गहिराईमा डुब्दा हामीलाई थाहा हुँदैन नि त, होइन, समुद्रमा पस्यौं त्यहाँभित्र के छ भन्ने कुरा वर्णन गर्न त हामी सक्दैनौं। जब हामी अनुभव गर्छौं आफू पसेर, अनि चाहिँ हामीलाई थाहा हुन्छ। त्यसरी नै परमेश्वरको वचनमा हामी पढ्दै पढ्दै बढ्दै, नजानेका कुराहरू अरूसँग सिक्दै, सत्य तरिकाले बिरियाको मण्डलीले जसरी परमेश्वरको वचनको खोजी गर्थे, त्यसरी नै व्यक्तिगत रूपमा पनि तपाईँले अध्ययन गर्दाखेरि कस्तो तरिकाले गर्नुहुन्छ वचनलाई, होइन, त्यसरी गहिराईमा जाँदा अझ आनन्द अझ आनन्द अझ आनन्द तपाईँले पाउनुहुन्छ। त्यसरी गर्दा हाम्रो जीवन आनन्द छ। परमेश्वरले हाम्रो जीवनलाई आनन्दमय नै बनाउनु भएको हो र उहाँको इच्छा पनि हामीलाई आनन्दित र खुशी राख्ने हो। त्यसैले त पावलले पनि भन्छन् सधैँ आनन्द गर, यो प्रभुको इच्छा हो। हामी यतिन्जेल कार्यक्रम नयाँ उदयमा थियौं, अब लगभग समयको अन्ततिर म आइसकेको छु र जतिजनाले सुनेर साथ दिनुभयो धन्यवाद दिन चाहन्छु। हामीलाई फेसबुक मार्फत पनि तपाईँले हेर्न सुन्न सक्नुहुन्छ, गुड न्यूज एफएमको वेबसाइटमा गएर। र सबैजनालाई धन्यवाद दिँदै, प्राविधिक मित्र सरोज राजवंशीज्यूलाई पनि धन्यवाद दिँदै म भने छुटिन चाहन्छु। धन्यवाद, जय श्री।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म गोविन्द विश्वकर्माको तर्फबाट जयमसी तथा हार्दिक आत्मिक अभिवादन। कार्यक्रम जीवनको वचनको वचनको यस खण्डमा तपाईँलाई हार्दिक स्वागत पनि छ। प्रिय श्रोता, हामीले विगतका केही दिनहरूमा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन यहाँहरूको बीचमा राखिराखेका छौं। यूहन्नाको पुस्तक हामीले सक्यौं र आजको यस श्रृंखलामा हामी अलिकति फरक विषयमा रहेर हामी कुराकानी गर्नेछौं। मलाई विश्वास छ तपाईँले यस कार्यक्रमलाई शुरूदेखि अन्त्यसम्म सुनेर हामीलाई साथ दिनुहुनेछ। प्रिय श्रोता, विश्वासी जीवनमा हामीले धेरै कुराहरूको सामना गर्नुपर्छ। हामी विश्वासी भइसकेपछि, प्रभुलाई विश्वास गरिसकेपछि फेरि सबै कुराहरू सहज, सबै कुराहरू एकदमै मिलेर गएको त्यस्तो अवस्था पक्कै पनि हुँदैन। हामी कतिपय समयमा विभिन्न परिस्थितिबाट गुज्रिरहनुपर्छ। अझै भनौ, येशूलाई विश्वास गरिसकेपछि विभिन्न सतावटहरू, विभिन्न खेदोहरू, मानिसहरूबाट तिरस्कारहरू हामीले सहनु पर्दछ। त्यो एउटा विश्वासी जीवन हो। हामी बाइबलले भन्दछ पक्कै पनि हामी साँगुरो बाटोबाट हिँड्नु पर्दछ। हामी फराकिलो बाटो जहाँ चाहिँ सुख सयल छ, जहाँ सबै तौरबाट संसारिक विभिन्न खालका चाहिँ सुविधाहरू छन्, ती कुराहरूबाट हिँड्नुभन्दा पनि हामी त्यो कुरामा हामी आशिषित महसुस गर्नुपर्दछ कि हामी साँगुरो बाटो भएर हिँडिराख्दाखेरि पनि हामीले परमेश्वरलाई हामी धन्यवाद दिनुपर्दछ। हो, हामीमा विभिन्न खालका परमेश्वरको अनुग्रहले, उहाँको कृपाले हामीलाई दिन प्रतिदिन हामी हिँड्नुपर्ने बाटोमा उहाँले हामीलाई डोर्याउनुहुन्छ। तथापि आफ्नो कतिपय कुराले गर्दाखेरि, संसारका कतिपय ती मानिसहरूका ती व्यवहारहरूले हामी कतिपय समयमा साँगुरो बाटोबाट हिँड्नुपर्ने हुन्छ। हामी अभाव र खाँचोको बाटोबाट पनि हामी हिँड्नुपर्ने हुन्छ। हामी तिरस्कृत भएर पनि हिँड्नुपर्ने हुन्छ। तर विश्वासी दाजुभाइ तथा दिदीबहिनीहरू, हामी हाम्रो यो संसारिक जीवन यो क्षणिक छ। संसारमा रहँदाखेरि हामीले ती कुरा भोगे तापनि स्वर्गमा हाम्रो परमेश्वरले हाम्रो लागि त्यो एउटा अनन्तताको जीवन, त्यो एउटा हामीले कल्पना नै गर्न नसक्ने त्यो एउटा सुख सयलको जीवन, जुन हामी स्वर्गमा परमेश्वरसँग रहन्छौ त्यो अनन्तताको जीवन परमेश्वरले हामीलाई दिनुहुनेछ। स्वर्गीय स्थान परमेश्वरले हाम्रो लागि राख्नु भएको छ। स्वर्गीय इनामहरू हामीले परमेश्वरबाट स्वर्गमा हामी पाउनेछौ। आजको वचन विशेष गरी तपाई र मेरो हृदयलाई हामी संसारमा रहँदाखेरि भोगेका ती कठिनाईहरूलाई सामना गर्दै गर्दाखेरि, ती यावत कुराहरूको सामना गर्दै गर्दाखेरि हामीले हाम्रो आन्तरिक शान्ति कसरी कायम राख्ने? परमेश्वर शान्तिका परमेश्वर हुनुहुन्छ। आज हामीले आफ्नो हृदयमा हामी कसरी शान्ति ल्याउन सक्दछौ? आजको यस वचनमा म तपाई हामी हाम्रो हृदयमा हामीले कसरी शान्ति स्थापना गर्ने, अनि हामी शान्त रहनु र त्यो हृदयमा शान्ति स्थापित गर्नुको महत्व के छ भन्ने विषयमा बोल्न गइरहेको छु। जबसम्म हामीसँग शान्ति हुँदैन, हामी आनन्द अनुभव गर्न सक्दैनौ, र शान्ति बिना हामीलाई परमेश्वरसँग घनिष्ठ सम्बन्ध राख्न, उहाँको आवाज सुन्न र प्रतिक्रिया दिन पनि निकै नै गाह्रो हुन्छ। प्रियहरू, पहिलो पत्रुस 3:10-11 पदमा यसरी लेखिएको छ, किनकि जसले जीवनलाई प्रेम गर्दछ र असल दिनहरू देख्ने इच्छापना गर्ने, अनि हामी शान्त रहनु र त्यो हृदयमा शान्ति स्थापित गर्नुको महत्व के छ भन्ने विषयमा बोल्न गइरहेको छु। जबसम्म हामीसँग शान्ति

एघार पदमा बताएको छ, त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्। हाम्रो हृदयमा स्वत शान्ति पक्कै पनि हुँदैन, यो त हामीले लगनशीलताका साथ पछ्याउनु पर्दछ प्रियहरू। तर हाम्रो वरिपरि जेसुकै भइरहेको भए तापनि भित्री शान्ति सधैँ उपलब्ध हुन्छ। रोमी 5:1 यसरी बताएको छ, यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशु ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। आत्मिक दृष्टिकोणबाट हामीले हाम्रो मुक्तिको समयमा परमेश्वरसँग शान्ति प्राप्त गर्यौं। हामी येशु ख्रीष्टको रगतद्वारा धर्मी बनाइएका छौं। हामी प्रत्येकको लागि चुनौती भनेको प्राकृतिक संसारमा हाम्रा अनुभवहरूबाट निरन्तर हाम्रो दिमागलाई टाढा राख्नु हो र यसको सट्टा परमेश्वरले हाम्रो लागि येशु ख्रीष्ट मार्फत के हासिल गर्नु भएको छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नु हो, जुन आत्मिक क्षेत्रमा बढ़ी हामीले प्रयोग गरिरहेको पाउँदछौ। रोमीको पुस्तक 8:5-6 यसरी लेखिएको छ, आशाले हामीलाई निराशा गराउँदैन किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठिक समयमा मर्नुभयो। प्रियहरू, जब हामी आफ्नो विचार आफैमा केन्द्रित गर्ने छनौट गर्छौ हामी दुखी हुन्छौ। किन त? किनभने हामीसँग भएका सबै कमजोरीहरू बारे हामी सचेत रहन्छौ। जब हामी हाम्रा विचारहरू अरू मानिसहरूमा केन्द्रित गर्छौ हाम्रो शान्तिको लागि तिनीहरूमा भर पर्छौं र हामी निराश हुन्छौं, किनभने अरू मानिसहरू पनि सिद्ध छैनन्, तिनीहरूमा पनि कमजोरीहरू छन् र तिनीहरू पनि गल्ती गर्दछन् तपाईँ हामी जस्तै। जब हामी हाम्रो वरपरको अवस्था जाँच गर्दछौ हामी निराश हुन्छौं, किनभने डियाबोलस यस संसारको देव हो र उसले संसारभरि निरन्तर रूपमा एउटा अव्यवस्थित ढंगले द्वन्द निम्त्याइरहेको हामी पाउँदछौं। प्रकाशको पुस्तक 6:4 यसरी लेखिएको छ, अर्को एउटा ज्वलन्त रातो घोडा बाहिर निस्कि आयो, मानिसहरूले एक अर्काको हत्या गरून् भने यस घोडसवारलाई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार दिइयो, त्यसलाई एउटा ठूलो तरवार दिइयो। डियाबोलसले विश्वासीहरूबाट शान्ति खोज्न निरन्तर प्रयास गर्छ। प्रियहरू, डियाबोलस चाहन्छ कि विश्वासीहरूले आफ्नो ध्यान आत्मिक क्षेत्रबाट हटाएर प्राकृतिक क्षेत्रतिर लगाउन्। एकचोटि तपाईँले आफ्नो विचार परमेश्वर र उहाँको व्यवस्थाको प्रतिज्ञाबाट ठाडा गर्नुभयो भने तपाईँले आफ्नो शान्ति गुमाउनुहुनेछ। त्यसकारण प्रियहरू, हामी परमेश्वरसँग नजिक सम्बन्धमा रहेको डियाबोलसले देख्न चाहदैन। दुष्टले हामी परमेश्वरसँग त्यो पवित्रताको जीवनमा, त्यो शान्तको जीवनमा, त्यो आनन्दको जीवनमा रहेको देख्न चाहदैन। तर तपाई र मलाई कुन तरिकाले हुन्छ, कुन कुराले हुन्छ तपाई र मलाई त्यो सम्बन्धलाई टुटाउनको लागि संसारका विभिन्न थोकहरूलाई, विभिन्न क्षेत्रलाई दुष्टले प्रयोग गर्दछ, जसले तपाई र मेरो शान्ति भंग गर्दछ। तपाईँ र म परमेश्वरसँग निरन्तर सम्बन्धमा रहिराख्यौं भने परमेश्वरले त्यो असीम शान्ति हामीलाई दिनुहुन्छ। तर जब हामी परमेश्वरसँगको त्यो सम्बन्धमा अलिकति पनि टाढा रहन्छौं अनि दुष्टले त्यो एउटा मौका पाउँछ। यूहन्ना 16:33 यसरी लेखिएको छ, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। प्रभु येशूले हामीलाई शान्ति दिन चाहनुहुन्छ। आज हामी धेरै समय अशान्तिमा, विभिन्न किसिमका कलहमा हामी देख्न सक्दछौ। संसारमा विभिन्न द्वन्द छ, विद्रोह छ। संसारमा मानिसहरू एउटा परिवारमा पनि मिलेर बसिरहेको अवस्था हामी देख्न सक्दैनौ। राज्य राज्यहरू उठिरहेका छन्, विद्रोह गरिरहेका छन्। त्यो सबै बेमेलका कारणले, असमझदारीका कारणले भएको हामी पाउँदछौ। परमेश्वरले आज तपाईँ र मलाई उहाँले चुन्नु भएको छ कि उहाँले हामीलाई शान्ति दिनको लागि, उहाँले हामीलाई अनन्त जीवन दिनको लागि आज हामी परमेश्वरको सामु हामी आएका छौं। तर संसारका यावत कुराहरूले तपाईँ र मेरो शान्ति भंग गर्दछ, परमेश्वरसँगको त्यो सम्बन्ध टुटाउँछ भने प्रार्थना गर्नुहोस् प्रियहरू, परमेश्वरसँग नजिक सम्बन्ध अझ कसरी बढ़ाउने त्यहाँतिर तपाईँको ध्यान केन्द्रित गर्नुहोस्। संसारका कुरासँग नडराउनुहोस्। संसारका कुराहरूलाई परमेश्वरले भन्नुभएको छ, संसारमा तिमीहरूलाई कष्ट हुनेछन् तर साहस गर, मैले संसारलाई जितेको छु। तपाईँको जीवनमा साँचो शान्ति प्राप्त गर्ने र कायम राख्ने एउटा

0: मात्रै तरिका छ र त्यो हो आफ्नो मनलाई परमेश्वरको र उहाँको वचनमा उहाँको वचनको अद्भुत प्रतिज्ञाहरूमा तपाईँ केन्द्रित गर्नुहोस्। तपाईँ यीशु ख्रीष्टसँगको संगतिमा निरन्तर रहिराख्नुहोस्। यसैया 26 अध्यायको 3 पदमा यसरी बताइएको छ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूरा शान्तिमा राख्नुहुन्छ किनभने त्यसले तपाईँमाथि भरोसा राख्दछ। आज तपाईँ र मेरो भरोसा कसमाथि छ? प्रियहरू, संसारमा भएका यावत थोकहरूमा तपाईँको मेरो भरोसा छ? यदि हाम्रो त्यो भरोसा छ भने, संसारको थोकहरूमा संसारका कुराहरूमा तपाईँ र मेरो भरोसा छ भने त्यसले हामीलाई शान्ति दिँदैन। तर शान्ति परमेश्वरबाट आउँदछ। परमेश्वरको वचनमा भन्दछ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूरा शान्ति दिनुहुनेछ। हो, हाम्रो मन हाम्रो हृदय परमेश्वरमा अडिएको हुनुपर्दछ। परमेश्वरमा हाम्रो मन हाम्रो हृदय हाम्रो सम्पूर्ण जीवन परमेश्वरमा अडिएको हुनुपर्दछ, जसबाट हामीले शान्ति प्राप्त गर्दछौं। प्रिय मित्रहरू, जब तपाईँले येशु ख्रीष्टलाई आफ्नो हृदयमा ग्रहण गर्नुहुन्छ, परमेश्वरले उहाँको शान्ति आफ्नो पुत्र येशु ख्रीष्ट मार्फत हामीलाई दिनुहुन्छ अनि त्यो शान्तिलाई हामीले कायम राख्ने उत्कट इच्छा गर्नुपर्दछ। तपाईँले आफ्नो मनलाई परमेश्वरको अद्भुत प्रेम शक्ति र उहाँले तपाईँलाई प्रतिज्ञा गर्नुभएको प्रबन्धको बारेमा विचारहरूले निरन्तर भनेर शान्ति कायम हुनुपर्दछ। तपाईले आफ्नो मनलाई परमेश्वरको अद्भुत प्रेम शान्ति र उहाँले गर्नुभएको प्रतिज्ञाहरूलाई सम्झिएर सधैँभरि हामी परमेश्वरको नजिकमा सम्बन्ध कायम राखिराख्नु पर्दछ। यदि त्यसो भयो भने साँच्चै परमेश्वरको शान्ति तपाई र मैले महसुस गर्नेछौ। हिब्रूको पुस्तक 12 अध्यायको 1 पदमा यसरी लेखिएको छ, यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमका बोझ र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड़ धैर्यसाथ दौड़ौं। प्रियहरू, परमेश्वरले कहिले पनि यस्तो प्रतिज्ञा गर्नुभएको छैन कि उहाँको वचन अनुसार जिउने र उहाँको प्रिय मानिसहरूलाई कहिले पनि सजिलो बाटो भएर हिँड्नुपर्ने छैन भनेर उहाँले कहिले पनि प्रतिज्ञा गर्नुभएको छैन। तर परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ कि हामी अप्ठ्यारो विभिन्न किसिमको संघर्ष संकट र संसारमा यावत थोकहरूबाट आउने ती सतावटहरूको बीचमा पनि हामी परमेश्वरको त्यो शान्तिलाई आफूभित्र हामी कायम गर्न सक्दछौ। हो, संसारमा विभिन्न किसिमका सतावटहरू आउँदछन्। तपाईँ र मलाई विश्वासबाट पछाडि हटाउने विभिन्न किसिमका समस्याहरू विभिन्न चुनौतीहरू सतावटहरू आउँदछन्। तर त्यसको बावजुद पनि यदि तपाईँ र म ती सबै कुराहरूलाई सामना गर्नको लागि परमेश्वरसँग हामी नजिक रहन्छौं, उहाँको सम्बन्धमा हामी घनिष्ठको सम्बन्धमा नजिक रहन चाहन्छौ, त्यसपछि परमेश्वरले त्यो असीम शान्ति तपाईँ र मलाई दिनुहुनेछ। हामीलाई ती संसारका यावत थोकहरूले कुनै प्रभाव पार्दैन। प्रियहरू, परमेश्वरले हामीलाई उहाँलाई प्रेम गर्न र उहाँको सेवा गर्न विश्वासी हुन आग्रह गर्दै हुनुहुन्छ। विश्वासको दौड़मा भाग लिनको निम्ति परमेश्वरले हामीलाई आग्रह गर्नुभएको छ। वचनले हामीलाई उत्साह दिएको छ अनि हामी त्यो गर्न सक्छौ पनि प्रियहरू, किनभने त्यसको परिणाम के हो तपाईँ र मलाई थाहा छ। एक दिन येशु ख्रीष्ट फर्कनुहुनेछ र जब उहाँ आउनुहुनेछ उहाँ हाम्रा राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा उहाँ फर्किनुहुनेछ। येशूले त्यस दिन हामीलाई ठूलो इनाम दिनुहुनेछ। हामी सामना गरिरहेको वर्तमान परीक्षाहरू सहन सक्छौ यो जान्दै कि हामी अनन्तमा अवश्य नै विजेता हुनेछौ। येशूले त्यस दिन हाम्रो लागि एउटा ठूलो इनाम राख्नुहुनेछ। यी सबै कुराहरू सम्झिँदै हामी हाम्रो वर्तमान समयमा आएका ती परीक्षाहरूको हामी सामना गर्न सक्दछौ अनि हामी यो जान्दछौ कि अन्तमा अवश्य पनि हाम्रो जीत हुनेछ। हिब्रूको पुस्तक 12 अध्यायको 2 पदमा अझै यसरी बताएको छ, हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। प्रियहरू, शान्ति कायम राख्ने मुख्य कुरा भनेको आफ्नो आँखा येशु ख्रीष्टमा केन्द्रित गर्नु हो। उहाँ स्थिर गर्ने शक्ति हुनुहुन्छ, जसले हामीलाई दुष्टले हाम्रो बाटोमा फ्याँक्ने सबै किसिमका अवरोधहरू पार गर्न सहायता गर्नुहुन्छ। किनभने जब येशु मृत्युबाट बौरी उठ्नुभयो उहाँले दुष्ट र यस संसारको सबै अन्धकारलाई पूर्ण रूपमा जित्नुभयो। निसन्देह हाम्रो परमेश्वर शैतान भन्दा शक्तिशाली हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा सबै अन्धकारको शक्तिमाथि विजय ल्याउनुहुनेछ। हामी यो कुरामा विश्वास राख्नुपर्दछ। आज धेरै समय तपाईँ आकुल व्याकुल हुनुभएको होला प्रियहरू, आफ्नो जीवनमा आफ्नो परिवारमा विभिन्न किसिमका समस्याहरूबाट गुज्रिँदै गर्दाखेरि लाग्छ होला किन मलाई मात्रै यति धेरै दुःख र संकष्ट, किन मलाई मात्रै यति धेरै पीड़ा, किन हामीलाई मात्रै, अझै हाम्रो देशमा यति धेरै सतावट किन, यस्तै कुराहरू तपाईँलाई लाग्न सक्छ होला। तर विश्वास गर्नुहोस् प्रियहरू, यी जति पनि यावत कुराहरू छन् जसले तपाईँ र मलाई परमेश्वरको त्यो सम्बन्धमा घनिष्ठतामा रहनबाट रोकिरहेको छ, त्यो सम्बन्धमा रहनका लागि बाधा पुर्याइरहेको अवस्था छ, तपाईँ र मलाई निरुत्साहित गर्ने ती कुराहरू छन्, ती भन्दा शक्तिशाली योजना परमेश्वरमा छ। परमेश्वर यी यावत कुराहरू भन्दा, ती दुष्टका ती बन्धन, ती दुष्टका ती योजनाहरू भन्दा महान र असल योजना परमेश्वरसँग छ, किनभने परमेश्वर शक्तिशाली हुनुहुन्छ। दोस्रो राजा छ अध्यायमा एउटा कथा त्यहाँ बताइएको छ, जहाँ सिरियाका राजा परमेश्वरका जन एलिसासँग धेरै रिसाएका थिए। राजाले एलिसा कहाँ बसिरहेका छन् भनेर थाहा पाउँदछन्, त्यसैले उनले सैन्य उपकरणहरू सहितको ठूलो सेना पठाउँदछन् र एलिसा बसिरहेको शहरलाई घेर्दछन्। दोस्रो राजा छ अध्यायको 15-16 पदमा यसरी बताएको छ, जब परमेश्वरका जनको चाकर बिहानै उठेर बाहिर गयो तब घोडाहरू र रथहरूको एउटा फौजले शहरलाई घेरिराखेको थियो। त्यस चाकरले आएर आफ्ना मालिकलाई सोध्यो, हे मेरा प्रभु, अब हामी के गरौं? ती अगमवक्ताले जवाफ दिए, नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरू भन्दा धेरै छन्। एलिसाको जवाब सुनेर एलिसाको नोकर धेरै अचम्मित भयो। शत्रुका सम्पूर्ण सेनाको विरूद्धमा ती दुईजना मात्र थिए, एलिसा किन डराएनन् होला त? किनभने उनी यो अवस्थालाई प्राकृतिक क्षेत्रबाट भन्दा आत्मिक क्षेत्रबाट हेरिरहेका थिए। प्रियहरू, यो वचनबाट हामी पाउँदछौ कि हाम्रो पछि परमेश्वर हुनुहुन्छ, साक्षात परमेश्वर जो सृष्टिकर्ता हुनुहुन्छ, जो सबै देवहरू भन्दा पनि देव, राजाहरूको राजा परमेश्वर हुनुहुन्छ, उहाँसँग ठूलो फौज छ, उहाँसँग स्वर्गदूतहरूको सेना छ, जो हाम्रो लागि हाम्रो पक्षमा लड्नेछ, अनि परमेश्वर जो हाम्रो साथमा हुनुहुनेछ। हामीलाई के कुराको डर छ प्रियहरू? हामीलाई के कुराको अभाव, हामीलाई के कुराको खाँचो? हामी निरुत्साहित हुनुपर्ने कुनै कारण छैन। एलिसा जसरी भन्दछन् केवल दुईजना मात्रै मानिस थिए, उनी र उनका नोकर, तर उनले भन्दछन् हाम्रो पछि जतिजना छन् यहाँ आएका ती विभिन्न हजारौं त्यो फौजहरू भन्दा धेरै हाम्रो फौज छ। दोस्रो राजा 6:17 पदमा यसरी लेखिएको छ, तब एलिसाले यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस् र यसले देखोस्। तब परमप्रभुले त्यस चाकरको आँखा खोलिदिनुभयो र त्यसले एलिसाका वरिपरिका डाँडाहरू र अग्निमय घोडाहरू र रथहरूले भरिएको देखे। प्राकृतिक क्षेत्रमा परिस्थितिहरू जस्तो देखिए पनि एलिसाले आफ्नो शान्ति गुमाएनन् प्रियहरू। उनले यो परिस्थितिलाई आफ्नो दृष्टिकोणबाट हेर्ने छनौट गरेनन्, तर आत्मिक दृष्टिकोणबाट परमेश्वरले आफ्नो जन र सेवकलाई ठूलो संख्यामा सुसज्जित सिपाहीहरूले घेर्नु भएको थियो र परमेश्वरले तिनीहरूलाई अग्निमय रथहरूले पनि घेर्नु भएको थियो। यस दर्शनमा परमेश्वरले एलिसा र उनको सेवकलाई हानिबाट पूर्ण रूपमा जोगाउने प्रतिज्ञा गर्नु भएको थियो। फिलिपी 4:6-7 पदमा हामीले हेर्दछौ, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नुहुनेछ। प्रियहरू, आज तपाईँ र म भित्रको त्यो शान्ति गुमेको छ भने, तपाईँ र म डराएका छौं भने, विभिन्न परिस्थितिबाट हामी निरुत्साहित भएका छौं भने, तपाईँ हरेस नखानुहोस्, किनभने हामीले प्राकृतिक रूपमा हाम्रो अगाडि देखिरहेका, भौतिक आँखाले देखिरहेका कुराहरू कम होलान्, हामीले विभिन्न समस्या मात्र देखिरहेका छौं होला, तर हाम्रो आत्मिक आँखाले हामीले हेर्ने हो भने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। जो सारा देवहरूभन्दा पनि महान परमेश्वर हुनुहुन्छ। एलिसाले सिरियाको ठूलो सेनालाई कसरी जिते होलान् विचार गर्नुहोस् त प्रियहरू। उनले सम्पूर्ण सेनाहरूलाई अन्धोपनले प्रहार गर्न परमेश्वरसँग प्रार्थना गरे। परमेश्वरले उनको प्रार्थनाको जवाफ दिनुभयो र एलिसाले तिनीहरूलाई हानिको बाटोबाट बाहिर निकाले। एलिसाले आफ्नो परिस्थितिमाथि विजय हासिल गरे किनकि उनी परमेश्वरमा विश्वास गर्दथे कि परमेश्वर एल सदाई हुनुहुन्छ, सर्वशक्तिमान परमेश्वर उनको हरेक आवश्यकताको रक्षा समर्थन र आपूर्ति गर्न स्रोत साधनहरू प्रदान गर्ने प्रबन्ध गर्ने परमेश्वर हुनुहुन्छ भन्ने एलिसालाई विश्वास थियो। आज त्यही विश्वास तपाईँ र ममा हुनुपर्दछ। रोमीको पुस्तक 8 अध्यायको 31 पदमा यसरी लेखेको छ, हामीले यसमा के भन्ने त यदि परमेश्वर हामी तर्फ हुनुहुन्छ भने हाम्रो विरूद्धमा को हुन्छ। साँच्चीकै परमेश्वर तपाई र हामीसँग हुनुहुन्छ भने हाम्रो विरूद्धमा अरू के कुरा हुन सक्छ र प्रियहरू, तपाई हतोत्साहित नहुनुहोस्, तपाई निराश नहुनुहोस्। तपाईँमा यदि शान्ति गुमेको छ भने, तपाईँ आकुल व्याकुल हुनुहुन्छ भने, तपाईँ भित्रैबाट त्यो शान्ति तपाईँमा कायम छैन भने तपाईँ आकुल व्याकुल नहुनुहोस्। यदि परमेश्वर तपाईँको र मेरो साथमा हुनुहुन्छ भने हाम्रो विरूद्धमा को हुन सक्छ र। त्यसै गरी अर्को बाइबलीय खण्ड रोमी 8 अध्यायको 35 पदमा यसरी बताइएको छ, कसले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्ने? के संकटले अथवा दुःखले वा खेदोले वा अनेकालले वा नग्नताले अथवा खतराले वा तरवारले? परमेश्वरको प्रेमबाट तपाईलाई के कुराले अलग गर्दछ? उहाँको शान्तिबाट तपाईलाई के कुराले अलग गर्न सक्छ? जबसम्म तपाईँ आफ्नो आँखा आत्मिक क्षेत्रमा केन्द्रित राख्नुहुन्छ र ख्रिस्ट येशु मार्फत परमेश्वरले तपाईँको लागि गर्नुभएको सबै कुरा सम्झनुहुन्छ, त्यो कुनै पनि कुराले तपाईँलाई जित्न सक्दैन। तपाईँ परमेश्वरसँग निरन्तर त्यो असीम आनन्द र शान्तिको यात्रामा अगाडि बढ़िराख्नुहुनेछ। प्रिय रोमीको पुस्तक 8 अध्यायको 38-39 पदमा यसरी लेखिएको छ, किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले वा शक्तिहरूले, उचाइले वा गहिराईले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रिस्ट येशु हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। प्रियहरू, आजको यस समय तपाई परमेश्वरमा अझै घनिष्ठ सम्बन्धमा रहन चाहनुहुन्छ अनि उहाँको त्यो असीम आनन्द, उहाँको त्यो प्रेमलाई महसुस गर्न चाहनुहुन्छ। तपाई यति त्यो चाहनुहुन्छ भने म सँगसँगै तपाईँ प्रार्थनामा रहनुहोस्। आफ्नो हृदयलाई परमेश्वरतर्फ फर्काउनुहोस्। संसारमा भएका सबै कुराहरू नाशवान छन्, ती सबै कुराहरू विलीन भएर जानेछन्, तर परमेश्वरको राज्य कहिले पनि विलीन भएर जाने छैन। प्रियहरू, उहाँ सदा सर्वदा तपाईँ र म सँगै रहनुहुनेछ अनि परमेश्वरको प्रेमबाट तपाईँ र हामीलाई अरू कुनै कुराले पनि अलग गर्ने छैन। के तपाईँ यो विश्वास गर्नुहुन्छ?
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनु भएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।
1: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम रोचक जानकारीमा। आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारी लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र आज कार्यक्रम रोचक जानकारीमा केही रोचक सामग्री तपाईँको निम्ति राख्न चाहन्छु। त्योभन्दा अगाडि अर्थपूर्ण संगीतको साथ

आदरणीय श्रोता, आज एआई को बारेमा। एआईले कतिलाई सजिलो बनाएको छ? के एआईले सृजनशीलता अन्त्य गर्दैछ? अथवा अधिकांश विद्यार्थी निबन्ध लेख्नदेखि दैनिक संवादसम्ममा च्याट जीपीटी जस्ता एआई प्रयोग गर्छन्? सहज पहुँच र प्रयोग ल्याउनेहरू एआई तर्फ आकर्षित छन्, तर यसले दीर्घकालीन असर पार्न सक्ने विज्ञहरूको चिन्ता छ। आज धेरै मानिसहरू निबन्ध लेख्छन्, सबैभन्दा पहिलो च्याट जीपीटी खोल्छन्, पहिले विषय टाइप गर्छन् र त्यसबाट आएका आइडियाको आधारमा लेख्न थाल्छन्। होमवर्क गर्ने काम सकिएपछि उनीहरू आफै त्यो पढ्दैन, बरु तयार सामग्री फेरि च्याट जीपीटी कपी पेस्ट गरेर त्रुटि सच्याउन लगाउँछन्। च्याट जीपीटी वाक्य मिलाइदिन्छ, भाषा सहज बनाइदिन्छ, लेख्न राम्रो बनाइदिन्छ। केही बुझ्नु पर्यो वा सोध्नु पर्यो भने उनी च्याट जीपीटी नै प्रयोग गर्छिन्। भन्छन् केही लेख्नु परे सुरुमा नै च्याट जीपीटीलाई सोध्नु पर्छ जस्तो लाग्छ, प्रयोग नगर्ने कारण नै के छ र? च्याट जीपीटी बारे थाहा पाउन अघि पटक पटक पढ्थिन्, कक्षामा कुनै विषय नबुझे साथीहरूसँग छलफल गर्थिन्, तर अहिले त्यो प्रक्रिया फेरिएको छ। केही समय अघि हामी देख्न सक्छौ हाम्रो बच्चाहरू पनि आज के कुरा सिक्नु पर्यो भने पहिले धेरै प्र्याक्टिस गर्ने विद्यार्थीहरू आज च्याट जीपीटीबाट सबै कुरा हेर्छन् र लेख्छन्।

के सहजताको लागि एआई प्रयोग गर्ने र एआईले तुरन्तै उत्तर दिने भएकोले अब मानिसले गहिरो सोच्ने बानी गुमाउन सक्ने जोखिम रहेको बताइन्छ। एआईको प्रयोगलाई शारीरिक अभ्याससँग तुलना गर्दै सधैँ लिफ्ट मात्रै चढ़ियो भने शरीरका मांसपेशी कमजोर हुन्छन्, त्यसै गरी सृजनाशील क्षमता प्रयोग गर्न छोडेर तत्काल उत्तरमा भर पर्न थालियो भने सृजनशीलता पनि कमजोर हुँदै जान्छ। उनको अनुसार मानिस हरेक कामको लागि एआईमै निर्भर हुन थाले, आफ्नै विचारप्रति पनि शंका पैदा हुन्छ र कहिलेकाहीँ के यो साँच्चै मेरो आफ्नै विचार हो भन्ने प्रश्न उठ्न सक्ने कुराहरू छ, कहाँ नगर्ने भन्ने सन्तुलन खोजिरहेका छन्। काउन्सिलिङ तथा मानसिक स्वास्थ्य केन्द्र नेपालको मनोवैज्ञानिक आर्थिक रूङको अनुसार मानिसले सजिलो बाटो रोज्ने भएकोले एआईमा निर्भरता बढेको हो। उनी भन्छन् एआईमा धेरै निर्भर हुँदा विचारप्रति आत्मविश्वास घट्न सक्छ, मानिसले च्याट जीपीटी प्रयोग गर्नु अघि आफ्नो विचार विकास गर्नुपर्छ। नेपाल सफ्टवेयर तथा सूचना प्रविधि सेवा कम्पनीका अध्यक्ष गौरव पाण्डे अनुसार च्याट जीपीटीले पुरानै तथ्याङ्क र सामग्रीहरूलाई पुनः संयोजन गर्छ। नेपाल जस्ता स्रोत साधन सीमित भएको देशमा एआईले सृजनशीलताको पहुँच बढाउन सक्ने उनले बताए। एआईले दोहोरिने कामहरू सम्हालिँदा मानिसहरूले निर्णय क्षमता र कल्पना शक्ति अवश्य पनि काममा बढी समय दिन सक्छन् उनीहरू भन्छन्। नेपाली वैज्ञानिक रजत सैजु पनि यसमा सहमत छन्। एआईले विभिन्न सामग्री मिसाएर नयाँ संयोजन बनाउने बताए। उनले एआई मोडेलहरूलाई मानिसलाई मन पर्ने र सहजीकरण उत्तर दिने प्रशिक्षण दिने पनि बताए। मानव प्रतिक्रियाको आधारमा गरिने एआईले औसत प्रकार उत्तर उत्पादन गर्ने उल्लेख गर्दै उनले अप्रत्याशित वा अनौठा विचार कम दिने बताए। एआईलाई एआईसँग तुलना गर्दै नयाँ संयोजन बनाउन सक्छ, तर त्यो मौलिक सोच भन्दा पनि पहिले नै उपलब्ध सामग्री आधारित हुन्छ। 2024 अनिल दोषीद्वारा प्रकाशित एक अध्ययनले एआईको सहयोगमा लेखिएका छोटा कथाहरू एआई बिना लेखेका कथाहरू भन्दा 10% बढी मिल्दोजुल्दो रहेको देखेको थियो।

आर्थिक प्रभाव अध्ययन अनुसार सन् 2028 जेनेरिभ एआई का कारण संगीत तथा अडियो भिजुअल क्षेत्रमा सिर्जनाकर्ताले 22 अरब युरोसम्मको आमदानी गुमाउन सक्ने अनुमान गरिएको छ। संगीत दैनिक अपलोड हुने सामग्री मध्ये 44% एआईद्वारा निर्मित हुन्छन्, जबकि 95% श्रोताले ती गीत मानवले बनाएका हुन् वा एआईले बनाएका हुन् भनेर छुटाउन सक्दैनन्। एआईमा धेरै निर्भर हुँदा विचारप्रति आत्मविश्वास घट्न सक्छ। मानिसले च्याट जीपीटी प्रयोग गर्न अघि आफ्नो विचार विकास गर्नुपर्छ। र श्रोता, मैले तपाईँलाई आज के बताइरहेको छु भने एआईले धेरै मानिसलाई फाइदा पनि गर्छ र घाटा पनि गर्दोरहेछ। हामी देख्न सक्छौ च्याट जीपीटीबाट हामी धेरै कुराहरू सोध्छौ, खोज्छौ, पाउँछौ पनि, तर आफैले सिर्जना गर्ने कुराबाट त हामी टाढा भयौं नि त। हामी सृजनशील बन्न सक्दैनौ। त्यो भएर हिजो एकदमै मेहनत गरेर होमवर्क गर्ने छोराछोरी आज एआईबाट अथवा च्याट जीपीटीबाट सबै होमवर्कहरू उनीहरूले गरिरहेको अवस्थाहरू छ। अनि खोइ त मेहनत, खोइ परिश्रम, भोलि कसरी जीविका चलाउने भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। र कार्यक्रम रोचक जानकारीमा आज एआईले हामीलाई कतिसम्म गरिरहेको छ र एआई भनेको के हो भन्ने बारेमा पनि मैले तपाईँलाई बताइसकेको छु। र तिनजेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद, जय मस्ती, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
6: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बढ्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
5: अनि यी सबै कहाँ पाउने त दाई?
6: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
5: कार्यक्रम मुक्तिको मार्ग?
6: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
7: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
8: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
9: होइन दाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
8: कहाँ छ?
9: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
8: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
9: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201696, 9841201696
8: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
10: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
11: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नु।

प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।

तिमी भत्किएको संसारलाई देख्छौ, म उज्यालो छरिएको उषालाई देख्छु। तिमी हारहरू भरिएको बेसीलाई मात्र देख्छौ, म एउटा ठूलो सेनाको झुण्डलाई देख्छु। तिमी लथालिङ्ग भएको आजलाई देख्छौ, म सुन्दर सजिएको भोलिलाई देख्छु। तिमी उजाड भएको मेरो भूमिलाई मात्र देख्छौ, म भने प्रशस्त अन्नहरू फलेको एउटा खेतलाई देख्छु। तिमी मैले उखेलेर भत्काउँदै गरेको जगलाई देख्छौ, म पुनर्स्थापना हुँदै गरेको एउटा नयाँ धरातललाई देख्छु। तिमी म त्यागिएको र हारेको देख्छौ, म भने रमाहट गर्दै गरेको एउटा ठूलो गवाहीको मेघलाई देख्छु। तिमी मैले मानिसहरूलाई किन खुसी नपारेको भनी सोध्छौ, म भने परमेश्वरको चित्त दुखिरहेको आँखाहरूलाई देख्छु। तिमी समुद्रका उर्लन्दै गरेको छालहरूलाई मात्र देख्छौ, म ती छालहरूमाथि शान्त बिसाएको एउटा आत्मालाई देख्छु। तिमी म बदनाम भएको आजलाई देख्छौ, म सम्मान अनि आदरको मुकुट पहिरिएको भोलिलाई देख्छु। तिमी म अध्ययारो बेसीतिर हेर्दै गरेको मात्र देख्छौ, म आफैलाई चाहिँ भोजको मेजमा उहाँसँगै बसिरहेको देख्छु। तिमी मैले चोट पुर्याउँदै हिँडेको जीवनहरूलाई मात्र देख्छौ, म भने स्वस्थ र निको भएर हिँड्दै गरेको मानिसहरूलाई देख्छु। तिमी मेरो आजको क्रुसको श्रापी मृत्युलाई मात्र देख्छौ, म भने भोलिको मेरो महिमी पुनरुत्थानलाई देख्छु।

0: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र? नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
6: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा,
7: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com। सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
0: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
2: बेथलेहेम गेस्ट हाउस,
0: हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
0: 24 घन्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
3: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
4: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
3: अनि यी सबै कहाँ पाउने त दाई?
4: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
3: कार्यक्रम मुक्तिको मार्ग?
4: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
5: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: आदरणीय श्रोता, अब तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम गोस्पल एक्सप्रेस।

हेलो नमस्कार, जय मिश्री। गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई ट्यून गरेर बसिरहनु हुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा उपस्थित भइसकेको छु प्रविधिमा विजयजीको साथमा, र हामी तपाईसँग रहनेछौ कार्यक्रममा 6 बजीसम्म। र कार्यक्रम तपाईँले यदि आज मात्र सुनिरहनु भएको छ भने तपाईँलाई कार्यक्रमको बारेमा केही जानकारी म राख्न चाहन्छु अथवा दिन चाहन्छु। हाम्रो कार्यक्रममा एउटा प्रश्न राख्ने गर्छौ, तीनवटा विकल्पहरू हुनेछन्। तीनवटा विकल्प मध्येमा अप्सन ए, अप्सन बी र अप्सन सी मा चाहिँ तपाईँले एउटा अप्सन तपाईँले टिपाउन सक्नुहुनेछ अथवा गेस गर्न सक्नुहुनेछ, अथवा तपाईँलाई होइन मलाई दुईवटा अप्सन सही जस्तो लाग्यो भने जस्तो लागेको छ भने तपाईँले त्यो पनि टिपाउन सक्नुहुनेछ। र कार्यक्रममा चाहिँ हामीले चारजना श्रोताहरूलाई विजेता घोषणा गर्छौं। कसरी भन्दाखेरि सबैभन्दा शुरूमा सही जवाब टिपाउनु हुने श्रोता विजेता बन्नुहुनेछ, त्यसैले हामीले उहाँलाई विजेता घोषणा गर्नेछौं। र अर्को रहेको छ सामाजिक सञ्जाल मार्फत यो हप्ताको प्रश्न भनेर शेयर भएको छ र त्यहाँ भाग लिनुहुनेहरूबाट जसले सही जवाब टिपाउनुहुन्छ उहाँहरूबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौं। त्यसै गरी अर्को रहेको छ हाम्रो प्राविधिक मित्र विजयजीले एउटा नम्बर छान्नु भएर उहाँले पठाउनुहुनेछ र त्यो नम्बरमा कुन चाहिँ श्रोता पढ्नु भएको छ र उहाँले सही जवाब टिपाउनु भएको छ भने उहाँ विजेता बन्नुहुनेछ। र अर्को रहेको छ जो जतिजना आज प्रत्यक्ष रूपमा कार्यक्रम सुन्नु भएर भाग लिनुहुन्छ यो 40-50 मिनट भित्रमा, र उहाँहरूबाट गोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्छौं जसले सही जवाब टिपाउनुहुन्छ उहाँहरूबाट गोला प्रथा गरिकन है। र यदि तपाईँ सबैभन्दा शुरूमा भाग लिन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477705 रहेको छ भने व्हाट्सएपको लागि नम्बर रहेको छ 98023446646 रहेको छ 98023446646 रहेको छ। र यदि तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 98606674 रहेको छ 98606674 रहेको छ। र यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर स्पोन्सर गर्नुभएको छ जीवनको रोटी कार्यक्रम परिवारले। र जीवनको रोटी कार्यक्रम तपाईँले प्रत्येक दिन बिहान यसै रेडियो मार्फत तपाईँले सुन्न सक्नुहुनेछ 6:10 पछाडि भने, तपाईँले युट्युब च्यानलमा जानुभएर जीवनको रोटी अथवा पास्टर टेक दाहाल भनेर सर्च गर्नुभयो भने तपाईँले जीवनको रोटी कार्यक्रम हेर्न र सुन्न सक्नुहुनेछ। र अर्को रहेको छ मेसेज अफ गड युट्युब च्यानलले पनि यस कार्यक्रमलाई स्पोन्सर गर्नुभएको छ र तपाईँले पनि मेसेज अफ गड भनेर तपाईँले हेर्न सक्नुहुनेछ, सर्च गर्न सक्नुहुनेछ र शेयर पनि गर्न सक्नुहुनेछ है। र अर्को रहेको छ सामदान फोटो स्टुडियोले पनि स्पोन्सर गरेको छ, र सामदान फोटो स्टुडियो को बारेमा बताउनु पर्दा चाहिँ यदि तपाईँहरूको विवाह र अथवा तपाईँले कुनै भिडियोहरू डकुमेन्ट्रीहरू के बनाउँदै हुनुहुन्छ अथवा भिडियो सम्बन्धीको कुनै सामग्रीहरू अथवा फोटोहरू तपाईँले खिच्न चाहनुहुन्छ भने सामदान फोटो स्टुडियोलाई सम्झन सक्नुहुनेछ। र त्यसको लागि जुन मेसेजमा छोडिएको नम्बर 98606674 तपाईँले टिप्न सक्नुहुनेछ र तपाईँले यो तीन ठाउँको नम्बर तपाईँले पाउनुहुनेछ है। र अब भने म आजको कार्यक्रमलाई अगाडि बढाउनेछौ। आजको कार्यक्रम भाग 327 प्रश्न यस प्रकार रहेको छ, मन्नको अर्थ के हो? मन्नको अर्थ के हो? अप्सन ए मा रोटी, अप्सन बी मा महमा बनाएको बाबर, अप्सन सी मा यो के हो? अप्सन ए मा रोटी, अप्सन बी मा महमा बनाएको बाबर र अप्सन सी मा यो के हो? र यतिखेर टेलिफोन सम्पर्कमा कोही श्रोता आउनु भइसकेको छ, म उहाँलाई स्वागत गरिहाल्न चाहन्छु। उहाँ पहिलो नम्बरको श्रोता आउनु

0: हेलो
1: हजुर नमस्कार
0: नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: म पर्वतदेखि राधाराम आचार्य
0: हजुर राधारामजी कस्तो हुनुहुन्छ तपाईँ
1: म एकदम ठिक छु हजुर नि
0: हजुर हामी पनि सन्चै छौँ अलिकति कि हप्तापछि आउनुभयो जस्तो लाग्यो है
1: हजुर
0: हामी सम्झिरहेका
1: छौँ
0: ए हामीले सम्झिरहेका छौँ अनि प्रश्न सुन्न पाउनुभयो
1: हजुर अप्सन ए
0: हस् मैले अप्सन ए टिपाएँ कार्यक्रम आउनुभयो आउँदै गर्नु छुटाउँ
1: नमस्कार
0: हजुर उहाँ हुनुहुन्थ्यो राधाराम आचार्य हुनुहुन्थ्यो उहाँले अप्सन ए टिपाएर जानुभएको छ पर्वतबाट र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ यतिखेर दोस्रो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
2: हेलो नमस्ते
0: नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: सर्लाहीबाट उपासनाजी
0: उपासनाजी कस्तो हुनुहुन्छ तपाईँ
2: राम्रै छु
0: हजुर खुसी लाग्छ सर्लाहीदेखि त्यत्रो टाढादेखि आउनुहुन्छ है माया गर्नुभएको छ धन्यवाद अनि प्रश्न सुन्न पाउनुभयो
2: प्रश्न त सुनेको छैन
0: प्रश्न चाहिँ आज यस प्रकार रहेको छ कार्यक्रममा मन्नको अर्थ के हो भन्ने प्रश्न रहेको छ भने अप्सन एमा रोटी अप्सन बीमा महम बनाएको बाबर र अप्सन सीमा यो के हो हजुर ल प्रश्न यस प्रकार रहेको छ मन्नको अर्थ के हो अप्सन एमा रोटी अप्सन बीमा महम बनाएको बाबर अप्सन सीमा यो के हो हुन्छ मैले अप्सन बी राखिदिएँ कार्यक्रममा आउनुभयो उपासनाजी आउँदै गर्नुहोस् छुटौ नमस्कार हजुर उहाँ हुनुहुन्थ्यो सर्लाहीबाट हुनुहुन्छ उपासना घिसिङ हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानुभएको छ र यतिखेर भने म तेस्रो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु हेलो नमस्कार हजुर त्यहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर सबिनजी कस्तो हुनुहुन्छ तपाईँ हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ अनि प्रश्न सुन्न पाउनुभयो प्रश्न यस प्रकार रहेको छ मन्नको अर्थ के हो अप्सन एमा रोटी अप्सन बीमा महम बनाएको बाबर अप्सन सीमा यो के हो हस् मैले अप्सन ए टिपाएँ कार्यक्रममा आउनुभयो सबिनजी आउँदै गर्नुहोस् छुटौँ नमस्कार हजुर उहाँ हुनुहुन्थ्यो सबिन तामाङ हुनुहुन्थ्यो र उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 4770754 रहेको छ र वाट्सएपको लागि नम्बर 9803446646 रहेको छ र यदि तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9860606377 रहेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने चौथो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु हेलो
3: हेलो जयमेसी हजुर
0: हजुर जयमेसी हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
3: हजुर
0: चन्द्रमायाजी कस्तो हुनुहुन्छ चन्द्रमायाजी हजुर तपाईँ हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ अनि तपाईँले प्रश्न सुन्न पाउनु भयो त हजुर अप्सन एबिसीमा कुन टिप्न चाहनुहुन्छ हजुर अर्थ हजुर अप्सन सी मैले टिपाएँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोस् चन्द्रमायाजी है छुटौँ जयमसी हजुर उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगर हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानुभएको छ र उहाँसँग कुराकानी गर्दै गर्दाखेरि मैले पाँचौं नम्बरमा सञ्जितजीले पठाउनु भएको मेसेज पनि टिपिसकेको छु र सञ्जित गुडेलजीले पनि अप्सन सी भनेर मेसेज गर्नुभएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ र यो बताउँदै गर्दाखेरि गएको हप्ता चन्द्रमाया मगर विजेता बन्नुभएको थियो र उहाँले पाउनुहुने रकम चाहिँ आजको विजेतालाई दिनुहोस् भनेर भन्नुभएको छ र उहाँले आजको विजेताको लागि हस्तान्तरण पनि गर्नुभएको छ चन्द्रमायाजी तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छौ र यतिखेर भने टेलिफोन सम्पर्कमा आउनुहुने छैटौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
4: हेलो जयमिसी सर
0: हजुर जयमिसी हजुर साराजी कस्तो हुनुहुन्छ
4: एकदमै म त एकदमै आनन्द छु प्रभुको अनुग्रहले हजुरको प्रार्थनाले धेरै दिनमा बोल्न पाएँ सर हजुरसित
0: हजुर टाढा जानु भएको थियो कि यतैतिर
4: गएको छैन म कहाँ जाने टाढा
0: हजुर ल अनि प्रश्न सुन्न पाउनु भयो त
4: प्रश्न त खास गरी सुनेको छैन हजुरले सोध्नु
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ मन्नको अर्थ के हो अप्सन एमा रोटी, अप्सन बीमा महमा बनाएको बाबर, अप्सन सीमा यो के हो? अप्सन सी टिपन जानुहुन्छ है? हस्, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौँ। जयमिसी हजुर, उहाँ हुनुहुन्थ्यो, सारा तामाङ हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र यतिखेर सातौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु, उहाँ वाट्सएप मार्फत आउनु भएको छ। हेलो
5: हेलो, जयमिसी
0: जजलोपा हजुर, अमिताजी बोल्दै हुनुहुन्छ
5: हजुर,
0: कस्तो हुनुहुन्छ तपाईँ?
5: हजुर ठिकै छु।
0: ल, खुसी लाग्यो, अनि प्रश्न सुन्न पाउनु भयो त?
5: अप्सन सी भन्न चाहन्छु।
0: हस्, मैले अप्सन सी टिपाए, कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ।
5: हुन्छ, धन्यवाद, जय मसी।
0: जय मसी हजुर, जो जो लोपा, उहाँ हुनुहुन्थ्यो, अमिता महर्जन हुनुहुन्थ्यो, अप्सन सी टिपाएर जानु भइसकेको छ र हामी उहाँलाई धेरै धन्यवाद दिन चाहन्छौ। अब भने म आठौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो, हजुर, जय मसी हजुर, शोभाजी हजुर, कस्तो हुनुहुन्छ? नयाँ नौलो खबर तपाईँको के छ? हजुर, मेरो पनि सबै ठिकै छ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो? अप्सन सी भन्नुभयो है? हस, मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो, शोभाजी आउँदै गर्नुहोस् छुटौँ। उहाँ हुनुहुन्थ्यो, शोभा मिश्र हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र उहाँ जरुवा राशिबाट हुनुहुन्छ। र नौ नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
6: हजुर,
0: हजुर, सुनिरहेका छौ, उत्तमजी बोल्दै हुनुहुन्छ हजुर? तपाईँको अलिकति पछाडिको रेडियो अलिकति ठुलो भए जस्तो लाग्यो, केही छैन, अलिकति सानो बनाउनु भएको हुन्छ। अनि कतातिर हुनुहुन्छ तपाईँ?
6: अहिले म माटो जतै छु, अहिले बजारतिर पनि भर्खर आएको म।
0: ए हजुर, धादिङतिरबाट धादिङबाटै फर्किनु भयो?
6: धादिङबाट म हिजो आएँ, आज चाहिँ म यहाँ सत्तुङ्गल अलिक बाहिरतिर यस्तो काम पनि सिकेँ, अनि आज त हाम्रो के अरे एक्सप्रेस हो भन्ने हतार हतार आएँ, बित्तिकै रेडी खोले।
0: ल, धेरै धन्यवाद, यति धेरै माया गर्नुभएको लागि। अनि प्रश्न सुन्न पाउनुभयो त?
6: सुनेको छैन।
0: प्रश्न चाहिँ आज यस प्रकार रहेको छ, मन्नको अर्थ के हो? अप्सन एमा रोटी, अप्सन बीमा महम बनाएको बाबर, अप्सन सीमा यो के हो? मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो, उत्तमजी आउँदै गर्नुहोस्, अहिलेलाई छुटौँ।
6: हजुर,
0: धन्यवाद तपाईँलाई पनि। उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटी हुनुहुन्छ र उहाँले अप्सन सी टिपाएर जानुभएको छ र हतार हतार गरेर जानुभयो घरमा र कार्यक्रम सम्झिनु भएर कल गर्नुभयो भनेर भन्दै हुनुहुन्थ्यो र उहाँको माया साथको लागि हामी धेरै धन्यवाद दिन चाहन्छौ। र यतिखेर भने म दशौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो, जयमसी हजुर, जयमसी, अर्जुनजी बोल्दै हुनुहुन्छ?
7: हजुर हजुर,
0: अर्जुनजी कतातिर हुनुहुन्छ आज भोलि?
7: म त यो गर्मी ठाउँमा छु, आफ्नै गृह जिल्ला भनौँ न, अब आफ्नो वासस्थान निजगढमा छु।
0: हजुर, धेरै गर्मी छ होला उसो भए निजगढतिर है?
7: ओहो, गर्मी त भन्नै पर्दैन, धेरै गर्मी, धेरै
0: स्वास्थ्यको ख्याल गर्नुहोस् है।
7: अब ख्याल गर्नु परेको, अब अलिअलि त बानी, अब यी जन्जा भएर अलिक बानी छ,
0: हजुर
7: बताउन सकिन्छ।
0: ल, धेरै धन्यवाद, त्यत्रो टाढाबाट आउनुभयो, सम्झेर आउनुभयो र खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त?
7: हजुर, मैले सुनिरहेको छु अनलाइनबाट।
0: हजुर, अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
7: हजुर, सी नै भन्छु म पनि, गेस गर्छु।
0: हस् हुन्छ, मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो, अर्जुनजी आउँदै गर्नुहोस् छुटौ। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो, अर्जुन थापा हुनुहुन्थ्यो, निजगढबाट हुनुहुन्थ्यो र एकदमै गर्मी बढ़िरहेको छ त्यता पनि भनेर सुनाउँदै हुनुहुन्थ्यो र हामी उहाँप्रति हामी धन्यवादी छौं र आउनुभयो, कार्यक्रममा भाग लिएर जानु भइसकेको छ। र यतिखेर भने म एघारौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
8: जयमसी
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सोनम गुरुङ भन्नुभयो, सोनम भन्नुभयो नि त, ए पुनम भन्नुभयो, ए हजुर पुनम जी हजुर, अनि लामा चौरबाट है, हजुर हामी लामा चौर भन्ने ठाउँमा हामी आएका थियौँ आजभन्दा छ वर्ष अगाडि। जे होस् आज तपाईँ त्यहाँबाट हाम्रो कार्यक्रममा आउनुभयो आवाज मार्फत है, खुसी लाग्यो, धन्यवाद है। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले, हस् मैले अप्सन सी टिपाएँ र कार्यक्रममा आउनुभयो पुनमजी, आउँदै गर्नुहोस् छुटौँ।
8: भेमिजी हजुर, उहाँ हुनुहुन्थ्यो पुनम गुरुङ हुनुहुन्थ्यो पोखराबाट, र उहाँले आफ्नो सिटी पार जानुभएको छ। यदि तपाईँ पोखरामा हुनुहुन्छ र आसपासको जिल्लाहरूमा हुनुहुन्छ भने कास्की जिल्लाको आसपासको जिल्लाहरूमा चाहिँ 105.6 MHz मार्फत तपाईँले गुडनेस एफएमको प्रसारण तपाईँले सुन्न सक्नुहुनेछ है। र काठमाडौँमा चाहिँ, र काठमाडौँ ललितपुर भक्तपुर आसपासको जिल्लाहरूमा चाहिँ 105.1 MHz रहेको छ काठमाडौँमा चाहिँ, र अनलाइन मार्फत चाहिँ www.goodnewsfm.com.np रहेको छ भने, अथवा हाम्रो पात्रमा जानुभएर रेडियो एप क्लिक गर्नुभएर तपाईँले गुड न्युज एफएम भनेर सर्च गर्नुभयो भने हाम्रो पात्र मार्फत पनि सुन्न सक्नुहुनेछ। यतिखेर टेलिफोन सम्पर्कमा विजयजीले कोही हुनुहुन्छ भन्नुभएको छ, र म 12 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
9: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? खुसी गुरुङ जी, हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ? खुसी जी हजुर, त्यस्तै लाग्यो मलाई, तपाईँ पनि त्यतैबाट हुनुहुन्छ जस्तो लाग्यो। अनि पहिलोचोटि हुनुहुन्छ हो खुसी जी तपाईँ?
9: हजुर,
0: हाम्रो कार्यक्रमको नियम अनुसार तपाईँलाई दुई हात फैलाएर स्वागत गर्न चाहन्छौँ है। त हाम्रो कार्यक्रममा पहिलोचोटि 327 हप्ता पार गर्दै गर्दाखेरि तपाईँ पहिलोचोटि आउनुभएको लागि तपाईँलाई स्वागत गर्यौँ है त हामीले। आउने दिनमा पनि आउन सक्नुहुनेछ खुसीजी। अनि के गर्नुहुन्छ पोखरामा? ए ल ठिक छ, अनि प्रश्न सुन्न पाउनुभयो त? हस् मैले अप्सन सी टिपाएँ, र आउने दिनहरूमा पनि सोमबार साँझ 5-6 बजे सम्झेर आउन सक्नुहुनेछ है। छुटौँ, उहाँ हुनुहुन्थ्यो खुसी गुरुङ हुनुहुन्थ्यो, उहाँ पनि पोखराबाट नै हुनुहुन्थ्यो, र उहाँले अप्सन सी टिपाएर जानुभएको छ, र हाम्रो कार्यक्रममा चाहिँ पहिलोचोटि आउनुभएको थियो। र यतिखेर भने म अब 13 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
10: सर, जय मसी।
0: जय मसी हजुर, धर्मेन्द्रजी बोल्दै हुनुहुन्छ?
10: धन्यवाद छ धेरै धेरै सर चिन्नु भएकोमा।
0: खुसी लाग्यो मलाई पनि, र चिन्न पाएँ, कहिले काहीँ नाम मिस्टेक हुन्छ है, माफ गर्नुहोस् है त्यतिखेर चाहिँ। हजुर के भन्न लाग्नु भएको थियो भन्नुहोस् न?
10: खाजा खानुभयो सर?
0: खाजा हजुर खायौँ, अनि तपाईँले खानुभयो?
10: म पनि खाएको सर।
0: ल अनि
10: उता कस्तो छ गर्मी?
0: गर्मी त यता त ठिक ठिकै छ काठमाडौँतिर त होइन, तर तपाईँहरूकोतिर
10: सर एकदम डबल भएछ गर्मी यता त
0: डबल है। हजुर,
10: यहाँ कार्यक्रम सुनेर फोन पनि ट्राई गर्दै थिएँ, छतमा बममा आएको छु
0: हजुर।
10: भर्याङको जुन हुन्छ नि यो छाएको थिएन, त्यहीको छेउमा छायामा बसेर फोन ट्राई पनि गर्दैछु, कार्यक्रम पनि सुनिराखेको छु।
0: ल धेरै धन्यवाद, त्यति धेरै माया र त्यति धेरै प्रेम गर्नुभएको लागि र सहभागिताको लागि पनि धेरै धन्यवाद है तपाईँलाई।
10: हुन्छ सर, तपाईँले पनि धेरै धेरै धेरै धन्यवाद छ।
0: हजुर, गर्मीमा हामी गर्मीमा कार्यक्रम चलाइरहेका छौँ चिसो कोठामा बसेर, तपाईँ गर्मी ठाउँमा बसेर फोन गर्दै हुनुहुन्छ शीतलको छहारीमा बसेर होइन,
10: अलि अस्वस्थ पनि हुनुहुन्छ जस्तो लागिरहेको छ मलाई।
0: अस्वस्थ हजुर, तपाईँले भन्नुहोस् त अलिअलि गर्मीलाई अस्वस्थ होला सायद होइन, ठिक छ।
10: स्वास्थ्यको लाभको काममा चाहिँ परमेश्वर धेरै आशिष दिनुहोस् है तपाईँहरूलाई
0: सबै। धन्यवाद धेरै धेरै। अनि धर्मेन्द्रजी तपाईँले प्रश्न सुन्न पाउनु भयो त?
10: म त सुनेको
0: हस्, मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो खुसी लाग्यो धर्मेन्द्रजी, आउँदै गर्नुहोस् छुटौँ।
10: हजुर
8: जय मसी हजुर, उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो रूपन्देहीबाट हुनुहुन्थ्यो, र उहाँले आफ्नो सिटी पाएर जानु भएको छ, र एकदमै गर्मी छ र चिसो शीतलमा बसेर कल गरिरहेको छु भन्दै हुनुहुन्थ्यो, र हामी धेरै धन्यवाद दिन चाहन्छौँ। र यतिखेर उनी 14 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
9: हेलो गुड आफ्टरनून, नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
9: म उदयपुरबाट सौगात तामाङ।
0: सौगातजी, कस्तो हुनुहुन्छ तपाईँ?
9: म ठिकै आरामै सन्चै छु, अनि तपाईँहरू कस्तो हुनुहुन्छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ भन्नुपर्छ। सौगातजी त पहिलोचोटि होइन हाम्रो कार्यक्रममा, के हो?
9: हजुर,
0: ल तपाईँलाई पनि एकदमै स्वागत गर्न चाहन्छौँ हाम्रो कार्यक्रमको बारेमा। कसले बताइदिनु भयो तपाईँलाई? ल दुई हात फैलाएर तपाईँलाई पनि सौगातजीलाई स्वागत गर्न चाहन्छौँ, आउने दिनहरूमा आउन सक्नुहुनेछ है। अनि कुन ठाउँ भन्नुभयो एकचोटि बताइदिनुहोस् न?
9: उदयपुर।
0: हजुर, प्रश्न सुन्न पाउनुभयो त?
9: हजुर,
0: प्रश्न सुन्न पाउनुभयो?
9: छैन।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, आजको कार्यक्रम भाग 327 मन्नको अर्थ के हो? अप्सन ए मा रोटी, अप्सन बी मा महम बनाएको बाबर, अप्सन सी मा यो के हो? प्रश्न चाहिँ मन्नको अर्थ के हो? अप्सन ए मा रोटी, अप्सन बी मा महम बनाएको बाबर, अप्सन सी मा यो के हो? अप्सन ए रोटी भन्ने टिप्पण चाहनुहुन्छ है। ल धेरै धन्यवाद सौगातजी, मिठो नाम रहेछ, आउँदै गर्नुहोस् छुटौँ। हुनुहुन्थ्यो सौगात मल्ल, माफ गर्नुहोस् सौगात तामाङ हुनुहुन्थ्यो, उहाँले अप्सन ए भनेर टिपाएर जानुभएको छ उदयपुरबाट। र अब भने हामी अर्को श्रोतालाई स्वागत गर्न चाहन्छौ, 15 नम्बरको श्रोता हुनुहुन्छ। हेलो
11: हेलो सर, जय मसी।
0: जय मसी हजुर, महेन्द्रजी आउनुभयो?
11: हजुर सर, म एकदम राम्रै छु सर।
0: अनि कतातिर हुनुहुन्छ
11: सर? म आज भोलि म पाल्पातिर छु सर।
0: पाल्पातिर हुनुहुन्छ?
11: हजुर।
0: ए हजुर हजुर, ल पाल्पादेखि पनि कार्यक्रमलाई सम्झेर आइदिनु भयो, अनि विशेष कामले जानुभएको थियो होला है?
11: होइन सर, म सन्ती खर्का छोडिदिएँ के सर, त्यहाँ त बसेँ नि 16-17 वर्ष बसेँ, अब 2 महिना भयो म आज भोलि पाल्पामा छु सर।
0: ए हजुर हजुर, ल धन्यवाद धेरै धेरै बताइदिनु भएकोमा। अनि तपाईँले प्रश्न सुन्न पाउनु भयो त?
11: हजुर हजुर सर।
0: अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ
11: सर? म 3 नम्बर टिपाउँछु सर।
0: हस्, मैले अप्सन सी टिपाएँ है त।
11: हुन्छ सर,
0: हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् छुटौँ।
11: हुन्छ सर, जय
0: मसिंह। जय मसिंह हजुर, उहाँ हुनुहुन्थ्यो महेन्द्र समार हुनुहुन्थ्यो, उहाँ चाहिँ पाल्पाबाट हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानुभएको छ र पाल्पा पुग्नु भएको चाहिँ 2 महिना मात्र भयो भनेर चाहिँ बताउँदै हुनुहुन्थ्यो र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र यतिखेर भने म 16 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
12: हेलो, नमस्कार।
0: नमस्कार हजुर, राजुजी
12: हजुर,
0: कस्तो हुनुहुन्छ तपाईँ? ल खुसी लाग्यो। अनि विराटनगरतिरै हुनुहुन्छ कि कतै हुनुहुन्छ तपाईँ पनि? अनि प्रश्न सुन्न पाउनुभयो? प्रश्न चाहिँ यस प्रकार रहेको छ, मन्नको अर्थ के हो? अप्सन ए मा रोटी, अप्सन बी मा महम बनाएको बाबर, अप्सन सी मा यो के हो? मनको अर्थ हजुर, एउटा न हटायो भने चाहिँ हो आदि न, तर मन्न छ है, मन्न म अनि आदि न अनि न छ है। मन्नको अर्थ के हो? अप्सन ए मा रोटी, अप्सन बी मा महम बनाएको बाबर, अप्सन सी मा यो के हो? पहिले अप्सन बी टिपाएँ, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। हजुर, उहाँले बी टिपाएर जानुभएको छ र मन जस्तो तपाईँले सुनिरहनु भएको छ भने माफ गर्नुहोस् है, मन होइन मन्न हो। अनि कतिपल्ट शब्द उच्चारण गर्दै गर्दाखेरि अथवा मैले पनि बोल्दै गर्दाखेरि मन भन्न पुगेछु भने माफ गर्न चाहन् माफी दिनुहोस् मलाई, तर मन्न हो है। मन्नको अर्थ के हो भनेर मैले राखिरहेको छु। अप्सन एमा रोटी, अप्सन बीमा महम बनाएको बाबर, अप्सन सीमा यो के हो रहेको छ। र यतिखेर भने म 17 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
13: हेलो,
0: जय मिश्री हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
13: म यता टेकुबाट छोरी महर्जन।
0: हजुर छोरी महर्जनजी, धेरै पछि आउनुभयो जस्तो लाग्यो, 2 वर्ष भयो क्या होला
13: है।
0: हजुर हामी एकदमै सन्चै छौँ, अनि धेरै व्यस्त हुनुभयो जस्तो लाग्यो है।
13: हजुर, यता हाम्रो स्वास्थ्य देख्नु भएको कारणले गर्दा अनि म अलिक धेरै बिजी भएँ, व्यस्त भएँ।
0: ए हजुर हजुर, हुन्छ, धेरै पछि भए पनि तपाईँसँग यसरी कुरा गर्न पाइयो, झन् झन् 2 वर्षै हुन लाग्यो जस्तो लाग्यो, तर है
13: त्यस्तो चाहिँ नाइस, 2 वर्ष मात्रै नाइस।
0: अब एक महिना आएन भने पनि एक वर्ष आएन जस्तो लाग्छ हामीलाई त है
13: लाग्यो होला
0: सायद. हामी एकदमै तपाईँलाई सम्झिरहेका छौँ. अनि छोरीजी तपाईँले प्रश्न सुन्न पाउनुभयो.
13: हजुर सुनिरहेछु.
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? मैले अप्सन ए टिपाएँ. कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्. छुटौँ.
13: अनि मेरो छोराको निम्ति प्रार्थनामा सम्झिदिनु, एउटा मर्जनको निम्ति.
0: हजुर सुन्छ.
13: अहिले अलिकति एकदम चकचके भएर दुःख दिइरहेछ.
0: हजुर सुन्छ.
13: अब यो गर्मी महिनाले पनि हो, अलि एकदम दुःख दिइरहेछ.
0: ए हजुर हुन्छ. हामी प्रार्थनामा याद गरिदिन्छौँ. राम्रो विजयजीले पनि सुनिरहनु भएको छ है.
13: हजुर
0: राम्रो श्रोताहरूले पनि सुनिरहनु भएको छ. हुन्छ आउनुभयो, खुसी लाग्यो.
13: बाबुको नाउँ चाहिँ
0: यो नाम महर्जन है.
13: मानसिक. हजुर मानसिक
0: छैन
13: है. खान सक्दैन.
0: ए हजुर.
13: बाहिर हिँड्नु तल माथि चाहिँ गर्छ.
0: ए हजुर.
13: मोबाइल मोबाइल खोज्छ धेरै. मोबाइलमा गीत खोज्छ. त्यसो भएको कारणले प्रार्थनामा सम्झिदिनु होला भन्न चाहन्छु.
0: ए हजुर हुन्छ. हामी प्रार्थना याद गरिदिन्छौँ.
13: तपाईँहरूलाई पनि.
0: हजुर हस् तपाईँहरूलाई पनि धन्यवाद है. त उहाँ हुनुहुन्थ्यो छोरी महर्जन हुनुहुन्थ्यो. उहाँले अप्सन ए टिपाएर जानुभएको छ. सँगै उहाँको छोराको लागि पनि प्रार्थना विषय राखेर जानुभएको छ. तपाईँले पनि सुनिसक्नु भइसकेको छ. र तपाईँहरू जतिजना प्रार्थनाको योद्धाहरू हुनुहुन्छ, प्रार्थना गर्नुहुन्छ दैनिक प्रार्थनामा, तपाईँहरूले सम्झिन सक्नुहुनेछ यो नाम महर्जन भनेर है. पानी खानको लागि पनि खुवाउनु पर्छ भनेर चाहिँ भन्नुभएको छ उहाँको आमाले. अनि त्यसपछि तर हिँडडुल गर्नुहुने सबै गर्नुहुन्छ भनेर मात्र भनेर बताउनु भएको छ. र तपाईँले प्रार्थनामा याद गरिदिन सक्नुहुनेछ पूर्ण रूपमा चंगाएर छुटकाराको लागि. र यतिखेर भने 18 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु. हेलो
14: हेलो. जयमसी सर.
0: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
14: म कीर्तिपुरदेखि कृष्ण मगर बोलेको.
0: हजुर कृष्णजी, कस्तो हुनुहुन्छ तपाईँ?
14: हजुर एकदम हजुरको आशिषले राम्रो छ सर.
0: कृष्ण मगर भन्नुभयो है.
14: एकदम
0: हजुर मेरो आशिष हजुर परमेश्वरको आशिष अनुग्रहले है. हजुर हजुर ल खुसी लाग्यो कृष्णजी हामीलाई यति धेरै माया गरेर आउनु भएको छ. अनि प्रश्न सुन्न पाउनुभयो त?
14: म ए नै भन्छु सर.
0: अप्सन ए भन्नुभयो.
14: हजुर
0: धेरै धन्यवाद, आउँदै गर्नुहोस्. छुटौँ. उहाँ हुनुहुन्थ्यो कृष्ण मगर हुनुहुन्थ्यो कीर्तिपुरबाट हुनुहुन्थ्यो. र उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ. र तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर रहेको छ 4770754 रहेको छ. वाट्सएपको लागि नम्बर राखि नै रहेको छु 9803444446 रहेको छ. र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 19 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु. हेलो
15: हेलो. जयमसी सर.
0: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
15: मिस्पा महर्जन.
0: हजुर कुन ठाउँदेखि भन्नुभयो?
15: पैसिपातीबाट.
0: हजुर मिस्पाजी, तपाईँ पनि अलिक धेरै पछि आउनुभयो जस्तो लाग्यो है.
15: जस्तै पनि अहिले आइरहेको छ.
0: हजुर ल ल
15: मात्रै आज धेरै पछि होला.
0: हजुर ल खुसी लाग्यो.
15: लाग्दैन अहिले पनि धेरै नै लगाएको बल्ल बल्ल लागेको.
0: हजुर 19 नम्बरमा फोन लाग्यो है तपाईँको. ल धेरै धन्यवाद. यति धेरै मेहनतको साथ आउनुभयो. यस्तरी मेहनतका साथ आउनुहुने श्रोताहरूलाई केही दिउँ दिउँ जस्तो चाहिँ लाग्ने है. तर हुन्छ, यदि विजेता भन्नु बन्नु भएन भने पनि जसले मेहनत गर्नुभएको छ तपाईँहरू मन नदुखाउनुहोस् है. ल अनि प्रश्न सुन्न पाउनुभयो? भनेपछि ए टिकाउन चाहनुहुन्छ है. हस् धेरै धन्यवाद दिन चाहन्छु मिसपाजी. कार्यक्रम आउनुभयो, आउँदै गर्नुहोस्. छुटौँ.
15: जयमसी
0: हजुर, उहाँ हुनुहुन्थ्यो मिसपा महर्जन हुनुहुन्थ्यो. उहाँले अप्सन ए टिपाएर जानु भएको छ. र अघिदेखि मैले ट्राई गरेको थिएँ बल्ल लाग्यो भन्दै हुनुहुन्थ्यो. र धेरै धन्यवाद. ट्राई गरेपछि त लागिहाल्छ नि होइन. त्यसैले ट्राई चाहिँ गरिहाल्नुहोस्. अब नलागे पनि ट्राई चाहिँ गरि नै राख्नुहोस्. अनि कतिपल्ट लाग्छ भने लागेर फोन लागेर सहभागी हुनुभयो भने त यहाँ गोला प्रथामा गइहाल्यो भने त तपाईँ विजेता बन्न पनि सक्नुहुन्छ. त्यसैले आउन सक्नुहुनेछ. यतिखेर भने 20 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु. हेलो
16: नमस्कार हजुर. जयमसी.
0: नमस्कार हजुर. जयमसी हजुर, मैयाजी बोल्दै हुनुहुन्छ?
16: पक्कै पनि म यहाँ नै हो हजुर. अनि के चाल खबर?
0: हजुर हाम्रो एकदमै ठिकै छ भन्नुपर्छ. अनि नयाँ नौलो खबर के छ तपाईँको पनि?
16: नयाँ नौलो सबै ठिक छ हजुर. पानी पर्ला पर्ला भएको अवस्थाहरू सबै ठिक छ.
0: ए पानी पर्ला जस्तो भइरहेछ है.
2: हजुर हजुर सर।
0: ल अनि प्रशंसा पाउनुभयो त तपाईँले?
2: एकचोटि भनिदिनु होला नि।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, मन्नको अर्थ के हो? अप्सन एमा रोटी, अप्सन बीमा महम बनाएको बाबर, अप्सन सीमा यो के हो? बिचको भनेपछि अप्सन बीटी भन्न चाहनुहुन्छ?
2: हजुर।
0: ल मैले अप्सन बीटी पाएँ। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्। नमस्कार हजुर, जय मसी। उहाँ हुनुहुन्थ्यो, मैया परियार हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भएको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने 4770754 आएको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 21 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हेलो हजुर, नमस्कार हजुर। उमेशजी कस्तो हुनुहुन्छ तपाईँ?
17: ठिकै छु, मलाई त तपाईँलाई कस्तो छ?
0: हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि नयाँ नौलो खबर, गर्मी बढ्दैछ होला विराटनगरतिर है?
17: छैन, आजको हिजो बेलुका राति पानी परेकोले आज ठिकै छ मौसमलाई,
0: अलि शीतल होला। र उमेशजी तपाईँले प्रश्न सुन्न पाउनुभयो?
17: सुनिसके म गेस गर्छु, अप्सन ए भन्छु।
0: हस् मैले अप्सन ए टिपाएँ। कार्यक्रममा आउनुभयो उमेशजी, आउँदै गर्नुहोस् छुटौँ।
17: ल भाइ।
0: हस् भाइ भाइ हजुर, उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट, र उहाँले अप्सन ए टिपाएर जानुभएको छ। र यतिखेर भने 22 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
18: हेलो हजुर, सुनिल दा नमस्कार।
0: नमस्कार हजुर, जीवनजी हजुर
18: जीवन बर्दौला विराटनगरबाट हजुर।
0: ल खुसी लाग्यो जीवनजी। अनि नयाँ नौलो खबर के छ तपाईँको?
18: नयाँ खबर त्यस्तै छ, पुरानै छ नयाँ नौलो के हो। आज चाहिँ यो शीतल छ अलि विराटनगर,
0: शीतल छ है,
18: पानी पर्दा भयो, धुम पुरा धुमिएको छ क्या, धुम्म भएर।
0: हजुर हजुर, ल खुसी लाग्यो बताइदिनु भएकोमा। अनि जीवनजी प्रश्न सुन्न पाउनुभयो तपाईँले?
18: प्रश्न भन्नु न एकचोटि।
0: प्रश्न चाहिँ आज यस प्रकार रहेको छ, मन्नको अर्थ के हो? अप्सन एमा रोटी, अप्सन बीमा महम बनाएको बाबर, अप्सन सीमा यो के हो?
18: म पनि अप्सन ए रोटी नै भन्न चाहन्छु।
0: रोटीतिर जान चाहनुहुन्छ है? अप्सन ए, मैले अप्सन ए टिपाइदिए। कार्यक्रममा आउनुभयो जीवनजी, आउँदै गर्नुहोस्।
18: नमस्कार
0: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो जीवन बर्तवला हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाएर जानुभएको छ। र उहाँ पनि विराटनगरबाट हुनुहुन्छ, र तपाईँ आउन चाहनुहुन्छ भने 4770754 रहेको छ। यतिखेर भने म 23 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
19: हजुर, जय मसिंह राजपाल।
0: जय मसिंह हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
19: पुरानो थिमी भाता राम हरिशजी।
0: राम हरिशजी, तपाईँ जेस आउनुभयो, हप्ता बिराएर आउनुभयो।
19: जेस हप्ता नै बिराएको होला।
0: हजुर, अनि राम हरिशजी नयाँ नौलो खबर के छ तपाईँको?
19: अहिले हजुरको त केही पनि छैन, नयाँ नौलो यस्तै हो। अलिकति जाने सन्जो भइरहेको छैन, हजुरले प्रार्थना गरिदिनु होला।
0: हजुर,
19: टाउको दुख्ने, गर्दन दुख्ने भइरहेको छ, यसो प्रार्थनामा सम्झिदिनु होला।
0: हुन्छ, हामी प्रार्थनामा याद गरिदिन्छौँ। हाम्रो श्रोताहरूले पनि सुनिरहनु भएको छ। अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले?
19: प्रश्न त सुने होइन सर।
0: हजुर,
19: म पनि अब गेसै मात्र गर्छु आज, ए नै भनौँ
0: भनेपछि ए नै तिर जान चाहनुहुन्छ है?
19: हजुर,
0: ल खुसी लाग्यो कार्यक्रममा आउनुभयो राम हरिजी, आउँदै गर्नुहोस्।
19: धन्यवाद।
0: जय मसिंह हजुर, उहाँ हुनुहुन्थ्यो राम हरि सिपाही हुनुहुन्छ, र सिपाही भनेको चाहिँ उहाँ पूर्व सिपाही होइन, तर उहाँको थरै सिपाही हो, त्यही कारणले गर्दा उहाँले बताउनु भएको थियो हामीसँग कुनै एपिसोड कार्यक्रममा, र त्यसै कारणले गर्दा मैले बताइदिइहालेँ। र उहाँले अप्सन ए टिपाएर जानु भएको छ। अब भने म 24 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
20: हेलो नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ताराजी हजुर, कस्तो हुनुहुन्छ तपाईँ? ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले? प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? हस् मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो ताराजी, आउँदै गर्नुहोस् छुटौँ। हजुर, उहाँ हुनुहुन्थ्यो तारा रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ।
8: र हाम्रो स्टुडियोको नम्बर राखिरहेको छु र वाट्सएपको लागि नम्बर 9802344646 रहेको छ। यदि तपाईँ परदेशबाट सुनिरहनु भएको छ भने कल गर्न भ्याउनु भएको छैन भने तपाईँले वाट्सएपमा मेसेज छोड दिइराख्नु भए पनि हुन्छ। कार्यक्रम सकिन लाग्दाखेरि म सकेसम्म तपाईँले टिपाउनु भएको अप्सन म टिप्ने कोसिस पनि गर्नेछु। र यदि तपाईँ परदेशमा हुनुहुने श्रोताहरू केही गरी विजेता बन्नुभयो भने तपाईँहरूले तपाईँको नेपालमा रहनु भएको आफन्तको नम्बर दिन सक्नुहुनेछ। त्यो नम्बरमा हामीले ब्यालेन्स हालिदिने गरेका छौं है। र 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर र वाट्सएपको लागि नम्बर 9802344646 रहेको छ। र तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9860636770 रहेको छ। र यतिखेर विजयजी कोही हुनुहुन्छ उहाँले हुनुहुन्न भन्नुभएको छ, टेलिफोन लाइन एकदमै खुल्ला छ भनेर बताइसक्नु भएको छ। त्यसकारण गर्दाखेरि म मेसेज प्राप्त भएको मेसेज टिप्न जाँदैछु। 25 नम्बरमा हुनुहुन्छ पम्फा रोका हुनुहुन्छ र उहाँले अप्सन सी टिपाउनु भएको छ। र गएको हप्ता पनि उहाँले टिपाउनु भएको थियो, कार्यक्रम सकिनै लाग्दाखेरि भएको भएर उहाँको मेसेज हामीले टिप्न पाएनौ र भ्याएनौ। त्यसको लागि हामी आजको एपिसोड मार्फत क्षमा चाहन्छौ भन्न चाहन्छु पम्फाजीसँग। र उहाँले चाहिँ आजको कार्यक्रममा अप्सन सी टिपाउनु भएको छ। र पम्फाजी तपाईँलाई धेरै धन्यवाद कार्यक्रममा आउनु भएको लागि र तपाईँले टिपाउनु भएको अप्सन सी मैले टिपाइसकेको छु। र अब भने 26 नम्बरमा हुनुहुन्छ, 25 नम्बरमा पम्फाजीको छ भने 26 नम्बरमा मलाई मेसेज गर्नुभएको छ सबिनजीले, सायद कल गर्नुभएको छ, सबिनजीले मेसेज पनि गर्नुभएको रहेछ, सबिन तामाङ भन्नुभएर र उहाँले कल गर्नुभएको जस्तो लाग्यो मलाई कार्यक्रममा। मैले हेर्दैछु र सबिनजीले कल गर्नुभएको हो या मलाई त्यो लागेको चाहिँ त्यस्तो हो कि है, र उहाँले मेसेज पनि गर्नुभएको रहेछ। सबिनजीको छैन रहेछ, मैले टिपे 26 नम्बरमा सबिन तामाङ हुनुहुन्छ र सबिनजी तपाईँले टिपाउनु भएको अप्सन मैले बी भनेर टिपाएँ है त। र सबिनजीलाई हामी धेरै धन्यवाद दिन चाहन्छौ, बारा पोखरीबाट हुनुहुन्छ र खोटाङको बारा पोखरीबाट चाहिँ हुनुहुन्छ र उहाँ चाहिँ सबिनजी चाहिँ। र यतिखेर कोही हुनुहुन्छ हजुर, उहाँले विजयजीले कोही हुनुहुन्छ भन्नुभएको छ। 27 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
1: दादा नमस्ते।
8: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? लक्ष्मीजी कस्तो हुनुहुन्छ तपाईँ? ल खुसी लाग्यो, अनि प्रश्न सुन्न पाउनुभयो। अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? बी र सी टिपाउन चाहनुहुन्छ। ल मैले बी र सी टिपाएँ है त। हस् धेरै धन्यवाद, कार्यक्रममा आउनुभयो, उहाँ हुनुहुन्थ्यो लक्ष्मी रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले अप्सन बी र सी टिपाएर जानु भइसकेको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला भइसकेको छ। र हामी हाम्रो स्टुडियोको समय काठमाडौँमा भएको टाइम बताउँदैछु म तपाईँलाई, 5:47 गइसकेको छ। त्यसकारणले गर्दाखेरि तपाईँ आउन चाहनुहुन्छ भने हामीसँग लगभग 5 मिनट जति समय छ, त्यसपछि हामी गीत बजाउँछौ अनि सही जवाफ र विजेताको नाउँ हामी लिएर आउने नै छौ। सन्देशजी हुनुहुन्छ, सन्देशजीले मेसेज गर्नुभएको रहेछ उदयपुरबाट, सन्देश तामाङ हुनुहुन्छ र उहाँ पनि पहिलोचोटि हुनुहुन्छ जस्तो लाग्यो सन्देशजी। र उहाँको नाउँ चाहिँ मैले 28 नम्बरमा राखेको छु र उहाँले अप्सन सी भनेर टिपाउनु भएको छ। सन्देशजी तपाईँको नाउँ चाहिँ मैले 28 नम्बरमा राखेको छु र आउने दिनमा पनि तपाईँ आउन सक्नुहुनेछ है। र तपाईँ वाट्सएपमा आउन चाहनुहुन्छ भने वाट्सएपमा आउन सक्नुहुनेछ, अथवा कल गर्न चाहनुहुन्छ भने कल पनि गर्न सक्नुहुनेछ। र अब भने म 29 नम्बरको श्रोताको नाउँ टिप्न गइरहेको छु। 29मा टेक्स्ट मेसेज गर्नुभएको छ र अहिले जति पनि मैले पढिरहेको छु टेक्स्ट मेसेज मात्र पढिरहेको छु। र अर्को श्रोता हुनुहुन्छ अश्विन तामाङ हुनुहुन्छ खोटाङबाट, तपाईँको नाउँ चाहिँ मैले 29 नम्बरमा राखेको छु है अश्विनजी, र आउने दिनमा पनि तपाईँ आउन सक्नुहुनेछ। र तपाईँले टिपाउनु भएको अप्सन ए मैले टिपाइसकेको छु र तपाईँ पनि पहिलोचोटि हुनुहुन्छ कि जस्तो लाग्यो, तर केही छैन, आउने दिनमा पनि आउन सक्नुहुनेछ। कहिलेकाहीँ हामी अडियोमा पनि कुराकानी गर्न सक्छौ, कल मार्फत पनि कुराकानी गर्न सक्छौ, त्यसैले अश्विनजी हामी अपेक्षा गर्छौँ आउने दिनमा कल मार्फत कुरा गर्नको लागि, र तपाईँ आउन चाहनुहुन्छ भने 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर, र टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9860666374 रहेको छ। वाट्सएप मार्फत आउन चाहनुहुन्छ भने तपाईँ समक्ष मैले नम्बर राखि नै रहेको छु 9893446489802344646 रहेको छ है। र अब यो चाहिँ यो कार्यक्रम चाहिँ गुड न्युज एफएमको पेज मार्फत पनि प्रत्यक्ष प्रसारण भइरहेको छ अडियो मार्फत, र त्यहाँ पनि तपाईँले यदि सुनिरहनु भएको छ भने भाग लिन सक्नुहुनेछ, र मलाई हाम्रो प्राविधिक मित्र विजयजीले चाहिँ अनियरमा पठाउनु हुनेछ नै। र यतिखेर टेलिफोन सम्पर्कमा हुनुहुने 30 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
1: हजुर नमस्ते सर।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म बाजुराबाट एकिन्द्र राज भण्डारी।
0: एकिन्द्र राज भण्डारी भन्नुभयो?
1: हजुर बाजुराबाट।
0: हजुर, तपाईँ पनि पहिलोचोटि हुनुहुन्छ जस्तो लाग्यो है।
1: हजुर,
0: ल के गर्नुहुन्छ बाजुरातिर?
1: के होइन, म होटल लाइनमै काम गर्छु सर।
0: हजुर, ल तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु हाम्रो कार्यक्रममा आउनु भएको लागि। कार्यक्रमको बारेमा कसले बताइदिनु भयो तपाईँलाई?
1: ठ्याक्कै त जानकारी छैन, कार्यक्रम आउँछ भन्ने थाहा थियो।
0: ल धेरै धन्यवाद। एकिन्द्र भन्नुभयो है?
1: एकिन्द्र राज
0: भण्डारी। हजुर, एकिन्द्र मैले टिपे, र तपाईँलाई हाम्रो कार्यक्रमको नियम अनुसार दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ। आउने दिनदेखि आउने दिनहरूमा पनि आउन सक्नुहुनेछ है। बाह्र भन्नुभयो है?
1: एकिन्द्र राज भण्डारी।
0: बाजुरा। हजुर, मैले बाजुरा भनेर टिपे। अनि प्रश्न सुन्न पाउनुभयो?
1: फेरि भन्नुहोस् न, मैले सुनेको छैन।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, मन्नको अर्थ के हो? अप्सन एमा रोटी, अप्सन बीमा महम बनाएको बाबर, अप्सन सीमा यो के हो?
1: प्रश्न फेरि एकपटक।
0: प्रश्न चाहिँ बाजु माफ गर्नुहोस्, मन्नको अर्थ के हो? अप्सन एमा रोटी, अप्सन बीमा महम बनाएको बाबर, अप्सन सीमा यो के हो?
1: रोटी भन्छु म।
0: अप्सन एटी पनि जानुहुन्छ?
1: हजुर।
0: मैले अप्सन एटी पाएँ। कार्यक्रममा आउनुभयो, आउँदै गर्नु छुटौ। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो एकिन्द्र राज भण्डारी हुनुहुन्थ्यो बाजुराबाट, र उहाँले अप्सन ए टिपाएर जानुभएको छ, र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। र यतिखेर वाट्सएप मार्फत आउनुहुने 31 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो, हजुर जयमसी। हजुर, पम्फा गोपालीजी कस्तो हुनुहुन्छ?
21: म ठिक छु, हजुर कस्तो हुनुहुन्छ नि?
0: हजुर हामी पनि सन्चै छौ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो?
21: सुन्दै कि अहिले त बत्ती गएर, अनि म चाहिँ एबिसी नै गेस गर्न चाहन्छु सर। गेस गर्न त पाइन्छ
0: हाम्रो कार्यक्रममा, त्यो नियम पनि छ, कहिले काहीँ एबिसी नै सही जवाफ हुन्छ होइन, अनि त्यो कारणले पाइन्छ। र धेरै धन्यवाद कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्। अनि आमालाई कस्तो छ अहिले?
21: आमा त्यस्तै नै हो सर, उठाइदिनु पर्छ, बेला बेला चाहिँ दुख्यो भन्नुहुन्छ, नदुख्ने औषधीहरू खानदिनु पर्छ, अनि त्यही हो, अलिअलि खानुहुन्छ, खुवाइदिनु पर्छ।
0: हस्, आमाको सेवा गरिरहनु भएको छ, अब बुढेसकालमा हुनुहुन्छ आमा होइन, र पनि तपाईँले सेवा गरिरहनु भएको छ, र हामी पनि प्रार्थनामा सम्झिरहेका छौँ, र आउने दिनहरूमा आउन सक्नुहुनेछ अझै, र हाम्रो श्रोताहरूले पनि सम्झिरहनु भएको छ तपाईँको आमाको लागि पनि, र तपाईँलाई पनि है। र हुन्छ, धेरै धन्यवाद पम्पाजी, आउँदै गर्नुहोस् छुटौ।
21: सबैले सम्झिरहनु भएको छ, र अनि अलि पहिला जस्तो रुनी हजुरहरू आ बेला चौबिसै घण्टा रुनी कराउने चिच्याउन्थ्यो, त्यो चाहिँ कम भएको छ, धेरै कम भएको छ नि होइन, प्रार्थनाद्वारा। हुन्छ सर, जय मसीहरूलाई समय दिनुपर्छ।
0: हजुर हुन्छ, धेरै धन्यवाद। र उहाँ हुनुहुन्थ्यो पम्पा गोपाली हुनुहुन्थ्यो, चितलाङबाट हुनुहुन्थ्यो, र उहाँले अप्सन एबिसी टिपाएर जानुभएको छ। अब यो लास्ट नम्बर मात्र हो, 32 नम्बरमा जो हुनुहुन्छ म उहाँलाई स्वागत गरिहाल्छु। हेलो
22: हजुर नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? विक्रमजी है, अछामबाट आउनुभयो, अनि तपाईँ पनि पहिलोचोटि हुनुहुन्छ जस्तो लाग्यो। ल कसले बताइदिनु, हाम्रो कार्यक्रमको बारेमा कसले बताइदिनु भयो?
3: साथीले जानकारी गरेको थिएँ।
0: हस् र उहाँ साथीलाई धेरै धन्यवाद भनिदिनुहोस्। अनि विक्रमजी, तपाईँलाई पनि दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ। आउने दिनहरूमा आउन सक्नुहुनेछ अथवा सोमबार तपाईँले सम्झेर आउन सक्नुहुनेछ है। अनि प्रश्न सुन्न पाउनुभयो? अप्सन बी भन्नुभयो। हस् धेरै धन्यवाद विक्रमजी कार्यक्रममा आउनुभयो। आउँदै गर्नु छुटौ। हस् उहाँ हुनुहुन्थ्यो विक्रम शाह हुनुहुन्थ्यो र उहाँ चाहिँ अछामबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानुभएको छ। र अब भने 33 नम्बरमा जो हुनुहुन्छ, म यहाँ छुटेको नाउँ म टिप्न गइरहेको छु। 33 नम्बरमा हुनुहुन्छ रमेश रेग्मी हुनुहुन्छ र उहाँले प्रश्नको जवाब अप्सन सी टिपाउनु भएको छ। उहाँ चाहिँ प्रत्यक्ष प्रसारण कार्यक्रम अडियो प्रसारण सुन्नु भएर उहाँले चाहिँ भाग लिनु भएको छ। र त्यसै गरी 34 नम्बरमा हुनुहुन्छ अञ्जु रेग्मी हुनुहुन्छ, उहाँले पनि अप्सन ए टिपाउनु भएको छ। उहाँले चाहिँ हाम्रो रमेशजीले सी टिपाउनु भएको छ, अञ्जुजीले चाहिँ ए टिपाउनु भएको छ। अनि योगेन्द्र मगर हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। योगेन्द्रजीको नाउँ चाहिँ मैले 35 नम्बरमा राखेको छु र उहाँले अप्सन सी टिपाउनु भएको छ। र रमा रेग्मी हुनुहुन्छ, रमाजीले चाहिँ अप्सन एबीसी टिपाउनु भएको छ। उहाँको नाउँ चाहिँ मैले 36 नम्बरमा राखेको छु। र यतिखेर पनि यो गीत अब तपाईँ समक्षमा राख्न चाहन्छु। गीतपछि म पुनः आउनेछु सही जवाफ र पीडिताको नाउँ लिएर।

0: हजुर, यो गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गोस्पल एक्सप्रेसमा। कार्यक्रम गोस्पल एक्सप्रेसको भाग 327 प्रश्न यस प्रकार रहेको थियो, मन्नको अर्थ के हो भनेर। अप्सन एमा रोटी, अप्सन बीमा महम्म बनाएको बाबर, अप्सन सीमा यो के हो रहेको थियो भने सहित बाबा म तपाईँ समक्ष राख्न चाहन्छु। आज पाँचजना छजना श्रोताहरू चाहिँ पहिलोचोटि भाग लिनुहुने श्रोताहरू हुनुहुन्थ्यो भने 36 श्रोताहरू चाहिँ जम्मा श्रोताहरूले आज भाग लिनु पाउनुभयो र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र प्रश्नको सही जवाफ चाहिँ मैले यो प्रश्न तयार पारेको थिएँ प्रस्थानको पुस्तक 16 अध्यायको 31 पदबाट तयार पारेको थिएँ। यहाँ यसरी लेखिएको छ, इजरायलीहरूले त्यस रोटीको नाउँ मन्ना राखे, त्यो धनिया जस्तो सेतो थियो, त्यसको स्वाद चाहिँ महमा बनाएको बाबर जस्तो थियो। भनेपछि त्यहाँ मन्ना पछि एउटा ब्राकेट आउँछ, तपाईँले त्यहाँ हेर्न सक्नुहुनेछ। त्यसको अर्थ चाहिँ तल लेखिएको छ के हो भन्दाखेरि, त्यसको अर्थ चाहिँ अप्सन ए रोटी होइन, अप्सन बी महम बनाएको बाबर पनि होइन, अप्सन सी यो के हो भन्ने चाहिँ रहेको छ। मन्नको अर्थ चाहिँ यो के हो रहेको छ भनेर चाहिँ बताएको छ, किनभने त्यो रोटी जस्तो पनि थियो, त्यो बाबर जस्तो पनि थियो, अथवा धनिया सेतो धनिया जस्तो थियो भन्ने कुरा पनि थियो है। त्यस कारण गर्दाखेरि त्यसको मन्नको अर्थ नै यो के हो भन्ने चाहिँ सही जवाब रहेको छ। अप्सन ए होइन, बी पनि होइन, सी सही जवाब रहेको छ। र आज सबैले अप्सन ए बी सी भनेर टिपाउनु भएको छ, छ्यासमिस छ। त्यस कारण गर्दाखेरि सबैभन्दा सुरुमा 36 मध्येमा कसले कल गर्नुभएको थियो भन्दाखेरि राधाराम आचार्य हुनुहुन्थ्यो पर्वतबाट, उहाँले अप्सन ए टिपाउनु भएको थियो। दोस्रोमा हुनुहुन्थ्यो उपासना घिसिङ हुनुहुन्थ्यो सर्लाहीबाट, उहाँले अप्सन बी टिपाउनु भएको थियो। सबिन तामाङ हुनुहुन्थ्यो खोटाङबाट, उहाँले अप्सन ए भएको थियो। त्यसै गरी चन्द्रमाया मगर हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको छ। चौथो नम्बरमा आएर पनि कल लागेर पनि सबैभन्दा सुरुमा सही जवाब टिपाउनु हुने श्रोता उहाँ हुनुभएको कारणले गर्दाखेरि उहाँ चाहिँ स्वत विजेता बन्नुभएको छ चन्द्रमायाजी। अब सामाजिक सञ्जाल मार्फत चाहिँ यो के हो भनेर कमेन्ट गर्नुभएको छ र सी भनेर कमेन्ट गर्नुभएको छ। उहाँको नाउँ रहेको छ सूरज लिम्बू हुनुहुन्छ र उहाँ विजेता बन्नुभएको छ। र हाम्रो प्राविधिक मित्रले आज दुईटा नम्बर छान्नु भएको छ, दुईटा नम्बर भन्नाले चाहिँ एउटा नम्बरको सही जवाफ नमिलेको कारणले गर्दाखेरि उहाँले 29 नम्बर छान्नु भएको थियो, तर 29 नम्बरमा हुनुहुने हाम्रो श्रोताले चाहिँ अप्सन ए भनेर टिपाउनु भएको थियो, त्यसैले मिलेन। त्यसैले फेरि उहाँले दोस्रोचोटि नम्बर पठाउनु भएको छ 25 भनेर, 25 श्रोताले चाहिँ सही जवाब टिपाउनु भएको छ। पम्फा रोका हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ र उहाँलाई हामी बधाई दिन चाहन्छौ। प्राविधिक मित्रको तर्फबाट, विजयजीको तर्फबाट उहाँ विजेता बन्नुभएको छ। र अब भने आजको कार्यक्रममा 36 मध्येबाट जसले अप्सन सी टिपाउनु भएको छ उहाँहरूबाट मैले एउटा नम्बर तान्न गइरहेको छु र मेरो हातमा नम्बर परिसकेको छ। त्यो नम्बर रहेको छ झनै झनै बिचको नम्बर पर्न गएको रहेछ र उहाँले अप्सन सी टिपाउनु भएको छ। 15 नम्बरको श्रोता हुनुहुन्छ र 15 नम्बरको श्रोता हुनुहुन्छ महेन्द्र चमार हुनुहुन्छ र उहाँले अप्सन सी टिपाउनु भएको छ। पाल्पादेखि हुनुहुन्थ्यो तपाईँलाई हजुर धेरै धेरै बधाई छ। कार्यक्रम सकेपछि नम्बर टिपाउन सक्नुहुनेछ र कार्यक्रम सुनेर साथ दिनुभयो, भाग लिएर साथ दिनुभयो र धेरै धन्यवाद। आउने दिनमा पनि तपाईँ आउन सक्नुहुनेछ, यदि कल लागेन भने फेरि ट्राई गर्नुहोस् भन्न चाहन्छु र आउने हप्ता है, फेरि आज होइन। र त्यसैले प्राविधिक मित्र विजयजीलाई र तपाईँ सुनेर पनि साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा बिदाउन चाहन्छु। गुड न्युज एफएम 105.1 MHz सुन्दै गर्नुहोस्।
1: अब प्रस्तुत छ कार्यक्रम आत्मिक जागरण।
2: कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुत जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा नयाँ अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुकी 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबललाई विश्लेषणात्मक रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्ष तपाईँको बीचमा जस्ता तस्तै प्रस्तुत गर्ने गर्दछौ। त्यसो त यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई जीवित परमेश्वरको वचनसँग साक्षात्कार गराउनु हाम्रो कार्यक्रमको एक मात्रै उद्देश्य रहेको छ र सोही अनुरूप आज पनि हामी तपाईँको बीचमा आइसकेका छौं र यो तपाईँको निम्ति एउटा श्रृंखलाबद्ध बाइबल अध्ययनको कक्षा बन्न सक्दछ। श्रोता, यदि तपाईँ पवित्र धर्मशास्त्र बाइबललाई नजिकबाट चिन्न चाहनुहुन्छ तर त्यसको लागि तपाईँले उचित मौका अवसर प्राप्त गर्नु पाउनु भएको छैन भने यो कार्यक्रम तपाईँको आत्मिक तृष्णा मेटाउनको लागि कोसे ढुङ्गा साबित हुन सक्नेछ भन्ने हामीले आशा एवं विश्वास लिएका छौं र त्यही अनुरूप आज पनि आइपुगिसकेका छौं र तपाईँले हामीलाई कार्यक्रमको अन्तिमसम्म हामीलाई सुनेर साथ दिनुपर्ने हुन्छ र तपाईँलाई यो कार्यक्रम कस्तो लाग्दैछ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भनी दिन नभुल्नुहोला जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौं। साधारण श्रोता, अब भने आजको कार्यक्रमको शुरूआत भइसकेको छ र कार्यक्रमको आरम्भमा मन र आत्माको तयारीको निम्ति सुन एउटा सुमधुर भक्ति गीत र गीतपछि आजको कार्यक्रमको विषयवस्तुभित्र हामी प्रवेश गर्ने नै छौं।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने हामी ढिला नगरिकन आजको कार्यक्रमलाई शुरूआत गर्ने छौ। आदरणीय श्रोता, हामीले श्रृंखलाबद्ध रूपमा कार्यक्रममा एउटा विषय वस्तुमाथि चर्चा गरिरहेका छौ कि हामीले उद्धार र मुक्ति पाउनु किन आवश्यक छ भन्ने विषयमा, र हामी यसलाई विश्लेषणात्मक रूपले अध्ययन गर्दैछौ। र हामीले सामान्यतया हेर्ने हो भने हामीले उद्धार र मुक्ति पाउनु आवश्यक छ किनभने हामी पापी छौं र हामी जन्मदै पाप स्वभाव लिएर जन्मेको कारणले गर्दा हामी पाप गर्छौं र पाप र अधर्मको कारणले गर्दा हामी न्यायमा पर्नुपर्ने हुन्छ। त्यही कारणले गर्दा त्यसबाट छुटकारा प्राप्त गर्नु हामीलाई आवश्यक छ भनेर हामी भन्न सक्छौ। र त्यसभन्दा बाहेक हामीसँग अरू कारणहरू पनि छ र ती कारणहरूलाई हामीले एक एक गर्दै अध्ययन गरिरहेका छौं। र सबैभन्दा पहिला हामीले हेरेका थियौं हाम्रो आत्मा बचेको छैन। के कारणले नबचेको हो त? पहिलो कुरा, श्राप र अधर्मको बन्धनमा दबिएको कारण, जुन समाधान गर्न असम्भव थियो। हामी परमेश्वर बिना जिरहेका छौं। श्राप र पीड़ा, असफलता जस्ता कुराहरू हामीसँग छ। दोस्रो, हामी पापमा आसक्त छौं, जसको परिणाम हाम्रो जीवनमा न त आशिष छ न महिमा, केवल त्यसको ज्यालाको रूपमा मृत्यु मात्रै हामीसँग छ भन्ने विषयमा हामीले चर्चा गरेका थियौं। अनि अर्को, दियाबल शैतानको अधीनमा रहनु, जसले हामीलाई जहिले पनि गलत जीवन तर्फ उन्मुख गराउँछ र नरकको बन्धनमा राख्ने गर्दछ। त्यसपछि अर्को कारण हो, जीवन हामीहरूको जीवन परमेश्वरबाट अलगिएको छ र यो एउटा आत्मिक मृत्युको अवस्था हो। र त्यसको कारण चाहिँ के हो भन्दा, हामी दियाबलसको नियन्त्रणमा रहेर विभिन्न प्रकारका उहाँका नियमहरू उल्लङ्घन गर्दछौ र हामी उहाँलाई मन नपर्ने काम गर्दछौ, जसको अर्थ हो पापहरूमा हाम्रो आत्मा चाहिँ आसक्त भएको कारण मरेको हुन्छ भन्ने विषयमा पनि हामीले चर्चा गरेका थियौं। भने आजको बसाईमा चाहिँ पापमय प्रवृत्तिमा केन्द्रित जीवन मृत्युतर्फ उन्मुख भएको हो र यो यसरी मृत्युतर्फ अगाडि बढ्नु भनेको परमेश्वर तर्फको शत्रुता बढ्नु हो भन्ने विषयमा हामी कुराकानी गर्न गइरहेका छौ। प्रिय श्रोता, यदि तपाईँ हामी कुनै पनि हालतमा पापको क्षमा पाएका छैनौ भने हाम्रो गन्तव्य भनेको दोस्रो मृत्यु अर्थात नरकमा हो, जहाँ कहिले पनि आगो र गन्धक निभ्दैन र त्यस ठाउँमा न त परमेश्वरको साँचो उपस्थिति हुन्छ न उहाँको साथ र सहयोग नै हामीले प्राप्त गर्छौ, न त त्यहाँबाट हाम्रो क्रन्दन हाम्रो प्रार्थना नै परमेश्वरको कानसम्म पुग्छ। त्यस्तो ठाउँ हो र त्यो ठाउँमा पुग्नको लागि हामी जानी नजारिकन, हुन त हामी जानाजान कहिले पनि हामी त्यस्ता पाप र अधर्मको बाटोमा त लाग्दैनौ, र पनि हामी दियाबलसको बन्धनमा परेर त्यस्तो पाप र अधर्मको बाटोमा लाग्दाखेरि दिन प्रतिदिन हाम्रो दैनिक जीवनको जीवन भोगाई र जीवनशैलीद्वारा परमेश्वरसँग शत्रुता बढाइरहेका हुन्छौ। प्रेसरता, हामी मानिसको नजरमा इज्जत पाउने अथवा उनीहरूको नजरमा आफू प्रिय बन्ने धुनमा हामीले सृष्टिकर्ता परमेश्वरको विरुद्धमा पाप गर्दै उहाँसँग दुश्मनी मरिरहेका हुन्छौ। जुन प्रकारको दुश्मनीले चाहिँ हाम्रो जीवनमा धेरै ठूलो मूल्य चुकाउनु पर्ने अवस्था ल्याउँछ, अर्थात् पाप गर्नु भनेको अनन्तसम्म पहिले पनि चुकाइ नसकिने मूल्य चुकाउनु हो। यो चाहिँ तपाईँ निम्ति धेरै महँगो पर्नेवाला छ। यसकारणले गर्दा हामीले परमेश्वर बाहेक बरु अन्य कुराहरूसँग दुश्मनी गर्छौ भने त्यसको मूल्य त्यति महँगो हुँदैन, तर स्वयं सृष्टिकर्ता परमेश्वरसँग हामी दुश्मनी गर्दैछौ भने हामीले चर्को मूल्य चुकाउनु पर्ने हुन्छ। श्रोता, र उहाँसँगको दुश्मनी कसरी हुन्छ त भन्दाखेरि, हामीले उहाँले गर भनेको काम गर्दैनौ तर नगर भनेको काम गर्छौ भने सिधै हामी उहाँको विरुद्धमा बागी हुन्छौ र हामी उहाँको दुश्मन बन्दछौ। तपाईँलाई लाग्छ होला सृष्टिकर्ता परमेश्वरको विरुद्धमा मैले केही बोलेको छैन र म उहाँसँग दुई दुई हात गरेको पनि छैन, फेरि कुनै मुख पनि लागेको छैन भने म कसरी उहाँको दुश्मन भन्ने लाग्छ होला। यद्यपि तपाईँ आफैले कतिले यसो पनि भन्नुहुन्छ होला, मैले अहिलेसम्म परमेश्वर को हो भनेर चिनेको पनि छैन भने म कसरी उहाँको

हुन्छु होला र भन्ने विचार तपाईँको मनमा आउन सक्छ। वास्तवमा सिधा तरिकाले हेर्ने हो भने यो ठिकै हो, तर वास्तवमा भन्नुपर्दा हामीले हाम्रो जीवन शैलीद्वारा उहाँसँग दुश्मनी मोलिरहेका हुन्छ। खराब जीवन शैली, मानव तपाईँ कहीँ झुट बोल्नुहुन्छ अथवा तपाईँ जाँड रक्सी गुड्का खैनी सेवन गर्नुहुन्छ, आफ्नो स्वास्थ्य बिगार्नुहुन्छ, समाज र परिवारमा अराजकता तपाईँले पैदा गर्नुहुन्छ भने तपाईँले त्यहीबाट परमेश्वरसँगको दुश्मनीलाई शुरूआत गरिसक्नु भएको छ। एउटा कुरा म तपाईँलाई के स्मरण गराउन चाहन्छु भने तपाईँसँग भएको जुन देह शरीर छ वास्तवमा त्यसमाथि पनि तपाईँको अधिकार छैन, त्यसमाथि अधिकार सृष्टिकर्ता परमेश्वरको छ। त्यो त तपाईँको आत्मालाई रहनको लागि एउटा घरको रूपमा परमेश्वरद्वारा प्रदत्त गरिएको उहाँको सम्पत्ति हो। तर तपाईँ हामीले के गर्छौ, मेरो जीवन मेरो मर्जी, यस कारणले गर्दा मलाई मेरो शरीरमा जसरी सुविधा पुग्छ, आनन्द मिल्छ, कम्फर्ट मिल्छ, म त्यसै गरी जीवन जिउँछु भन्दै गर्दा हामीले सेवन गरेका कुराहरूले हाम्रो स्वास्थ्यलाई बिगार्दै बिगार्दै बिस्तारै उहाँले दिनुभएको जो हाम्रो आत्मा बस्ने घर शरीर छ क्षीण हुँदै जान्छ र अन्तमा गएर नष्ट हुन्छ। र यसरी हामीले आफ्नो शरीरको विरुद्धमा आफैले पाप गर्छौ भने पनि यसबाट सृष्टिकर्ता परमेश्वरको विरुद्धमा हामीले शत्रुता कमाइरहेका हुन्छौ। प्रिय श्रोता, सही चाहिँ के हो त? सही चाहिँ सृष्टिकर्ता परमेश्वरले दिनुभएका हरेक आज्ञाहरू मध्ये एउटालाई पनि उल्लंघन नगरिकन जीवन जिउनु, त्यो चाहिँ सही हो। तर वास्तवमा यस संसारमा हामी जो पापको समुद्र भित्र पौडी खेल्दैछौ, यसरी हामी चाहिँ पाप रहित हुन कोसिस गर्छौ भने यो सम्भव हुँदैन। जसरी एउटा माछा समुद्र भित्र बसेर ऊ पानीबाट ओभान हुन सक्दैन, अथवा कुनै मानिस समुद्र भित्र पसेर छाता ओढेर आफूलाई ओभान बनाउन सक्दैन, वा कुनै वर्षादी अथवा रेनकोट लगाएर पनि आफूलाई ओभान बनाउन सक्दैन। तर त्यसको लागि उसलाई के चाहिन्छ? त्यसको लागि उसलाई कि त पानीको सतह माथि उत्रनु पर्यो, या त फेरि पूर्ण रूपले पानी छिर्न नसक्ने गरी बनाइएको एउटा सब मरिन भन्दछ त्यस्तो प्रकारको एउटा जहाज चाहियो। तब ऊ समुद्र भित्र रहेर पनि उसले आफूलाई आफूलाई ओभानो राख्न सक्छ, समुद्रको कुनै पनि प्रदूषित पानी उसको सम्पर्कमा आउन सक्दैन। हामी यस संसारमा आत्मिक रूपमा एक हिसाबले पापै पापले भरिएको, अधर्मै अधर्मले भरिएको समुद्रमा छौ, र हामीले त्यो पाप र अधर्मबाट आफूलाई बचाउनको लागि गरिने सबै प्रकारका प्रयासहरू, धर्म कर्म रीतिरिवाज आदि जे पनि छ, ती सबै कामहरू चाहिँ यस्तो काम हो जो चाहिँ समुद्र भित्र बसेर छाता ओढ्नु अथवा वर्षाती लगाउनु जस्तै हो, त्यसले हामीलाई बचाउन सक्दैन श्रोता। त्यसै कारणले गर्दा तपाईँ हामीलाई बचाउनको निम्ति, तपाईँ हामीलाई त्यो समुद्रको सतहमाथि तैराउनको निम्ति एउटा डुङ्गाको रूपमा अथवा एउटा सब मरिनको रूपमा, जो चाहिँ हामीलाई पापको प्रदूषणबाट संक्रमणबाट जोगाउनको लागि ख्रिस्ट येशू आउनु भएको हो। र ख्रिस्ट येशूले हामी जसै विश्वास गर्छौ र हामीले हाम्रा पापहरूको निम्ति हामी क्षमा माग्छौ र हाम्रो सारा प्राण आत्मा शरीर उहाँमा सुम्पन्छौ, त्यसपछि उहाँको दया र उहाँको अनुग्रहद्वारा हामी निर्दोष ठहरिन सक्छौ र हामी माथि पापको कुनै पनि प्रकारको असर पर्न सक्दैन। आदरणीय श्रोता, यो त प्रभु येशू ख्रिस्टद्वारा परमेश्वरको अनुग्रहमा प्राप्त हुने जीवन हो। जब हामीले त्यो जीवनलाई जिउँदै गर्छौ नि, त्यसपछि अब हामीले हाम्रो स्वभावलाई परिवर्तन गर्नुपर्ने हुन्छ। त्यसपछि हामीलाई पवित्र आत्माको आज्ञा अनुसार अथवा प्रभु येशू ख्रिस्टको आज्ञा अनुसार हामीले जीवन जिउनु पर्ने हुन्छ। र त्यही कुरालाई रोमी 8 अध्यायको 4 पददेखि तलको खण्ड 8 पदसम्म यसरी लेखिएको छ, यस हेतुले कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्वभाव अनुसार होइन तर पवित्र आत्मा अनुसार चल्दछौ, किनभने पापमय स्वभाव अनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन् तर आत्मा अनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्। किनभने पापमय स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो। किनभने पापमय शरीरतिर लागेको मन चाहिँ परमेश्वर प्रति शत्रुता हो, परमेश्वरको व्यवस्थाको अधीनमा त्यो हुँदैन न त त्यो कहिले हुन सक्छ। पापमय स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैन भनेर उल्लेख गरिएको छ। र यतिखेर म 9 पददेखि तल पनि केही पदहरू पढ्न सान्दर्भिक लाग्यो, म तपाईँको निम्ति पढिदिनेछु। यदि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने तिमीहरू पापमय स्वभावमा होइन तर पवित्र आत्मामा हुन्छौ, तर कुनै मानिसमा ख्रिस्टको आत्मा हुनुहुन्न भने त त्यो उहाँको हुँदै हुन्न। यदि ख्रिस्ट तिमीहरूमा हुनुहुन्छ भने पापको कारण तिमीहरूका शरीर मरेको भए तापनि तिमीहरूको आत्मा धार्मिकताको कारण जिउँदा हुन्छन् भनेर उल्लेख गरिएको छ। श्रोता, अब तपाईँ हामीले विचार गर्नुपर्ने कुरा, हामीले

0: ख्रीष्ट यीशुलाई विश्वास गरेका छौँ, उद्धार र मुक्ति पाएका छौँ, तर यदि हामी अझै पनि पाप स्वभाव अनुसार आफ्नो शरीरको अभिलाषा पूरा गर्ने तवरमा मन लगाएर अगाडि बढ्छौ भने हामी अझै पापमा छौँ। हामीले पवित्र आत्मा अनुसार चल्ने भएका छैनौ। श्रोता, हाम्रो शारीरिक स्वभाव अनुसार हामीले कस्तो प्रकारको जीवन जिउँछौ त भन्ने विषयमा हामीले गलाती 5 अध्यायको 19 पदमा हामीले हेर्ने भने यसरी लेखिएको छ, 19 र 20 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यिनै हुन्: व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झै झगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट गुटबन्दी, दाह, पियकरपन, अश्लील मोज मज्जा र यस्तै अरू। यदि तपाईँ हामी यस्ता कुराहरूमा अहिले पनि लिप्त छौ भने हामीले परमेश्वरसँग मिलाप गरेका छैनौ, हामी अहिले पनि परमेश्वरको मित्र भएका छैनौ, हामी उहाँको शत्रु नै भइरहेका छौ। प्रिय श्रोता, विचार गर्नु, यी सूचीहरू मध्ये तपाईँसँग के बाँकी छन्? तपाईँ आफैले नि पढ्नुहोस् गलाती 5:19-21, जो पापमय स्वभाव हो। प्रिय श्रोता, तर आत्मा अनुसार चल्ने व्यक्ति कस्तो हुन्छ, आत्मामा चलेका व्यक्तिहरूले के गर्छ भन्ने विषयमा चाहिँ फेरि तल 5:22-23 यसरी उल्लेख गरेको छ: तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई र विश्वस्तता, नम्रता र संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन भनेर उल्लेख गरिएको छ। 24 तर तिनीहरू जो ख्रीष्ट येशुका हुन् तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसा सहित क्रुसमा टाँगिएका छन्। तर हामी पवित्र आत्माद्वारा जिउँछौ भने आत्माकै अनुसार हिँडौ भनेर उल्लेख गरिएको छ। श्रोता, आत्मा अनुसार हिँड्नु भनेको गलाती 5:22-23 पद अनुसार जीवन जिउनु हो, जहाँ प्रेमले स्थान पाउँछ, आनन्दले स्थान पाउँछ, शान्ति, दया र भलाई, विश्वसनीयता, नम्रता र संयम जस्ता कुराहरूले स्थान पाउँछ। तर यदि यी कुराहरू तपाईँको जीवनमा स्थान छैन भने तपाईँ आत्मा अनुसार होइन, शरीर अनुसार चल्दै हुनुहुन्छ। श्रोता, र जो शरीर अनुसार चल्छ त्यसले परमेश्वरसँग दुश्मनी मोल्दछ। श्रोता, 6 भन्छ, पाप स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो, जुन जीवन अनन्त हुन्छ। श्रोता, 7 पाप शरीरतिर लागेको जीवन, पापमय शरीरतिर लागेको मन चाहिँ परमेश्वरको शत्रुता हो भनेर हामीलाई भनिसकेको छ। र यदि तपाईँ हामी अझै पनि यस्ता प्रकारको जीवन जिइरहेका छौँ भने हामीलाई मुक्ति र उद्धारको खाँचो छ, हामीले मुक्ति पाउनु पर्छ, उद्धार पाउनु पर्छ। रोमी 6:23 भन्छ, पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो भनेर भन्दछ। यदि हामी पाप स्वभाव अनुसार जीवन जिउँदैछौ भने हाम्रो ज्याला भनेको, हाम्रो कमाई, हाम्रो आमदानी भनेको अनन्त मृत्यु नै हो, जो हामीले बारम्बार सुन्दै भन्दै आइरहेका छौँ। तर हामीले पवित्र आत्मा अनुसार मन लगाउनु भनेको त्यसको कमाई भनेको अनन्त जीवन र अनन्त स्वर्गीय शान्ति हो। अब हामीलाई कुन चाहिँ जीवन जिउन असल हो, तपाईँको मनमा उत्तर आउन सक्ला, पवित्र आत्मा अनुसार हो। त्यसकारणले गर्दा आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँ निर्णय गर्नुहोस्, अब म पवित्र आत्मा अनुसार जीवन जिउन चाहन्छु। रोमी 8:13 भन्दछ, किनकि पापमय स्वभाव अनुसार जिउँछौ भने तिमीहरू मर्छौ, तर यदि पवित्र आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्यौ भने तिमीहरू जिउने छौ। यो 8:13 भनेको कुरा हो। त्यसकारण आज हामी एउटा निर्णय गरौं, आफूलाई जाँचौ अनि फेरि निर्णय गरौं, के म पापमय स्वभाव अनुसार जिउँदैछु, कति प्रतिशत पापमय स्वभाव मसँग छ। र यदि यी सब कुराहरू तपाईँमा पाइयो भने तपाईँ र हामी आत्मिक रूपमा मरेकै हुन्छौ, यहाँसम्म कि ख्रीष्टलाई विश्वास गरेको भए तापनि आत्मिक रूपमा मृत। तर यदि हामीले पवित्र आत्मा अनुसार पवित्र आत्माको शक्तिमा यी पापमय स्वभावका कामहरूलाई अन्त गर्छौ भने हामीले जीवन पाइसकेका छौ भन्ने कुरा भुल्नु हुँदैन। श्रोता, गलाती 6:8 भन्छ, जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्दछ त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ, तर जसले आत्माको निम्ति रोप्दछ त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ भनेर उल्लेख गरिएको छ। यो समय तपाईँ के कुरा रोप्दै हुनुहुन्छ? पापमय स्वभावका कुराहरू रोप्दै हुनुहुन्छ भने अन्तमा तपाईँको कटनी पनि त्यही हुनेछ। तर यदि तपाईँ धार्मिकताका कुराहरू, पवित्र आत्माका कुराहरूलाई तपाईँले रोप्दै सतै हुनुहुन्छ भने अन्तमा तपाईँले जीवन र शान्तिको कटनी गर्नुहुनेछ। श्रोता, यसकारण हामी के रोप्दैछौ र के कटनी गर्नेवाला छौ, यो कुरालाई अहिले समय छँदै हामीले मनन गर्नुपर्ने बेला भइसकेको छ। श्रोता, याकुब 4:4 भन्दछ, व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ। श्रोता, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो। यसको अर्थ ख्रिस्ट यीशुलाई विश्वास नगर्नेहरूसँग मित्रता गाँस्दै नगाँस्नु भन्ने होइन, कृपया यसको गलत अर्थ नलगाउनु होला। संसारसँगको मित्रता भनेको चाहिँ पाप स्वभावसँग जो हाम्रा मसीहमा नहुनुभएका मानिसहरूले जीवनशैली जिउनुहुन्छ, ख्रिस्टलाई विश्वास नगर्नेहरूको जीवनशैली जस्तो गरी हामी पनि उनीहरूसँगै मिलेर यही जीवनशैलीमा सहभागी हुनु भनेको संसारसँग मित्रता गाँस्नु हो। श्रोता, मसीहमा नहुने व्यक्तिहरू मद्यपान धुम्रपान सेवन गर्नुहुन्छ, लागु औषध सेवन गर्नुहुन्छ, अथवा नराम्रा कामहरू वहार गर्नुहुन्छ, व्यभिचारका कामहरू गर्नुहुन्छ, अरूलाई सोच्ने, हत्या गर्ने अनि भ्रष्टाचार गर्ने कुराहरू गर्नुहुन्छ, तर तपाईँको मित्र त्यस्तो गर्दै हुनुहुन्छ र तपाईँ एउटा मसीहतमा हुनुहुन्छ र पनि ती मित्रसँग तपाईँ साझेदार हुनुभयो, उनीहरूको कामलाई समर्थन गर्नुभयो, सहायता गर्नुभयो भने तपाईँले परमेश्वरसँग शत्रुतालाई कमाइराख्नु भएको हुन्छ। तर त्यसको साटो तपाईँले त्यो मित्रलाई कठोर चेतावनी दिनुभयो, यहाँसम्म कि मित्रता टुटे नै टुटोस् भनेर तपाईँले उहाँलाई चेतावनी दिनुभयो, त्यो काम गर्नलाई उनीहरूलाई रोक्ने प्रयत्न गर्नुभयो भने तपाईँले परमेश्वरसँग मित्रता बढाइराख्नु भएको हुन्छ। भरे त्यो मानिस तपाईँलाई शत्रु देख्ला, तर वास्तवमा उसले तपाईँलाई शत्रु देखेर तपाईँको मित्रता टुटेर तपाईँलाई केही पनि फरक पर्दैन, तर परमेश्वरसँगको मित्रता टुट्यो भने त्यसले तपाईँलाई धेरै नोक्सानी हुन्छ। यसकारणले गर्दा यी कुरामा हामी सजग हुनु पर्दछ। प्रेसता गलाती 5:24 भनिएको छ, तर तिनीहरू जो ख्रिस्ट येशूका हुन् तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसा सहित क्रुसमा टाँगिदिएका छन्। प्रेसता, अब हामीले हाम्रा जीवनमा हामीले गर्नुपर्ने सबै खराब कामहरू ख्रिस्ट येशूसँग क्रुसमा टाँगिएको छ भन्नुको मतलब अब हामीले छोडेका छौँ, छोड्नु पर्छ र हाम्रो मन मस्तिष्क र जीवन शैलीलाई हामीले पूर्ण रूपले परिवर्तन गर्नुपर्छ भन्न खोजिएको हो। स्मरण रहोस्, जसले ख्रिस्टलाई विश्वास गर्छ उसले कुनै धर्म परिवर्तन गरेको हुँदैन, किनभने ख्रिस्ट येशू हामीलाई धर्म सिकाउन आउनु भएन र कुनै अर्को नयाँ धर्म पन्थ दिन पनि आउनु भएको होइन, बरु उहाँले हामीलाई कुबाटोबाट सही बाटोमा डोर्याउनको लागि आउनु भएको, हाम्रो मार्ग परिवर्तन गर्न, जीवनशैली परिवर्तन गराउनको लागि आउनु भएको हो। जसले ख्रिस्टलाई विश्वास गर्छ उसले जीवन शैलीलाई परिवर्तन गर्छ। धर्म के हो? धर्मको शाब्दिक अर्थ हुन्छ आफ्नो काम, कर्तव्य र उत्तरदायित्व निभाउनु। श्रोता, जो व्यक्ति पहिले ख्रिस्टमा थिएन त्यो व्यक्ति पाप प्रति उत्तरदायी थियो र डियाबलस अर्थात शैतानले दिएको जिम्मेवारीलाई उसले पूरा गरिरहेको थियो, चाहेर होस् या नचाहेर। तर अब ख्रिस्ट यसलाई विश्वास गर्दा अब त्यो ख्रिस्ट प्रति उत्तरदायी हुन्छ, शैतान प्रति अथवा पाप स्वभाव प्रति होइन, डियाबलस प्रति अब उत्तरदायी हुँदैन, ऊ अब ख्रिस्ट प्रति उत्तरदायी हुन्छ र ऊ अब समाज प्रति पनि उत्तरदायी हुन्छ, त्यसै गरी आफ्नो काम र कर्तव्य प्रति पनि ऊ अब उसको निष्ठा अझै बढ्छ। अब विचार गर्नुहोस्, ख्रिस्ट येशूलाई विश्वास गर्दाखेरिमा एउटा व्यक्तिले के खराबी गर्छ? केही पनि गर्दैन हो। एउटा कुरा नोक्सान हुन्छ, डियाबलसले जुन प्रकारको व्यापार ऊद्वारा चलाउन चाहन्थ्यो त्यसको व्यापार चाहिँ चौपट हुन्छ। मानौ कोही दुर्व्यसनी ख्रिस्टमा आयो भने अब त्यो उसले दुर्व्यसन गर्न छोड्यो भने जो लागु औषध बेच्ने कारोबारी छ त्यो कारोबारीको व्यापार चाहिँ चौपट हुन्छ। हो श्रोता, र पक्कै पनि कोही पनि मानिसले लागु औषध कारोबारीको व्यापार फैलाओस् र सबै व्यक्ति दुर्व्यसनी बनोस् भन्ने चाहँदैन, ती व्यक्ति चाहन्छन् जो यससँग जोडिएका छन्। प्रेसता, यस्तो प्रकारको परिवर्तन ल्याउनको लागि न कुनै हतियार, न कुनै बलियो कानून, न कुनै डर, तर केवल ख्रिस्टको प्रेममा कोही मानिसलाई स्वेच्छाले दुर्व्यसनबाट सही बाटोमा ल्याउन सक्छ भने ख्रिस्ट येशूलाई विश्वास गर्नु र जीवन परिवर्तन गर्नु के नराम्रो कुरा हो र? कदापि होइन। हो, कतिजना धर्मका ठेकेदारहरूले धर्मको हवाला दिएर आफ्नो व्यापार नोक्सान हुने देखेर आफ्नो व्यापार चौपट होला भन्ने डरले यी कुराको विरोध गर्नु स्वाभाविक हो, तर वास्तवमा कुनै समाज मसीही शिक्षातिर उन्मुख हुँदैछ भने पक्कै पनि राज्यको निम्ति र समाजको निम्ति असल कुरा हो र यसले व्यक्ति व्यक्ति गर्दै सिङ्गो समाजलाई परिवर्तन गर्छ र सिङ्गो समाज असल बाटोमा लाग्छ भने सायद राज्य संयन्त्रलाई देशमा शासन गर्न पनि एकदमै सहज हुन्छ र राज्य संयन्त्रले शासन प्रणालीमा जुन खर्च गर्नु परिरहेको छ त्यो खर्च पनि न्यून भएर जान्छ। श्रोता, सबै कुराहरू फाइदै फाइदा छ र यसरी हामीले हाम्रा सबै मानिसहरूले ख्रिस्ट येशूको धार्मिकतालाई धारण गरेर आफ्ना पाप स्वभावहरूलाई चाहिँ नष्ट गर्नु प्रत्येक व्यक्तिको आजको आत्मिक खाँचो हो र यसैलाई मुक्तिको मार्ग भनिन्छ। भन्दै अब भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भनिदिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम आत्मिक जागरण, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने दिन सक्नुहुनेछ। हवस् त श्रोता, भने आजको कार्यक्रमबाट प्राविधिक कक्षबाटका प्राविधिक मित्रका साथ प्रस्तुत जोनाथन गिरीलाई बिदा दिनुहोस् र हामी फेरि पनि अर्को कार्यक्रममा यसै गरी अर्को विषयवस्तुमा भेटिनेछौ। तबसम्मको लागि आज्ञा दिनुहोस्। हवस्त, जय मसीह।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन, र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशली हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। केही दिनदेखि हामी यो अयुबको पुस्तकको अध्ययनका अयुब र उनका साथीहरूको वार्तालापलाई हेरिरहेका छौं र निरन्तर रूपमा अयुबले आफ्ना बचाउको लागि बोलिरहेका छन् कि आजको दिनमा पनि हामी अयुबको प्रतिक्रियालाई नै निरन्तरता दिँदै जानेछौ।
2: भाइ, अयुबको साथीहरू जो उनको दुःख र कष्टको समयमा उनलाई सान्त्वना दिन आएका थिए, उनीहरूले सान्त्वना भन्दा झन बढी उनको अवस्थामा शंका गरेका छन् र पनि अयुबले आफ्नो विश्वासलाई स्थिर राखेका छन्।
1: साँच्चै नै दाई, कतिपय अवस्थाहरूमा हाम्रो नजिकको साथीहरूले गरेका गलत कुराहरूले हामीलाई झन हाम्रो पीड़ामा सहायता होइन संघर्ष गर्नको लागि बाध्य बनाउँदछ। यो समयमा विश्रामको लागि मन अतालिरहेको हुन्छ।
2: हो भाइ, र हामीले यो कुरालाई स्वीकार्नुपर्छ कि त्यो संघर्षमा हामीलाई सहायता गर्ने कोही हुनुहुन्छ। त्यसैले आउनुहोस्, यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र साँचो सत्यतालाई थाहा गरौं।
3: बाइबल अध्ययनको क्रममा आज हाम्रो अध्ययन हुनेछ अयुब 26 अध्यायदेखि 29 अध्यायसम्मबाट। यहाँ हामी देख्नेछौ अयुबको आठौं उत्तर। यो अति नै लामो अयुबको प्रतिवाद हो। यो 26 31 अध्यायसम्म फैलिएको छ। अयुब मुखबाट स्वीकार गर्छन् कि परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ र हामी उसका खास समस्याको पनि देख्न आरम्भ गर्छौ। अयुब 26 अध्याय 1-3 पदमा भनिएको छ, अयुबले जवाब दिए, निर्बल मानिसलाई तपाईँले के सहायता गर्नुभयो? शक्तिहीनको निम्ति तपाईँले के उद्धार ल्याउनुभयो? बुद्धि हराएको मानिसलाई तपाईँ के सल्लाह दिनुहुन्छ? के मूर्खलाई राम्रो अर्थी तपाईँ दिनुहुन्छ? अर्को शब्दमा अयुब भन्छन्, बिल्दद, तिमीसँग मेरो निम्ति उत्तर छैन। सोपर, तिमीसँग पनि मेरो निम्ति कुनै उत्तर छैन। एलिपज, तिमीसँग पनि मेरो निम्ति कुनै उत्तर छैन। तिम्रो उत्तरले मलाई सहायता गरेन। तिमीहरू सबैसँग बोल्ने त धेरै कुराहरू छन्, तर त्यससँग मेरो समस्याको कुनै हल छैन, समाधान छैन, उत्तर छैन। तिनीहरूले धेरै कुरा त सही, ठिक, उचित, असल कुरा पनि बोले, तर तिनीहरू सिधै अर्थ थिएनन्, न तिनीहरूले अयुबलाई केही सन्देश नै दिदथ्यो। किनभने किन अयुबले दुःख भोगिरहेका थिए? सो प्रश्नको उत्तर तिनीहरू कसैले पनि दिन सकेनन्। चार पदमा भनिएको छ, यस्ता कुरा गर्न तपाईँहरूलाई कसले उक्सायो? औ तपाईँको भाषणमा कसको आत्मा प्रकट गरिएको छ? मित्र, यस्ता कुराहरू गर्न तपाईंलाई कसले उक्सायो भनेर यहाँ अय्युब सोध्दछन्। अर्को शब्दमा बिल्दद, अन्त्यमा तिमी असल र सही प्रश्नसँग आएका त छौ, तर तिमीसँग कुनै उत्तर छैन, त्यसकारण यस्ता तमाम कुराहरूबाट कसलाई चाहिँ सहायता मिल्छ? यही नै यहाँ अय्युब भनिरहेका छन्। अहिले अय्युब आफ्ना खास प्रतिवादतिर प्रवेश गर्छन्। यसमा उसले आफ्ना आत्मालाई खुला गरिदिन्छन्। उससँग भन्नलाई धेरै कुरा छ र तिनीहरूमध्ये कुनै कुनै अति नै महान छन्। अय्युब सृष्टिको क्षेत्रतिर प्रवेश गर्छन् र परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुराको कुरामा मानलिन्छन्। 5-7 पदमा भन्छन्, पातालमा मरेकाहरूका आत्मा डरले कामछन्, त्यहाँका जल र बासिन्दाहरू सबैलाई त्रासले छाएको छ, पाताल उदाङ्गै भएको छ र विनाश परमेश्वरको सामने प्रकट भएको छ। परमेश्वरले आकाश मण्डलीलाई फैलाउनु भयो र अन्तरिक्षमा पृथ्वीलाई झुन्ड्याउनु भयो। यहाँ अय्युब भन्छन् कि परमेश्वर नै सारा ब्रह्माण्डको यावत्थोको सृष्टिकर्ता हुनुहुन्छ। अय्युब जान्दथे कि परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ। अनि आगे पद 13-14 पदमा भन्छन्, उहाँका सासमा आकाश सफा हुन्छ, अब बेगले भागिरहेको समुद्रको सर्पलाई उहाँको हातले नाश पार्नुभयो। यी त उहाँको शक्तिको एक छेउ मात्र हुन्, अब हामीले सुन्ने उहाँका मधुर स्वर कति मधुरो छ। परमेश्वर साँच्चै नै कस्तो महान हुनुहुन्छ भनी कसले पत्ता लाउन सक्छ र? हा मित्र, हामी देख्न सक्छौ कि अय्युब जान्दथे परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। अय्युबले उसलाई उद्धारकर्ताको रूपमा बुझे थाहा पाए, तर अय्युब जान्दैनन् कि परमेश्वर थाम्ने, साथ दिने र उसलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। उसले यो कुरा बुझ्दैनन् कि परमेश्वरले केही कुरा पनि उसको जीवनमा घट्न दिनुहुने छैन यदि यसले उसलाई सेवा गर्दैन भने, यदि त्यसमा कुनै खास उद्देश्य हुँदैन भने। त्यसपछि हामी 27 अध्यायतिर पनि लाग्नेछौ। यहाँ अय्युब दुष्टहरूलाई निन्दा गर्दछन्। मित्र, यस पुस्तकको केही आधारभूत खास वस्तुहरूतिर हामी नजिक पुगिरहेका छौ। अय्युबको पुस्तक तपाईँ र म भएको स्थानमा हाम्रा जीवनका केन्द्रमा पुग्छ। अय्युबले भोगिरहेका कष्ट विपत्तिको मुनि उसको निम्ति सिक्नुपर्ने महान पाठ थियो। त्यही नै कारण म भन्छु कि अय्युबको पुस्तकको मुख्य पाठ शिक्षा यो होइन कि किन विश्वासीहरू कष्ट दुःख भोग्छन्। दुःख कष्ट यस पुस्तकको मुख्य मामला विषय होइन। यी सबैको पछि चाहिँ महान प्रस्तावको वा परमेश्वरको सन्तानमा महान प्रस्तावको शिक्षा छ। जब पापी परमेश्वर कहाँ आउँछ के उसले प्रस्ताव गर्नुपर्नेछ? पावलले जेरारलाई फिलिपीमा भने, प्रेरित 17:31 पदमा, प्रभु येशु ख्रीष्टमा विश्वास गर र तिमी र तिम्रा परिवारले उद्धार पाउनेछ। पावलले प्रस्तावको बारेमा कति पनि उल्लेख गरेको छैन, तर प्रस्ताव त्यो शब्द विश्वासमा सामेल छ, किनभने जब पापी ख्रिस्टतिर विश्वासमा फर्किन्छ ऊ पापबाट पनि टाढा फर्किजान्छ, त्यसबाट अलग हुन्छ, छुट्टिन्छ। फिलिपियन जेलरको मामलामा सम्भवत उसको मूर्ति पूजाबाट ऊ फर्केथे, त्यो उसको प्रस्ताव हो। ख्रिस्टमा फर्किने कुरा महत्वपूर्ण भाग हो। आज धेरै ख्रिस्टियन भनाउँदाहरू र धेरै उद्धार नपाएका गुमेका निन्दित पापीहरू आत्मनिर्भर छन्। मित्र, कुनै व्यक्ति जो आत्मनिर्भर छ प्रस्ताव गर्न आवश्यक छ, अनि यो नै कुरा यो पुस्तकले प्रकट गर्दछ। यो नै अय्युबको पुस्तकको महान शिक्षा हो। 27:1-4 पदमा भनिएको छ, तब अय्युबले आफ्नो बहस फेरि शुरू गरे, मेरो इन्साफ गर्नलाई इन्कार गर्नुहुने परमेश्वरको नाउँमा शपथ खाएर म भन्दछु र सर्वशक्तिमानको नाउँमा जसले मेरो मन तितो बनाइदिनुभयो, मेरो शरीरमा प्राण रहुन्जेल र परमेश्वरको सास मेरो नाकमा रहुन्जेल कुनै पनि असत्य वचन मेरो मुखबाट निस्कने छैन, अब मेरो जिब्रोले कुनै झूट बोल्ने छैन। अयुबले यो अति नै स्पष्ट पार्दछन् कि ऊ निडर, हताश नहुने र दृढ छन्। सुपरसँग उसको समस्याको हल छैन, त्यसकारण अयुब निरन्तर आफ्नो बहसलाई अघि बढाउँछन् र ऊ भन्छन्, मेरो विरूद्धमा मेरा साथी भनाउँदा तिमी तिनहरूले लगाएको आरोप दोषको कहिले पनि मान लिने छुइन, स्वीकार गर्ने छुइन। त्यसको ठिक विपरीत अयुब भन्छन् 5 पदमा, नमरुन्जेल म निर्दोष छु भन्ने मेरो दावीलाई म छोड्ने छैन, म तपाईहरूलाई साँचो ठहराउन सक्दै सक्दिन। अयुब हट्टी छन् होइन र मित्र, उसका ती साथीहरू भनाउँदाहरूले उसलाई झन झन धेरै भन्दा धेरै रक्षात्मक बनाए, आफूलाई निर्दोषको रूपमा बचाउ गर्ने व्यक्ति बनाए, आफू स्वयंलाई बचाउ गर्ने काममा। त्यहाँ उसमा कति पनि आत्माको दीनता र नम्रता छैन। उसको भनाईमा यस्तो देखिन्छ मानौ परमेश्वर चाहिँ अधर्मी हुनुहुन्छ, जबकि ऊ चाहिँ पूर्ण रूपमा सिद्ध र सही छन्। उसले भन्छ, नमरुन्जेल म निर्दोष छु भन्ने मेरो दावीलाई म छोड्ने छैन। 6 पदमा भन्छन्, म ठिकै छु भन्ने मेरो दावीलाई म कायम राख्नेछु, बाचुन्जेल मेरो मन बदल्ने छैन। उसको कुरालाई सुन्नुहोस्, यी उसका साथीहरू भनाउँदाहरूले उसलाई आत्मइन्साफ गर्ने स्थानमा ल्याएनन्, मतलब आफू स्वयंलाई इन्साफ गर्ने, निन्दा गर्ने स्थानमा ल्याएनन्, बरु त्यसको सट्टामा खालि उसलाई आत्मरक्षाको, आफैलाई बचाउ गर्ने स्थानको ओगट्ने कामतिर, क्षेत्रतिर मात्र ल्याए। तिनीहरूको आघात पुर्याउने झुटा आरोपका वचनहरू आलोचनाका कारणले अयुब आफैले आफैलाई ठिक छु, निर्दोष छु भने साबित गरिरहेका छन्। देख्नुभयो, यहाँ परमेश्वर दृश्यमा हुनुहुन्न। अयुब यो सबैमा जिद, प्रमत्त, अविचारी भइरहेका छन्। तर यो सिद्धिनुभन्दा पहिले हामी देख्नेछौ अयुब परमेश्वरको सामने खरानीमा र धुलोमा आउनेछन्। यो सबै हाम्रो निम्ति सिक्नुपर्ने पाठहरू हुन्। म निश्चय नै यो कुराको ठिक मान्छु कि अयुबका साथीहरूले अयुबलाई भनेका धेरै कुराहरू बिल्कुल सही खालका थिए, अनि म एक यस्तो विचार मान्ने व्यक्ति हुँ कि यी उसका साथीहरूसँग असल इरादाहरू थियो। यद्यपि तिनीहरूले भनेका कुराहरू सत्य भए तापनि मलाई लाग्दैन कि तिनीहरूसँग सत्यता थियो। तिनीहरू अनुभवहरू र परम्पराहरू र न्यायता, धर्मानुसारताको बारेमा कुरा गरे, तर तिनीहरूले कहिले पनि अयुबलाई सत्यताको दिएनन्। त्यो कुरा दिन असफल भएकोले गर्दा तिनीहरू बरु अयुबको अहमताको सृजना गरिदिए। मलाई यो कुराको दोहोर्याउन दिनुहोस् किनभने यो अति नै महत्वपूर्ण छ। तिनीहरूले सोचे कि अयुबले केही गोप्य पाप गरे र तिनीहरू यस गोप्य पापलाई खुलामा ल्याउन, प्रकट गर्न कोशिश गरिरहेका थिए। अयुबले केही महान गोप्य पापहरू गरेका थिएनन्, अनि उसले जान्दथे कि तिनीहरू नै गलत विचारमा थिए, गलत आरोप लगाइरहेका थिए। अब जबकि तिनीहरू नै गलत र झूट थिए भने भन्ने कुरा उसलाई थाहा भएकोले गर्दा अयुबले अनुमान गरे, विचार गरे कि ऊ चाहिँ बिल्कुल सही र ठिक थिए। अनि त्यहाँ नै अयुबले आफ्नो ठूलो गल्ती गरे, भूल गरे। उसका साथीहरू गलत थिए, झुटा थिए भन्ने तथ्यले कति पनि अयुबलाई सही यानि ठिक बनाउँदैन। अयुब परमेश्वरको उपस्थितिमा हुनुपर्ने थियो, जहाँ आत्माको टुटाई, नम्रता, दीनताको हुने थियो। हाम्रो जीवनमा कष्ट दुःखको एक उद्देश्य चाहिँ परमेश्वरको सामने त्यो आत्माको टुटाइपनमा, दीनता र नम्रतामा अगुवाई गर्नु हो। कसैले भनेका थिए, कष्टहरू चाहिँ सूर्य जस्तो हो, घामको तापले, सूर्यको तापले मैनलाई पगाल्छ, अनि उही सूर्यको तापले हिलोलाई कडा बनाउँछ। त्यही नै तरिकामा कष्टहरूले विभिन्न मानिसहरूलाई असर गर्दछ। कोही कोहीले टुटेको चूर्ण आत्मा सहित त्यसको लिनेछन्, तिनीहरू परमेश्वरको उपस्थितिको सामने पगालिनेछन्। अयुब अहिले सम्म त्यस स्थानमा छैनन्। ऊ अहिले कडा छन्, कठोर छन्। उसको आफ्नो इमान्दारितामा गर्व गर्छन्। भन्छन् छ पदमा, म ठिकै छु भन्ने मेरो दावीलाई म कायम राख्नेछु, म बाँचुन्जेल मेरो मन बदल्ने छैन। अनि यही नै आज धेरै चर्च सदस्यहरूको स्थिति वा अवस्था छ। तिनीहरू पनि बिल्कुल अयुब जस्तै आफ्नो बारेमा विचार गर्छन्, आफ्नो चर्चको बारेमा, आफ्नो सदस्यताको बारेमा, आफ्नो खानदानको बारेमा विचार गर्छन्। उद्धारको निश्चयता पाउने कुरा अति नै अद्भुत कुरा हो मित्र। तर मेरो मित्र, तपाईसँग उद्धारको निश्चयता छ भन्ने कुरा सोच्दै तपाई खालि कठोर, हट्टी, पापी हुन मात्र सक्नुहुन्छ। जब तपाईसँग भएको कुरा नै खालि ठूला, विशाल अहमवाद मात्र छ भने, आगे पद सातमा भनिएको छ, मेरो शत्रुहरूले दुष्टहरूको दुर्दिन देख्न परोस्, मेरा विरोधीहरूले खराब काम गर्नेहरूको दण्ड पाउन्। अयुबले हरेक व्यक्ति जो उससँग असहमतिमा छन् तिनीहरूलाई अर्को साइडपट्टि राखिरहेका छन्। तिनीहरू उसका शत्रुहरू हुन्, तिनीहरू दुष्ट र अधर्मी हुन्। म तपाईलाई भन्छु कि यो कुनै मानिसको निम्ति पनि खतरनाक स्थिति हो। अहिले अयुब दुष्टहरूको बारेमा र तिनीहरूलाई के हुनेछ, के घट्नेछ, सो कुराको बारेमा कुरा गर्न गइरहेका छन्। अयुबले अहिले सानो भाषण लेक्चर दिन्छन्। उसको आफ्नै कष्ट विपत्तिको बीचमा यो मानिस दुष्टको बारेमा लेक्चर दिन गइरहेका छन्। आठदेखि एघार पदमा भन्छन्, ईश्वरहीन मानिस नाश हुँदा त्यसको के आशा हुन्छ र जब परमेश्वरले त्यसको प्राण लिइहाल्नुहुन्छ। जब दुःख त्यसमाथि आइलाग्छ कि परमेश्वरले त्यसको पुकार सुन्नुहुन्छ, कि त्यसले सर्वशक्तिमानमाथि भरोसा राख्छ र हर समय उहाँको नाउँको पुकार गर्छ र परमेश्वरको शक्तिमा के छ भनी म तपाईहरूलाई सिकाउनेछु। सर्वशक्तिमानको अभिप्रायलाई म गुप्त राख्ने छैन। आयो भन्छन्, दुष्ट हरेक क्षेत्रमा समृद्ध, सम्पन्न, सफल हुन सक्छन्, तर आखिरमा परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुन्छ, पतन गराउनुहुन्छ। अनि उन्नाइसदेखि एक्काइस पदमा भन्छन्, एक दिन त त्यो धनी भएर सुत्ला, तर एक दिनलाई मात्र। त्यसले आँखा खोल्दा त ती सबै गइहालेको हुन्छ, विनाश भलझै त्यसमाथि आइलाग्नेछ र आँधी बेरीले त्यसलाई राति उठाएर लैजानेछ, पूर्वको बतासले त्यसलाई उडाएर लैजानेछ र त्यसको नौ निशानै रहने छैन। बतासले त्यसलाई त्यसको घरबाट टाढा उडाई हुत्याउँदै लैजानेछ। मित्र, धन सम्पत्तिहरूले कुनै भिन्नता बनाउँदैन, त्यसले कति पनि काम दिँदैन। यदि कुनै मानिस दुष्ट छ भने उसको जीवनमा एक दिन एक्कासी विपत्ति आउनेछ। त्यो दिन आउनेछ जब आगे पत्तेसमा भनिएको छ, त्यसको पतनमा ताली बजाएको आवाज र त्यसको चारैतिर खिसीको स्वर हुनेछ। तपाईलाई थाहा छ या छैन, एक समय थियो लाखौंले मुस्लोनीलाई सेल्युट गर्थे, नमस्कार गर्थे। अनि एक दिन त्यो समय आयो, मानिसहरू उसको मृत्यु शरीरमाथि भएर कुल्चिँदै हिँडे। दुष्टहरू दण्डित हुनेछन्, तिनीहरूको दुष्टताको अन्त्य आउनेछ र तिनीहरूसँग भएको महामहिमाको अन्त्य आउनेछ। तर मित्र, त्यसले अझै पनि अयुबको समस्याको समाधान दिँदैन। उसले अठाइस अध्यायमा ज्ञानको निम्ति मानिसको खोजीको बारेमा कुरा गर्दछ। मित्र, अयुबका साथीहरूले यस मानिसको समस्याको कति पनि जाँच पड़ताल गर्न सकेनन्। हामी उसको गोप्य पापहरू प्रकट भएको देख्न गइरहेका छौं, तर त्यो गोप्य पाप चाहिँ त्यो कुनै होइन जुन साथीहरूले सन्देह गरेका थिए। वास्तवमा अयुबको समस्या चाहिँ अहमवाद थियो, मेरो मलाई। यो अति नै खराब रोग हो। हामी पत्ता लगाउँछौ कि अयुब घमण्डले फुलिएका थिए, मतलब घमण्डले भरिएका थिए। यसले यो देखाउँछ कि असल मानिसले पनि प्रस्ताव गर्न आवश्यक छ। हामी यस अध्यायको बीस पदमा पत्ता लगाउँछौ कि अयुबले सर्वनाम म, मेरो, मलाई 52 पल्ट प्रयोग गर्छन्। ती सबैलाई तपाई आफ्नो बाइबलमा चिनो लगाउनुहोस्। तपाई अचम्म हुनुहुनेछ। त्यो नै उसको सबभन्दा ठूलो समस्या थियो। हामी देख्नेछौ कि कसरी यसले उसको जीवनमा असर गरेको थियो। यसले हरेकलाई असर गर्दछ जो आफै स्वयंमा मात्र सम्पूर्ण ध्यान दिन्छ, केन्द्रित हुन्छ। यो 29 अध्यायमा अय्युबको प्रस्तावको देख्दैनौ। यो वास्तवमा उसको घमण्ड हो। उसँग खालि म को समस्या थियो। अनि हामी धेरैसँग पनि त्यस्तै समस्या छ। हामी कति पनि आत्माको टुटाई, दीनता र नम्रता देख्दैनौ। त्यहाँ कति पनि चूर्ण हृदय छैन। त्यहाँ दोषको स्वीकार छैन। त्यहाँ पश्चाताप छैन वा असफलता र दोषको कुनै पनि दोषी विवेक छैन। अमित्र उसका साथीहरूले उसलाई सहायता गर्न सकिरहेका थिएनन्। तिनीहरूले वास्तविक समस्या हेर्न असफल भइरहेका थिए। तिनीहरूले अय्युबलाई जानेनन्। तिनीहरूले आफै स्वयंलाई पनि जानेनन्। अनि तिनीहरूले निश्चय नै परमेश्वरलाई जानेनन्। तिनीहरूले विश्वास गरे परमेश्वरले अय्युब कहाँ विपत्ति कष्टहरू सजायको दण्डको रूपमा पठाउनुभयो र तिनीहरूले सोचे कि अय्युबले अझै पापहरूको लुकाइरहेको छ। तिनीहरूले उसलाई वचनको प्रहारले उचाल्दै पछारे। तिनीहरू उसका कष्ट दिने साथीहरू थिए, न कि सान्त्वना दिने। हरेकले उसका विभिन्न पहुँचको प्रयोग गरे, तापनि तिनीहरू सबै उही निष्कर्षमा आए उसको सम्बन्धमा। हामी उसका साथीहरूको विधिहरूको निष्कर्ष निकाल्न सक्छौ। एलिपज अनुभवका आवाज थिए, जसलाई आज हामी साइकोलोजिकल अप्रोच भनिन्छ, अर्थात मनोवैज्ञानिक पहुँच। यो पोजिटिभ थिंकिङ यानी सकारात्मक सोचाइको पहुँच हो। बिल्दत चाहिँ परम्परावादी थिए र उसले दर्शनशास्त्रीय पहुँचको प्रयोग गरे, फिलोसफिकल अप्रोचको प्रयोग गरे। सोपर चाहिँ धार्मिक हरधर्मी थिए। उसले सोचे कि उसले परमेश्वरको बारेमा सारा कुरा जान्दथे। अनि हामी देख्छौ कि ती कुनै पनि उसका साथी भनाउँदाहरूले उसलाई सहायता गरेनन्, उसको समस्याको हल गरेनन्। अहिले म यस 29 अध्यायमा चाहिँ अय्युबको पक्षमा भएर बोल्न चाहन्न। अमित्र परमेश्वरले राख्नु भएको नाप स्तर अनुसार ऊ सिद्ध व्यक्ति थिए। अनि त्यो परमेश्वरले राख्नु भएको स्तर चाहिँ बलिदान थियो। साथै ऊ धेरै धनी मानिस पनि थिए। उसँग हरेक कुरा थियो जुनले उसलाई संसारमा महत्वपूर्ण व्यक्ति बनाउन सक्थ्यो। अनि हामीले यो पनि देख्यौं कि ऊ धार्मिक मानिस पनि थिए। उसले परमेश्वरमा भय राख्थे। उसँग आफ्ना छोरा छोरीहरूको निम्ति वास्ता र ख्याल थियो। ऊ बाहिरी देखावटी भक्त मानिस थिएनन्। ऊ परमेश्वरको तराजुमा नापिए र उसलाई पाखण्डी भनिएन। ऊ सत्य थिए। त्यसकारण उसका साथीहरूको दोष आरोप झुटा थियो। ऊ परमेश्वरको सत्य सन्त थिए। त किन यो मानिसले जीवनमा यस्ता महान कष्टहरूको भोग्नु पर्यो? वास्तवमा कष्ट विपत्ति चाहिँ खाली आकस्मिक संयोग हो। यद्यपि अय्युबले तपाईँलाई त्यो कहिले नभने तापनि अय्युबमा दुःख कष्ट विपत्ति चाहिँ योनाको पुस्तकमा माछा जतिकै महत्वपूर्ण छ, जुनमा खास समस्या चाहिँ योना र यहोवा बीच हो। यहाँ चाहिँ खास समस्या चाहिँ अय्युब र यहोवा बीच हो। अरू त के, शत्रु शैतान पनि अप्रधान छ यहाँ। खास समस्या चाहिँ अय्युब हो। उसले आफ्नै स्वयंको बारेमा जानेन। उसले परमेश्वरलाई पनि जानेन। सोक्रेटसले भने आफैलाई जान, त्यो चाहिँ महत्वपूर्ण कुरा हो। अय्युबले आफैलाई जान्दैनथे। ऊ आत्मधर्मी आत्मनिर्भर थिए। उसले मानिसहरूबाट सबै प्रकारका प्रशंसाहरू पाए र त्यहाँ उसका केही आत्मसम्मान थियो। यस मानिसको जीवनमा आत्मिक अहम्बाद थियो। हामी यसको ध्यानपूर्वक देख्नेछौ जब परमेश्वरले उसलाई भेट्नुहुन्छ। अब अय्युब आफ्नो बारेमा हामीलाई भन्न गइरहेका छन्। उसले आफ्नो भूतकालको पुनर्विचार गर्छन्। 29 अध्याय चाहिँ अय्युबको यो मेरो जीवन शीर्षकको अध्याय हो। 29 अध्याय 1-2 पदमा भनिएको छ, 29 अध्याय 1-2 पदमा तब अय्युबले फेरि आफ्नो भ शुरू गरे, यदि म बितेका दिनमा फर्कनु सके त त्यस समयमा जब परमेश्वरले मेरो रक्षा गर्नुहुन्थ्यो। मित्र आगे 3 पदमा भन्छन्, जब उहाँको दियो मेरो शिरमाथि चम्क्यो र त्यसको उज्यालोद्वारा म अन्धारोमा हिण्डुल गर्थे। ती दिन चाहिँ अय्युबका असल उन्नतिका पुराना दिनहरू थिए। अनि आगे 5-7 पदमा भन्छन्, जब सर्वशक्तिमान अझै मेरो साथमा हुनुहुन्थ्यो औ मेरा नोकर चाकरहरू मेरो चारैतिर खड़ा भइरहन्थे, जब मेरो बाटोमा दूध भन्थ्यो र चट्टानहरूबाट तेल बग्थ्यो, अदालतको मुख्य स्थानमा बस्नलाई जब म शहरको मूल ढोकाबाट भएर जाँदा। मित्र ऊ समृद्धशाली व्यक्ति थिए, ऊ केवल समृद्ध व्यक्ति मात्र थिएनन् तर ऊ प्रभावका मानिस पनि थिए। 7-10 पदमा भनिएको छ, अदालतको मुख्य स्थानमा बस्नलाई जब म शहरको मूल ढोकाबाट भएर जाँदा जवान मानिसहरू मलाई देखेर परपरै भाग्थे र वृद्ध मानिसहरू खड़ा हुन्थे, अधिकारी वर्गको कुरै बन्द हुन्थ्यो र चुप बस्नलाई आफ्ना मुखमा हात राख्थे, भारदारहरूको बोलिने बन्द हुन्थ्यो र हरेक मानिस चुप लाग्थ्यो। हा मित्र, अय्युब माननीय व्यक्ति पनि थिए, ऊ प्रभावका व्यक्ति थिए। अनि 11 पदमा भनिएको छ, मेरो विषयमा सुन्नेहरू मेरै तर्फमा बोल्थे औ मलाई देख्नेहरू मेरै योग्यताको साक्षी दिन्थे। हा मित्र, अय्युब उसको देशको ओज भन्ने देशको अति नै आदरणीय र जनप्रिय व्यक्ति थिए। अनि 12 पदमा भनिएको छ, सहायताको लागि पुकार गर्दा गरीब मानिसलाई रक्षाहीन टुरा टुरीलाई मैले बचाए, उसले गरीब पीड़ितहरूलाई पनि सहायता गरे। 13 पदमा भन्छन्, नाश आउन लागेको मानिसले मलाई आशीर्वाद दिन्थ्यो र विधवाको मन मैले आनन्दले गाउने पारिदिन्थे, उसले विधवाहरूको पनि ख्याल गर्थे। अनि 14 पदमा भन्छन्, धार्मिकतालाई मैले आफ्नो लुगा जस्तै पहिरेर त्यो मेरो वस्त्र भयो, इन्साफलाई मैले मेरो पोसाक वा फेटा झैं लगाए। अय्युब असल कामहरूले पहिरिएका व्यक्ति थिए, मानिसहरू उसका सल्लाहको निम्ति आउँथे, सहायताको निम्ति आउँथे। अनि पद 15-25 भनिएको छ, अन्धाको लागि म आँखा भए र लंगडाको निम्ति खुट्टा, दरिद्रको लागि म बाबुझैं थिए र विदेशीको पक्षमा म मुद्दामा खड़ा हुन्थे, अधर्मीको शक्तिलाई मैले नाश गरे र त्यसको मुखबाट मैले शिकार खोसे, दीर्घायु भएर मर्नेछु र घरमा सुखसित मर्नेछु भनी आशा गर्थे, जराहरू पानीतिर फैलिएर गएको र हाँगाहरू शीतले भिजेको रूख चाहिँ म थिए, सबैले सधैँ मेरो प्रशंसा गर्थे र मेरो बल कहिले घट्दैनथ्यो, मानिसहरू ठूलो आशा लिएर मेरो कुरा सुन्थे र मेरो सल्लाहको निम्ति चुपचाप पर्खिरहन्थे, म बोलिसक्दा तिनीहरूले थप्ने कुरो केही हुँदैनथ्यो, मेरो वचन तिनीहरूका हृदयमा विस्तारसँग भिज्दै जान्थ्यो, वर्षाको प्रतीक्षा गरे झैं तिनीहरू तिनका लागि पर्खिरहन्थे र वसन्तको झरी झैं तिनीहरूले ती पिउँथे, म मुसुको हाँसी दिँदा तिनीहरूले साहस पाउँथे, मेरो अनुहार उज्यालो हुँदा तिनीहरूको मुखको अध्यारो हट्थ्यो, तिनीहरूका कामको अभिभार मैले लिन्थे र फैसला गरिदिन्थे, राजाले आफ्नो फौजलाई युद्धमा लगे झैं म तिनीहरूलाई लान्थे र तिनीहरू निरुत्साह हुँदा म तिनीहरूलाई सान्त्वना दिन्थे। मित्र अय्युब आफ्नो समयमा अति नै उच्च स्थानमा रहेका थिए, ऊ समृद्धता र प्रभावमा रहन्थे, अनि ऊ आदर्शका मानिस पनि थिए, उसले असल जीवन जिएथे, उसले जान्दथे कि प्रशस्तताको प्रचुरताको समृद्धताको जीवन के थियो। मित्र कुरा जेसुकै होस्, अय्युब आत्मधर्मी थिए र यसमा ऊ गर्व गर्दथे, उसको कुरा सुन्नुहोस्। पद 14 भन्छन्, धार्मिकतालाई मैले आफ्नो लुगा जस्तै पहिरेर त्यो मेरो वस्त्र भयो, इन्साफलाई मैले मेरो पोषक वा फेटा झैं लगाए, 52 पल्ट उसले म मेरो मलाई शब्द प्रयोग गरे। हामी कति पनि असफलताको स्वीकार अंगीकारको र पस्ताको सुन्दैनौ, हामी अय्युबमा कति पनि चूर्ण आत्मा र दीनता नम्रताको आत्मा देख्दैनौ, जुन अयुबको समस्या थियो अनि यही नै आज धेरै मानिसहरूको समस्या छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको अध्ययन एकदमै धेरै आशिषमय रह्यो दाइ। यो अध्ययनले हामीलाई बताएको छ कि जब हामी पश्चाताप गरी उहाँमा फर्कन्छौ तब हामीलाई परमेश्वरले कष्टहरूको समयमा पनि थाम्नुहुनेछ।
2: हो नि त भाइ, अयुबले जान्दछन् कि उनका साथीहरूसँग उनको लागि उत्तर र सान्त्वना थिएन र परमेश्वर नै सबै कुराको स्रोत हुनुहुन्छ भन्ने कुरा उनले जान्दथे। यसबाट हामीले बुझ्नुपर्छ कि हाम्रो जीवनको कष्टहरूले हामीलाई परमेश्वरको नजिकतामा जानको लागि सहायता गर्दछ।
1: साँच्चै दाइ, हाम्रो कष्टको समयमा पनि हामीले आफूलाई पनि जाँच्नु पर्ने रहेछ र सोध्नु पर्ने रहेछ कि यसले मेरो सम्बन्ध परमेश्वरमा कस्तो बनाइरहेको छ।
2: जब हामी म हुँ भन्ने घमण्डमा जिउँछौ तब परमेश्वरले हाम्रो जीवनमा काम गर्न सक्नुहुन्न, तर हामी नम्र भएर आउँदछौ भने उहाँले हामीमा काम गर्नुहुन्छ।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024209797
4: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। जीवनको महत्वपूर्ण र गम्भीर प्रश्नहरूको सरल र प्रेमपूर्ण जवाफको खोजी गर्न प्रयासरत रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्यारा श्रोताहरूलाई प्रेमपूर्ण अभिवादन। साँच्चै सत्य वचनले हामीलाई निष्कपट प्रेम गर्नु, एक अर्कामा र जे कुरा असल छ त्यसैमा लागिरहनु भनी अर्हाएको छ भन्ने कुराको बोध गराउँदै आजको प्रस्तुतिलाई अगाडि बढाउन चाहन्छौ। यो संगतिको संगीत मार्फत

0: श्रोता भर्खरै यहाँले यो मधुर क्रिस्तीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोताहरू, सृष्टिकर्ता परमेश्वर यीशुको नाममा यहाँहरू सम्पूर्णलाई जय मसीह। श्रोताहरू, आजको नयाँ आशा रेडियो कार्यक्रममा हामीहरूले पवित्र ग्रन्थबाट चौथो आज्ञा अथवा सावत शीर्षकबाट अन्तिम खण्डमा रही अध्ययन गर्नेछौ। शुरूआतमा एउटा प्रार्थना गरौं। पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। धन्यवाद प्रभु सबै कुराको लागि। र जसरी प्रभु आजको यस महत्वपूर्ण विषयमा हामी चर्चा गर्न गइरहेका छौँ, तपाईँको पवित्र आत्मा हामीहरूको बीचमा होस् भनी हामी विन्ती गर्दछौँ। हाम्रो होइन, तपाईँको इच्छा हाम्रो जीवनमा होस्। यीशुको नाममा आमेन। श्रोताहरू, साबतको दयालु उद्देश्य के भनेको के आउँछ? साबतको उद्देश्य दयालु छ। धेरै मानिसहरू र इसाईहरू समेत नराम्रो मान्दछन् जब साबतको निषेधलाई देख्दछ। तिनीहरूका निम्ति साबतको पालना अल्छी लाग्दो र उदासीनता हुन्छ। साबतको ईश्वरीय व्यवस्थाको गलत अर्थ जसरी फरिसीहरूले मानिसहरूमाथि लादे, तिनीहरू निर्दय बन्धन थिए। तर साबत आफै ईश्वरीय व्यवस्था र स्वतन्त्रताको वरदान थियो, तर बन्धनको सिक्री होइन। परमप्रभुले साबत दिनुभयो अनि मानिसहरूले यसको पालनाद्वारा फाइदा लिएको उहाँले चाहनुभयो। पहिलो उहाँले यसलाई विश्राम र ताजगीपनका रूपमा दिनुभयो। वचनको वर्णनबाट यो स्पष्ट छ, परिश्रमको छैटौं दिनपछि चिन्ता हुन्छ। साबतको ईश्वरीय व्यवस्थाको गलत अर्थ जसरी फरिसीहरूले मानिसहरूमाथि लादे, तिनीहरू निर्दय बन्धन थिए। तर साबत आफै ईश्वरीय व्यवस्था र स्वतन्त्र

विश्राम लिनु पर्दछ, किनभने प्रभुले छ दिनमा आकाश र पृथ्वी बनाउनु भयो तर सातौं दिनमा उहाँले काम छोडेर विश्राम गर्नुभयो। प्रस्थान 31:17 छ दिनसम्म आफ्नो कामकाज गर तर सातौं दिनमा चाहिँ विश्राम लियो, जन्मेको दास र विदेशी पनि ताजा हो। श्रोताहरू, प्रभुले जोड दिनुहुन्छ कि सबै मानिसहरू, कमाराहरू, मालिकहरूको लागि समेत विश्रामलाई विस्तार गरी साबतमा आगोसम्म नफुक्न इजरायलमा अव्यवस्था हुनुको कारण चाहिँ त्यो प्राय एउटा कारण थियो। प्रस्थान 35:3 यस प्रकारले सबैभन्दा गरीब मानिसहरूको लागि विश्राम र ताजगीपनको दिनलाई पक्का गर्न सातौं साबतको व्यवस्था सामाजिक विधानको शक्तिशाली भाग थियो। पशुहरूले समेत विश्राम लिनु पर्दथ्यो अनि भूमिले पनि विश्राम लिन्थ्यो। साबत वर्षको सहायताले त्यसलाई मलिलो र ताजा राखिन्थ्यो। मानिसहरूका पुस्ताहरूले साबतलाई फाइदाजनक र परमेश्वरको वरदानको रूपमा स्वीकार गरे। दोस्रो, प्रभुले साबतलाई आराधनाको दिनका रूपमा लिनुभयो। संसारिक कामकाज अथवा उद्यमहरूमा साबतको विश्रामलाई खेर फाल्न उहाँले हामीलाई चाहनुभयो। साबतको विश्राम दिनमा बाधा बिन्न बिना हामीले परम प्रभु हाम्रो परमेश्वरलाई आराधना गर्न सक्छौं। विश्राम दिनमा हामी सबै बाधा बन्धनबाट स्वतन्त्र भएर उहाँलाई हाम्रो जीवन अर्पण गर्नु असल हुन्छ। यस प्रकारले मोसाले एक पवित्र सभा आराधकहरूको सार्वजनिक सभा भनेर सम्बोधन गर्छ। छ दिनसम्म काम गरियोस् तर सातौं दिन चाहिँ विशेष विश्रामको साबत एक पवित्र सभाको दिन हो। त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर। तिमीहरूले जहाँ बसोबास गरे तापनि त्यो परमप्रभुको साबत। लेबी 23:3 फेरि लेबी 19:30 पदमा तिनले भन्छन्, तिमीहरूले मेरो साबत पालना गर्नु र मेरो पवित्र स्थानको आदर गर्नु, म परमप्रभु हुँ। अगमवक्ता एलिसालाई भेट्न जाने तिनको निर्णयप्रति सुनम्बी स्त्रीको लोग्नेको प्रत्युत्तरबाट हामी निष्कर्ष निकाल्न सक्छौँ कि साबत चाहिँ परमेश्वरको वचन सुन्नका निम्ति थियो। आज किन जानु पर्यो? आज न त औँसी हो न त साबत। दोस्रो राजा 7:23 श्रोताहरू, प्रभु यीशुले साबतको आराधनालाई अभ्यास गर्नुभयो। उहाँ नासरतमा आउनुभयो जहाँ उहाँ हुर्किनु भएको थियो। उहाँ आफ्नो आदत अनुसार साबत दिनमा सभाघरमा जानुभयो र पढ्नलाई खडा हुनुभयो। लुका 4:16 यस्तो प्रमाणको प्रकाशमा विचार योग्य शंका हुन सक्दैन कि उहाँले साबतलाई सार्वजनिक आराधनाको दिनको रूपमा चाहनुभयो। तेस्रो, साबत दिनमा उहाँप्रति तिनीहरूको विशेष प्रकाशको विषयमा प्रभुले उहाँका जनहरूलाई प्रमाणित गर्नुहुन्छ। सर्वप्रथम उहाँको सृष्टिप्रति यो केवल स्मारक थियो, तर जब उहाँले इजरायललाई उद्धार गर्नुभयो उहाँले यसलाई उहाँको उद्धारको अनुग्रहको चिन्ह बनाउनुभयो। तिमीहरूका परमेश्वरले आफ्नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनु भयो, सो याद राख। यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले साबत मान्न तिमीहरूलाई आज्ञा गर्नुभएको। व्यवस्था 5:1 अहिले यहाँ हाम्रा निम्ति साबतको साँची छ। हरेक प्राणीका निम्ति यो स्मरण पत्र हो कि ऊ परमेश्वरको सृष्टि हो। हरेक इसाईका निम्ति अनुग्रहद्वारा यो उसको उद्धारको महिमित वाक्य। यस प्रकारले हामी साबतलाई पालन गर्दछौँ व्यवस्थाको बन्धनबाट होइन, विशेष संगतिका निम्ति जसरी ख्रिस्टमा उहाँले हामीलाई उद्धार गर्नुभएको छ। तसर्थ परमेश्वरप्रति कृतज्ञता हुनुपर्दछ। चौथो, साबतमा प्रभुले हामीलाई उहाँको पूर्ण कामलाई सूचित गर्नुहुन्छ जसमा अनन्त जीवन र मुक्तिका निम्ति हामीले विश्राम गर्नुपर्दछ। पहिले सृष्टिमा अनि त्यसपछि छुटकारा साबतले उहाँले पूरा गर्नुभएको कामलाई बताउँछ। यसै कारण यसले हामीलाई क्रुस र खाली चिहान प्रति देखाउँछ अनि हामीमाथि ख्रिस्टको मध्यस्थताको असल कार्यलाई प्रभाव पार्दछ। यसले हामीलाई ख्रिस्टको विजय अनुग्रहलाई निश्चयता गर्दछ जसले हाम्रो उद्धारको उपार्जन गरिसक्नुभयो अनि उहाँको विश्राममा प्रवेश गर्नुभयो। त्यस कामद्वारा ख्रिस्टमा क्षमा र स्वीकारको विश्रामभित्र हामी प्रवेश गरेका छौँ। परमेश्वरको प्रेममा यो लगातार उपदेश हो। यसले शक्तिशाली रूपमा उहाँको अनुग्रहको उद्देश्यको बारेमा बताउँदछ। श्रोताहरू, यसको पालनामा साबत धन्यको। परमेश्वरको वचनले हामीलाई धेरै समृद्ध आत्मिक स्थायी र अनन्त फाइदाहरूको विषयमा बताउँछ जुन साबतको नम्र पवित्र पालनबाट मात्र बग्छ। त्यो मानिस धन्यको हो जसले साबत दिन बिक्रो नपारी मान्छ र आफ्नो हात कुनै पनि खराब गर्नबाट अलग राख्छ। यसैया 56:2 खुसीको साबत बनाउने भनेर यसैयाले आशिषलाई वर्णन गर्दछ जसलाई तल उल्लेख छ। तिमीहरूले परमप्रभुमा रमात

गर्नेछु र म तिमीहरूलाई देशका उच्च स्थानहरूमा सवार गर्ने तुल्याउनेछु र म तिमीहरूलाई तिमीहरूका पुर्खा याकुब उत्तराधिकारीबाट होस खुवाउने तुल्याउनेछु। परमप्रभुको मुखैले यसो भन्नुभएको छ। यसैया 58:14 हाम्रा निम्ति उहाँको विशेष पर्वको दिनको पालनालाई प्रभुले स्थापित गर्नुहुन्छ। एउटा समय तब उहाँले हाम्रो शरीरलाई ताजा पार्नुहुन्छ र हाम्रो आत्मालाई खुवाउनुहुन्छ, जसले हाम्रो र उहाँको घरमा हामी सावतको आदरलाई सुरक्षा गर्दछ। यस पर्वले तीन आत्मिकी आशिषहरूलाई उच्चारण गर्दछ। ती हरेक विश्वासीहरूका निम्ति बहुमूल्य छ। पहिलो, हाम्रो परमेश्वरतिर यसले हाम्रो स्वरूपको आशिषलाई उच्चारण गर्दछ। चौथो आज्ञाले सावतको पालनाका निम्ति कारण दिन्छ कि प्रभुले सावत दिनमा विश्राम गर्नुभयो र यसलाई पवित्र पार्नुभयो। यसमा र पवित्रताको हरेक अर्को दृष्टिकोणमा समेत हामीलाई उहाँको रूपतिर उस्तै बनाउँछ। यसकारण तिमीहरू प्रिय बालकहरू चाहिँ परमेश्वरको देखासिखी गर्नेहरू हो। एपिसी 5:1 विश्वास योग्य आत्मिकी सावतको पालनाले यस आदेशलाई मान्दछ। दोस्रो, यस साप्ताहिक पर्वले ख्रिस्टमा हाम्रो स्वतन्त्रताको आशिषलाई उच्चारण गर्दछ। सावत पालना व्यवस्थाको बन्धन होइन, तर सावतको पालना चाहिँ सुसमाचारको स्वतन्त्रताको राम्रो गवाही हो। तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनु भयो, त्यो याद राख। यसै कारण परमप्रभु तिमीहरूको परमेश्वरले सावत मान्न तिमीहरूलाई आज्ञा गर्नुभएको। व्यवस्था 5:5 यसको तर्क विचारणीय छ। परमप्रभुले पापको बन्धनबाट तिमीहरूलाई छुटाउनु भएको छ, यसकारण उहाँले तिमीहरूलाई सावत मान्ने आज्ञा गर्नुभएको छ। यसको वाक्यको ज्ञानमा यो अचम्मको छ कि सबै उद्धार पाएका आत्माहरूले सावतको पालना गर्नुपर्दछ र यसलाई बन्धनको स्वीकृतिको रूपमा मान्नु हुँदैन। तेस्रो, पर्वले ख्रिस्टको निम्ति हाम्रो प्रेमको आशिषलाई उच्चारण गर्दछ। यसैया 58:13 पदमा प्रभुले सावतलाई खुसी र आदरणीय राख्न सचेत गर्नुहुन्छ। हामीले निश्चय नै प्रेम गर्छौं भनेर भन्न सक्दैनौं जसलाई हामी अनादर गर्दछौं। हामीले सावतको धर्मशास्त्रीय पालनाले प्रभुप्रति हाम्रो प्रेम र विश्वासयोग्य घोषणा गर्न सक्छौं अनि स्वर्ग पृथ्वी र नर्क प्रति साक्षी दिन्छौ कि हामी कुनै अरूका सामु हामीले उहाँको आज्ञा र चाहनामा चाहना प्रकट गर्दछौ। आउन सबै हेरौं सावतको सुसमाचारी सन्देश। यसको सन्देशमा सावत सुसमाचारी, पहिलो, लगातार रूपले यसले हामीलाई ख्रिस्ततर्फ डोर्याउँछ, किनकि जसले हामीले हिब्रू 4:3-10 पदमा देखेका छौं त्यसले उहाँले पूरा गरिसक्नु भएको उद्धारको कामलाई उत्सव बनाउँछ। यो सत्य हो कि धेरै इसाईहरूले यसलाई उपेक्षा गर्दछ। इसाई सावत ख्रिस्टद्वारा व्यवस्थाको पूरा भएको सुन्दर सुसन्देश हो। दोस्रो, सावतले हामीलाई संसारिक कुराहरूलाई भन्दा टाढा ती अनन्तका थोकहरूलाई चुनौती दिन्छ। भौतिकवादको युगमा यसले हामीलाई बताउँछ कि व्यापार अथवा पैसा अथवा कुनै अरू संसारिक उपलब्धि भन्दा केही अरू थोकहरू महत्वपूर्ण छ। यिनीहरू चाँडै सदा सर्वदाका निम्ति नष्ट भएर जानेछ। हामीले तिनीहरू सबैलाई छोडेर जानेछ। जब प्रभुले हामीलाई अनन्तभित्र बोलाउनुहुन्छ, हाम्रो सावतको विश्रामको रूपमा प्रभुको दिनलाई पालना गर्न हामीहरू संसारिक क्रियाकलापको क्षणिक कुराबाट अलग हुनेछौँ। हामी विश्वास गर्छौं कि हाम्रा उद्देश्यहरू र उद्यमहरूप्रति हामीसित अनन्त आयाम छ। यस प्रकारले हाम्रो कामहरूद्वारा सावतले हामीलाई प्रस्तुत गर्न चुनौती दिन्छ कि हामीले साँच्चै विश्वास गर्छौं जसमा हामी अनन्त कुराहरूको सर्वश्रेष्ठ महत्वको बारेमा स्वीकार गर्दछौं। तेस्रो, प्रभुमाथि विश्वास र निर्भरताको अभ्यास निम्ति सावतले घोषणा गर्दछ। आर्थिक अभावले हामीलाई सावत पालनाको धर्मशास्त्रीय सिद्धान्तहरूबाट तर्केर जान परीक्षामा पार्दछ। यस्तो समयमा सावत हाम्रो विश्वासको परीक्षा बन्न सक्छ। यो हाम्रो आवश्यकताहरूलाई पूरा गर्न उहाँमाथि हाम्रो भरोसा राखेर अनि हाम्रो परिश्रमलाई आशिष दिन परमेश्वरलाई प्रमाणित गर्ने अवसर। विश्वास सधैँ ईश्वरीय प्रकाशमा आज्ञाकारी जवाब। हामीमाथि परमेश्वरमा हाम्रो विश्वासको कारणले गर्दा जस्तो सुकै कठिन संकट आए तापनि चौथो आज्ञाप्रति हाम्रो जवाफले स्वीकार गर्दछ। यस्तो विश्वासले ठूलो आशिष पाउनेछ जसले हामी परमेश्वरमा भरोसा गर्दछौ कि उहाँले ख्रिस्ट येशूमा भएको महिमा उहाँको सम्पत्ति अनुसार तिमीहरूका सबै अभावलाई पूरा गरिदिनु हुनेछ। फिलिपी 4:19 तर उहाँले गम्भीरतापूर्वक त्यसो गर्न जम्न बस्नु भएको छ।
जसले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्दछ उसको जीवनको अभावहरू पूरा गरिनेछ भनेर मती 6:33 उल्लेख गरेको छ। त्यसै गरी भजन संग्रह 84:11 लेखेको छ, किनकि परमेश्वर सूर्य र ढाल हुनुहुन्छ, परमप्रभुले निगाह र इज्जत प्रदान गर्नुहुन्छ, सत्य मार्गमा हिँड्नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट वञ्चित राख्नुहुन्छ। चौथो रहेको छ, साबतले व्यक्तिहरू परिवारहरू र मण्डलीलाई सुसमाचारको विश्वासमा निर्माण गर्दछ अनि तिनीहरूलाई मानिसको भन्दा परमेश्वरको आज्ञा पालना गर्न सिकाउँछ। अन्तत श्रोताहरू, यो इसाई साबत हामीले इसाई रमाटको रूपमा लिनुपर्छ। हामीले यस वरदानलाई सुन भन्दा बढी सुरक्षा गर्नुपर्छ। हामीले सुनिश्चित गर्नुपर्दछ कि हामी यसलाई सुन्न प्रयोग गर्छौ र सुसमाचारलाई ग्रहण गर्दछौ। यसले स्पष्ट रूपमा घोषणा गर्दछ अनि मात्र हामी अनन्त विश्राममा प्रवेश गर्न तयारी हुन सक्नेछौँ। श्रोताहरू, आजको वचनले तपाईँहरू सम्पूर्ण श्रोताहरूलाई भरपूर रूपमा आशिष मिलोस् भन्दै आजको कार्यक्रमबाट म बिदा लिन चाहन्छु। जय मसीह।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजन।

प्रिय श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात् हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरूसँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: मेरो एसई पनि सकियो,
3: मेरो प्लस टूको इक्जाम पनि सकियो,
4: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
5: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
6: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
7: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
6: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
7: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर कैसर मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरप पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो। फिलिप स्टाफ मण्डली इतिहासकार साथै ईश्वर शास्त्री
1: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला प्रस्तुता सुश्री फिङको साथमा हरेक आइतबार बेलुका 4:30 देखि 5 बजेसम्म सुन्न नभुल्नुहोला।

0: गुड न्यूज एफएम 105.1
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
5: राइटर सानु सापकोटा 01-52-028-54 01-52-028-54 र 98-511-25-638 98-511-25-638।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
4: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
2: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02 98-41-87-68-02
5: र 98-18-25-12-40 98-18-25-12

0: गायक अब्राम राई, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: तपाईँको जीवनको लागि परमेश्वरको विशेष योजना छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 14 यहाँहरूलाई स्वागत छ। जब हामी यस संसारमा जन्मियौ, परमेश्वरसँग हाम्रो लागि योजना र उद्देश्य थियो, अनि उहाँले हामीलाई आफ्नो सम्पत्तिको रूपमा दावी गर्नुभयो ताकि हामीले उहाँको योजना पूरा गर्न सकौं। इफिसीको पुस्तक 1:11 उहाँमा जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पूरा गर्नुहुन्छ आफ्नो अभिप्राय अनुसार। क्रिस्चियनको रूपमा हाम्रो काम जीवनमा आफ्नै योजना बनाउनु होइन, अनि हाम्रा आमा बुवाले हाम्रो लागि निर्धारण गर्नुभएको योजना पालना गर्नु हाम्रो काम होइन। बरु यो परमेश्वरको सामु आफूलाई नम्र बनाउनु र हाम्रो लागि उहाँको योजना पालना गर्नु हो। दोस्रो तिमोथीको पुस्तक 1:9 यसरी लेखिएको छ, उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो, हाम्रो कामको आधारमा होइन तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा जो उहाँले क्रिस्ट येशूमा युग युग अघिदेखि हामीलाई दिनुभएको थियो। तपाईँ आमाको गर्भमा हुँदा परमेश्वरले तपाईँलाई पवित्र र शक्तिशाली बोलावटको लागि बोलाउनु भयो। तपाईँको जीवनको लागि उहाँको उद्देश्य तपाईँ वा तपाईँको आमा बुवाले कल्पना गर्न सक्ने भन्दा धेरै महान छ। तर परमेश्वरले हाम्रो जीवनको लागि हामीले गर्ने स्वतन्त्र इच्छा निर्णयहरूलाई कहिले उल्लंघन गर्नुहुने छैन। परमेश्वरको योजना अनुभव गर्नको लागि हामीले हाम्रो लागि उहाँको योजना पालना गर्न आफ्नो योजनाहरू त्याग्नुपर्छ। मत्तीको पुस्तक 10:37-38 जसले मलाई भन्दा बढी आफ्नो बुबा वा आमालाई प्रेम गर्दछ त्यो मेरो योग्य हुँदैन, जसले मलाई भन्दा बढी आफ्नो छोरा वा छोरीलाई प्रेम गर्दछ त्यो मेरो योग्य हुँदैन, जो आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन त्यो मेरो योग्य हुँदैन। प्रिय हो, बाइबलले भन्छ कि हामीले हाम्रा आमा बुवाको आदर गर्नुपर्छ। यद्यपि जीवनमा हाम्रो सबैभन्दा ठूलो दायित्व हाम्रो आमा बुवाको सेवा गर्नु होइन तर परमेश्वरको सेवा गर्नु हो। जब तपाईँ आकाशतिर हेर्नुहुन्छ, तपाईँका आमा बुवाले ती तारा र ग्रहहरूमा कतिवटा त्यहाँ राख्नु भएको थियो। जब तपाईँ अक्सिजन सास फेर्नुहुन्छ, के यो तपाईँको आमा बुवाले तपाईँको लागि एउटा ग्रह सिर्जना गर्नुभएको हो जसले यो अक्सिजन उपलब्ध गराएको थियो। जब तपाईँ खानाको टेबलमा खाना खानुहुन्छ, के तपाईँका आमा बुवाले हामीलाई फलफूलका रूखहरू र तरकारीहरू रोप्न अनुमति दिने बिउहरू पनि सिर्जना गर्नुभएको थियो। हाम्रो जीवनमा आमा बुवाको भूमिका फरक छ र यस जीवनमा हामीले हाम्रो सृष्टिकर्ताको योजना पछ्याउने निर्णय गर्नुपर्छ। भजन संग्रहको पुस्तक 139:13-14 किनकि तपाईँले नै म भित्रका अंग प्रत्यङ्ग बनाउनुभयो, तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नुभयो, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरामा म पूर्ण रूपले जान्दछु। के परमेश्वरको हात नभएको भए कुनै बच्चा जन्मन सक्थ्यो र? मानिसलाई सन्तान उत्पादन गर्ने क्षमता परमेश्वरले नै दिनुभएको थियो र आमाको गर्भभित्रको हरेक गर्भधारणमा उहाँको हात हुन्छ। म तपाईँका आमा बुवालाई सम्मान गर्नुको महत्व बुझ्छु, तर हामी उहाँलाई योग्य रूपमा सम्मान गर्न रोजौं र हामी परमेश्वरलाई पनि योग्य रूपमा आदर गर्न रोजौं। पहिलो पत्रुसको पुस्तक 5:6 यस कारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। परमेश्वरले उहाँको अगाडि आफूलाई नम्र बनाउन रोज्नेहरूका लागि अद्भुत र अनन्त पुरस्कारहरू पर्खिरहेका छन् र यदि तपाईँले उहाँको योजनाहरू पालना गर्नुभयो भने परमेश्वरले तपाईँलाई तपाईँले कल्पना गर्न सक्ने भन्दा ठूलो उद्देश्यमा उचाल्नुहुनेछ। भजन संग्रहको पुस्तक 56:11 परमेश्वरमा भरोसा गर्दछु, म डराउने छैन, मानिसले मलाई के गर्न सक्छ र? मेरो प्रार्थना छ कि तपाईँको गम्भीर पुकारा होस् कि तपाईँले परमेश्वरलाई वास्तवमा को हुनुहुन्छ भनेर चिन्न सक्नुभएको होस्। तपाईँले आफ्नो खुट्टाबाट जुत्ता हटाउनुहुनेछ, उहाँको अगाडि प्रशंसाले दण्डवत गर्नुहुनेछ र तपाईँको जीवनको लागि उहाँको योजनाहरूमा समर्पित हुनुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
1: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Maida is a Sudanese Christian refugee living in Egypt. After placing her faith in Christ, her Muslim husband rejected her and took their children. Fearing for her safety, she fled Sudan for Egypt. Recently, Maida learned she had been tried in absentia in Sudan and sentenced to 2 years in prison on false charges of assaulting her husband. This is to punish her for leaving Islam, said a VOM worker. Maida hasn't seen her children in several years, and now she fears returning home. Pray the Lord will comfort her in her grief and that VOM workers will have wisdom as they help her navigate the legal process.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
4: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु अन्तरबिन्ती कार्यक्रम सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई. कार्यक्रम अन्तरबिन्तीमा कसैलाई पूर्ण रूपमा प्रेम गरेर त्यही समयमा अरूप्रति रिस वा असन्तोष राख्नु असम्भव छ. तपाईँको हृदय विभाजित हुँदा तपाईँ पूर्ण प्रेम दिन सक्नुहुन्न. तितो हृदय विभाजित हृदय हो. तपाईँ सोचिराख्नु भएको होला, मेरो जीवन साथी निकै अद्भुत छन् तर म उनलाई माया गर्न सक्दिन. सहमति हुनुहोस्, तपाईँले अझै पनि आफ्नो विगत प्रति प्रतिक्रिया तिरहनु भएको हुन सक्छ. जसले तपाईँलाई चोट पुर्यायो उसप्रति सन्तोष राखिरहनु भएको हुन सक्छ. यसले तपाईँलाई आफ्नो जीवन साथीलाई माया गर्नबाट रोक्दैछ. यो तिनीहरूको लागि न्यायसँग छैन. धेरै मानिसले आफ्नो रिसको कारण सम्बन्धहरू बिगारेका छन्. प्रत्येक दिन प्रत्येक 7 पुरुष मध्ये एकजनाले आफ्नो जीवनकालमा दुर्व्यवहार भोग्छन्. तर वर्तमानसँगै अगाडि बढ्न तपाईँले विगतलाई छोड्नुपर्छ. मानिसलाई माया गर्न सुरु गर्नलाई तपाईँले विगतको ढोका बन्द गर्नुपर्छ. त्यो क्षमा बिना सम्भव हुन सक्दैन. त्यसैले जसले तपाईँलाई चोट पुर्याएका छन् तिनीहरूलाई क्षमा गर्नुहोस्. तिनीहरू योग्य भएका कारणले नभई आफ्नो लागि क्षमा गर्नुहोस्. यसो गर्नुहोस् ताकि तपाईँको हृदय फेरि पूर्ण होस्. तपाईँका विगतका मानिसहरूले तपाईँलाई चोट पुर्याउन सक्दैन. जबसम्म तपाईँले उनीहरूलाई तिनीहरूको विरूद्धमा आक्रोश राखेर तपाईँलाई चोट पुर्याउन अनुमति दिनुहुन्न. जुनसुकै बेला तपाईँ कसैसित रिसाउनुहुँदा तपाईँले उसलाई आफ्नो हृदयको एक टुक्रा, आफ्नो ध्यानको एक टुक्रा, आफ्नो मनको एक टुक्रा दिनुहुन्छ. के तपाईँ त्यस व्यक्तिले त्यो पाओस् भन्ने चाहनुहुन्छ कि चाहनुहुन्न? त्यसो हो भने क्षमा गरेर त्यसलाई फिर्ता लिनुहोस्. चोटलाई बार बार दोहोर्याउनुको सट्टा त्यसलाई छोडिदिनुहोस्. तपाईँले क्षमा गर्नुहुन्छ भन्ने कुरा तपाईँ छनौट गर्न सक्नुहुन्न. म त्यो क्षमा गर्नेछु तर म क्षमा गर्दिन, बाइबलले भन्छ. कुनै मानिसको विरुद्धमा केही दोष कारण छ भने एकअर्कालाई क्षमा गरेर जसरी प्रभुले क्षमा गर्नुभएको छ त्यसरी नै तिमीहरूले पनि क्षमा गर्नुपर्छ. आदरणीय श्रोता, प्रेम गर्नको लागि तपाईँले क्षमा दिनै पर्छ. कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर. अन्तर्विन्तीको प्रार्थना परमेश्वरसँग पनि यही छ कि प्रभु तपाईँको जस्तो क्षमा दिन सक्ने हृदय हामीमा पनि दिनुहोस्. श्रोता, अब भने कार्यक्रमबाट मैले विदा माग्नु पर्ने हुन्छ. तपाईँको दिन अर्थपूर्ण आशिषमय रहोस् भन्दै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अहिले विदा हुन्छु. धन्यवाद. जय मसीह. परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

Bye.

श्रोता, आज दिनभरिको हाम्रो प्रसारण सुनेर साथ दिनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। आजलाई गुड न्यूज एफएम रेडियोको रात्रिकालीन प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे हामी हाम्रो नियमित विविध कार्यक्रमको साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। तपाईँको आजको रात सुखमय बितोस् र परमेश्वरको निगाह तपाईँमाथि निरन्तर भइरहोस्। आमेन।